0: छैन। उम्मेद्वारीमै 33% महिला अनिवार्य हुने अर्को प्रावधान पनि प्रस्तावित छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा दलले दिएको कुल उम्मेद्वारी मध्ये कम्तीमा 33% महिला हुनुपर्ने प्रस्ताव गरिएको हो।
1: सर्वोच्च अदालतले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रीमिङ प्रत्यक्ष प्रसारण गर्न कार्यविधि बनाउने तयारी थालेको छ। सर्वोच्च अदालतको फुल कोर्ट बैठकबाट संचार नीति पारित भएसँगै लाइभ स्ट्रीमिङलाई व्यवस्थित बनाएर अघि बढ़ाउन कार्यविधि बनाउने तयारी शुरू गरेको हो। यसअघि सर्वोच्च अदालतले जेठ 25 गते पहिलो पटक इजलासमा भएको सुनवाईको प्रत्यक्ष प्रसारण परीक्षण गरेको थियो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनवाईको ट्रायल लाइभ स्ट्रीमिङ सफल भएपछि यसलाई नियमित बनाउन कार्यविधिको तयारी भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

प्लस 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभरका विभिन्न एफएम स्टेशन र संसारभर नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मुलुकबाट भएको निर्यात रकम भन्दा बढ़ीको पेट्रोलियम पदार्थको आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा साउन जेठसम्म मुलुकबाट 2,77,96,72,00,00,000 रूपियाँको वस्तु निर्यात हुँदा भारतबाट 2,97,89,56,00,00,000 रूपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत जेठमा तरकारीको मूल्य 253% महँगो भएको तथ्य सार्वजनिक हुँदा इन्धनको मूल्य बढ्दा बजार भाउ समेत आकाशिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।
2: पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे पलाञ्चोक सिन्धुली खण्डमा स्थायी रूपमा थालिएको पुननिर्माण कार्यसँगै अबको केही दिनमै पुननिर्मित ट्र्याकबाट सवारी आवागमनको तयारी भइरहेको छ। यसका लागि पछिल्ला केही महिनादेखि पुननिर्माणलाई तीव्रता दिँदै आइएको हो। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने वर्षाका ठूला ढुंगा राखेर सड़क तयार गरिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ।
1: बैंकिङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको संख्या बढ़ेको छ, तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढ़े पनि देशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या पछिल्ला वर्षमा निरन्तर खुम्चदै गएका छन्। बैंक तथा वित्तीय संस्था लघुवित्त वित्तीय संस्था समेतको शाखा संख्या 2082 वैशाख मसान्तमा 11,526 रहेकोमा 2083 वैशाख मसान्तमा 11,359 झरेको छ।
2: भोजपुरमा एसी परीक्षामा पालिकाभित्र उत्कृष्ट जीपीए ल्याउने छात्र छात्रालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ। भोजपुरको टेम्के मयुङ गाउँपालिकाले एसीमा उत्कृष्ट जीपीए ल्याउने एक छात्र र एक छात्रालाई नगद 50,000 सहित सम्मान गरेको हो।
1: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानून व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। कैद सजायमा सुधारको प्रस्ताव, घरमै बसेर कैद भुक्तान गर्न सकिने नयाँ प्रस्ताव, कैदीका लागि प्यारोलको दायरा बढ़ाइदै कान्तिपुर दैनिकमा समाचार छ।
2: मुलुकमा रहेका प्राकृतिक सांस्कृतिक धार्मिक र साहसिक पर्यटकीय गन्तव्यमा स्वदेशीसँगै विदेशी पर्यटक आउने क्रम फात्ते बढ़ेको छ। केही महिना यता छिमेकी मुलुक भारतबाट आउने पाहुनाका कारण पूर्वदेखि पश्चिमसम्मका प्रमुख गन्तव्यमा चहल पहल बढ़िरहेको छ।
1: वैदेशिक रोजगार विभागले उजुरी फर्चेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थातिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो।
2: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसपीबी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर एसपीबी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका छन्।
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत 17 निकायमा नियुक्तिका लागि 4,348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरे बमोजिम 3,414 पुरूष, 941 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578 जनाको आवेदन परेको छ। पशुपति क्षेत्र विकास कोषमा 476 को आवेदन परेको छ। लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438 तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्।
2: सरकारले आठवटा विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम शनिबारदेखि प्रारम्भ गरेको छ। शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बुधबार एक मिनटको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या 920 पुगेको छ। उद्धारकर्ताहरू भग्नावशेष मुनि पुरिएकाहरूको खोजीमा जुटिरहेका छन् भने 51,000 भन्दा बढ़ी व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट राजधानी काराकास नजिकको ल्याङ्गोङ क्षेत्रमा सबैभन्दा बढ़ी प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उद्धार निकायहरूका अनुसार भूकम्पपछि पहिलो 48 देखि 72 घण्टा जीवित व्यक्तिको उद्धारको लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
4: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समुएलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 अन्तरले जित निकालेको हो। यो खेलमा क्रोएसियाले 31 मिनटमा अग्रता लिएको थियो। क्रोएसियाका लागि पिटर सुसिकले गोल हानेका थिए।
3: अब नेपाली खबरमा अब विचार विश्लेषण। नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकको कान्तिपुर दैनिकमा विष्णु सापकोटाले लेख्नु भएको विचार लिएका छौं। जेनजी विद्रोहदेखि आम निर्वाचनसम्मका केही छोटा महिनाहरूमा नेपाली राजनीतिको ग्राउण्ड गहिरोसँग शिफ्ट भएको छ भन्नेसम्म त धेरै थोर स्वतन्त्र रूपमा सोच्न सक्ने सबैले स्वीकारेकै जस्तो लाग्छ। एकातिर भर्खर 4 वर्ष पहिले अस्तित्वमा आएको एउटा दल त्यो ठूलो शिफ्टको प्रतिनिधि बन्न पुगेर संसदमा पुग नपुग द्वितीय सीट सहित उपस्थित छ। अर्कोतिर 35 वर्षदेखि आखिर जे गरे पनि हामी नै हो नि त भनेर आफूहरू मध्ये एक वा अर्कोलाई नै निर्विकल्प राज्य संस्थापन भन्ने ठानेका पुराना दलहरूले होइन यो के भएको हो भनेर जे भइसकेको छ त्यो ग्रहण गर्न व्याकरण भेटाउनै सकेका छैनन्। नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकमा विष्णु सापकोटाले कान्तिपुरमा लेख्नु भएको छ।
4: विश्व च्याउने सानो आँखी झ्याल हो बीबी सारा शीर्षकमा कलनिधि दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। सृष्टि छ त्यसैले जीवन छ। जीवन बीमा पनि सृष्टि हुन सक्छ तर सृष्टि बिना जीवन सम्भव छैन। हल्का मान्छेहरू बाँच्नका लागि ओठ खोलेर भन्छन् अठोट र विश्वासका सामु असम्भव केही छैन तर यो भनाइ नै जड़ भविताका हल्का मनका उद्घोष हुन्। यस उपन्यासको पात्र विपन यही हल्कापनबाट उम्कन संसारमै पाइला टेकेर संघर्षको कठोर उकालो उक्लन हिम्मत उठाउँछ। हौस त काठमाडौँमा रेडियो नारी 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
4: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230 9767564429
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा
8: सूचना नेटवर्क CIM।
9: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 14 गते आइतबार, जुन 28 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन नेपाल भित्रिँदै, पर्यटन मन्त्रालयका 17 निकायमा 4000 भन्दा बढ़ीको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै,
1: उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध, क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्फुल किसान चिन्ता निराशा,
0: आठ विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू, बाजुरा र हुम्ला बीचको रानी शयन सीमा विवाद समाधान गर्न राजनैतिक संवाद, मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा,
1: भेनेजुएला भूकम्पमा 50,000 बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 जना पुग्यो, अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प, नाइजेरियामा 17 किसानको हत्या,
0: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता, घाना विरूद्ध क्रोएसियाको जीत, दुवै टोली नकआउट चरणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, वैदेशिक रोजगारीको नाउँमा भइरहेको व्यथिति अन्त्यका लागि सरकारले चालेको कदमको प्रसंग।
1: वैदेशिक रोजगार विभागले उजुरी फर्सोट गर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो 1 साउनदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थातिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको छ। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर कम व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेको विभागले जनाएको छ। त्यसमा सबैभन्दा बढ़ी उजुरी व्यक्तिगत रहेका छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नली व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्ति विरूद्ध उजुरी दिने गरेका छन्। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। तोकिएको भन्दा बढ़ी रकम लिएको करारमा उल्लेख गरे विवरण विपरीत काम गरा लगाएको, तलब नपाएको र फरक काम परेको लगायतका विषयमा विभागमा उजुरी परेको विभागले जनाएको छ।
0: यसबीच नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसपीभी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर एसपीभी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। नेपालले सिप प्रमाणीकरण क्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ। गत पुषमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको थियो। काठमाण्डु स्थित साउदी दूतावासले सूचना ट्रान्स गरी सिप परीक्षण कार्यक्रम शुरू गरेको जनाएको थियो। सिप परीक्षण पास भएको प्रमाणपत्र पेश नगरे श्रम भिसा जारी नगर्ने दूतावासले प्रस्ट्याइसकेको छ।
1: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्प सूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो तीनवटै विश्वविद्यालयका उम्मेद्वारको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम दूरदर्शी नव प्रबन्धनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले संचालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिएको छ।
0: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालतर्फ पानी पर्ने प्रक्रिया शुरू हुन थालेको र यो निरन्तर बढ़दै जाने देखिएको छ। बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसून विस्तार भइसक्ने आकलन गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
3: र लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि, तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारी तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा देखिएको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम देखिएको हो। नेपालको कुल जनसंख्याको करिब 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्रै होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा पनि गम्भीर असर पार्ने विज्ञहरू बताएका छन्। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मड्यारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न नसकेको कृषिसँग सरोकार राख्नेहरू बताउँछन्। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार्य योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मात्रै मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रचार प्रसार गर्छ, तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र उसले काम गरिरहेको जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजबाट समेत पठाउने गरिएको छ।
1: अदालतले चाहेमा कुनै कसूरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। यसरी कैद भुक्तानका लागि पठाइने कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मसौदामा यस्तो प्रस्ताव गरिएको छ। फौजदारी कसूर सजाय निवारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मसौदामा उक्त प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। त्यहाँ भनिएको छ अदालतले कुनै कसूरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रही कैद भुक्तान गर्न उपयुक्त हुने देखेमा त्यस्तो कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरी कैद भुक्तान गर्न सक्ने आदेश दिन सक्नेछ। विद्युतीय यन्त्रको खर्च कसूरदार आफैले बेहोर्नुपर्ने र खर्च बेहोर्न इन्कार गरेमा कसूरदारलाई कैदमा पठाइने पनि उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाजुरा र हुम्लाको सीमा विवाद समाधानका लागि राजनैतिक संवाद र देखिएको नतिजा
4: जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनबहादुर साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
1: मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राष्ट्रपा महाधिवेशनको सन्देश वैचारिक र सांगठनिक स्पष्टता शीर्षकमा खबर प्रकाशित छ भने पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसुदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा गरेपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनेको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्रै पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीको राजीनामा आउन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको हो। त्यस्तै रैथाने बिउ जोगाउन मुस्किल मूल्य तेब्बर खेती भने खुम्चिँदै शीर्षकमा केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। त्यस्तै दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको निधनको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा बजारमुखी र व्यावसायिक खेतीमा रैथाने बिउको प्रयोग बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पोषण विरूद्ध हरियो क्रान्ति शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। गत चैतमा बर्ड फ्लू संक्रमण नियन्त्रणका क्रममा क्षति भोगेका किसानले 37,34,65,000 क्षतिपूर्ति पाउन बाँकी छ। बर्ड फ्लू संक्रमणको क्षतिपूर्ति पाउन ढिलो हुँदा कोशी प्रदेशका कुखुरापालक किसानहरूले थप लगानी अभावको समस्या खेप्दै आएको उल्लेख गरिएको छ। अढ़ाई महीनामा 217.36 अंकले घट्यो नेप्से शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने नयाँ जीवन बीमा 36.48% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। सिंहदरबारमा रजगज गर्नेहरूको सदरखोर यात्रा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। कुनै समय सिंहको राज्य संयन्त्रलाई प्रभावित बनाएर रजगज गरेका आधा दर्जन भन्दा बढ़ी व्यक्तिहरू अहिले दिल्ली बजार स्थित सदरखोरमा छन्। थोरै कैदीबन्दी हुँदा भेटघाट सजिलो हुने ठानेर पनि भीआईपी को रोजाईमा पर्छ दिल्ली बजार कारागार उल्लेख गरिएको छ। कांग्रेसको लक्ष्य 20 असारसम्ममा 10 लाख क्रियाशील सदस्य शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। एक साता 3 लाख क्रियाशील सदस्य थपेर कुल 10 लाख पुर्याउने लक्ष्य भए पनि इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अध्यावधि गरेका छैनन्। क्रियाशील सदस्यताको सहजीकरण गर्न सबै जिल्लामा प्रतिनिधि खटाइएको पनि खबरमा उल्लेख गरिएको छ। विवादै विवादको चक्र बिहुमा राप्रपा शीर्षकमा खबर छापिएको छ। परशुराम काफ्रेले लेख्नु भएको हो। पार्टीका पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले आफू विरूद्ध घेराबन्दी गरेको र महाधिवेशन प्रभावमा पार्न लागेको अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षको आरोप छ। तर लिङ्गदेनले पार्टीमा अधिनायकवादी कार्यशैली अप्नाएको र अस्तित्व नै संकटमा पारेको अध्यक्ष त्रयहरूको दावी रहेको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, फेरि ब्युतियो दूरसंचार सेवा प्रदायक थप्ने बहस शीर्षकमा सजना बरालले लेख्नु भएको हो। सीजी वर्ल्ड लिंक र यूटीएल आकांक्षी देखिएका छन्। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिदमा ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा भएको बारेमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेस प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रिया देखिने विवादमा परेको हो। विगतको पोषण कार्यक्रममा छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि बिना छानबिन मधेस प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। स्वास्थ्य मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न भन्यो तर स्वास्थ्य निर्देशनालयले आदेश अवज्ञा गर्दै आर्थिक प्रस्ताव नै प्रकाशित गरेको उल्लेख गरिएको छ। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम शीर्षकमा कान्तिपुरको टीमले लेखेको खबर छापिएको छ। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा अझै पानी पर्न सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्यलमा देखिएका छन्। भित्रीपन्नामा भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै भित्रिन्छन् दिनको 2500 सवारी साधन शीर्षकमा भवानी भट्टले कञ्चनपुर, रूपा गहतराज नेपालगंज, मनोज पौडेल कपिलवस्तु, माधव ढुंगाना भैरहवा, रमेश कुमार पौडेल चितौन, दीपक परियार पोखरा, प्रकाश बराल बागलुङ, शंकर आचार्यले बीरगंज र माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर छ। नेपालको पर्यटन क्षेत्रमा अफ सिजनमै पनि भारतीय नागरिकका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायीहरूमा उत्साह थपिएको उल्लेख गरिएको छ। पर्यटन मन्त्रालयका 17 निकायमा 4348 आवेदन परेको बारेमा पनि खबर छापिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिका लागि 4348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरेको बमोजिम 3414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन गरेको उल्लेख गरिएको छ। त्यसै गरी अर्को खबर पनि छापिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा, 5 वर्षसम्म बनेन मुगु हुम्ला जोड्ने दोमुख पुल शीर्षकमा यो खबर जीवन सेजुवालले मुगुबाट लेख्नु भएको हो। वाम एकताको बहस पहिले किन फुटे फेरि किन मिल्न खोजे शीर्षकमा अर्को खबर सुरेन्द्र काफ्रेले लेख्नु भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यका लागि अन्तिम क्रमभंग गर्न लागेको घोषणा गरिसक्नु भएको छ। आइतबार संयोगले दुवै दलका शीर्ष नेता एउटै मंचमा आज देखिन थालेका छन् तर दुवै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तातेका बेला शीर्ष नेताहरू बीचको सहकार्यको यो रणनीति कतै व्यक्तिगत स्वार्थ र पद जोगाउनका लागि त होइन भन्नेमा कार्यकर्ता पनि शंका देखिएको उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रमा 90,000 किलो फोहर शीर्षकमा नितु घलेले लेख्नु भएको खबर पनि छापिएको छ। विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी पनि हुने गरेको छ। आर्थिक कारोबार दैनिकमा निकुञ्ज र संरक्षित क्षेत्रमा जाने पर्यटक 13 वर्षमा दुब्बर शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूको अवलोकन गर्ने पर्यटकहरूको आकर्षण बढ़ेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन 2081-82 अनुसार 13 वर्षको अवधिमा नेपालका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर भन्दा बढ़ीले बढ़ेको हो। रोजगारी खोज्दै विदेश जाने महिलाको संख्या घट्यो शीर्षकमा अर्को खबर गोपाल संग्रौलाले लेख्नु भएको छ। गत आर्थिक वर्षको 11 महिना अर्थात साउनदेखि जेठको तुलनामा रोजगारीको अवसर खोज्दै विदेश जाने महिलाको संख्या घटेको छ। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या 15% घटेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा पनि मृत्यु हुनेको संख्या 1430 पुगेको छ। 3238 जना घाइते भएका छन्। भेनेजुएलाले विगत 123 वर्षमा भोगेको सबैभन्दा विनाशकारी घटना रहेको बताएको छ। भूकम्प गएको 72 घण्टाको समयमा उद्धार कर्मीहरूले भग्नावशेषमा फँसेका जीवित मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। अहिलेसम्म 50,000 भन्दा बढ़ी मानिसहरू हराइरहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। भग्नावशेषबाट जीवितै उद्धार गरिएका मध्ये एक नवजात शिशु पनि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच हिजो साँझ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। कश्मीरदेखि दिल्ली एसएनआरसम्म भूकम्पको कम्पन महसुस भएको थियो। भूकम्प 6.2 म्याग्निच्युड मापन गरिएको र क्षतिको विवरण अझै प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गर्दा 17 जना किसानको मृत्यु भएको छ। उस क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ। मौसम शुरू भएको केही साताभित्रै जिहादी र आपराधिक गिरोहले कृषकलाई निशाना बनाउने गरेका छन्। उनीहरूसँग पैसा माग्ने र आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस्ता आक्रमणले नाइजेरियामा गरीबी र खाद्य असुरक्षा बढ़ाउन सक्ने चेतावनी दिएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 गोल अन्तरले जित निकालेको हो। समूह केका पोर्चुगल र कोलम्बिया बीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ। निर्धारित 45 मिनट र थप गरिएको 3 मिनट समयमा दुवै टीमले कुनै पनि गोल गर्न सकेनन्। यद्यपि खेलभरि पोर्चुगलले कोलम्बियामाथि दबाव भने कायम गरेको थियो तर गोल गर्न सकेन। समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिएको छ। न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई 2-0 हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो। इंग्ल्याण्डले खेलको 62 मिनटमा पहिलो अग्रता लिएको थियो। भोलि विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र क्यानाडा अनि ब्राजिल र जापान बीचको खेल हुनेछ। र पहिलो 2 खेलमा 5 गोल गर्दै सनसनी मचाएका कप्तान लियोनल मेसीले समूह जेको अन्तिम खेलमा जोर्डन विरूद्ध दोस्रो हाफमा मात्रै खेल्ने हुनुभएको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार बिहान जोर्डनसँग अमेरिकामा खेल्न लागेको छ। कमजोर प्रतिद्वन्दी जोर्डन विरूद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाव नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएको उल्लेख गरिएको छ।
1: बाजुरा र हुम्ला बीच रानी सैन्य विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आफ्नो डिटिएच सेवा
1: खुशीको कनेक्सन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब बाजुरा र हुम्ला सीमा विवाद समाधानको प्रयास. बाजुरा र हुम्लाको सीमा क्षेत्रमा रहेको रानी सैन्य विवादका बारेमा अध्ययन गर्न सरकारले समिति बनाएको छ भने स्थानीय तथा राष्ट्रिय स्तरमा पनि संवाद चलिरहेको छ. हामीले हुम्लाका सांसद जयपति रोकायासँग यसै विषयमा कुराकानी गरेका छौं.
4: अहिले रानी खर्क र हाम्रो हुम्लाको बारेमा सीमा सम्बन्धीको दुई जिल्लाको विवाद भएको छ. त्यो विवादमा प्राविधिक टिम
3: सरकारले पनि पठाए
4: सरकारले बनाएको छ. त्यसले अध्ययन गरिरहनु भएको छ उहाँहरूले. हामी पनि आफ्नो चरणमा लोकल लेभलमा पनि हाम्रो दुई गाउँपालिकाका साथीहरू पनि बसिरहनु भएको छ. दुईटै जिल्लाका समन्वय प्रमुख पनि एक चरणको वार्ता गरिरहनु भएको छ. म लगायत हाम्रो
3: सांसदहरू पनि
4: बाजुराको जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं. पूर्व मुख्यमन्त्री जीवनभर साई पनि बसिरहनु भएको छ. अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ.
3: त्यो दुईटा विषयमा पहिले किन विवादहरू भएन अथवा भएर थाहा भएन, अहिले किन फेरि त्यो अलि सतहमा आयो?
4: यो पहिला पनि त्यति धेरै चर्चामा आएको थिएन.
3: विवाद चाहिँ हुन्थ्यो कि हुन्थेन? पहिले
4: विवाद थिएन, हुँदैन थियो. आफ्नै ढंगले बाजुराका दाजुभाइहरू पनि गएर त्यहाँ पशुवस्तु पाल्ने, हुम्लाका साथीहरू पनि पशुवस्तु पाल्ने गर्थे. त्यस्तो विवाद थिएन पहिला. तर अहिले अब यो यसलाई कता कता के अब यो त्यसलाई यो पर्यटकीय
3: ठाउँ चाहिँ असाध्यै राम्रो र मनमोहक भएको कारणले
4: असाध्यै राम्रो छ. त्यसैले त्यो यो राम्रो देखेर नै यो रानी साइन भनेर भनेको हो कि जस्तो लाग्छ मलाई. वास्तवमा रानी खर्क हो
3: त्यो. यदि त्यो नाप नक्सा हेरेर कता पर्दो रहेछ भन्ने कुरा त एकैछिन त्यो खुट्याउन सकिन्थ्यो होला नि त. यति लामो
4: यस्तो छ हजुर,
3: कुरो के छ भने
4: वास्तवमा यो सीमा सम्बन्धीका कुरा तपाईँ हामीले भोगेका कुरा हुन्, हामीले देखेका कुरा हुन् र अनुभव पनि भएको कुरो हो. सीमा वास्तवमा कि नदी ढलो हुन्छ कि पहाड़का टुप्पाहरू हुन्छन्, र हाम्रो पनि वास्तवमा बाजुरा र हाम्रो सिमाना कवाडी नदीले छुट्याइदिएको छ.
3: कवाडी
4: नदीले, कवाडी नदी पारिपट्टि बाजुरा, पारिपट्टि हाम्रो हुम्ला छ. र यो भूगोलको नक्सा तयार गर्दाखेरि कता कता अब के भएको यो मलाई ठ्याक्कै यकिन्छै छैन.
3: त्यो जस्तो जग्गा कता पर्ने भन्ने कुरा अहिलेसम्म प्राविधिक रूपमा त्यहाँ कुनै अध्ययनै नभएको रहेछ.
4: अध्ययनै नभएको.
3: अनि तपाईँहरूको संवादमा अहिले कुन कुन विकल्पमा छलफल भइरहेको छ त, कसरी यसलाई समाधान गर्ने भनेर?
4: अब यस्तो कुरो के हो भने अहिले अब यो जुन यो सीमा सम्बन्धीको प्राविधिक टिमले पनि अहिलेसम्म अध्ययन गरेर बाहिर नआइरहेको अवस्था छ. अब बाजुराका साथीहरू र हुम्लाका हामी जो जति छौं, हामीले नदी ढलोलाई नै सिमाना मानेर सबैले उपभोग गर्ने गरी मिलाउनु पर्छ जस्तो लाग्छ मलाई.
3: त्यो नदी ढलो मान्दाखेरि चाहिँ कता पर्ने भयो?
4: नदी ढलो पर्दाखेरि अब आधा हुम्लाको हुन्छ, आधा बाजुराको हुन्छ.
3: अनि अर्को विकल्प चाहिँ के छलफल भइरहेको छ?
4: अर्को विकल्पमा छलफल भएको छैन.
3: नदी ढलो नै
4: सिमाना हुनुपर्ने हो र हुन्छ पनि.
3: अनि जस्तो तपाईँले समन्वय प्रमुख तहमा र स्थानीय सरकार अथवा स्थानीय राजनीतिक दलको बीचमा पनि छलफल चलिराख्यो भन्नुभएको छ, त्यतातिरको र यता तपाईँहरूले गरिराखेको छलफलको तालमेल भइरहेको छ कि छैन?
4: तालमेल
3: भइरहेको
4: छ. दुईटै जिल्लाका समन्वय प्रमुखले मध्यस्थकर्ताको भूमिका खेलिरहनु भएको छ. उहाँहरू अब अहिले अब यो सबैलाई स्थानीय सरकारलाई बजेट ल्याउने उसले गर्दाखेरि समयको तालमेल नमिल्दाखेरि अहिले वार्ता भइरहेको छैन.
3: हुम्लाका सांसद जयपति रोकायासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
5: भारतीय पर्यटक बोकेर 6 वटा नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 बढ़ी भन्दाको आवेदन. पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै
3: उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोक्का
0: क्षतिपूर्ति प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध. क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश.
5: आठ विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू. बाजुरा र हुम्ला बीचको रानी सैन्य सीमा विवाद समाधान गर्न राजनैतिक संवाद. मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अभिज्ञा.
0: भेनेजुएला भूकम्पमा 50,000 भन्दा बढ़ी बेपत्ता. मृत्यु हुनेको संख्या 1430 पुग्यो. अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प. नाइजेरियामा 17 किसानको हत्या.
5: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंल्याण्ड समूह विजेता. घाना विरूद्ध क्रोएसियाको जीत. दुवै टोली नकआउट चरणमा.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा जीव अविनले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ राजनैतिक दल र नेताहरू. जसले गुटको शुरूआत गर्नुहुँदैन गुट अन्त्य गर्नुपर्छ भन्छन्, तर गुटकै वरिपरि घुमिरहने प्रवृत्तितर्फ व्यङ्ग्य गर्न खोजिएको छ. एउटा पार्टी कार्यालय लेखिएको छ माथिपट्टि ढोकामा, र बाहिर निस्कदै गरेका एकजना नेता जस्ता देखिने व्यक्ति छन्, र त्यहीँनिर पत्रकारले केही प्रश्न सोधेका छन्, र ती नेता जस्ता देखिने व्यक्ति केही भन्दैछन्. तल यस्तो लेखिएको छ. होइन होइन, त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु. क्या नपत्याए मेरो गुटकोलाई सोध्नु न.
5: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: नमस्कार, सीआईएन संवादमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामी नेपाल प्रहरीका पूर्व एसएसपी तथा दक्षिण एशिया प्रमुख अन्तर्राष्ट्रिय नार्कोनन अमेरिकामा आबद्ध रहनु भएको वसन्त राजकुमारसँग कुराकानी गर्दैछौ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: नेपालमा लागू औषध नियन्त्रणको लागि भनेर कानून पनि बन्यो, त्यो अनुसारको निर्देशिका कार्यविधि सबै पनि बन्यो र अहिलेसम्म आउँदाखेरि यो जति लागू औषध घट्नु पर्थ्यो त्यसको नियन्त्रण हुनु पर्थ्यो झन् बढेको जस्तो तथ्याङ्क हेर्दा देखिन्छ। यो के कारणले त्यहीबाट अगाडि बढौं?
1: 2033 सालभन्दा अगाडि गाँजा, ब्राउन सुगर अथवा चरेस, अफिम सबै फ्री नै थियो। तर पछि मानिसहरूले यसलाई मनोरञ्जन भनेर यो व्यापारीकरण भयो र लागू औषधको तीनटा पार्ट असाध्य नराम्रो। नम्बर एक, छोड्नै नसक्ने, लठाउने कुरा लागू भने लठाउने, छोड्न सकिन्न। जस्तो दुधको छोड्नै नसकिने हुँदैन, एडिक्ट हुँदैन। गुन्द्रुकको एडिक्ट हुँदैन तर गाँजाको एडिक्ट हुन्छ। त्यस्तै दुधको भएन, रक्सीको भयो। त्यसकारण ड्रग यो यसलाई संसारभरि नियन्त्रण गर्नुपर्ने पहिलो कारण के रहेछ त, यसले छोड्नै नसक्ने बनाइदिँदो रहेछ। नम्बर दुई कारण के रहेछ त भन्दाखेरि, यसले चाहिँ भित्र जिउमा जाने बित्तिकै हाम्रो 17 किसिमका शक्तिहरू नष्ट गर्दो रहेछ। त्यसमा गाँजा खानेहरू हाडछाला हुँदै गए, रक्सी खानेहरू हात काम्न थाल्यो, जिउ नै उठाउन नसकेर। त शक्ति नै हीन भएपछि मान्छेले काम गर्न सक्छ। तेस्रो डेन्जर के रहेछ भनेदेखि, यसले निन्द्र लाग्न दिँदो रहेछ, राति सुत्नै नसक्ने अनि बिहान उठ्न सक्छ। भन्दाखेरि यतापट्टि छोड्नै नसक्ने, अर्को शक्ति नै छैन जिउमा, कामै गरेर जानु मन नलाग्ने, अर्को निन्द्र नलागेपछि त बौलाइने, तीन चार दिन नै लागेन भने त मान्छे बेसुरमै जान्छ, बौलाउने, सुत्नै पर्यो। अब सुत्न त अब फेरि लागु पदार्थ यो जालमा पर्छ। त्यो यो जालमा पर्ने बित्तिकै के हुँदो रहेछ अर्को डेन्जर, चार नम्बर पार्ट के हुँदो रहेछ भने, शरीरले त काम गर्न सकेन, चेतना पनि लठ्यो। चेतना लठेपछि अनुभूति हुँदो रहेछ, माया दया हुँदो रहेछ अनि परिवार पिट्ने, कुट्ने, लखट्ने, बहु लखट्ने, डिभोर्स, पारिवारिक जीवनै ध्वस्त पार्दो रहेछ। अर्को के हुँदो रहेछ भने, चेतना लठेपछि निर्णय गर्ने शक्ति हुँदो रहेछ। त्यसमा उसले आफ्नै घरमा आगो लगाइदिने, गोली पनि हानिदिने, पैसा चोरिदिने, आफ्नै घरमा चोर्नुहुन्छ, आर्थिक रूपले स्वाहा पार्दो रहेछ। अर्को के गर्दो रहेछ, बुद्धिको प्रयोग हुँदो रहेछ। जस्तो पीएचडी डाक्टर साहब 5-7 पेग रक्स सिकाएर चौरमा लड्नु भएको छ, बुद्धिको प्रयोग हुन्छ। त्यही कारण यो ड्रग खाएपछि त पढ्नै नसकिने मान्छे फेलै हुने, उता जिउ उठेर कलेजै जान सक्दैन। भनेपछि यसले त परिवारमा पनि त्यस्तै समा के अरे मान्छेलाई पनि मारिदिने। जस्तो हाम्रो एभरेज लाइफ हेऱ्यो भने अहिले ड्रगमा त 30 वर्ष काटेको मान्छे नै भेट्न गाह्रो छ, मारि नै दिने। अर्को के रहेछ त, रोग पनि ल्याइदिने, फेरि एचआईभी, हेपाटाइटिस सी जस्तो रोग पनि यही कारणले हुँदो रहेछ। यति धेरै रहेछ र त्योभन्दा ठूलो एउटा के रहेछ भने, नेपाल जस्तो देशमा पनि 2600 करोड भन्दा बढीको ड्रग भित्रिन्छ। तपाईँले अहिले हेर्नुभयो भने त्यो उसमा साइटमा पोहोर परारको होला, 1900 करोड 1900 अर्बको त रक्सी मात्रै मगाएको छ नेपालले बाहिरबाट। जब तपाईँको मन्त्रालयको एउटाको चाहिँ विज्ञान तथा प्रविधि मन्त्रालयमा बेसरी बजेट दिउँ भन्यो भने 3 अर्ब 300 करोड हुँदैन। रक्सीमा मात्रै 20 र अर्को ड्रगमा मेरो विचारमा 12-32 खर्ब 100 करोड र त्यसलाई बीचमा राख्यो भने पनि ल ठिक छ, रक्सी त कन्फर्मेसनै भयो, गाँजा चरेस कति ल्यायो भने कन्फर्मेसन भएन भने पनि 2-3 लाख मान्छेले पर डे 500 नै खर्च गर्यो भने पनि त्यो 10 अरब हुन्छ। तै पनि 6 अरब राखेँ मैले, 2600 करोड नेपाल जस्तो ठाउँबाट बाहिर जान्छ। र यो ड्रगसँग अर्को जोडिया छ, टेरोरिजम, आतंकवाद जोडिया छ। अब अलिक माथि गएँ म, ड्रगसँग जोडिएको छ मनी लाउन्ड्रिङ। त्यसकारण हेर्दाखेरि फलानले गाँजा खायो, ढिस्कानले गाँजा खायो भन्छ नि, त्यो नबुझिनेले भन्ने, त्यो लेभललाई ठिक छ, यसको छोरो बिग्रियो। मूल कुरा के हुन्छ भने, ड्रग छिर्ने बित्तिकै त्यो देशका युवा सिद्धिन्छ र कतिपय अवस्थामा त अर्को देशले त्यो देशलाई खतम पार्न पर्यो भने ड्रग खुवाउँछ। जस्तो अस्ति भर्खर मैले एउटा अमेरिकन अफिसरको पढे थिएँ इन्टरभ्यू, उसले अफगानिस्तानमा यति धेरै अफिम रोपिया देख्नु परे अनि आफ्नो सरकारलाई भन्नुभएको छ, यो त साह्रै रोप्यो, हरेक घरमा अफिम छ, त्यसलाई त रोक दिनु पर्यो हामीले। उसले पनि त अन्तर्राष्ट्रिय माइन्डेटमा त सही गरेको छ युएनमा, भन्दाखेरि त्यहाँको के भनेर तत्कालीन सरकारले, होइन, यसले उमारेको अफिम दुई ठाउँमा जान्छ, एउटा रुस, एउटा इरान, त्यहाँ त हामीलाई पठाउनु नै छ नि, त्यहाँ त हामीलाई सिद्धाउनु नै छ नि, त्यस कारण सिद्धाउने एउटा नीति अन्तर्गत चाहिँ नरोक्नु भनेछ। त्यस्तै नेपालमा अहिले युवा बढे युवामा जुन मधेसमा पहाडमा ड्रग एडिक्सन बढ़ाएको छ गाँजाको अथवा जेको, यो अर्को देशले आउने पुस्ता नेपाललाई सिद्धाइदिन गरेको रणनीति पनि हुन सक्छ।
0: अब यो यसबारेमा फेरि छलफल त हामी गरि नै हाल्छौँ निरन्तर रूपमा। 2033 भन्दा अगाडि चाहिँ मनोरञ्जनको रूपमा,
1: मनोरञ्जन होइन औषधि भन्दा अलिअलि खान्थे। मनोरञ्जन त 1960 पछि नै हो, 60 हिपीहरू आए, त्यही 33 भन्दा अगाडि 32-29 के पर्छ त्यहाँदेखि नै हो।
0: अब यो लागु औषध नियन्त्रण ऐन 2033 पनि आयो, त्यस पछाडि अहिलेसम्म हेर्ने हो भने विभिन्न कार्यविधि र एउटा जुन खालको व्यवस्थापन गर्न खोजेको चाहिँ जस्तो देखिन्छ, तर त्यस्तो हो भने त झन् घट्नुपर्ने, बढेको बढी देखिराख्नुको कारण चाहिँ के हो त?
1: कानून किन ल्याउनु पर्यो त भन्दा, हामीले युनाइटेड नेसनमा ड्रग्सको विषयले प्रवेश गर्यो र सबै देशलाई माइन्डेटरी कानून बनाएर नियमन गर भन्यो, त्यसलाई भन्छ ड्रग्स डे। आज पनि हामी ड्रग्स डे भनेर मनाउँछ नि, जुन 26 अब केही दिनपछि ड्रग्स डे नै मनाए भनेको मतलब क्यान्सर डे नै मनाए, बालबालिका डे नै मनाए भने मतलब के त? यो विषयमा अरू दिन नसोचे पनि एक दिन त सोच है भनेर बाध्यात्मक गरेको। त्यो बाध्यात्मक किन गर्नु पर्यो त भन्दाखेरि, यसले सिद्धाउने भयो आउने समाज टेरोरिज्ममा लाने भयो, बाध्यात्मक भयो। त्यसै कारण जहिले पनि तपाईँहरू दुईटा देशको सरकारले कुरा गरेर देख्नुभयो भने तीनटा इस्युलाई सिरियस भन्छ, एउटा मानव बेचबिखन, एउटा टेरोरिज्म, एउटा ड्रग। याद गर्नु, चाहे सार्कको कन्फरेन्स होस्, चाहे अन्तर्राष्ट्रिय कन्फरेन्स होस्, जहिले पनि तीनवटा इस्यु चाहिँ के भए हुन्छ, एकदमै खतरनाक भनेर राख्छ। अब हरेक देशमा कानून कसरी बनाइयो त भन्दा, लठाउने कुरा एकदमै, म त फेरि लागु भन्दिनँ है, म लठाउने कुरा भन्छु। रसखाएर लठिनु भयो, गाँजाखाएर लठिनु भयो, अब के अरे ब्राउन सुगर खाएर लठिनु भयो, सर्पको बिख चाटी पनि भयो, माउसेलाको पुच्छर, त्यस कारण म ड्रग भन्दा लठाउने कुरा भन्दा रुचाउँछु। लठाउने कुराले छोड्ने नसक्ने बनाउने, मान्छे नै मारिदिने, ठूलो धनराशि खतम गर्ने भएपछि ल यसलाई कानून बनाऊ भन्दाखेरि तीन प्रकारले बनाइयो
0: नेपालको सन्दर्भमा,
1: सबैमा
0: विश्वव्यापी रूपमा।
1: एउटा, तिमी यो चाहिँ लठाउने कुरा खुल्लम खुल्ला बेच्न पाउँछौ, त्यसलाई लिगल भनियो नेपालमा रक्सी। अर्कोलाई चाहिँ के भनियो भने, यो चाहिँ खुल्लम खुल्ला पाउँदैन, डाक्टरले लेखिदिनुपर्छ या सम्बन्धित निकायले अथराइज पर्सनले दिएपछि मात्रै तिमीले किन्न पाउँछौ। त्यो चाहिँ के भयो, ट्याब्लेटहरू अथवा औषधि पसलमा पाइने भयो, रक्सी कहाँ पाइने भयो, भट्टी रेस्टुरेन्टमा पाइने भयो, ठाउँ छ, बनाउने ठाउँ पनि छ, बेच्ने ठाउँ पनि छ। त्यस्तै यो ट्याब्लेटहरू, के को ट्याब्लेट बनायो, उही गाँजाको बना त हो नि, उही ब्राउन सुगरको बना त हो नि, त्यही लठाउने केमिकलको बना त हो नि, त्यसलाई लागु औषधि भन्यो, यो औषधिमा लठाउने हालेको छ है भन्यो, लागु थपियो नि। अब यो चाहिँ कसरी किन्ने त भन्दा, डाक्टरले लेखिदिएपछि औषधि पसलमा किन, या सम्बन्धित निकायले अधिकार प्राप्त अधिकारीको किन, त्यसलाई कन्ट्रोल भन्यो, के भन्यो, कन्ट्रोल। अर्को बेच्नै पाउँदैन, त्यसलाई चाहिँ इल्लिगल भन्यो। इल्लिगलमा नेपालमा के पर्यो, गाँजाहरू होइन ब्राउन सुगरहरू इल्लिगलमा राख्यो। अब समाजमा के भयो त भन्दा, लिगलवालाले त कारखानै खोले, रक्सी कारखाना खोले, एड गरे, यसमा सुनको चेन पनि छ भने, र समाजमा के भन्दै, यो जातले पाएको यो सोसियल ड्रिङ्क, त्यसमा त अथाह रूपमा उनीहरू मान्छे फसाउन सफल भए हो। दोस्रो, ट्याब्लेटको रूपमा या लठाउने कुरा भनेपछि डाक्टर साहब लेखिदिनु होला, नलेख्यो भने डबल पैसा लिएर, या त फ्याक्ट्रीबाट लिकेज होला, या त औषधि पसलबाट लिकेज होला, या त सप्लायरबाट लिकेज होला, त्यसको प्राइस अलिक बढ्ने भयो, किन खुल्लम खुल्ला भनेर अलिक गाह्रो भयो। तर बेच्नै नपाउने गाँजा कहाँ बेच्ने त, कसरी मार्केटिङ गर्ने त भनेपछि, उनीहरूले के छाने भने, 8 देखि 10+2 पढ्ने विद्यार्थी छाने र स्कूल कलेजमा जाने। दोस्रो, ट्याब्लेटको रूपमा या लठाउने कुरा भनेपछि डाक्टर साहब लेखिदिनु होला, नलेख्यो भने डबल पैसा लिएर, या त फ्याक्ट्रीबाट लिकेज होला, या त औषधि पसलबाट लिकेज होला, या त सप्लायरबाट

0: स्वरूप देख्ने हो
1: छान्ने चाहिँ कसले हो तपाईँले
0: ड्रग बेच्ने गाँजा बेच्ने जो इलिगल उसले त पसल थाप्न पाएन नि त गाँजा तपाईँ रक्सीको पसल थापे जस्तो थाप्न पाउनुभयो
1: त्यो त मिले मिले
0: अनि तपाईँ कसरी बेच्नुहुन्छ त मार्केटिङ हाउ यु डु द
1: भनेको उनीहरू पनि विद्यालय विद्यालयमा अथवा जहाँ जहाँ युवाहरू
0: युवा छ त्यहीँ जान्छ र त्यसमा पनि कसलाई टार्गेट गर्छ त आठदेखि बाह्र क्लास पढ्ने किनकि रक्सी चाहिँ चौबिस वर्ष पछि खान्छन् कमाएर किन खुल्लुम खुल्ला छ यो जस्तो खुल्लुम खुल्ला भोलि गाँजा होस् त गाँजा खुल्लुम खुल्ला भयो भने हरेक स्टलमा हरेक कबलमा के बेच्ला गाँजा बेच्ने कबल पनि त खुल्ला नि अहिलेसम्म त छैन
1: तर तपाईँ त पूर्व प्रहरीको पूर्व एसएसपी यो सबै कुराहरू चाहिँ पुलिसले
0: क्लियर गराउनुहोस् अब यो गाँजा बेच्नेको पसल नभएपछि मार्केटिङ कसरी गर्ने त भन्दाखेरि यिनीहरूले एउटा स्कुल छाने तपाईँको छोरा एउटा छ त्यहाँ लिस्ट बनायो यो यो यसको बाउ बाहिर यो यो भनेपछि अब उनीहरू तपाईँसँग कन्ट्याक्ट गर्छ आएर बाहिरबाट बाहिरबाट आएर के भनिदिन्छ भने फाइदै फाइदा हुन्छ जब तपाईँ सेतो चस्मा लाउनुहुन्छ नि मन त परेको छैन तर मैले भन्दै गाँजा खानुहोस् दस दिनमा सेतो चस्मा निकालिदिए हुन्छ फालिदिए हुन्छ भन्यो भने पत्तायो भने त खाइहाल्यो नि त्यस कारण उनीहरूलाई आएर के भन्न थाले यसले हिसाब पनि आउँछ अङ्ग्रेजी पनि आउँछ विज्ञान पनि आउँछ ल पनि पढ्छ अब यो बच्चाहरूले कहिले पढेको छैन तपाईँले गाँजा त आफ्नो छोरालाई पढाएको छैन तपाईँलाई लागेको छ यो अर्काको मात्रै समस्या हो त्यो कोहीले पनि नपढाउने ठुलो मान्छे हुनुपर्छ भन्ने स्कुलमा हिसाबको टिचर छ अङ्ग्रेजीको टिचर छ विज्ञानको टिचर छ गाँजाको टिचर छैन भनेपछि त्यो बच्चाले कहिले पढेकै छैन अब यिनीहरू पुगे फाइदै फाइदा छ यसमा भनेपछि ऊ फस्यो फसेपछि कति दिनमा फस्छ त भन्दा हाम्रा अध्ययनमा मैले गरेको अध्ययनमा रक्सी पाँच पेग भन्दा माथि एक्काइस दिनसम्म कन्टिन्यू खायो भने छोड्न गाह्रो हुन्छ त्यहाँबाट गाँजा चाहिँ दस चोटि टेन टाइम एकै दिनमा दस खायो भने त सुत्छ त्यो धेरै नै टेन डेज भन्नुहोस् न खाएपछि छोड्न सक्दैन ब्राउन सुगर आठदेखि दस डिप्रेसनको औषधिमा लठाउने कुरा हालेको छ त्यो चाहिँ दुई हप्तादेखि तीन हप्ता खाएपछि त्यसलाई छोड्न गाह्रो हुन्छ त्यो कसरी गाह्रो हुन्छ निन्द्रा लाग्दैन त्यसको साइकल अरू दिन कुरा गरौंला आज मैले यति मात्रै भने कुनै पनि देशमा तीनटा ड्रग रहेछ ओपन त्यसमा रक्सी तर त्यही रक्सीलाई फेरि अरबले चाहिँ के भन्यो त ब्यान्ड गर्यो छ महिना जेलै हालिदियो उसले त बिहारले के भन्यो त ब्यान्डै गर्थ्यो त्यहाँदेखि ब्यान्ड गर्ने नगर्ने त्यो देशको कुरा भयो त्यो ठाउँको कुरा भयो तर हाम्रोमा चाहिँ रक्सी नै पहिलो ड्रग हो तर मैले ड्रग खाए होइन भनेर त्यो एडिक्ट भएको पन्ध्र वर्षपछि मात्रै आउँछ छिटो आए फिफ्टिन इयर्स पछि दोस्रो ट्याब्लेटहरू भनेको के त निन्द्र लाग्ने औषधि खोकेको औषधि एलर्जीको औषधि डिप्रेसनको औषधि पेन किलर यही नै ड्रग एडिक्ट हो त्यसलाई मुखबाट हाल त्यसलाई नाकबाट हाल या रगतबाट हाल जस्तो भिटामिन पनि कहाँ मुखबाट पनि खान सकिन्छ रगतबाट पनि उयो र तेस्रो चाहिँ जुन गाँजा चरेसको भए यो चाहिँ लुकेर भित्रभित्र भए अब तपाईँको प्रश्नमा आउँछ तपाईँको प्रश्नमा आए म चोरी भएको कुरा तपाईँले गएर रिपोर्ट गर्नुपर्छ कि पुलिसले आफै ब्रह्मज्ञानले थाहा पाउँछ तपाईँ घरमा आज राति चोरी हो पुलिसले ब्रह्मज्ञानले थाहा पाउँछ कि तपाईँले गएर भन्नुपर्छ
1: भन्नु पर्यो
0: त ड्रग खानले भन्दैन कसले रिपोर्ट गर्यो त मैले ड्रग खाएँ भनेर उसले रिपोर्ट गर्न जान्छ जब तपाईँ पीड़ित मान्छे नै रिपोर्ट गर्न जाँदैन भने अथोरिटीले कसरी थाहा पाउने भयो त नम्बर एक नेपालमा ड्रग किन चाहिँ रोकिएन त अथवा किन यो इस्युमा गइरहेर गइएन त भन्दा खाने मान्छे ऊ आफैले भन्दैन दोस्रो जो खाने मान्छे एडिक्ट भइसकेपछि उसलाई राति निन्द्र लाग्दैन जिउ दुख्छ र सुत्नुको लागि उसलाई खाँदा उसलाई के लागिरहेछ यसले मलाई मदत गरिरहेछ अब मदत गरिरहेछ भन्ने विषय लिएर ऊ जान्छ त अब पुलिसका अथवा अथोरिटी कहाँ जान्छ त सिडिओ साहब कहाँ जान्छ जाँदैन दोस्रो तेस्रो त्यसमा लेखिएको छ एक महिना जेल हुन्छ हाम्रो गाँजा खायो भने एक महिना जेल हुन्छ ब्राउन सुगर खायो भने छ महिना जेल कानूनमा छ अब तपाईँ आफै छ महिना जेलको लागि जानुहुन्छ त
1: जानकारी दिन
0: जानुहुन्छ त्यहाँ पनि जाने कुरा आएन त्यस कारण नम्बर वान अब परिवारले थाहा पाए कतिमा थाहा पाउँछ डेढ वर्ष पछि पहिला त त्यो घरमा त्यस्तो केही पनि भएको छैन चारवटा लक्षणबाट थाहा हुन्छ एउटा दुब्लाउँदै जान्छ किनकि गाँजा चरेसले जिउको शक्ति नष्ट गरिदिन्छ खाएको जिउमा जान दिँदैन दुब्लाउनु बित्तिकै बाबुआमाले थाहा पाउनु पर्यो तर बाबुआमाले थाहा पाउँदैन उनीहरूले पनि कहिले पढेकै छैन थियो त्यो घरमा त्यस्तो कहिले भएकै छैन दोस्रो राति सुत्दैन बिहान उठ्दैन किनकि जिउ कर्कर खान्छ पानी पुगेन प्यास लाग्छ खाना पुगेन भोक लाग्छ यो शक्ति पुगेन जिउ कर्कर खान्छ निर लाग्दैन अब निन्द्रा नलागिसकेपछि उसले आमा भोलि बुझ्नु

0: पर्छ, यो ड्रग पनि हुनसक्छ तर उसलाई कहिले पढेकै छैन।
1: तेस्रो लठ्युनी कुरा खाएपछि चाहिँ पढाइभित्र जाँदैन, पढाइ तलतिर जान्छ,
0: बाउआमालाई थाहा छैन। भनेपछि बाउआमालाई डेढ वर्ष थाहा हुन्न, ड्रग एडिक्सन डेढ वर्ष गयो।
1: त्यति बेलासम्म त त्यो ड्रग खानेको लागि क्लोजेस्ट मान्छे भने त बेच्ने भयो,
0: बेच्ने दुश्मन होइन उसको, उसको लागि त मित्र हो। अब बाउआमाले एक दिन थाहा पाउँछन्, अब सुरु भयो लाजको फ्याक्टर, अज्ञानताको फ्याक्टर, के गर्ने थाहा नै छैन। युवामा सबैले खान्छन्, छोड्छ होला, यसले एक वर्ष लयो। अब जब ढल्लो थाल्छ, राब उठ्दैन, फेल हुन्छ, लान त लाने तर लाज हुन्छ, लाजले फेरि दुई वर्ष रोकिदियो। ल मैले लगि पनि हालेँ, अनि आएर पिट्यो भने मलाई डर, ल लान त लाने कहाँ लाने, किनकि कसैलाई पनि एजुकेट गरेकै छैन ड्रग एडिक्सनमा। त्यसकारण पहिलो त्यो व्यक्ति आफैले नभन्ने, दोस्रो बाउआमाले लुकाउने, भनेपछि त्यो केस प्रशासनमा पुग्यो त पुग्दै पुगेन। अब पुगिहाल्यो भने प्रशासनले त्यही बाउआमालाई गाली गरिदिन्छ, तैँले पैसा दिएर दिन्छु होला भनिदिन्छ, किनकि उनीहरू ट्रेनै छैन ड्रगको एडिक्सनमा, प्रशासन ट्रेनै छैन। ल इन्फोर्समेन्ट भने के त, कानून कार्यान्वयन गर, कति बेला कानून कार्यान्वयन गर्न त, जब कानून तोडिन्छ। भनेपछि कानून तोडिने भनेको के त, कोही मान्छेले खायो, खाएको खानु हुन्थेन एक महिना जेल, तर खाएकोले भन्दैन त, कहाँ थाहा पाउनुहुन्छ तपाईँले, त्यहाँ त खाएकोले भन्दैन नि त, त्यहाँ त चोरको जस्तो रिपोर्ट गर्न जाने भएन। बाउ पनि लुकाउँछ, मेरो छोरले खाएको छैन भन्छ, र भनिहाल्यो अरे ल पुलिसलाई, भन्यो भने उसलाई थाहा नै छैन के गर्ने। ड्रग एडिक्सनमा परेको मान्छेलाई उसले थुन्न जाने छ, तर उसभित्र भएको जिउ कर्कर खाएको बी1 बी2 बी3 सीडी के फ्लोरिक एसिड जस्ता भाइटमिन्स मिनरल नष्ट भएको उसलाई थाहा नै छैन।
2: त्यो भनेको प्रहरी प्रशासन
0: ड्रग एडिक्सनको कोर्सै छैन। सोध्नुहोस् ड्रग रोक्ने हो भने कुनै पनि, जस्तो हेर्नुहोस् न बेला बेला मन्त्रीहरूले बोलाइदिएको छु, तपाईँले कुन चाहिँ मन्त्रीले बोलाइ देख्नु भएन जसले ड्रगका कुरा गरेका छैन,
2: सबै बोलिरहेका सुनिन्छ।
0: ल म एउटा मात्र उदाहरण दिन्छु, पहिला पहिलाको त कुरै नगरौँ। एउटा मन्त्री आए, म चाहिँ 42 वर्षमा डीआईजी हुनुपर्ने, पैसा माग्यो, पैसा छैन भनिदिएको रिटायर्ड गरिदियो, हामी 43 वर्षमा त कहाँ गरे, अब के गर्ने। अनि विदेश जान लगाएको, यो ड्रग खाएको देखेर बच्चाहरूले हामी यसमा इन्भल्भ भयो, किनकि नेपालको पहिलो रियाब खोल्ने म यो पुलिसमै हुँदा मैले ल्याएँ नयाँ तर्क, मिल्थे थिएन, रियाब थिएन, मान्छे क्राइम गरिरहेको छ, पुलिसले खोल्नुपर्छ भने अब आसरा भनिदिन्छ नि, त्यो खुल्यो, मैले खोल्या
2: तपाईँको अग्रसरतामा,
0: मेरै दिमागमा सपोर्ट गर्ने चाहिँ आइजी ध्रुव प्रधान भन्ने हुनुहुन्थ्यो, नत्र आइजीको सपोर्ट बिना त गर्न सकिन्न। यो ड्रगलाई रोक्नका लागि हामीहरूले यत्रो सालमा के थाहा पायौं त भन्दा, 5 वटा काम गर्नुपर्ने रहेछ। नेपालमा 3 करोड मान्छे छ, अहिले 7 लाख जति फस्या छन् हो
2: ड्रग यो दुर्व्यसनमा,
0: उनीहरूको तथ्याङ्कमा 1,34,000 भनिया छ सरकारको, ती 1,34,000 को हो त, गएर पुलिसमा समातिएका, रियाबमा गएका रेकर्डेड हो। तर 10 जनामा एउटा मात्र रेकर्ड छ, 10 जना मान्छे ड्रग खान्छ भने हार्डली एउटा चाहिँ के भएको छ, रेकर्डेड भएको छ, सबै पुलिसमा परेको छ, खान जतिमै परेको छ हो। 9 जना बाहिर छन् भने 7 लाख छ भने, अब सुन्नुहोस् है तपाईँले यो तपाईँहरूले पनि जान्नुपर्छ यो कुरा। यदि हामी ड्रग रोक्ने कुरा गर्छ कुनै पनि स्टेटले भने 5 वटा काम गर भन्छ, हामी त्यसको
2: त्यो अगाडि चाहिँ यो नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 जुन तथ्याङ्क छ नि
0: 1/34
2: त्यो मिल्दैन भन्ने तपाईँको विचार, 1,30,424 जना लागू औषध प्रयोगकर्ता रहेको, त्यसमा 46,309 जना चाहिँ यो 2066 सालमा थियो भने यो संख्या चाहिँ 3 गुणाले बढ्यो भनेर देखायो, त्यसमा पनि तपाईँ अझ बढी छ भन्ने तपाईँको दाबी।
0: चोर कति छन् नेपालमा भन्यो भने पुलिसले के आधारमा दिन्छ रेकर्डमा, सबैको रेकर्ड हेर्छ,
2: पक्राउ गरेको छोडेको अथवा के कस्तो छ त्यो अभिलेख,
0: सबै पक्राउ परेको छ चोर जति,
2: नपर्नु पनि सक्छ,
0: नपर्ने होइन कि त्यसको 9 टाइम परेको छैन। त्यस्तै हामीहरू ड्रगमा आएका विद्यार्थीहरूलाई सोध्छौ कि तपाईँको कतिजनाको ग्रुप थियो भने पनि युजल्ली 10 जना भन्छ भने, आएको कतिजना छ रियाब जेलमा 1 जना, 9 बाहिरै छ, त्यो तथ्याङ्क त्यो मान्छेहरूको हो जो रेकर्डेड भए अरूको होइन अरूको होइन
1: तपाईँकै टोलमा कतिजना होला नि ती त्यहाँ रेकर्डमा छैन
2: यो चाहिँ अभिलेख राखिएको मात्रै हो नराखिएको नौ गुणा बाहिर छ भने तपाईँको
0: नौ गुणा छ बक्काइदा छ बक्काइदा छ म अहिले सात लाखमा त स्ट्यान्डै गर्छु
2: अब तपाईँको त्यो जुन पाँचवटा तपाईँले बताउनु खोज्दै हुनुहुन्छ त्यो भने चाहिँ के
0: अब तपाईँ एकछिनमा गृहमन्त्री हुनुभयो तपाईँले बोलिदिनु भयो नेपालमा रोक्छु एउटा गृहमन्त्रीले एउटा गृहमन्त्रीलाई मैले रिटायर भएपछि सल्लाह दिएँ उसको पिएलाई भेटेर ड्रगमा काम गर्नुहोस् है धर्म पनि हुन्छ नाम पनि कमाइन्छ भनेपछि आफूले जानेको म त अब यसको विज्ञ नै हो सारा लेखेर यसरी गर्नु भनेर पठाएको पिएले के भनेर पठाएछ मन्त्रीज्यूलाई चाहिँ कति पैसा आउँछ भन्छ मानव कि डलरै डलर आउनु लागेको छ जस्तो क्या उसलाई उहाँलाई सहयोग गर्नु छ कति पैसा आउँछ भन्छ भनेपछि त्यो बेलाको कुरै छोडिदियो अहिले पछि पछि
2: कति वर्ष अगाडिको कुरा
0: बया 64 म रिटायर भएको 65 66 67 68 बिचमा होला
2: त्यतिखेर गृहमन्त्री कति भन्ने कुरा
0: तिनका कुरा तिनका मलाई नाम पनि सम्झिनु मन लाग्दैन कुनै मन्त्री थियो जो हामीसँग पैसा माग्ने तिनका नाम सम्झिनु मन लाग्छ नाम पनि सम्झिनु मन लाग्दैन
2: भनेको यो मन्त्री स्तरबाटै अथवा नेतृत्वबाटै काम राम्रोसँग हुन सकेन भन्ने तपाईँको बुझाइ अहिलेसम्म
0: नेतृत्व कस्तो भयो नि गर्ने त जनप्रतिनिधिले हो अहिलेको सिस्टममा कसले मन्त्रालय सम्हाल्छ
2: तपाईँले भने जस्तै कति पैसा आउँछ त्यो नाफा घाटा हेर्न थाल्यो भने कसरी काम हुन्छ
0: भएन नि त कहाँ भयो त त्यही भएर त्यो जेएनजी आन्दोलन भएर नयाँ सरकार आयो नि रेभोल्युसन किन आयो त प्रमोसनमा पैसा माग्ने नै हो नियुक्तिमा पैसा माग्ने नै हो कर्मचारीसँग त्यो त घोर अन्याय थियो नि त अन्याय भएर त उनीहरूले पनि सजाय पाएको
2: लागु औषध नियन्त्रणमा अब चाहिँ राम्रो काम हुन्छ भने तपाईँलाई के आशा छ
0: अहिले पनि हुँदैन त्यहाँ दुईटा कुरा छ नम्बर एक तपाईँ मन्त्री हुनुहोस् प्रधानमन्त्री हुनुहोस् सचिव हुनुहोस् या पुलिसको इन्सपेक्टर हुनुहोस् तपाईँको मनमा आयो कि म लागु औषध रोक्छु त्यो तपाईँको थट मात्रै हो विचार मात्रै हो बुझ्यो अब थटलाई एक्सनमा परिवर्तन गर्नका लागि तपाईँसँग प्रोग्राम चाहियो कि चाहिएन प्रोग्राम चाहिएन प्रोग्राम के त अब जस्तो तपाईँले एउटा हेर्नुहोस् यो के अरे लेखक रमेश लेखक सुदूरपश्चिममा असाध्यै ड्रग बढ्यो है बढेपछि रमेश लेखकले सुदूरपश्चिममा गएर के भन्नुभयो म विशेष अब ड्रग विरुद्ध लाग्छु पेपरको फर्स्ट पन्नामा आए तर अहिले त्योभन्दा बढी सुदूरपश्चिममा बढ्यो कारण के भयो त कारण के भयो त भन्दा थट पनि छ बोली पनि भयो प्रोग्राम
2: भएन
0: त्यस कारण म अहिलेको सरकारहरूले पनि ड्रगको बारेमा कुरा गरेका छन् त्यसको एप्रिसिएट गर्छु किनकि ड्रग रोक्नै पर्छ
2: कि कुरा मात्रै गर्ने रहेछ भने त के नै हुँदो रहेछ तपाईँले सरस्वती भनिसक्नुभयो नि फलाना गृहमन्त्रीले यस्तो
0: मैले तपाईँको इन्टरभ्यू पनि यही भनेको छु तपाईँभन्दा अगाडि नै 20 इन्टरभ्यू दिएको छु नि त मैले यही कुरा भने हुन्छु नि त मैले इट्स नट माई फर्स्ट टाइम द्याट आइ एम सेइङ समथिङ सबैलाई मैले के भने हुन्छु भने चाहे संयुक्त राष्ट्र संघले विश्वको ड्रग रोक्ने कुरा गरोस् या गाउँपालिकाले आफ्नो पालिकामा पाँचवटा काम गर नम्बर एक 7 लाख मान्छे नेपालमा परेछ ठिक छ 6 लाख त्रिया के अरे अरू 2 करोड 93 लाख त परेको छैन यसलाई जोगाऊ जोगाउने कार्यक्रम के त अफिस देखाउनुहोस् मलाई
2: लागु
0: नो प्रहरीमा गृहमा प्रहरीलाई दिएको माइन्डेड के हो कानून कार्यान्वयन गर उसको जन्म कहिले मात्रै हुन्छ ड्रग बेचेपछि खाएपछि मात्रै हुन्छ रोक्नमा हो छैन होला समुदाय पुलिसले कोसिस गर्यो होला सिडिओ साहबले व्यक्तिगत कोसिस गर्यो होला दरबन्दी देख्नु भएको छ दरबन्दी सहितको अफिस देख्नु भएको छ जो तपाईँसँग दरबन्दी सहितको अफिसै छैन भने कसरी रोकिन्छ
2: गृह मन्त्रालयले केही पनि गर्न सकिरहेको
0: गर्न सक्छ बिचरा गृह मन्त्रालयलाई बजेट दिएका छन् केही पनि छैन सानो एउटा शाखा छ 20-30 लाख रुपियाँ दिए होला कसरी सक्छ उसको त्यहाँ त नियन्त्रण शाखा हुनु परेन नियन्त्रण महाशाखा हुनु परेन ल महाशाखा त भयो अब त्यो नियन्त्रण टोलीले देशभरिको स्कूलमा पढाउने होला देशभरिको आमा समूहलाई पढाउने होला देशभरिको चाहिँ पुलिसहरूलाई पढाउने होला त ठूलो अफिस चाहिएन जो भ्यान लिएर घुमेको घुमै ड्रग एजुकेसन भ्यान भनोस् घुमेको घुमे होस् उसको टेलिभिजनमा कार्यक्रम होस् उसको रेडियोमा कार्यक्रम होस् छैन
2: भनेको कानून चाहिँ छ तर संरचना नभएर मात्रै रोक्न सकियो भने तपाईँको
0: त्यो कानून पनि भन्दिनँ मैले तपाईँको क्वेसनको आन्सर दिइरहेको छु पहिला तपाईँले भन्नुभयो मन्त्रीले बोलेर मात्र रोकिन्छ रोकिन्न भने मैले पहिला तपाईँ नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्
2: छुट्टै संरचना बनाउनु पर्यो
0: कम्तीमा मलाई लाग्छ 300 स्टाफ चाहिन्छ कोही स्कुल डिपार्टमेन्ट हेर्ने, कोही गाविसहरूलाई हेर्ने, कोही आमाहरूलाई हेर्ने, त्यो सेम मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठुलो चाहिन्छ। र दुई, अब खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ गर्छ गर्दैन, चिन्ने कसरी त? उसले रिपोर्ट गर्दैन, उसले भित्रभित्र अर्को तिनवटा एउटा एउटा तिनवटा बनाइरहेछ। भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ, अहिले छ। चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन, नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, परे। जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने, परे। स्कुलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ, परे। त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने, यति पाँच सातवटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो। या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन, त्यो शाखा छ छैन। भनेपछि ड्रग एडिक्टहरू भित्रभित्र लुकिरहेका छन्, उनीहरू अरूलाई बनाइरहेका छन्। तेस्रो, अब खाएको चिन्नुभयो तपाईँले, 7 लाख रहेछ, अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो, कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ, न चोर न ढाँट ला सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार्न होइन। चारमा ती उसलाई पागल के अरे साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त? ड्रग एडिक्सनमा परेको थाहा पाउनुभयो, 7 लाख मान्छे आइडेन्टिफाई भयो, अब मोडल के त? कसलाई जेल हाल्नुहुन्छ? कसलाई? किन त्यो मान्छे नखा नछोडेसम्म त उसलाई निन्द्र लाग्दैन, ऊ भारतमा गएर खान्छ, यहाँ नभए अन्त गएर खान्छ, एउटा चिज नभए अर्को चिज खान्छ। जस्तो भात पाइएन भने रोटी खाउँला, ग्यास भएन भने दाउरा बालौला। त उसले पनि अल्टरनेट ड्रग लिएर भए पनि उसलाई सुत्नु त छ। भनेपछि तपाईँलाई मैले भनिदिएँ, ल नेपालमा 3 लाख ड्रग एडिक्ट छ, तपाईँकै तथ्याङ्क अनुसार 1,84,034 छ, व्यवस्थापन गर्नुहोस्। सरकारको एउटा रियाब छ, थाहा छ? एउटा पनि छैन, एउटा पनि छैन।
2: त्यसो भए नेपालको मोडेल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
0: चाहिँ मैले भनिरहेको छु त, सरकारको एउटा पनि रियाब छैन, र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदिएँ भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ, 7 लाखको जेलको लागि तयार गर्नुहोस्। या ड्रगै खुवाउनुहुन्छ, त्यसकारण एकमा नखाएकालाई खान नदिने, दुईमा खाएकालाई चिन्ने, तीनमा चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रियाब गए, उनीहरू कहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याक्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिनु सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि छ, अहिले शाखा छ। अहिले खालि के छ सरकारसँग भन्दा, बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ। मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गर्यो भने 20% ड्रग रोकिन्छ। 80% नखाएकालाई खान नदिने, उहाँसँग अफिसै छैन। खाएकालाई चिन्ने, उहाँसँग अफिसै छैन। चिनेकोलाई चाहिँ व्यवस्थापन गर्ने, अहिलेसम्म शाखा पनि छैन। व्यवस्थापन भएर आएको मान्छेलाई फेरि खान नदिने, सपोर्ट गर्ने शाखै छैन भनेपछि तपाईँको भेट त कहाँ हुने भयो त? एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन। त्यहाँ बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ, ब्याङ्कक जान्छ। तर उसको जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौ, त्यो दिन आफै उसले रक्सी छोड्छ। किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्या थाहा छ? तपाईँले फलानालाई कुटेर बेच्यो भन्ने सुन्नुभएको छ? अपहरण गरेर बेच्यो भन्ने सुन्नुभएको छ? उसले त ठगी गरेछ खालि। तपाईँले सेतो चस्मा लाउनुहुन्छ, नलाउनुहोस्, लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर दक्षिण खुवाएर सिधाइदिएछ।
2: हामी आजको सिआइएन सम्वादको अन्त्यमा आइपुगेका छौँ र यसँगै आजलाई सिआइएन सम्वादको समय सकिएको छ। सिआइएन सम्वादको अर्को अङ्कमा हामी अर्को व्यक्ति र विषय बारेको सम्वाद लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
2: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
3: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मद्दत गर्छ।
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869422544।
7: 9840437893। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
11: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
10: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
11: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9892695998।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
9: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
9: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
10: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
13: केही भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री नेउपानेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: रामेछाप नगरपालिकाको 19 अधिवेशन समक्ष प्रस्तुत अब 82-83-84 वार्षिक नीति तथा कार्यक्रम म पढ्ने अनुमति चाहन्छु। नगर उपप्रमुखज्यू, नगरसभा सम्पूर्ण सदस्यज्यूहरू, नगरसभाका सचिवज्यू, राष्ट्र सेवक कर्मचारी साथीहरू, सर्वप्रथम नेपाली जनताले विभिन्न समयमा गरेका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको स्थापना गरेको त्याग र बलिदानलाई स्मरण गर्दै सो क्रममा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहीदहरूप्रति सम्मान र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। रामेछाप नगरपालिकाका सचेत मतदाताहरूको दिएको अभिमत अनुरूप सहमति, सहकारी र सहभागिताको अभावलाई आत्मसात गर्दै आर्थिक विकास, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, आर्थिक अनुशासन र सुशासन प्रवर्धन कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै कृषि, पर्यटन तथा रोजगारी माध्यमबाट सुन्दर र सम्बन्धित रामेछापले दिलाउन नगरपालिकाको पहिचान स्थापित गर्दै जनतालाई सुशासन प्रत्याभूति दिलाउन जनताको आधारमा सिंहदरबार पुर्याउने उद्देश्यले लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर यो नगरपालिका अधिकार सम्पूर्ण स्थानीय सरकारको रूपमा स्थापित गर्नेछौ भन्ने कुरामा यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।
3: नेपालको संविधान संघ एवं प्रदेश सरकारका अवधि योजनाको परिलक्षित गरेका विषयहरू, दिगो विकासको लक्ष्य, संघीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम, राजनीतिक दल र अन्य सरकारवालाबाट प्राप्त सुझावहरू समेतको आधारमा यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ। नेपालको संविधानमा प्रचलित ऐन कानून र विषयगत मन्त्रालयबाट प्राप्त परिपत्र दिग्दर्शन र विभिन्न विषयगत समितिको बजेट सिलिङको आधारमा सहभागी मूलक तवरले आयोजना र कार्यक्रम छनौट गरी नीति कार्यक्रम र बजेट तर्जुमा गरेका छौं। साथै आर्थिक वर्ष 2083-84 संविधानले प्रदान गरेको क्षेत्राधिकारभित्र रही स्थानीय स्तरमा बाँकी रहेका महत्वपूर्ण ऐन, नियम, कार्यविधि तथा निर्देशिका तयार गरी सही प्रवर्तन कार्य अगाडि बढाउनु पर्ने आवश्यकता रहेको छ। यसै विषयमा आधारित रहेर नगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीतिका कार्यक्रमको समयमा नगरसभाबाट पारित गराई कार्य गर्ने, नगरसभाका सबै सदस्यहरूको सक्रिय सहयोग भूमिका रहनेछ भन्ने कुरामा म विश्वस्त गर्दछु। आगामी वर्ष 2083-84 नीतिका कार्यक्रम तर्जुमा गर्दा नगरपालिकाले निम्न आधारहरू लिएको छ। एक, नेपालको संविधान राज्य निर्देशित सिद्धान्त तथा नीतिहरू। दुई, स्थानीय सरकार र सञ्चालन ऐन नियम 2074। तीन, 16 योजनाको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, नीति तथा रणनीतिहरू। चार, नेपाल सरकार तथा प्रदेश सरकारको अब 83-84 बजेट नीति तथा कार्यक्रम। राज्य नगरपालिकाको बजेट तर्जुमा दिग्दर्शन 2078। नगरपालिकाले ऐन नियम कार्यविधि निर्देशिकाहरूको दिगो विकास लक्ष्य 2016-30 राष्ट्रिय जनगणना 2018 प्रतिवेदन रामेछाप नगरपालिकाका सबै विषयगत समिति शाखा सबै वडा कार्यहरू सरकारवाला निकायहरूबाट प्राप्त सुझावहरू नगर कार्यपालिका तथा नगरसभा नगरसभाका दिवसका निर्णयहरू अब नगरसभा सदस्यज्यूहरू अब म नगरपालिकाले तय गरेका विषयगत र क्षेत्रगत प्रमुख नीतिहरू प्रस्तुत गर्न चाहन्छु। आर्थिक विकास समिति राजस्व उद्योग सहकार उपभोक्ता हितमन आर्थिक वर्ष 2083/84 राजस्व र आन्तरिक आय वृद्धिका लागि राजस्व परामर्श समितिको सिफारिस समेत दृष्टिगत गरी निम्न अनुसारको नीति अवलम्बन गर्ने प्रस्ताव अघि सारेको छु। एक, राजस्व संकलन सूत्र प्रणालीबाट संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ र राजस्व संकलनमा पारदर्शिता कायम गरी राजस्व दर यथा तथा द्वारा निर्धारण गरिनेछ। दुई, सार्वजनिक निजी र सहकारी क्षेत्रहरूको सहभागिता र स्वतन्त्र विकास मार्फत अर्थतन्त्र सुदृढी गर्नका लागि कार्यक्रमहरू सञ्चालन गरिनेछन्। निजी क्षेत्रको भूमिकालाई महत्वपूर्ण दिँदै उपलब्ध गराउन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। चार, सहकारी क्षेत्रलाई प्रवर्धन गर्न कोसिस कार्यक्रमलाई निरन्तरता दिइनेछ। पाँच, स्थानीय आर्थिक विकासका सम्भावनाका क्षेत्रहरू पहिचान गरी प्राथमिकरणले विवरण तयार गरी उत्पादन र रोजगारी प्रवर्धनका लागि निजी क्षेत्रसँगको साझेदारीमा सिप विकास तालिम तथा भेदभाव मोडलमा कार्यक्रम सञ्चालन गरिनेछ। उपभोक्ता हित संरक्षणका लागि उद्योग उपभोक्ता शिक्षा अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। कृषि विकास कार्यक्रम बागमती प्रदेश कृषि वन तथा वातावरण मन्त्रालयले लागत साझेदारीमा प्राङ्गणिक मल कारखाना स्थापना गरिनेछ। दुई, सुक्खा क्षेत्रमा पानीको समस्या समाधान गरी हिउँदे खेती र तरकारी खेती प्रबन्धन गर्न उपभोक्ता समितिको प्रत्यक्ष सहभागिता सुनिश्चित गरी सिमेन्टेड पोखरी तथा साना सिँचाई पूर्वाधार निर्माण गरिनेछ। तीन, किसानको खाद्य तथा पोषण सुरक्षा थप सेवा पुर्याउन र उत्पादन र उत्पादकत्व बढाउन कृषकलाई उन्नत मेनिकिट वितरण गरिनेछ। पशु सेवा तथा विकास, पशुपन्थी उपचारको लागि आवश्यक औषधि व्यवस्था गरी निशुल्क पशुपन्थी उपचार सेवालाई निरन्तरता दिइनेछ। दुई, रामेछाप नगरपालिकाका पशुपन्थी उपचार मत्स्य विकास शाखामा आधारभूत प्रयोगशालामा स्थापन गरी पशुपन्थीको उपचार तथा रोग पहिचानको लागि आवश्यक प्राविधिक विकास गरिनेछ। पशुपन्थीमा लाग्ने महामारी रोग नियन्त्रणको लागि रोग निरोधक खोप निशुल्क गरिनेछ। जेनेटिक रेबिज रोग रोकथाम तथा नियन्त्रणको लागि घर पालुवा कुकुर बिरालोहरूमा निशुल्क खोप सञ्चालन गरिनेछ। एकवटा एक पशु स्वास्थ्य तथा परविधि नियन्त्रण शिविर सञ्चालन गरिनेछ। पशु प्रजनन तथा नस्ल सुधारका लागि प्राकृतिक तथा कृत्रिम गर्भधारणको व्यवस्थापन गरिनेछ। पर्यटन र पर्यटन विकास र प्रवर्धन, नगरभित्र रहेका पर्यटकीय क्षेत्रहरू पहिचान गरी उद्योग क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउन आवश्यक नीति तथा कार्यक्रम तय गरिनेछ। बागमती प्रदेश सरकारको साझेदारीमा लामसिङ डाँडा बुद्ध पार्क र मगर सङ्ग्रहालय निर्माण गरिनेछ। साथै अन्य धार्मिक तथा पर्यटकीय स्थलहरूमा संघ तथा प्रदेश सरकारसँग साझेदारी एवं समन्वय गरी स्थल उन्मोचित तथा संरक्षण गरिनेछ। पर्यटन र पर्यटन विकास र प्रवर्धन, नगरभित्र रहेका पर्यटकीय क्षेत्रहरू पहिचान गरी उद्योग क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक

अर्थात राष्ट्रीय तहमा दर्ता भएका बेरोजगार स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्नका लागि काममागका लागि पारिश्रमिकका आधारमा सामुदायिक आयोजना सञ्चालन गरिनेछ। सामाजिक विकासतर्फ शिक्षकता खेलकुद नगर शिक्षा योजना कोषले समितिका कार्यक्रम तथा रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याई समग्र शैक्षिक क्षेत्रलाई व्यवस्थापन गरिनेछ। शैक्षिक गुणस्तर सुधारका लागि विषयगत शिक्षक अभावलाई परिपूर्ति गर्न सामुदायिक विद्यालयलाई प्रदान गरिँदै आएको विषयगत नगर शिक्षक अनुदान र सुत्किने सत्ता शिक्षक व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ। सामुदायिक विद्यालयका कर्मचारी विद्यालय सहयोगी र बाल विकास कार्य सहकर्ताहरूलाई नगरपालिकाबाट थप गरिँदै आएको तल खर्चालाई निरन्तर दिइएको छ। साथै अनौपचारिक शिक्षालाई थप व्यवस्थित गर्न सामुदायिक सिकाइ केन्द्रलाई मापदण्ड बनाउँदै सक्रिय बनाउन छोरी तालिकाको हाइफाई आयोगको सङ्घीय 10,000 तल खर्चामा नगरपालिकाबाट मासिक 7,000 थप गरी कामकाजमा लगाइनेछ। ध्यानदार विपन्न विद्यार्थीहरूको प्राविधिक शिक्षा तथा उच्च शिक्षामा भर पुर्याउन नगरपालिकाले नगर स्तरीय र ओडागत रूपमा ओडा कार्यालयले एक छात्रलाई विद्यार्थी शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। विद्यालयको शैक्षिक व्यवस्थापन थप सेवा पुर्याउन माध्यमिक विद्यालयलाई यी हाजिरी रेसिप प्रदान गरिनेछ। पूर्व प्राथमिक कक्षादेखि कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीहरूलाई संघीय सरकारबाट दिवा खाजा मार्फत प्रदान गरिँदै आएको विद्यार्थीहरू 20 विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय पोषणमुक्त दिवा खाजा कार्यक्रम कार्यान्वयनका लागि यस नगरबाट रु 5,000 गरी 25 पुर्याइएको छ। स्थानीय स्तरमा बाल प्रतिभा पहिचान प्रशिक्षण सम्बन्धित प्रदर्शनी विज्ञान गणित सामग्री कार्यक्रमलाई निरन्तरता दिइनेछ। शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रविधि मैत्री र शैक्षिक सामग्री सहयोगको शिक्षण सिकाइ क्रियाकलापमा जोड दिई एससीई परीक्षा उत्तीर्ण गरिएका उपलब्धि हासिल गर्ने गराउने विद्यालयलाई प्रोत्साहन एवं पुरस्कृत गरिनेछ। स्थानीय विषयवस्तु अनुसारको शिक्षा प्रदान गर्न आधारभूत तह कक्षा 1-8 सम्म स्थानीय पाठ्यक्रमको पाठ्य सामग्री निर्माण गरिनेछ। विद्यार्थीको दीर्घकालीन शैक्षिक भविष्य र जीवनमा सघाउ पुर्याउने उद्देश्यले प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग समन्वय र साझेदारी गरी कक्षा 9 मा पढ्ने विद्यार्थीहरूका लागि व्यक्ति मार्ग निर्देशन कार्यक्रम सञ्चालन गरिनेछ। क्षेत्र विकास राष्ट्रिय बाल विकास सेवा सङ्घको साझेदारीमा प्रत्येक सामुदायिक विद्यालयहरूमा कक्षा 3 सम्मका कक्षा कोठा डेकोरेसन लगायत विद्यालय घेराबारा कार्यक्रम सञ्चालन गरी विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन थप पहल गरिनेछ। नगर स्तरीय राष्ट्रपति धनी शिव प्रतियोगितालाई थप व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। जनस्वास्थ्य सेवा बागमती प्रदेश सरकारको सहयोगमा एक निर्वाचन क्षेत्र एक स्वास्थ्य संस्था सुदृढीकरण कार्यक्रम अन्तर्गत सामुदायिक स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गरिनेछ। साथै रामेछ अस्पतालको सुदृढीकरणका लागि आवश्यक सहयोग गरिनेछ। मातृ तथा जनजात शिशु कार्यक्रममा नवजात शिशु कार्यक्रमका लागि संस्थागत पुर्खेरी सेवा विकास गर्न सबै दर्शन क्षेत्रलाई व्यवस्थित गरिनुका साथै गर्भवती तथा पुर्खेरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा निरन्तरता दिइनेछ। राष्ट्रका अमूल्य निधि ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा प्राथमिकता र सहुलियत प्रदान गर्नका साथै ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराइने र महिलासँग उमेर कार्यक्रमलाई निरन्तरता दिइनेछ। बाल बालिकाहरूलाई पूर्ण खोप र जीवनको सुनिश्चित गरिने गर्भवती र छुटकेरी महिला तथा बाल बालिकाको पोषणको अवस्थामा सुधार ल्याउन बहु क्षेत्रीय पोषण योजना कार्यक्रम बमोजिम सुनौलो 1,000 दिन कार्यक्रमलाई अगाडि बढाइनेछ। लालु औषध दुर्पयोग तथा सुरक्षित जन्य पदार्थ रोकथाम र नियन्त्रणका लागि किशोर किशोरी मैत्री व्यवस्था संस्थाको

0: विकास गरिन्छ। 60 वर्ष उमेर पूरा भएका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीकालाई प्रदान सहित सम्मानजनक विदाई गरिनेछ। लैङ्गिक समानता र समावेशीकरण महिला बाल बालिका तथा ज्येष्ठ नागरिक र लक्षित वर्ग बाल मैत्री स्थानीय शासनको कार्यक्रमलाई अवलम्बन गरी बाल मैत्री स्थानीय तह अनुसारका कार्यक्रमलाई कार्यान्वयन गरिन्छ। बाल श्रम, बाल विवाह, जातीय विभेद जस्ता कुप्रथा नियन्त्रणका लागि जनचेतना तथा कानूनी सचेतना जस्ता कार्यक्रमहरू सञ्चालन गरिन्छन्। एकल महिला दलित अपाङ्ग तथा ज्येष्ठ नागरिक लगायतको वर्गलाई आवश्यक सहयोग सामग्री वितरण गरिनेछ। मेरोसँग ज्येष्ठ नागरिक कार्यक्रमलाई निरन्तरता दिइनेछ। कानून तथा न्याय र मानव अधिकार प्रवर्धन सम्बन्धित सरकारवालाहरूको प्रत्यक्ष संलग्नतामा ऐन कानून तयार गर्नका साथै जारी भइसकेका ऐन कानून र कार्यविधिको समय सापेक्षित परिमार्जन तथा संशोधन गर्दै कार्यान्वयनले मानिनेछ। स्थानीय सरकारको न्यायिक सेवा प्रवाहको प्रत्याभूति गराउन प्रत्येक वडामा रहेका मेलमिलाप केन्द्रहरूको व्यवस्थापन मार्फत विशेष कार्यक्रमहरू तयार गरी कार्यान्वयनमा ल्याइनेछ। कानून एवं न्यायमा सबैको सहयोग सुनिश्चित र वस्तु स्तरमा सञ्चालित कानून शिक्षा सचेतना र अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ। न्यायिक समितिको काम कारवाहीलाई प्रभावी मैत्री बनाउने तर्फ आवश्यक कार्यक्रम तय गरिनेछ। पूर्वाधार विकासतर्फ खोला नालाहरू र कलवर तथा मिनी फ्रिज निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने निरन्तरता दिइनेछ। कच्ची नाली निर्माण गर्ने रेटेनिङ वाल जस्ता संरचना तयार गर्ने पक्की नाला निर्माण गर्ने ग्रामीण गर्ने खोला नाला र आवश्यक स्थानमा भ्रमण समेत गर्ने कार्यलाई निरन्तरता दिइनेछ। सङ्घ प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिका अन्तर्गत सञ्चालन रहेका गोरका तथा छोरा पूर्वाधारका आयोजनाहरूको निर्माण कार्य अगाडि बढाइएको कार्यलाई निरन्तरता दिइनेछ। वन वातावरण तथा विपद व्यवस्थापन सम्बन्धित सम्भावित विपदको पूर्व तयारी प्रतिकार्य र पुनर्लाभको लागि आवश्यक औजार तथा राहत सामग्रीको तत्काल व्यवस्थापन गर्न विपद व्यवस्थापन कोषलाई दुरुङ बनाउँदै लगिन्छ। वातावरणीय संरक्षण तथा विपद व्यवस्थापनका लागि रानीछाप बजारमा रिजर्भ ट्याङ्की निर्माण गरिनेछ। सुशासन तथा संस्थागत क्षमता विकास संघीय इकाइहरू बीच प्रशासनिक अन्तसम्बन्धमा र साझेदारी सुदृढ गर्दै आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापन परीक्षण सेवा प्रभावको न्यूनतम मापदण्ड र कानूनका ढाँचाहरूमा एकरूपता ल्याई प्रविधिसँग तात्पर्यता गरी दैनिक सेवा प्रवाह चुस्त दुरुस्त छिटो छैटो र मितव्य व्यवस्थित प्रभावकारी बनाइनेछ। नागरिकहरूलाई घर दैलोमै सेवा पुर्याउने उद्देश्यले सामान्य चिकित्सा पशु उपचार सेवा योजना सम्झौता ज्येष्ठ नागरिक परिचय पत्र वितरण जस्ता एकीकृत सेवाहरू भन्दे शिविर मार्फत सञ्चालन गरिनेछ। सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, नागरिक बडापत्र र सुझाव पेटिका मार्फत सार्वजनिक जवाफदेहिता र अभिवृद्धि गरिने साथै सेवाग्राही वर्गीय वर्णन अभिमत सर्वेक्षण कार्यको थालनी गरिनेछ। नगरभित्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको रहन सहन र कृषि उत्पादन खेलकुद लगायतका विभिन्न विषयलाई समेटेर रामेश्वर नगरपालिकाको वृत्तचित्र भिडियो डकुमेन्ट निर्माण गरिनेछ। नगरभित्रको विकास र समृद्धिका लागि तर्जुमा गरिएको योजना तथा कार्यक्रमहरूको आधार दस्तावेजको रूपमा रहेको नगर प्रोफाइल तयार गरी कार्यान्वयनमा ल्याइनेछ। द्वितीय कार्यालयलाई पारदर्शी बनाउन सूत्र पाँच वा तोकिएको एकीकृत द्वितीय सूचना प्रणालीको 100% प्रयोग गर्दै प्रभावकारी रूपमा उपयोग गरिनेछ। पुराना विरोधीहरू फसल गर्न एक निश्चित कार्यदल गठन गरी समय सीमाभित्र फसल गरिनेछ। कार्यालयको त्रैमासिक तथा वार्षिक आमदानी र खर्चको विवरण लगायत अन्य सूचकहरू सूचना प्राधिकारी सामाजिक सञ्जाल तथा वेबसाइटमा राखि सार्वजनिक गरिनेछ। भुक्तानी प्रक्रियालाई छिटो छरिटो बनाउन सेवाग्राही बडा वडा पत्रमा तोकिएको समय सभाभित्रै कार्य सम्पन्न गर्न प्रणालीको विकास गरिनेछ। सार्वजनिक सम्पत्ति व्यवस्थापनका लागि सार्वजनिक खरिद ऐन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीमा भएको व्यवस्थाको पूर्ण कार्यान्वयन गरिनेछ। सार्वजनिक सम्पत्तिको खरिद उपयोग संरक्षण र मर्मत सम्भारको लागि अनिवार्य कार्यान्वयनमा ल्याइएको प्रणालीलाई पूर्ण कार्यान्वयन गरिनेछ। महालेखा परीक्षकको अन्तिम लेखा परीक्षक प्रतिवेदनहरूमा आउनेका जिन्सी माल सामान सम्बन्धी सुझावहरूलाई कार्यान्वयन गर्दै लगिनेछ। सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापन र संरक्षणको लागि एकीकृत रूपमा यो वडा कार्यालय स्वास्थ्य संस्था र नगरपालिकाका विषयगत शाखाहरूको खरिद कार्य खरिद नगरपालिकाबाट एक द्वार प्रणाली मार्फत गरिनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायीहरूलाई सरल र सहज ढंगले भत्ता वितरण गर्ने कार्यलाई वडा नम्बर 7 अवलम्बन गरेको शाखा रहित बैंकिङ प्रणालीलाई अन्य वडाहरूमा पनि क्रमशः गर्दै विस्तार गर्दै लगिनेछ। नगरपालिकाभित्र सार्वजनिक जग्गा निर्माण भएका विद्यालय स्वास्थ्य संस्था खेल मैदान सटल पार्टी पोवा गुरु पूजा स्थल सौ विश्राम स्थल दाह संस्कार स्थल जस्ता सञ्चालनहरूको वास्तविक लगायत लागत दिई धोका ढिगा दिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। भूमि प्रशासन तथा नाति कार्यालयबाट पनि सबै प्रकारका सेवाहरू यस नगरपालिकाबाटै शुरू गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ। नगरसभाका सदस्यज्यूहरू, अन्तमा आर्थिक वर्ष 2083-84 हाम्रो प्राथमिकता क्षेत्रको गुणस्तरीय स्वास्थ्य शिक्षा ज्येष्ठ नागरिक सम्मान पूर्वाधार विकास सामाजिक समावेशीकरण विपद व्यवस्थापन सार्वजनिक लेखा प्रवाह सबैको सहज पहुँच खेलकुदको विकास सबै वन तथा वातावरणको संरक्षण रहेको ब्यौरा अनुरोध गर्न चाहन्छु। प्रस्तुत नीति कार्यक्रममा प्रस्ताव गरिएका विषयहरू कार्यान्वयन गर्न समाजसेवी बुद्धिजीवी सुरक्षाकर्मी गैर सरकारी संस्था संघ र सरकारवाला निकाय रामेछाप नगर नगरवासी आदरणीय बुवा आमा दाजु भाइ दिदीबहिनीहरू र लगायत सबैले सहयोग गर्नु हुन्छ भन्ने पूर्ण विश्वास लिएको छु। प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा प्रत्यक्ष सहयोग पुर्याउनु हुने उपप्रमुखज्यू प्रमुख प्रशासकीय अधिकारीज्यू विषयगत समितिका समयज्यूहरू वडा अध्यक्ष ज्यूहरू कार्यपालिकाका सबै सदस्यज्यूहरू एवं नगरसभाका सदस्यज्यूहरू लगायत समग्र राष्ट्र सेवक कर्मचारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद। जय नेपाल।
1: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
2: नमस्कार, नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: के गर्नु सबै गाउँका चिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147788
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892 र 048 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
9: अहिले बिहानको 5 बजे
10: हजुरको रेडियो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: मा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो हप्ता चितवनमा भएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनले राजनीतिक वृत्तमा चर्चा पाएको छ। महाधिवेशन उद्घाटनको बेला अरू दलका नेताहरूको उपस्थिति, कार्यकर्ताको व्यवहारदेखि महाधिवेशन व्यवस्थापन तथा राजनीतिक प्रतिवेदनका कतिपय विषयमा विरोध भएको छ। फरक राजनीतिक संस्कार बसाल्ने बताउँदै आएको रासोपाको पहिलो महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ। यस्तै रासोपाको महाधिवेशनमा पुरानै राजनीतिक संस्कारको झल्को देखिएको प्रतिनिधिहरूले बताएका छन्। महाधिवेशनमा सभापति रवि लामिछानेले देशको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रस्ताव अघि सारेपछि यस विषयमा राजनीतिक वृत्तमा बहस शुरू भएको छ। सरकारले संविधान संशोधन सम्बन्धी राजनीतिक दल लगायत सरकारवालाहरूसँग छलफल गरिरहेको समयमा लामिछानेले महाधिवेशन मार्फत औपचारिक रूपमा यो प्रस्ताव अघि सार्नु भएको हो। महाधिवेशनमा लामिछानेले शासकीय स्वरूपसँगै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव पनि अघि सार्नु भएको छ। यसअघि यस्तै प्रस्ताव माओवादी र जनता समाजवादी पार्टी जसपा नेपालले पनि अघि सार्दै आएका छन्। तर कांग्रेस र एमाले भने संविधानका आधारभूत प्रावधान कायम राख्दै परिमार्जित वा सुधारिएको संसदीय व्यवस्थाकै पक्षमा उभिएका छन्। राष्ट्रपाको महाधिवेशनमा यी दुई विषयले औपचारिक रूपमा प्रवेश पाएसँगै संविधान संशोधनको एजेण्डामाथि थप बहस केन्द्रित हुने देखिएको छ। महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संघीयताको सवालमा भने अझै अन्यूलकै अवस्था रहेको चित्रण गरेको छ। सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले चितवन महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संघीयताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत ऐक्यता बन्न नसकेको देखाएको हो। लामिछानेको राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संघीयताको बारेमा भनिएको छ। प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौं। आइसकेको संघीयतालाई कसरी प्रभावकारी बनाउने भन्ने मार्गचित्र नदी अमूर्त रूपमा लामिछानेले एक वाक्यमा पुनर्संरचनाको कुरा उल्लेख गर्नुभएको छ। उपसभापति वाग्ले प्रस्तुत गर्नुभएको अर्थ राजनीतिक दस्तावेजमा संघीयता खारेजीसम्मको विषय प्रवेश गरेको छ। हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्याको एक तिहाई कटौती, प्रदेश सभाको खारेजी सहित संघीयताको पुनर्संरचना, न्याय परिषद लगायतका अरू संवैधानिक अंगहरूको आमूल सुधार र मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरण जस्ता शासकीय सुधारका एजेण्डा रासोपाले बहसका लागि प्रवेश गराइसकेको छ, उहाँको प्रतिवेदनमा उल्लेख छ। प्रदेश सभा खारेज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। यस्तै रासोपाले उदार अर्थतन्त्र सहितको लोक कल्याणकारी राज्य निर्माण गर्ने मूल नीति अंगीकार गरेको छ। आजको कार्यक्रममा हामी रासोपाको महाधिवेशन, नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गर्छौ। हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन ध्वज अरियाल। अर्जुन ध्वज अरियालज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
4: धन्यवाद सर।
3: तपाईँले हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशन कस्तो रह्यो?
4: धन्यवाद सर। सबैभन्दा महत्वपूर्ण कुरा नै एउटा बहुमत, झण्डै दुईटै बहुमत प्राप्त सरकार गठन गरिसकेको, जसको महाधिवेशन पनि भएको थिएन। यो अवस्थामा यिनीहरू कता जाने हुन्, के हुने हो भन्ने चाहिँ एउटा किसिमको खुल्दुली सबैलाई लागिरहेको अवस्थामा, महाधिवेशन नै गर्दैनन् कि भनिरहेको अवस्थामा महाधिवेशन गर्नु समग्रमा राम्रो कुरा रह्यो। सबै पहिलो नै त नहोला, तर चाहिँ वास्तवमा भन्ने हो भने प्रथम महाधिवेशन हुनुभन्दा अगाडि नै दुई तिहाई बहुमत सहितको सरकार बनाउने राजनैतिक दलको रूपमा दर्ज हुनु यो आफैमा एउटा अनौठो खालको पनि प्रसङ्ग थियो र उनीहरूले आफ्नो नीति तथा कार्यक्रम के हुने महाधिवेशन उद्घाटनकै सत्रमा पनि प्रदीप नेवालीजी लगायतका राजनीतिज्ञहरूले नेताहरूले पनि एउटा प्रश्नवाचक चिन्ह चाहिँ खडा गर्नुभएको थियो। त्यस आधारमा समग्रमा यसलाई राम्रो नै मानौ सुरुवातीमा
3: हजुर समग्रमा महाधिवेशन गर्नु नै आफैमा ठूलो कुरो महत्वपूर्ण कुरा भयो र अब यो व्यवस्थापनको कुरोमा अलिकति कुरा गरौँ। जस्तो नयाँ हामी अरूभन्दा फरक हौ भन्ने पार्टीको महाधिवेशन चाहिँ तीन दिनको सट्टा झन्डै दोब्बरले लम्बियो। अब यो व्यवस्थापनको कुरालाई हेर्दाखेरि चाहिँ अब यो स्वाभाविक हो अथवा यो पहिलो भएर चाहिँ उसले राम्रो गर्न सकेन वा पुराना जस्तै त रहेछ नि नयाँ पार्टी भन्ने अरूको भनाइ नै यो पनि ठिक हो।
4: अब यसलाई दुई ढंगले हेर्नुपर्छ, एउटा आलोचनात्मक ढंगबाट पनि हेर्नुपर्छ। हजुरले भने जस्तै अरूलाई क्रिटिसाइज गर्दै गर्दा आलोचना गर्दै गर्दा त्यो ठाउँमा गएर उभिसकेपछि त्यसको निरूपण गर्न कार्यान्वयन गर्न कति गाह्रो हुने रहेछ भन्ने कुरा देखाएको पनि मान्न सकिन्छ एउटा। अर्को अरू चाहिँ 70 वर्षका हुन् यो भर्खर बामे सर्दैछ 4 वर्ष पुगेर 5 वर्षमा प्रवेश गर्यो राजनीतिक सांगठनिक अनुभव त यिनीहरूको विभिन्न पार्टीबाट आए पनि त्यस्तो चाहिँ ठूलो पोस्टमा भएर होइन सञ्चालन गरेर आएका त कोही पनि होइनन् एउटा। अर्को चाहिँ के देखियो भने पार्टी ठूलो बनाउनका लागि जसरी विभिन्न पार्टीहरूमा रहेका मानिसहरूलाई उहाँहरूले स्वार्थ चाहिँ बस पुगेका मानिसहरूलाई उहाँहरूले छानबिन नगरिकन हुन त त्यो समय पनि रहेन उहाँले पार्टीमा जसरी भित्र्याउनु भयो नि र एउटा हिजो 21 जना अथवा जुन किसिमको कार्यसमिति थियो त्यो कार्यसमिति हुँदै गर्दाखेरि हामी जसरी स्मार्ट छौँ भन्ने थियो नि त्यो स्मार्टनेस सबैमा चाहिँ थिएन भन्ने कुरालाई उहाँहरूले पहिल्यै बुझ्न सक्नु पर्थ्यो कि 10 जना अथवा 20 जना 25 जना डिजिटलाइज एउटा चाहिँ भनौँ न प्लेटफर्ममा चल्न सक्ने हुँदैमा सबै चाहिँ त्यो फर्ममा चल्छन् पनि होइन। उहाँहरू हिजो होला निस्वार्थ हिसाबले चाहिँ राजनीतिमा लाग्नुभयो होला तर अहिले जोडिन आएका मान्छेहरूको त्यो होइन नि त। के हो त भन्दाखेरि कि चाहिँ त अरू पार्टीमा उहाँ निकै अगाएर अब त्यहाँ थप्ने ठाउँ छैन किन भन्दा अडाडु पनि अब हामीलाई दिँदैनन् भन्ने हिसाबले चाहिँ नयाँ ठाउँ खोजी गर्न जानुभएको हो ढाडिएर जानुभएको हो कि अर्को चाहिँ अवसरै नपाएर टाक्सिएकाहरू पनि जानुभएको हो त्यस्ताको बाहुल्यता बढी भएको कारणले गर्दाखेरि र संगठन के हो संगठनमा के कुराहरू हुनुपर्छ कसरी बोलिनुपर्छ व्यवहार कसरी गर्नुपर्छ भन्ने कुराको जानकारी समेत नभएका मान्छेहरूलाई सभासद बनाएर उहाँले पुरस्कृत गरिसकेपछि सबैलाई लाग्यो कि पुरस्कृत हुने अवसर यही हो त्यसकारण अहिले जे बोल्न पनि पाइन्छ जे गर्न पनि पाइन्छ भन्ने किसिमको चाहिँ भएको हुनाले उहाँहरूलाई म्यानेज गर्न चाहिँ गाह्रो भएको उहाँहरूले आफूलाई हेर्नुभयो ग्राउन्डमा के छ होइन जमिनको वास्तविकता के हो भूतलको वास्तविकता के हो भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु भएन त्यसकारण अलि भद्रगोल अव्यवस्थित र तोकिएको समयभन्दा झन्डै दोब्बर समय लाग्ने अवस्था चाहिँ बन्यो। भलै उहाँहरूले प्रतिनिधिहरूबाट उठाएको पैसालाई एक किसिमले भन्दा बरु फिर्ता दिएर भने चाहिँ प्रतिनिधिहरूलाई थामथाम पार्ने प्रयत्न चाहिँ गर्नुभयो। अरू दलमा त्यो हुँदै हुँदैन थियो अर्को पाटो होला त्यसलाई त फेरि भएका कुरालाई त
3: सकारात्मक र कतिपय प्रतिनिधि त भोट नहालिकन घर पनि फर्काउनु भयो र तपाईँले भने जस्तै धेरै थरीका मान्छे मिसमास भएपछि त्यो भद्रगोल अवस्था त्यो चाहिँ त्यसै गरी पनि देखियो
4: सायद यसैलाई संकेत गरेर हुनसक्छ उहाँहरूको संस्थापक महामन्त्री जो अहिले हुनुहुन्न सुन्तलाको रूपमा चाहिँ व्याख्या गर्नुभएको थियो कि केस्रा केस्रा त्यो इन्टिग्रेटेड हुन त सक्दैन नि त छन् त एक ठाउँ छ बोक्राले कभर गरेका छ होइन तर वास्तवमा एक अर्कोसँग घुलमिल हुन सक्ने अवस्था हुँदैन आँप त होइन नि त त्यस कारण आँप बनिसकेको अवस्था छैन आँप बनेकाहरूको हालत त त्यो छ अब आँप बन्दै नबनेकाहरूको चाहिँ सुन्तलाको रूपमा रहेकाहरूको हुनु चाहिँ त्यति धेरै अनौठो चाहिँ नमानौ भन्छु म चाहिँ
3: एकदम।
4: अब दोस्रो महाधिवेशन आउँदै गर्दाखेरि भएछ भने यही खालको अव्यवस्था सिर्जना भयो भने त्यति बेला हामी चाहिँ अलिक निर्मम ढंगले नै प्रस्तुत हुनुपर्ने हुन्छ।
3: हजुर अब अरियालजी अर्को कुरो हामी यो प्रतिवेदनमा अहिले केही बेरमा केन्द्रित रहेर विस्तृतमा कुरा गर्छौं। अब एउटा खालको चाहिँ आलोचना र यो प्रतिनिधिहरूले पनि गरिरहनु भएको प्रतिवेदनमाथि छलफल समेत गराइएन पारित गरियो र रवि लामी छाने सर्वसम्मत हुनुभयो तर अर्को मान्छे सभापतिमा उम्मेद्वार बन्न खोज्दा उहाँलाई रोकियो भन्ने कुरा पनि चर्चामा आयो यसलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ?
4: सरस्वती हेर्दै गर्दाखेरि अहिलेको परिवेशमा रवि लामिछाने बाहेक अर्को विकल्प थिएन, उम्मेद्वार हुन दिएको भए पनि उहाँले नै जित्नुहुन्थ्यो, त्यो नगरेको भए राम्रो हुन्थ्यो, उम्मेद्वार बन्न दिनु पर्थ्यो। किनकि जब बहुदलीय प्रतिस्पर्धामा तपाईँ प्रजातन्त्रमा विश्वास गर्नुहुन्छ भने प्रतिस्पर्धालाई नकार्न थाल्नुभयो भने त्यसले अहिले त ठिकै होला तर कालान्तरमा यसले कस्तो असर पार्छ भन्ने कुरालाई चाहिँ ख्याल गर्नुपर्छ। त्यसकारण महात्मा गान्धी राष्ट्रपति प्रधानमन्त्री वा पार्टी सभापति भएर महात्मा गान्धी बनेका होइनन्। एकातिर तपाईँ संसदीय राजनीतिमा चाहिँ मैले सेक्रिफाइस गरेँ भनेर जुन किसिमको गर्व गर्नुभएको थियो नि, म प्रतिस्पर्धाबाट चुनिएर आएको भनेको भए त्यो पनि राम्रै हुन्थ्यो होला। तर दुर्भाग्य हाम्रोमा के छ भने तपाईँले कम्युनिस्ट पार्टीको संस्थापनातिर फर्किनुभयो भने, कालमा फर्किनुभयो भने संस्थापक महासचिव पुष्पलाललाई प्रथम महाधिवेशनबाटै उचिट्याएर मनमोहन अधिकारी आएको इतिहास पनि छ, सायद उहाँहरूले त्यो इतिहास पनि पढ्नुभयो होला। खैर यसलाई त्यति धेरै चर्चाको विषय बनाउन त्यति सान्दर्भिक छैन, जित्ने उहाँले नै हुन्थ्यो होला, तर राम्रो चाहिँ हुन्थ्यो है, यति चाहिँ
5: दिएको भए चाहिँ राम्रो हुन्थ्यो,
4: राम्रो हुन्थ्यो।
5: अब यो प्रतिवेदनमाथि छलफल नहुनुलाई चाहिँ कसरी लिनुहुन्छ? यो पहिलेका पार्टीहरूमा भन्दा फरक देखिएन खोजिया हो अथवा झन बढी यो निरङ्कुश भन्न खोजिया हो?
4: दुइटै होइन जस्तो लाग्छ मलाई, उहाँहरूको बुझाइमा अलिकति फरक छ, फरक पर्न गयो कि जस्तो लाग्छ। एउटा के भने, एकजना कता बोल्दै पनि हुनुहुन्थ्यो यहाँ, हाम्रो 4-6 महिना पछाडि चाहिँ हामी नीति महाधिवेशन गर्छौँ भनेर भन्दै हुनुहुन्थ्यो कि, नीति महाधिवेशन चाहिँ नेतृत्व चयन हुनुभन्दा पहिले चाहिँ हुनुपर्थ्यो नीतिका विषयमा छलफलहरू। अब यहाँ चाहिँ के भयो भने, त्यही अहिले हामीले भने जस्तै अव्यवस्थित महाधिवेशनको रूपमा दर्ज हुने स्थिति भइसकेपछि ती सबै कुरालाई छुट्याउनु पर्ने अवस्था सिर्जना भएर उहाँहरूले चाहिँ थप छलफल नगरेको पनि हुनसक्छ। तर बरु चाहिँ नेतृत्व चयनका कुराहरूलाई 6 महिना पछाडि गर्ने गरी अहिले चाहिँ उहाँहरूले नीतिमा नै विशेष फोकस गरेर चाहिँ आएको भए राम्रो हुन्थ्यो जस्तो पछि हामी छलफल गरौँला। तैपनि जुन अहिले प्रदेश खारेजी वा प्रदेश सभा खारेजीका विषयमा पनि जुन किसिमको अन्यलता आएको छ नि, त्यसको सघन रूपले छलफल भएको भए त त्यसले अर्को मेसेज
5: महाधिवेशनको हलबाटै सघन रूपमा छलफल भएको भए अर्को सन्देश
4: भले चाहिँ पत्रकार सम्मेलन गरेर अथवा अर्को कोठे बैठक गरेर चाहिँ ती कुराहरूको जवाफ दिइरहनु आवश्यक चाहिँ नपर्न सक्थ्यो। त्यसकारण अलिकति सांगठनिक जिम्मेवारी र संगठन कसरी चलाउनुपर्छ भन्ने कुराको अनुभव कमी हो जस्तो लाग्छ
5: एकदम। अब यसलाई तपाईँले प्रश्न पार्नुभयो, अर्जुन दोजरियालज्यू तपाईँ राजनीतिक विश्लेषक हुनुहुन्छ, त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्र पढाउनुहुन्छ। आज हामी तपाईँसँग सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब यो नीतिको विषयमा कुरा गर्नुभन्दा अगाडि यो महाधिवेशन उद्घाटनको बेला अब हाम्रो एउटा चाहिँ यो संस्कार पनि अरूको पार्टीलाई पनि निम्ता दिने चलन र पार्टीका शीर्ष नेताहरू गएर शुभकामना दिने यो पहिलेदेखि नै चल्दै आएको चलन र तर राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा चाहिँ केही पार्टीका जिम्मेवार तहका शीर्ष तहका भनौँ न नेताहरू जान अलिकति हत्किनु भयो र अन्त्यमा कांग्रेसका सभापति चाहिँ गए जानुभयो, उहाँले निर्णय गर्नुभयो। पहिला चाहिँ उहाँ पनि जाने नजाने टुङ्गो थिएन, पछि उहाँ जाने जानुभयो र शुभकामना दिनुभयो। अरू पार्टीका पनि दोस्रो तहका पहिलो तहका नेताहरू जानुभयो र एउटा यो महाधिवेशनलाईमा शुभकामना दिँदै गर्दा अरू दलका नेतृत्वहरूले चाहिँ नेताहरूले अलिकति सचिन होइन यो राष्ट्रिय स्वतन्त्र पार्टीको यो लाइन के हो भनेर स्पष्ट पार्न, सरकारको काम कारवाहीलाई चुस्त बनाउन र केही कुराहरू चाहिँ अन्डोल भएको छ, अस्पष्टता भएको छ, यो आशंका छ, त्यसलाई चिर्न शुभकामना दिनुभयो। अर्को सँगसँगै चाहिँ अरू पार्टीका नेताहरूको सम्बोधनलाई उपस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी कतिपय नेताहरूले अर्को खालको चाहिँ एउटा टिप्पणी पनि गर्नुभयो। अब एउटा उपस्थिति, अर्को राष्ट्रोपाटिक नेता कार्यकर्ताहरूले ती दलका नेताहरूको उपस्थिति लिएर गरेको टिप्पणीलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ?
4: धन्यवाद सर। सबैभन्दा पेचिलो विषयवस्तु नै त्यही हो जस्तो लाग्छ मलाई, किनभने संस्थापक अथवा पुराना भनेका राजनीतिक दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीबाट संस्कार खोज्दै हुनुहुन्छ, तर आफ्नो संस्कार के त होइन, आफ्नो संस्कार के भन्ने कुरालाई पनि ख्याल गर्छ, अर्थ राख्छ होला। त्यसकारण उहाँहरूले पहिलो तहकै नेताहरू चाहिँ जानु पर्थ्यो, किनकि यो प्रथम महाधिवेशन थियो, त्यस कारण पनि जानु पर्थ्यो। हामी कहाँ एउटा के छ भने, राजनीतिक संस्कार राम्रो नराम्रो अर्को ठाउँमा होला, हिजो साँझसम्म चाहिँ झगडा गरिरहेकाहरू, एकले अर्काको खेतो खनेकिरहेकाहरू अर्को दिन सँगै बसेर चिया खान सक्छन्, एकअर्कामा हार्दिकता चाहिँ साट्न सक्छन् भन्ने थियो। त्यसमा पछिल्लो पटक आएर भनौँ न परिमार्जित भएका सच्चिएको भनेको चाहिँ महा के अरे सभापति चाहिँ फर्क जानुभयो उहाँले एक किसिमको
5: सभापति गगन थापा
4: जसले एक किसिमको सेन्टिमेन्ट पनि गेन गर्नुभयो तर ओलीजी प्रचण्डजी त सायद बिरामी हुनुहुन्थ्यो होला
5: होइन
4: त्यहाँ माधव नेपाल जानु पर्थ्यो वर्तमानको सट्टा होइन त्यस कारण हामी कहाँ अलिकति के भयो भने अरूलाई लिलिपुट देख्ने चाहिँ जुन एउटा चाहिँ संस्कार छ नि आफूभन्दा बाहेक कोही पनि होइन अग्लो आसनमा बसेर सबैलाई होँचो देख्ने जुन चलन छ त्यो चलन चाहिँ अलिकति नराम्रो नै हो त्यसमा चाहिँ त्यो गरिनु हुने थिएन र गइसकेपछि पनि जस्तो वर्षमानजीले प्रचण्डले पठाएको पत्रलाई पढेर वाचन गर्नु सुनाउनु भयो त्यहाँभन्दा बाहेक उहाँले खास थप टिप्पणी
5: टिप्पणी गर्न
4: ओलीजीको पनि त्यो हुनु पर्थ्यो
5: पठाउनु
4: पर्थ्यो त्यस कारण यसबाट के देखिन्छ भने उहाँमा इगो चाहिँ हट अहिले पनि छ अहिले पनि म दुई तिहाईको सरकारको चाहिँ नेतृत्व मैले गरिरहेको छु भन्ने चाहिँ ओलीजीमा त्यो किसिमको दम्भ देखिन्छ एउटा अर्को कुरा प्रदीप गेवालीजीले त्यहाँ जिपुल्नु भयो गगनजीलाई हाई हाई र प्रदीप गेवालीको बीचमा अलिकति त्यस्तो संकेत देखियो उहाँहरूले त्यो सिक्नु भएन सम्भवतः एमालेकै महाधिवेशनमा हो कि माओवादीको महाधिवेशनमा हो टुटे उसमा भेटघुटी मण्डपमा राजेन्द्र लिङ्गदेलजीले बोल्दै गर्दा गाउँघरमा नेता आयो भने चोर आयो भन्छन् टिप्पणी गर्नुभएको थियो
5: काङ्ग्रेसको महाधिवेशनमा
4: हो सरी काङ्ग्रेसको त्यसमा त्यसबाट चाहिँ प्रदीप गेवालीजीले पनि सिकेको जस्तो देखिएन कि किनकि तपाईँ अर्काको चाहिँ पाहुना भएर जानुभएको छ भने त्यही गएर चाहिँ उसको बारेमा टिका टिप्पणी गरिरहनु आवश्यक छैन नि त तपाईँ त शुभकामना दिन नै जानुभएको हो महाधिवेशन सफलताको शुभकामना तपाईँहरू चाहिँ नीतिगत रूपमा अथवा साङ्गठनिक रूपमा चाहिँ प्रष्ट भएर आउनुहोस् अरू हाम्रो केही छैन भन्ने कुरा भन्दा पुग्थ्यो होइन त्यो कुरा अरू कुराहरू गर्ने ठाउँ त प्लेटफर्महरू अर्कै थियो नि त एउटा अर्को ल उहाँले चाहिँ बोलिहाल्नुभयो त्यसैको फेरि प्रति टिप्पणी गर्ने खगेन्द्र सुनवार जस्ता मान्छेहरू होइन मैले नामै लिएँ माफ गर्नुहोला त्यस्ता मान्छेहरूको टिप्पणीलाई फेरि चाहिँ लिएर हामी फेरि बहस गर्नुपर्ने यो चाहिँ बडा दुर्भाग्यको कुरा छ कि किन भन्दा पाहुनालाई दुत्कार्ने हाम्रो चलन होइन कि
5: एकदम
4: होइन त्यो कुरा चाहिँ पाहुनाले भुलवश गरे होला अथवा इन्टेन्सनली गरे होला जे गरे होला त्यसको चाहिँ त्यहाँ विषयमा जवाफ दिइरहनु पर्ने अथवा तपाईँ तिमीहरूको अन्तिम दिन हो भनेर बोलाएको हो भनेर भन्ने त्यस्तालाई चाहिँ महामन्त्रीले त भोलि आउने समितिले चाहिँ कारवाही गर्न सक्छ
5: भन्ने
4: भन्नुभएको छ तर उहाँ आफै फेरि केन्द्रीय सदस्य जितेर आउनुभयो कि फेरि हामी चाहिँ जुन होइन राम्रोलाई अथवा जान्नलाई छान्ने जुन भन्छ भने त्यसमा कार्यकर्ताहरूले विवेक चाहिँ नपुर्याएकै देख्छु म
5: एकदम अब हामी यो विषयमा पछि फेरि कुरा गरौंला अर्जुन दजरियालज्यू अब यो महाधिवेशनकै कुरा गर्दाखेरि नीति केन्द्रित देख्नुभयो कि नेतृत्व केन्द्रित देख्नुभयो
4: यो त अघि नै हामीले भने वास्तवमा यो चाहिँ नेतृत्व केन्द्रितै रह्यो जसरी अरू राजनीतिक दलहरूका महाधिवेशन पनि नेतृत्व केन्द्रित हुन्थे यो पनि त्यस्तै नै रह्यो वास्तवमा चाहिँ नीति केन्द्रित भएन हुनुपर्थ्यो नीति केन्द्रित मैले अघि नै भने छ महिना पछाडि फेरि चाहिँ बरु नेतृत्व चयनको विषयमा चाहिँ अहिलेलाई एडकमै राखेर छ महिनालाई चाहिँ पछाडि अर्को महाधिवेशन अथवा एक वर्ष पछाडि बरु चाहिँ नेतृत्वको महाधिवेशन चाहिँ गरेको भए राम्रो हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ
5: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्तलाई सामाजिक लोकतन्त्र भनेको छ अब यसले चाहिँ मध्यमार्ग खोजेको हो सामाजिक लोकतन्त्र भनेर चाहिँ सबैको चाहिँ अलिकति मध्यमार्गको बाटो चाहिँ रोज्न खोजेको हो
4: पहिला उहाँहरूले संवैधानिक समाजवाद भन्दै हुन्थ्यो क्यार होइन अब संविधानमा जे समाजवाद उल्लेख गरिएको छ त्यो समाजवाद भन्ने हुन्थ्यो अब त्यो अहिले त ती शब्दहरू प्रयोग गर्न पाइँदैन कसले हात्ती छाम्दाखेरि के भन्ने खालका चाहिँ होइन खालको चाहिँ छ समाजवाद पनि समाजवाद उन्मुख भनिएको छ फर्किए पुग्छ कार्यान्वयन त गर्नु पर्दैन होइन समाजवादका भरियाहरू कतिपटक चाहिँ सरकारमा गए बाहिर गर्नको लागि होइन उहाँहरूले चाहिँ के गर्नु भनेर देखिन्छ त्यसकारण उहाँहरू चाहिँ त्यसबाट अलिकति फरक देखिन र प्लस स्वर्णिम वाग्लेजीका नीति तथा कार्यक्रम बजेट अथवा अरू उहाँका चाहिँ टिका टिप्पणीहरू अन्तर्वार्ताहरूलाई हेर्दै गर्दा उहाँहरू चाहिँ हामी नर्डिक कन्ट्रीको चाहिँ समाजवादमा चाहिँ सामाजिक समाजवादमा जान खोज्छौँ भन्ने चाहिँ उहाँको बुझाइलाई प्रस्तुत गरिएको जस्तो लाग्छ मलाई
5: यो हामीले यसलाई परिभाषा अथवा यसलाई बुझ्ने गरी भन्दाखेरि चाहिँ खास अब राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाउने आफ्नो ठाउँमा छँदैछ बाँकी छ हामीले बुझ्दा चाहिँ सामाजिक लोकतन्त्र भनेर चाहिँ के हो कस्तो खालको व्यवस्था चाहिँ सामाजिक लोकतन्त्र हुन्छ
4: वास्तवमा त्यहाँ चाहिँ के छ भने समाजका सबै वर्गलाई समेट्ने कुरा त रह्यो विशेष गरी त्यहाँ के हुन्छ भने हुनेबाट लिएर नहुनेलाई देखिन्छ क्या सामाजिक लोकतन्त्रमा समाजका अवयवहरूलाई सम्मान गरिन्छ सामाजिक संरचनाहरूमा राजनीतिक संरचनाहरूमा उनीहरूको उपस्थितिलाई स्वीकार ग्रहण गरिन्छ र जसको चाहिँ भनौँ न राज्यमा आफ्नो उपस्थिति जनाउन सक्ने अवस्था छैन सामाजिक चाहिँ भनौँ न स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन शिक्षा प्राप्त गर्न सक्ने अवस्था छैन होइन जसको चाहिँ भूमि छैन यी लगायतका कुराहरूलाई सम्बोधन गर्ने गरी आएको चाहिँ लोकतन्त्र हो, सामाजिक लोकतन्त्र। समाजका अवयवहरूलाई ससम्मान चाहिँ राज्यको मूल प्रभावीकरण गर्ने कुरामा चाहिँ उहाँहरूले ध्यान दिने भन्ने चाहिँ होला भन्ने म बुझ्छु, किन भन्दा सामाजिक लोकतन्त्रको अर्थ त्यो भएको हुनाले अब हजुरले भने जस्तै नीति तथा कार्यक्रममा सघन बहस भएको भए के हो भन्ने कुरा आउँथ्यो, अब भोलि फेरि उहाँहरूले चाहिँ यसलाई थप पुष्टि गर्नुपर्छ। यो यत्तिकै चाहिँ हामीले एब्स्ट्राक्ट रूपमा यो होला भन्ने अनुमान मात्रै गर्ने हो।
5: एकदम अब उहाँहरूले यसलाई अझै भन्दाखेरि सामाजिक लोकतन्त्रलाई आधार मानेर पार्टीले पाँच आधार स्तम्भ प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र एउटा, विधिको शासन, जनउत्तरदायी सरकार, लोक कल्याणकारी राज्य र समन्यायिक समावेशी समाज भनेर चाहिँ अघि सार्नु भएको छ। यो पाँचवटा आधार स्तम्भ भन्नुभएको छ। अब यसलाई अलिकति बुझ्दाखेरि चाहिँ बुझाउँदाखेरि चाहिँ हामीले के बुझ्ने, के गर्न खोज्नु भएको हुनसक्छ उहाँहरूले?
4: वास्तवमा त्यो के हुँदो रहेछ भने कतिपय कुराहरू लेखिएका कुराहरू नगर्ने र गरिने कुराहरू नलेखिने कुरा चाहिँ राजनीतिक इतिहासमा विश्व राजनीतिमा देखिन्छ। जस्तो अहिले हामीले उल्लेख गरेका देशहरू नर्डिक कन्ट्रीहरूलाई हेर्नुभयो भने उनीहरूले आफूलाई चाहिँ समाजवादी नै त भनेका छैनन् नि, उनीहरूले नै यही किसिमको उदार अर्थतन्त्र होइन लिबरल इकोनोमीलाई नै उनीहरूले प्रयोग गरिरहेका छन्। सँगसँगै महिलाहरू चाहिँ उच्च पदस्थ पनि भइरहेका छन्। उनीहरूको सामाजिक एउटा चाहिँ प्रतिस्पर्धाको अवस्था, उनीहरूको भनौँ न स्टेटस जसलाई अवस्था भनौँ न त्यो उच्च रहेको देखिन्छ। र पछाडि परेका समाजमा पछाडि परेका मान्छेहरूलाई चाहिँ कसरी मूल प्रभावीकरण गर्ने भन्ने कुरामा उनीहरू चाहिँ लागेको देखिन्छ। हुन त हाम्रा मैले अघि नै भने जुन यो कुरा बोक्नुपर्ने अघिल्लो कुरा बाहेक, अघिल्लो कुरा भन्नाले लिबरल इकोनोमिक बाहेकका कुराहरू त आफूलाई कम्युनिस्ट अथवा वामपन्थी भन्नेहरूले बढी गर्छन् नि, त त्यो कुरा उनीहरूले गरिदिएको भए यो चाहिँ उहाँहरूको चाहिँ विषयवस्तु बन्ने थिएन। अब उदार अर्थतन्त्रभित्र यो कति समेट्न सकिन्छ भन्ने कुराको चाहिँ प्रश्न रहन सक्छ, तर प्रश्न रहँदै गर्दाखेरि पनि अग्लोलाई काटेर होचो बनाउने होइन कि, होचोलाई चाहिँ के गर्ने त, अग्लो कुर्सीमा राख्ने होला अथवा ढुङ्गा राखिदिएर अग्लो बनाइदिने होला, जुत्ता अग्लो लगाइदिने होला, कसरी लान सकिन्छ त्यो अवस्थामा चाहिँ लैजानुपर्छ। जुन अघि नै मैले भने शिक्षा प्राप्त गर्ने अवसर छैन भने त्यसलाई चाहिँ शिक्षा प्राप्त गर्ने अवसर चाहिँ सृजना गर्नु पर्यो राज्यले। अहिले जुन किसिमको हाम्रोमा शिक्षा त एउटै छ तर प्रवाह गर्ने चाहिँ माध्यम फरक फरक छन्, ती माध्यमहरूको चाहिँ कार्य पद्धति फरक भएको कारणले गर्दा उत्पादन पनि फरक भएको छ होइन। भानै हो, तपाईँले चाहिँ गहिरी खेतमा रोप्नुभयो भने के हुन्छ र टारीमा रोप्नुभयो भने के हुन्छ? हाम्रो चाहिँ सार्वजनिक शिक्षा टारीमा रोपिएको छ, निजी शिक्षा चाहिँ के गरेको छ त, गहिरी खेतमा रोपिएको छ होइन। लगानी त गरिरहेछ नि त, टारीमा पनि मल त हालिएछ नि, पानी खोलाबाट बगेर ल्याएर हालिएछ नि, लगानी त बढी भएको छ नि, तर उत्पादन के छ? कम छ। त्यसको भएको उत्पादन पनि के छ? जर्जर छ होइन। जे हुनु पर्थ्यो समाजमा त्यो खालको चाहिँ भएको छैन। त्यस कारण त्यसलाई चाहिँ हामी त्यो अन्तराललाई निप्टाएर लाउँछौँ भन्ने चाहिँ उहाँहरूको बुझाइ हो जस्तो मैले चाहिँ बुझ्दछु।
5: कार्यक्रम बदलिदो नेपालमा आज हामी रासोपाको महाधिवेशन, नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन ध्वज अरियालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
7: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सड़क र सवारी।
8: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी रासोपाको महाधिवेशन नेतृत्व र नीतिको विषयमा त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन दोजरियासँग कुरा गरिरहेका छौं। अर्जुन दोजरियाज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीले यो नीतिपछि चाहिँ अब केही प्रस्तावहरू अघि सारेको छ, राजनीतिक प्रस्ताव र अर्थ राजनीतिक प्रस्तावको रूपमा चाहिँ अघि सार्दाखेरि रवि लामिछाने पार्टी सभापतिले देशको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रस्ताव, गैर दलीय पालिका र राष्ट्रिय सभा र पालिकामा चाहिँ गैर दलीय भन्ने प्रस्ताव गर्नुभएको छ भने सँगसँगै उपसभापतिको प्रस्तावमा चाहिँ प्रदेश सभा खारेजीसम्मको कुरा आएको छ। अब यो संविधान संशोधनको बहस भइरहँदा यो आएको प्रस्तावलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ?
3: यो सबैभन्दा पेचिलो विषय हो र लामो 10 वर्ष जनयुद्धलाई शान्ति प्रक्रियामा अवतरण गर्ने माध्यमका रूपमा यी कुराहरू आएका हुन् र माओवादीले तत्कालीन विद्रोही माओवादीले पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति अथवा नेगोसिएसनमा जाने भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री एमालेको प्रस्ताव थियो, भले त्यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री विषयमा कतै देखिँदैन र देखिँदैन भन्नुको अर्थ कार्यान्वयन गर्न सकिँदैन भन्ने पनि होइन, त्यसका लागि चाहिँ प्रावधानहरू राखेर ल्याउन सकिन्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति कति कामयाबी हुन्छ हाम्रो जस्तो चाहिँ मुलुकमा भू राजनीतिक अवस्थितिका कारणहरूले पनि कतिपय कुराहरू चाहिँ चेक एन्ड ब्यालेन्सका कुराहरू हुनसक्छन्, तयार गर्नुपर्ने हुनसक्छ। यत्तिकै अहिलेकै अवस्थामा पनि संसदीय प्रजातन्त्र भएको अवस्थामा पनि बालनजीकै कुरालाई लिएर अहिले संसदमा उहाँ अनुपस्थित भइरहेको कुराहरू अथवा चाहिँ विभिन्न कुराहरूलाई लिएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति अथवा कार्यकारी भन्ने कुरालाई आलोचना गर्ने पक्षले चाहिँ मलजल पुगिरहेको अवस्थामा उहाँहरूले कसरी ल्याउनुभयो थाहा छैन। ठूलो शक्ति यतापट्टि आकर्षित हुँदैछ भन्ने हिसाबले उहाँले ल्याउनुभयो कि प्रदेशहरूमा चाहिँ होइन त्यो स्थानीय तहमा ल्याउनका लागि त्यो एउटा पाटो हुनसक्छ, तर यो यत्तिकै चाहिँ स्वीकार अस्वीकार गर्न चाहिँ राम्रो हुँदैन, यसमा वृहत छलफल गरिनुपर्छ। प्रत्यक्ष कार्यकारी चाहिँ संघको हिसाबमा है
2: प्रत्यक्ष कार्यकारी संघको प्रत्यक्ष कार्यकारी छलफल गर्ने र बहस गरेर निर्णय निकाल्न सकिने कुरा भयो।
3: एउटा कुनै पार्टीको लाग्यो लाग्दै भन्दैमा चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ होइन। अर्को राष्ट्रिय सभा गैर दलीय विज्ञ चाहिँ बनाउने कुरालाई चाहिँ म सहमत गर्छु, किनभने हाम्रोमा जसरी चाहिँ स्थानीय पालिका हारेका अथवा संघीय निर्वाचन हारेका मान्छेहरूलाई लगेर एउटा किसिमको चाहिँ उपस्थिति बनाउनु गरिरहेको छ नि, त्यो त के हो भने प्रतिनिधि सभाले
2: व्यवस्थापन गर्ने ठाउँ जस्तो भइरहेको
3: छ। प्रतिनिधि सभा पपुलर म्यान्डेटबाट आएको, उसले चाहिँ जनतालाई सम्बोधन गर्ने नाममा कतिपय अवस्थामा भनौँ न देशको साधन स्रोत ऐन कानून आदिलाई ख्याल नगरिकन आफ्ना बाचा पूरा गर्नको लागि पनि ऐन कानूनहरू बनाउन सक्छ, एउटा एक किसिमको चाहिँ इमोसनल एट्याचमेन्टबाट चाहिँ जोडिएर आउन सक्छ, त्यो गर्दै गर्दा गल्ती गर्न सक्छ, त्यसले गरेका गल्तीहरूलाई छेक्ने काम हो क्या वास्तवमा भन्ने हो भने यो राष्ट्रिय सभा। त्यसकारण त्यहाँ चाहिँ सम्बन्धित क्षेत्रबाट आएका विज्ञहरू राखिनु चाहिँ सान्दर्भिक नै हो, त्यसमा दलीय प्रतिनिधित्व हुँदै गर्दा कतिपय अवस्थामा अप्ठ्यारो पनि पर्न सक्छ। अहिले भनौँ न कतिपय एउटा चाहिँ बिल त पासै नभइकन फर्केर आयो नि त, गैर दलीय भएको भए त त्यो अवस्था नहुन सक्थ्यो नि, त्यस कारण उहाँहरूको चाहिँ त्यो बुझाइले पनि आएको हुनसक्छ। तर जे होस् विज्ञहरूलाई सम्मिलित गराउने कुरा हो भने त्यसमा चाहिँ समावेशी बनाउने कुरालाई अन्यथा गर्न पाइँदैन, तर विज्ञ ल्याउने कुरा समावेशीभित्र पनि विज्ञ त हुनुहुन्छ नि,
2: समावेशी विज्ञ
3: ल्याएर चाहिँ बनाउन सकियो भने त्यो राम्रो,
2: राष्ट्रिय सभाको हकमा चाहिँ तपाईलाई ठीक हुन्छ।
3: अर्को चाहिँ उपराष्ट्रपतिलाई त्यहाँको चाहिँ प्रमुख बनाउने कुरा पनि अध्यक्ष बनाउने कुरा पनि वास्तवमा अहिले जागिरविहीन, अब हामी जागिरै भनिरहेको छौँ, वास्तवमा जागिर त होइन होइन, त्यो जब भन्दा राम्रो हुने त जागिर भन्दाखेरि नराम्रो हुने हुन्छ, उसको जेडी जब डिस्क्रिप्सन चाहिँ खासै केही छैन,
2: जिम्मेवारी अलिक बढी
3: छैन होइन, जिम्मेवारी पनि उसको चाहिँ हुने भएको हुनाले राष्ट्रिय सभाको अध्यक्ष चाहिँ उपराष्ट्रपति बनाउनु छिमेकमा पनि छ, नत्र पनि छ, त्यो राम्रै हुन्छ होला। अब यो स्थानीय पालिका गैर दलीय बनाउने र प्रदेश सभा खारेजी गरेर ती पालिकाका मान्छेहरू त्यहाँ ल्याउने कुरा चाहिँ मलाई लाग्छ 3-4 महिना 4-5 महिना अगाडि चाहिँ 5-6 महिना नै होला सायद अमित ढकालजीको छलफलमा पनि वाग्लेजीले जे कुरा बोल्नु भएको थियो त्यही कुरालाई यहाँ चाहिँ अहिले आफ्नो प्रस्तावमा ल्याउनु भयो र पारित गराउनु भयो। अब त्यहाँ चाहिँ उहाँले गैर दलीयको कुरा त्यति गर्नुभएको थिएन, अहिले चाहिँ गैर दलीय थप्नु भएको छ। कतिपय राजनीतिक दलहरू पनि त्यसमा सहमत भएको पनि देखिन्छ, केही भुटानका केही अथवा अन्यत्रका केही उदाहरणहरू लिएर। वास्तवमा हाम्रो चाहिँ विकासको मुख्य बाहक भनेकै स्थानीय पालिका हो, त्यहाँ थप राजनीति नहुँदाखेरि केही कामहरू हुँदो रहेछ भन्ने कुरा चाहिँ काठमाडौँ महानगरपालिका र धनगढी उपमहानगरपालिकालाई हेर्दै गर्दाखेरि देख्न सकिन्छ। यही कुरा धरानमा अलिक फरक किसिमबाट गएको छ भने त धरानलाई अलिक फरक ढङ्गबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई। अनि त्यसले गर्दाखेरि पार्टिसन गर्न खोजेँ अथवा छुट्याएर हेर्न खोजेँ के भन्दा, त्यो गैर दलीय हुने हो भने समावेशी त होला, त्यहाँ पनि बनाउन सकिएला, तर त्यो गैर दलीय हुने हो भने प्रदेश सभामा त्यसले कस्तो असर गर्छ भन्ने कुरा चाहिँ खोजिनुपर्छ। किनकि तिनै मान्छेहरूलाई ल्याएर काउन्सिल जस्तो बनाएर वर्षमा दुईपटक एउटा चाहिँ सरकारको नीति तथा कार्यक्रम चाहिँ पारित गर्ने हिसाबमा सेसन बस्ने, र अर्को चाहिँ सरकारले ल्याएका ऐन तथा कानूनहरूलाई चाहिँ निर्माण अथवा त्यसमा परिमार्जन जे जे गर्नुपर्ने कुरा छ त्यो गर्ने गरी दुईपटक चाहिँ आह्वान गर्न सकिन्छ भन्ने किसिमको चाहिँ जुन प्रावधान छ। अब यसमा नराम्रै हो त म भन्दिनँ, तर छलफल चाहिँ चाहिन्छ, के हो भन्ने कुरा चाहिन्छ, प्रस्ट्याउनुपर्छ। अब यो उहाँहरूले पारित गर्दैमा फेरि चाहिँ संशोधनै भइहाल्छ पनि छैन, किन भन्दा यो प्रदेशसँग जोडिएका विषयहरू प्रदेशको बहुमतबाट पनि पारित गर्नुपर्ने हुन्छ। सातवटा प्रदेश हो भने चारवटा प्रदेशले कम्तीमा समर्थन गर्नुपर्ने कुराहरू रहन्छ हाम्रो संविधान संशोधनका चाहिँ प्रक्रियाहरूमा पनि। अब त्यो धारै काटेर फालियो भने त एउटा कुरा रह्यो, होइन भने एक्जिस्टिङ कन्स्टिट्युसनलाई हेर्ने हो भने त्यो कुरालाई चाहिँ त्यति सहज नहुन सक्छ। र यो यहीँनिर मैले जोडेँ तपाईँलाई, एमाले कांग्रेस माओवादी सबै मिलेर चाहिँ ल पास गरौं भनेर चाहिँ सहमत भए भने पनि यो के भन्छ प्रतिनिधित्वको विषय चाहिँ जटिल छ, किनभने मधेसले त्यो कुरालाई कसरी हेर्छ,
4: पालिकाको कुरा गर्नुभएको
3: होइन, प्रदेशको विषयमा होइन, त्यो संशोधन गर्ने कुरामा उनीहरूको चाहिँ विषय के रहन्छ र उनीहरूलाई कसरी सम्बोधन गरिन्छ, दलित जनजातिहरूका होइन प्रतिनिधित्वलाई कसरी एस्योर गरिन्छ भन्ने कुरामा गहन छलफल हुनुपर्छ। यत्तिकै आधारमा हामीले निचोड निकाल्न पनि कठिन छ र तर्सिहाल्न पर्ने अवस्था पनि होइन जस्तो चाहिँ मलाई लाग्छ।
4: र प्रतिवेदनको कुरा गर्दा तपाईँले यो प्रदेश सभा खारेज, शासकीय स्वरूप, प्रत्यक्ष कार्यकारी, राष्ट्रिय सभा र पालिका गैर दलीय बनाउने हिसाबमा तपाईँले राष्ट्रिय सभालाई गैर दलीय बनाउने कुरा चाहिँ यो सकारात्मक छ, र अरू कुरा चाहिँ बहस अझै बढी धेरै गर्नुपर्छ भन्ने कुरा गर्नुभयो तपाईँले समग्रम भन्दा होइन।
3: एकदमै मैले थोरै यहाँनिर अझै जोड्न चाहेँ भने मेरो आफ्नो एउटा अध्ययनको विषय पनि संघीयता भएको कारणले गर्दाखेरि मेरो आफ्नो पनि थोरै बुझाइ के भएको छ अहिले भने, प्रदेश यसै अवस्थामा रहिरह्यो भने कालान्तरमा यो चाहिँ डिफङ हुने नै हो जस्तो देखिन्छ कि, किनभने संविधानमा भएका अधिकार पनि दलहरूले दिन चाहेनन्। दस वर्षसम्म चाहिँ ऐन कानून नबनाएर त्यसलाई राखिरहे, जो संघीयताका पक्षधार भन्ने उनीहरूले नै त्यसको चाहिँ कोप बाजन गरे। राजसभा जन्मिँदाखेरि त जन्मिनुभन्दा पहिले संहिता जन्मिया हो, त्यस कारण उसलाई कति माया ममता छ त्यो अर्को पाटो होला। जसले माया ममता छ भनिरहेका छन् उनीहरूले पनि त्यसलाई राम्रै चलाउन चाहेन,
4: माया गर्न जानेनन्
3: जानेनन्। एउटा राजनीतिक दलका तत्कालीन उपमहासचिवसँगको कुरा गर्दै गर्दा प्रदेश प्रहरी दिने कुरा त 20 वर्ष पनि सोच्न सकिन्न भन्नुभएको थियो कि, सोच्न सकिन्न भन्ने किन चाहिँ संविधानमा राख्ने, त्यसलाई संशोधन गर्ने नि त। त्यस कारण एउटा त्यो पाटो छ भने अर्को चाहिँ मेरो आफ्नो चाहिँ बुझाइमा भन्नुहुन्छ भने सानोमा प्रदेश सभालाई बनाउने होइन, सानोमा जिल्ला कतिवटा छन् त्यो जिल्लाको एउटा प्रतिनिधि चाहिँ पठाउने, प्रत्यक्ष निर्वाचित प्रतिनिधि पठाउने र त्यसको 50% चाहिँ थपेर समानुपातिक चाहिँ थपेर चाहिँ प्रदेश सभा बनाउने, अनि त्यसमा चाहिँ 5-7 जना चाहिँ मन्त्री प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीकै पक्षमा छु म चाहिँ, किनभने यसले केन्द्रले जस्तो चाहिँ असर प्रदेशले त्यति धेरै गर्दैन कि, अन्तर्राष्ट्रिय सम्बन्धसँग यसको त्यति बढी चासो नरहने भएको कारणले गर्दा त्यहाँनिर चाहिँ प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री, त्यसपछि गएर संख्यामा फेरबदल। अब जिल्लामा एउटा गाह्रो हुन्छ भने निर्वाचन क्षेत्र अनुसार
4: तपाईँले भन्नुहुन्छ खारेज होइन कि यसलाई सुधार्ने,
3: त्यो त आवश्यक छ नै, किन भन्दा यो सुधार्न त आवश्यक छ नै, फेरि यसमा त फेरि विवाद छ।
4: अब तपाईँको लाइन चाहिँ खारेज हो कि सुधार्ने हो,
3: मेरो सुधार्ने हो, खारेज हो,
4: खारेज गर्दै प्रदेश सभा खारेजको चाहिँ यो स्वर्णिमणिको प्रतिवेदनमा छ, त्यो बाटो होइन कि सुधारको बाटो चाहिँ,
3: त्यो पनि सुधारकै बाटो हो, खारेज गरेर त्यसलाई खारेज गरेर त्यसको विकल्प के त भन्ने कुरा त ल्याउनु पर्यो नि, विकल्प आएपछि त खारेजै भने चाहिँ त्यसको चाहिँ भनौँ न हिजो राजतन्त्र थियो खारेज गरिसकेपछि के भन्ने कुरा त आयो नि त होइन, त्यस कारण विकल्पसहितको खारेजको कुरालाई चाहिँ अन्यथा भन्न सकिँदैन। तर यथावत अवस्थामा बरु चाहिँ म के भन्छु भने उहाँहरूलाई अहिले त तपाईँहरू चाहिँ द्वितीय बहुमतमा हुनुहुन्छ, संविधानले व्यवस्था गरेका अधिकारहरू प्रदेशलाई दिनुहोस्, उनीहरूले काम गर्न सकेनन् भने अर्को निर्वाचन पछाडि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने यसमा चाहिँ यी कुराहरू आवश्यक देखिए। अहिले त तपाईँको उपस्थिति नै छैन, त्यहाँ काम भयो कि भएन इभ्यालुएसनै भएको छैन, त्यसैले हचुवाका भरमा अथवा कसैले बनाएको माइन्डसेटका आधारमा मात्रै खारेजी भन्न थालियो भने त्यसले चाहिँ गलत अर्थ पनि लैजान सक्छ।
4: कतिपयले यो बुझाइमा चाहिँ प्रदेश सभा खारेजी भनेको यो संघीयता नै खारेज गर्ने बाटोमा रासोपा लाग्यो भन्ने पनि बुझाइ छ, तपाईँ चाहिँ यो बुझाइलाई मान्नुहुन्छ?
3: म मान्दिनँ, प्रदेश खारेजी भनेको भए त्यो बुझाइमा म पुग्थेँ, किनभने भाषामा धेरै ठूला अर्थहरू हुन्छन्। एउटा शब्द भने तपाईँले टपर भन्नुभयो एउटा हुन्छ, पछाडि ल्याएर टुइया जोडिदिने भने के हुन्छ नि त, होइन? त्यसकारण प्रदेश र प्रदेशसभा त फरक कुरा हो नि। त्यसो भएको हुनाले प्रदेशसभा खारेजी हो भने त्यसको विकल्प के हो, त्यसलाई राम्रो कसरी बनाउन सकिन्छ, त्यसमा छलफल गर्ने कुरा रह्यो नि।
4: अब भन्दा हामीले संघीयता खारेज गर्ने सोच त कसैले पनि अवस्थामा ल्याउन सक्दैन, त्यो
3: देखिएन, यसमा पनि देखिएन, यसमा पनि त्यो त देखिएन। त्यसकारण चित्रबहादुर केसीले भने जस्तै अथवा राप्रपाले भने जस्तै होइन, यहाँ यो कुरा चाहिँ म
4: बुझ्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न खोजेको धेरैले भने जस्तै प्रदेशमा सुधारको संघीयतामा सुधारको कुरा चाहिँ गर्न खोजे हो।
3: सबैको के छ भने कृष्णराज भण्डारीले भने जस्तै मुही माग्ने ढुङ्गो लुकाउने खालको छ कि, भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने। यो प्रतिवेदन पारित भइसकेपछि होला सम्भवतः गोकुल बास्कोटाजीले लेख्नु भएको थियो कि प्रदेश सभा खारेज गर्ने कुरामा त म पनि सहमत, किनभने म त्यसैको एडभोकेसी हो नि त, भनेको हामी सेलेक्टिभ छौँ कि आफूलाई जे चाहिएको छ त्यही लिन्छ नि त। प्रत्यक्ष कार्यकारी चाहिँ सुसाइड गोल गर्ने जस्तै हो, तर प्रदेश सभा खारेजी चाहिँ ठिक छ, यस अर्थ ठिक छ भन्ने कुरा चाहियो नि त, बहस चाहिँ चाहियो कि बहसैले सृजना गर्यो गर्छ नै, उनीहरूले पनि अब संविधान संशोधनको मसौदा तयार गर्दै गर्दा एक किसिमको प्रस्ताव त लिएर आउलान् नै, तर यतिमै आत्तिएर प्रदेश नै खारेज भयो भन्ने पक्षमा चाहिँ म छैन
4: एकदम। यसले तपाईँले प्रश्न पार्नु जे होस् यो सुधारको बाटोमा जानुपर्छ भन्ने हिसाबमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यो बाटो अप्नाएको हुनसक्छ भन्ने कुरा गर्नुभयो।
3: यसमा मैले चाहिँ थोरै एउटा के जोड्नु पनि चाहे भने उनीहरूले आज ल्याएको होइन कि, पहिलो निर्वाचनकै बेला चाहिँ काउन्सिल भनेर लिएर आएको थियो नि त, सानो हुँदाखेरि चाहिँ कसैले वास्ता गरेन, अहिले चाहिँ अलिक ठुलो भएर आइसकेपछि यसले चाहिँ लैहाल्छ कि खाइहाल्छ कि भन्ने चाहिँ भयो।
4: अब अलिक ठुलो पनि भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा संविधान संशोधन बहसको लागि एउटा कार्यदल बनाएर पनि छलफल चलाइरहेको बेलामा यी कुराहरू आएका छन् होइन। अब तपाईँलाई यो बहसको लागि मात्रै आएको होला कि केही तयारी ठोस तयारी पनि भएर आएको होला, जस्तो अब किनकि स्थानीय तहको चुनाव आउन अब एक वर्ष बाँकी छ, अब स्थानीय तहको कुरा गर्ने हो भने त हामीले असोज कार्तिकसम्म सबै कुरा टुङ्ग्याउनुपर्छ, त्यो त्यहाँ गैर दलीय बनाउने हो भने होइन। अब यो धेरै नै तयारी गरेर रासोपाले यो छलफलमा ल्याउनु खोज्या होला कि यो बहस मात्रै बनाउनु खोज्या होला त?
3: अब नामै त मैले भनिनँ, एउटा पूर्व संचारकर्मीसँग केही समय अगाडि कुरो हुँदै गर्दा उहाँले चाहिँ तीन वर्ष पछाडि प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनेछ भनेर भन्नुभएको छ कि,
4: हजुर
3: होइन, यसको अर्थ ठोस योजना छ, त्यो उहाँको संकेत भद्रकालीको योजना हो पनि भन्दै हुनुहुन्छ होइन। अब त्यो
4: हो
3: त्यो कति सत्य होला, कार्यान्वयन भएछ भने देखाउला होइन। त्यसकारण अब अहिलेलाई चाहिँ शङ्काको सुविधा के दिउँ भने यो जुन संविधान संशोधन गर्दै मतलब चाहिँ प्रक्रिया भने बहस त हुनु पर्यो नि, केमा बहस भने त संशोधन संशोधन ठोस कुराहरू केही नभइकन संशोधन केमा त के कुरामा संशोधन हुने, कसरी त्यसलाई व्यवस्थापन गर्ने अर्को पाटो होला, संशोधन हुने कुरामा त सहमति हुनु पर्यो नि। त्यसकारण रोबर्ट दाहालले के भन्नुभएको छ भने प्रजातन्त्र भन्ने पुस्तकमा सायद यहाँले पनि पढ्नु भएको छ होला, भइरहेको संविधान संशोधन गर्ने भनेको यदि प्री अन्डरस्ट्यान्डिङ हुँदैन भने त्यो अन्तरिक्षमा खोज गर्नका लागि त्यो रकेटमा नयाँ शोधकर्ता पठाउनु जस्तै हो भनेर भन्नुभएको छ कि, त्यसकारण संशोधन प्रक्रिया थालिनुभन्दा अगाडि उहाँहरू न्यूनतम कुराहरूमा साझा कुराहरूमा चाहिँ सहमत भइसके पछि मात्रै त्यो संशोधनको बाक्सा खोलिनुपर्छ, अन्यथा शङ्कर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याज जस्तै नहोला भन्न सकिन्न।
4: भनेपछि यसलाई यसरी बुझौँ न, यो रासोपाले जसरी बहसको लागि भनेर ल्याएको छ यो पनि सकारात्मक हो, संविधान संशोधनको बहस भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले यी कुरामा चाहिँ यसो गर्नुपर्छ भनेर ल्याउनु पनि एउटा सकारात्मक,
3: आफ्नो पोजिसन त क्लियर गर्नु पर्यो
4: एकदम। अब हामी अन्त्यमा हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नीति नेतृत्वमा कुरा सक्यौं अर्जुन ध्वज अरियालज्यू, अब चाहिँ अलिकति यो राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वकै सरकार चाहिँ तीन महिना कटाएको छ, अब 100 दिन मनाउने अन्तिम चरणमा पुगेको छ। तपाईँले हेर्दाखेरि हामीले तपाईँसँग यो राष्ट्रिय स्वतन्त्र पार्टीले दुई झन्डै दुई तिहाई बहुमत ल्याउने बित्तिकै पनि कुरा गरेका थियौँ, हामीले यो आशा गर्न सक्छौँ यो पार्टीको सरकार भएपछि भनेर। अब हामीले जे आशा गरेका थियौँ नि, यो तीन महिनाको काम हेर्दाखेरि तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
3: कतिपय प्रक्रियागत त्रुटिहरू बाहेक गर्ने हो भने पुरै नकारात्मक भनेर म टिप्पणी गर्दिनँ। र प्रक्रियागत कुरामा मैले के भनेको भने, जस्तो उहाँले 100 दिने कार्यसूची तय गर्नुभएको थियो नि, त्यो हतारिनु आवश्यक थिएन। मैले चाहिँ सायद त्यति बेला नि भनेको थिएँ होला, यसको 10% मात्रै कार्यान्वयन भयो भने पनि त्यो चाहिँ राम्रो हो, स्वागत योग्य हो। अब त्यो मूल्याङ्कन गरेर उहाँहरूले चाहिँ रिलिज गर्नुभयो भने गर्नु होला नै
4: हो नि। यो तीन महिनाको काम हेर्दाखेरि तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
3: कतिपय प्रक्रियागत त्रुटिहरू बाहेक गर्ने हो भने पुरै नकार

0: कक्षामा गएको त म मान्दिनँ, तर केही केही चाहिँ कानुनी प्रक्रियाहरूमा अलिकति हतारो भएको हो कि प्रक्रिया नपुर्याएको हो कि जस्तो
1: अब बुदागत रूपमै भन्दा चाहिँ तल के चाहिँ एकदम राम्रो देखियो, के चाहिँ अझै हतारिया न हतार नगरे भए हुन्थ्यो भन्ने लाग्यो?
0: जस्तो अहिले सेवा प्रवाहमा जुन किसिमको चाहिँ सरकारी संरचनाहरूमा सेवा लिन हामी जान्छौँ, जाँदै गर्दाखेरि पहिलाको भन्दा फरक महसुस गर्न सकिन्छ, त्यो भएका कुरालाई चाहिँ हामीले आत्मसात गर्नुपर्छ, त्यो राम्रो कुरो भएको छ। भलै यो कति दीर्घकालीन हुन्छ, हिजो 64 पनि थियो होला, 47 पनि त्यो किसिमको कुरा आएको थियो होला होइन, त्यस कारण यसलाई दीर्घकालीन बनाउन सक्नुभयो भने यो राम्रो पक्ष हो। उहाँहरूको चाहिँ सुशासन मुख्य कुरा हो नि त, वास्तवमा भन्यो भने पारदर्शिता मुख्य कुरा हो। र केही केही कुराहरू जस्तो अब पासपोर्ट कस्मेटिक होला थाहा छैन, तर चाहिँ अब मैले चाहिँ त्यो त्यति धेरै सघन अध्ययन गरेका छैन, पासपोर्ट घर पुर्याउने कुराहरू पनि त्यसलाई चाहिँ नकारात्मकै भनिरहने अवस्था चाहिँ रहेन, भलै पासपोर्ट पाइने होइन त्यो अर्को फाटो रह्यो फेरि होइन, लगायतका कुराहरूलाई। अनि अब सुशासनका कुराहरूमा भ्रष्टाचार सम्बन्धी कुराहरूलाई पनि सम्भवतः यो सरकार आइसकेपछि 3 पहिलेभन्दा भ्रष्टाचार बढ्यो भनेर भनिहाल्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन, यी कुराहरूमा केही चाहिँ फेरबदल भएकै छ। अनि अर्को चाहिँ अलिकति भनौँ न विधि नपुगेको कुरामा, विष्णु पौडेलको गिरफ्तारीलाई त म विधि नपुगेको मान्दिनँ, तर रमेश लेखक र केपी शर्मा ओलीमा अलिकति हतारिएको हो कि, अथवा दुईटै कुरा पनि हुनसक्छ त्यहाँ चाहिँ, किन भन्दा जेएनजीको जुन किसिमको प्रेसर पूर्व गृहमन्त्री प्रधानमन्त्री प्रति जुन किसिमको चाहिँ आक्रोश थियो त्यसलाई साम्य गराउने कुरा पनि हुनसक्छ, सुनियो मतलब चाहिँ दुईटाको सरल अन्डरस्ट्यान्डिङमा जेन्टलमेन्ट अन्डरस्ट्यान्डिङमा भएको पनि हुनसक्छ, किन भन्दा अहिले त केपीओलीलाई चाहिँ हत्यारा कसैले भन्दैन नि त, उहाँले पनि त चाहिँ एक किसिमको चाहिँ माफी पाउने अवस्था भन्यो नि त, कतै राजनीतिमा त्यस्तो नहोला भन्न सकिँदैन, तथापि वक्र रेखामा चल्ने भएको हुनाले तपाईँ हामीलाई चाहिँ एउटा किसिमको ललिपप देखाउने भित्र अर्को किसिमको
1: हुनु पनि सक्छ
0: होइन, दही चिउरा खाना जम्मा भएकाहरूको कहाँ पुग्यो भन्ने कुरा त हामीले देखेकै छौँ नि त, त्यसो भएको हुनाले इन्टेन्सनै खराबै जस्तो भनौँ न, सुकुम्बासीमा पनि इन्टेन्सन खराब थिएन होला, व्यवस्थापन गर्ने कुरा त्यति सजिलो रहन्छ भन्ने कुरा चाहिँ उहाँले बुझ्नुभयो होला, तर गर्न सक्नु भएन भने त्यो काउन्टर चाहिँ पेब्याक चाहिँ हुन्छ उहाँहरूलाई सुकुम्बासीकै कुराहरू पनि होइन, अब लगायतका कुराहरूलाई त्यति धेरै नेगेटिभली नै हेर्नुपर्छ चाहिँ म चाहिँ भन्छु।
1: यो समग्रमा भन्दा गर्न खोजेको आशा लाग्दा कुरा छन्, केही केही कुरामा चाहिँ हतार नगरिकन विस्तार गरेको भए
0: यसलाई चाहिँ 80-20 हेरौँ न, यसलाई
1: एकदम 80 चाहिँ राम्रो देखियो, 20 चाहिँ अझै सुधार गर्नुपर्ने कुरा देखियो, तपाईँले यसमा नि प्रश्न भन्नुभयो। अब यो महाधिवेशन उद्घाटनकै बेलामा सायद एमालेका त्यहाँ शुभकाम दिन जानुभएको प्रदीप गेवालीको प्रश्नमा अथवा जिज्ञासामा अथवा उहाँको कुरामा टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको गाडी चाहिँ एक्सप्रेस वेमै छ होइन, यो लोकल होइन एक्सप्रेस हो, र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेर उहाँले जवाब दिनुभएको थियो। तपाईँलाई चाहिँ हेर्दाखेरि सरकारको गति अनियन्त्रित अवस्थामा छ कि नियन्त्रित अवस्थामा छ, कतिपयले चाहिँ यो अनियन्त्रित अवस्थामा पनि छ भन्ने गर्छन्?
0: म अनियन्त्रितै त देख्दिनँ, नियन्त्रितै छ। त्यहाँबाट फर्किसकेपछि प्रदीप नेपालजी के अरे प्रदीप गेवालीजीलाई यही प्रश्न कुनै एउटा सञ्चार माध्यमले गर्दै गर्दा उहाँले पोजिटिभली लिनुभयो, त्यो राम्रै पनि हो जस्तो लाग्यो, पोजिटिभ इन द सेन्स उहाँले के भन्नुभयो भने पहिला सरी लोकल गाडी जस्तै रोक्ने प्यासेन्जर चलाउने फेरबदल गरिरहने हुन्थ्यो नि त, भनेको सरकार चाहिँ छेडछेडमा परिवर्तन हुने होइन, अहिले त त्यो अवस्था छैन नि त, त्यस कारण यो एक्सप्रेस हो, यसमा ब्रेक लगाइरहनु पर्ने आवश्यकता छैन, अथवा भक्त अहिले चाहिँ छ कि छैन थाहा छैन, हजुर पनि चढ्नुभयो कि
1: द्रुत बस, हजुर
0: यो द्रुत बस पनि भयो, त्योभन्दा पहिले चाहिँ भक्तपुर एक्सप्रेस भन्ने थियो क्या, त्यो भक्तपुर एक्सप्रेस के गर्थ्यो भने भक्तपुर यो चाहिँ के अरे रत्नबार चाहिँ भक्तपुर बसबाट चढिसकेपछि एकैचोटि भक्तपुर गएर बिचमा चाहिँ प्यासेन्जर चढाउने झार्ने चाहिँ हुँदैन थियो कि, म चाहिँ कहीँबाट झुकिएर कोटेश्वर झर्नुपर्ने मान्छे चढेर भक्तपुरबाट फेरि फर्केर आएको अवस्था छ कि, सम्भवतः उहाँले त्यसलाई त्यो कुरालाई पनि इङ्गित गरे हुनसक्छ मेटाफोरिक रूपमा चाहिँ त्यो कुरा पनि होला। अब अर्को त्यसैले चाहिँ कार्टुन बनाएर पनि राख्नुभयो, सुर्खेत काठमाडौँ होइन एक्सप्रेस भनेर चाहिँ बालनजीले चलाएर विष्णुजीलाई चाहिँ प्यासेन्जर बनाएर चाहिँ सुदन गुरुङजीले चाहिँ काठमाडौँ लिएर आएको, यो त्यतिको भिआइपीलाई ल्याउन हुन्थ्यो हुँदैन एउटा पाटो होला, मलाई चाहिँ राम्रै लागेको छ। किन लागेको छ भने उहाँ 5 अर्थमन्त्री, 3 उपप्रधान सहितको 8 मन्त्री भएको मान्छेले रूपन्देहीमा विकास गर्नुभएको छ भन्छन्, तर सुर्खेतदेखि काठमाडौँ आउने बाटो कस्तो रहेछ
1: अनुभव गर्न पाउनु
0: अझ त्यहाँ चाहिँ मैले के चाहिँ जोड्दै थिएँ, आज पनि कक्षा कोठामा छलफल भएको थियो, 20 गाडी रोकेर खाना खुवाउँदै गरेको एउटा जुन होटल छ त्यो होटलमा ल्याएर उहाँलाई खाना खुवाउनु पर्थ्यो, त्यो चाहिँ गरेनन्,

0: भन्ने चाहिँ मलाई लागेको थियो कि वास्तवमा, किन भन्दा साह्रै चाहिँ अतिविन्त भएको छ नि,
1: त्यही भएर त भदौको भित्र भएको हो त्यो
0: त्यो कुराको भारै छ भन्ने कुरा त उहाँ रियलाइजेसन छैन नि त, रियलाइजेसन बुटोलको चाहिँ त्यो बसवारको चाहिँ पानी फोटो हालिरहेको थियो साथीहरूले होइन, त्यो त देख्नु पर्यो नि
1: एकदम भने तपाईँले
0: अब अझै पनि उहाँहरूले रिगेन हुन्छ रिभाइभ गर्छौँ भन्दै गर्दा त यी कुरामा सुधार आएन न, रिगेन गर्ने हो रिभाइभ हुने हो उहाँहरूको आचरणमा सुधार आयो भने। मैले त योभन्दा अघिल्लो पनि एउटा अन्तर्वार्तामा यहाँ भने अथवा कथा भने बिर्सेँ मैले, प्रत्येक दशैँमा सबै पार्टीका नेताहरू गाउँ फर्किँदाखेरि पब्लिक बसमा चढेर फर्किनुपर्छ कि, ताकि हाम्रो चाहिँ कनेक्टिभिटी के छ भन्ने कुरा चाहिँ थाहा होस् कि, जनताले कुन किसिमको शास्त्री बोकेर चाहिँ हुनेको थाहा हो, त्यो भयो भने पो हुन्छ। उहाँहरू चाहिँ प्लेन चढेर हिँड्ने अनि दाउन्नेको जाम कसरी थाहा हुन्छ, किन बाटो भन्छ त नि। अहिलेकाहरूले पनि त्यो बिर्से भने समस्या सिर्जना हुन्छ, सायद त्यही नहोस् भन्नको लागि पनि होला बेला बेला चाहिँ आफै गाडी चढाएर हिँड्ने गर्नुहुन्छ प्रधानमन्त्री मन्त्रीजीहरू पनि
1: एकदम। अब हामी अन्त्य अन्त्यतिर आइपुगेको छौँ, तपाईँले जो यो सरकार अनियन्त्रित अवस्थामा छैन, नियन्त्रित अवस्थामै छ, बाहिर अरू खालको आशंका भए पनि सरकारले गर्न खोजेकै देखिन्छ,
0: त्यसलाई अनियन्त्रित बनाउन चाहिँ कहिलेकाहीँ एक्सप्रेसमा चढेका गाडीहरूमा अथवा तपाईँ हामी बाइक चलाउँदै गर्दा पनि सानो ढुङ्गा पऱ्यो भने उछिटिएर हामी कसरी झर्छौँ नि, त्यस्तै ढुङ्गाहरू कहिलेकाहीँ माइती घरमा चाहिँ ल्याएर तेर्साउने गर्ने गरिन्छ होइन। मैले थोरै भन्नु नाजायज हुन्न होला सायद, जसरी हिजो चाहिँ अहिले चाहिँ प्लस टूका विद्यार्थीलाई नतिजाको विषयमा ल्याएर जसरी 11 विद्यार्थी संगठनले उठाल्न खोजिरहेछन् नि, प्रक्रियागत रूपमा ती ढुङ्गाहरू चाहिँ उहाँले सफा गर्नुपर्छ कि, होइन भने यस्ता ढुङ्गाहरूले फेरि दुर्घटना पनि बनाउन सक्छ
1: आफ्नो कारणले भन्दाखेरि पनि, अर्को कारणले गर्दा दुर्घटना हुन सक्छ, त्यसमा सजग हुनुपर्छ।
0: त्यो त हो, किन भन्दा विपक्षको त धर्मै रह्यो नि
1: एकदम,
0: तपाईँको 6 महिना हुनुपर्ने रिजल्ट 45 दिनमा किन भयो भनेर म आन्दोलन गर्ने होइन नि त, त्यहाँबाट भएका त्रुटिहरू के छन् भन्ने कुरा प्रोसिडरमा जाने हो नि, पुनर्योग गर्ने भएन भने कपी हेर्न पाइनेछ त्यो हेर्ने, त्यहाँबाट चाहिँ बदमासी कैफियत थुप्रै देखियो भने पो आलोचना गर्ने होला नि त, अनि मेरो 4 GPA आउनुपर्छ भनेर माइतीघर मण्डलमा चाहिँ आएर आन्दोलन गर्ने अनि 4 GPA दिएर पठाउने हुन्छ, त्यो त हुँदैन नि होइन। त्यसकारण यी कुराहरूमा उहाँहरूले समयमा ध्यान दिनुपर्छ। हुन त रवि लामिछानेले हामीलाई कसैले चाहिँ अल्झाएर लडाउने होइन, हाम्रै खुट्टामा अल्झेर लड्छौँ, महाधिवेशनमा हेर्दै गर्दा त त्यस्तो पनि देखियो होइन, खुट्टामा अल्झिने खालको अवस्था, तर त्योभन्दा ठुलो चाहिँ हडल चाहिँ के हुन सक्छ भने विपक्षीहरूबाट आउन सक्ने कुराहरूलाई उहाँहरूले चाहिँ अथवा विपक्षी मात्रै नभनौ जनताबाट आउने आवाजलाई समयमा सम्बोधन गर्नु भएन भने जनतालाई चाहिँ बुझ्न सक्नु भएन भने 24 फेरि फर्किन सक्छ।
1: अब अन्त्यमा अर्जुन दुजरियालज्यू तपाईँले धेरै कुरा भन्नुभयो, हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नीति नेतृत्व सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले 3 महिना पूरा गरेर 100 दिन बनाउँदै गर्दाखेरिको मूल्याङ्कन पनि तपाईँले गर्नुभयो, अहिले 80% र 20% कुरा गरौँ, 80% राम्रो काम गरेका छ, 30% सुधार गर्ने कुरा भनेर तपाईँले भन्नुभयो। अब अर्कोचोटिको छलफलमा चाहिँ एकदम राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 100 मा 100 नम्बरै ल्याउने गरी काम गरिरहेछ भन्नको लागि चाहिँ हामीले यसरी भन्न पाउनको लागि के कसरी चाहिँ यो अहिले आएका गुनासा असन्तुष्टि कतिपय अवस्थामा यो सरकार निरङ्कुश बन्न खोज्यो भन्ने कुरा पनि आइरहेका छन्, कसरी काम गरेर नागरिकको विश्वास जितोस् भन्ने तपाईँको चाहना छ, एउटा पार्टीमा एकता सँगसँगै नागरिकको विश्वास जित्ने र नागरिकले खोजेका कुराहरू पूरा गर्ने काममा चाहिँ अब सरकार कसरी अगाडि बढ्दै हुन्थ्यो होला।
0: वास्तवमा पार्टी र सरकारलाई चलाउने मेकानिजम जसरी अहिले चाहिँ फरक बनाइएछ त्यसरी चाहिँ त्यसलाई राम्ररी अगाडि बढाउन सक्नुपर्छ, एउटा सकेसम्म एक पद एक व्यक्तिको अवस्थामै गएको भए अझ राम्रो हुन्थ्यो, अथवा मन्त्री भएका मान्छेहरू पदाधिकारी नहुने अवस्था सिर्जना गर्ने हो भने त्यो चाहिँ पार्टीले राम्ररी काम गर्न सक्थ्यो। यो आजको चाहिँ मुद्दा होइन, 11 सालमा बिपी र मातृकाबाट सिर्जना गरिएको चाहिँ मुद्दा हो, त्यसलाई म्यानेज गर्न सक्नुभयो भने एक किसिमको सहजीकरण हुनसक्छ, प्लस उहाँहरूलाई मैले त्यति बेला पनि भनेको थिएँ अहिले पनि म भन्छु, त्यस पछाडि उहाँहरूले चाहिँ ओरिएन्टेसन कार्यक्रम त राख्नुभयो, मेरा कारणले राख्नुभयो भने त होइन होइन, किन 52 विभिन्न ठाउँबाट चाहिँ दान गरेर ल्याएको गाई जस्ता हो नि त, त्यो दामलो छोडिदियो भने त भकारोमा आफ्नै भकारोमा फर्केर जान सक्छन् नि, अवसर दिनुभयो भने फर्केर जान्छन्, ठुलो कुरो भएन अर्को आउँछ के को हुन्छ त, त्यस कारण तपाईँले धेरैभन्दा धेरै कम्प्रोमाइज नगर्नुहोस् क्या, अमरेश सिंह अथवा खगेन्द्र सुनवार जस्ता मान्छेहरू जसले तपाईँको पब्लिक इमेजलाई ड्यामेज गर्न खोज्दै हुनुहुन्छ उहाँहरूलाई समयमा सचेत गराउनुहोस्, होइन भने कारवाही गर्दैनौँ के फरक पर्छ, एउटा अस के अरे फिर्ता बोलाउने भन्नुहोस् तपाईँले चाहिँ पार्टी सदस्य नरहेको भनेर कारवाही गर्दैनौँ के फरक पर्छ, 182 ठाउँमा 181 हुन्छ निर्वाचन हुन्छ, अर्कोले जिते पनि जित्छ के ठुलो कुरो भयो र, तर निर्मम चाहिँ हुनुपर्छ है, जथाभावी बोल्न पाइँदैन, त्यो भयो भने तपाईँको के हुन्छ भने बोल्न पाइन्छ तर पार्टीका कुराहरूलाई पनि त मान्नु पर्यो नि, महाधिवेशनमा सहभागी नहुने म राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ ठुलो मान्छे हो मलाई चाहिँ गृहमन्त्री चाहिन्छ परराष्ट्र मन्त्री चाहिन्छ भन्न मिल्छ, त्यो नभने पनि पाउने रहेछ त महावीरसँग त के अरे महावीर पनि त खानुभयो त मागेर पाइने कुरा पनि त होइन रहेछ नि कतिपय कुराहरू त्यो त बुझ्न सक्नु पऱ्यो नि त्यो बुझाउन सक्नु पनि पऱ्यो अर्को अब हाम्रो सामाजिक संरचना हो 70% त भन्न सकिँदैन किन सकिँदैन भने मैले फेरि पनि भने यो आधा सरकार हो आधा सरकार क्याबिनेट मात्रै नै चाहिँ राष्ट्रपतिको हो कर्मचारी त हिँसैकै हो नि उहाँहरूले डिसिजन गर्नुभन्दा पहिले विभिन्न राजनीतिक दलका चाहिँ नेताहरूको घरमा सन्देश पुगिसकेका हुन्छ क्या त्यसैलाई व्यवस्थापन गर्नलाई होला सायद उहाँले 30-55 अवधारणा ल्याएर बरु भए पनि चलाउनु पर्यो अर्थात् डाई पुरानै नयाँ जुत्ता कसरी बनाउन सकिन्छ न्यायालयमा उहाँहरूको 92 सेटिङलाई भत्काउनको लागि फेरि उहाँहरूले नै सिफारिस गरेको मान्छे त्यहाँ त सहमत भयो भने जसोकै चाहिँ छजनामा जसोकै ल्याए पनि हामी मान्नेछौँ भनेर ल्यायो भने त पछि चाहिँ बखेडा गर्न पाइन्छ कि त सिफारिस गर्नु भएन ल्याउँदै गर्दाखेरि पनि ल न्यायालय चाहिँ ध्वस्त बनायो त्यसले ल्याउने परिणाम नहेरिकन चाहिँ प्रक्रियामा मात्रै हामी चाहिँ बढी गऱ्यौँ कि अर्थात् कर्मचारी चाहिँ अर्कैको छ राष्ट्रिय सभा अर्कैको छ प्रदेश सभा अर्कैको छ स्थानीय अर्कैको छ काम गर्न खोज्यो काम गर्न सकिने अवस्था छैन भनेर त्यसमा त काम गर्न पाउनु पऱ्यो नि त अनि त्यो गर्दै गर्दाखेरि फेरि के हो भने निरङ्कुश अनि गर्ने कसरी त भएन पनि भन्ने गर्न पाउँदैनस् पनि भन्ने हातखुट्टा बाँधेर खोलामा चाहिँ पौडी खेल्न लगाइदिएर हुन्छ र त्यसकारण मैले यहाँनिर अरुण सुवेदीलाई चाहिँ सम्झिन चाहे कि उहाँले पटक पटक भन्ने गर्नुहुन्छ नेपालको प्रधानमन्त्रीको हातखुट्टा बाँधिएका छन् कम्तीमा त्यो फुकाउनुपर्छ
1: यो फुकाउने प्रक्रियामा छ
0: प्रक्रिया त्यसलाई चाहिँ बरु विधि मिलाउने कुराहरू के हो विधि मिलाउनु पर्यो होइन जस्तो अब अहिले चाहिँ तपाईँले कर्मचारी स्याग गर्ने अथवा 30-55 लागू गर्ने ऐन लिएर आउनुभयो भने त 1 वर्ष पनि कार्यान्वयन हुँदैन नि त मलाई लाग्छ यो अधिवेशन चाहिँ अन्त गरिसकेपछि उहाँहरूले त्यो चाहिँ अध्यादेश ल्याउनुहुन्छ काम त गर्न दिनुपर्छ
1: हामीले आशा गर्ने ठाउँ धेरै छ विश्वास गर्ने ठाउँ धेरै छ त्यस कारण
0: कहीँ पनि रिडिफाइन नगर्ने त हिजोको ठिक छ त किन चाहियो त नि आशा चाहिँ गर्नुपर्छ जस्तो चाहिँ लाग्छ मलाई र त्यो आशा गर्दै गर्दा कतिपय कुराहरू रुल अफ ललाई बढी प्रायोरिटी चाहिँ उहाँहरूले दिनु पर्यो त्यति चाहिँ मेरो उहाँहरूलाई चाहिँ अनुरोध हो वास्तवमा त्यसलाई चाहिँ मानिएन भने फेरि अर्को किसिमको चाहिँ होइन निराशाको भोलि नै नहोला विष्णु पौडेलको विरुद्धमा जुलुस निकाल्ने हिम्मत त खासै भएन नि भण्डाफोर गर्ने त भन्नुभएको छ कोठा गएर भण्डाफोर गर्ने कुरा त ठुलो कुरो भएन नि
1: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद अर्जुन दोजरियालज्यू यो महत्वपूर्ण समय विचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 3 महिना पुगेर यो 100 दिन मनाउँदै गरेको अवस्थामा तपाईँले यो मूल्याङ्कन सँगसँगै सुझाव पनि प्रस्तुत गर्नुभयो यसको लागि फेरि पनि धन्यवाद
0: धन्यवाद यहाँलाई पनि उज्यालो रेडियो नेटवर्क परिवार सबैलाई धन्यवाद मलाई चाहिँ देशको दुईटै बहुमत प्राप्त सरकारको प्रथम महाधिवेशनको बारेमा आफ्ना धारणाहरू र सरकारको बारेमा राख्ने धारणाहरू चाहिँ राख्ने अवसर दिनुभएकोमा यहाँलाई पनि पुनः धन्यवाद दिन चाहन्छु हस् धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन दोजरियाल आज हामीले राष्ट्रपतिको महाधिवेशन नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: हजुरको रेडियो 102.1 मेगा
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन हो।
7: रामेछाप नगरपालिकाको अनुरोध।
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
15: अहिले बिहानको 9 बज्यो।
1: हजुर।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै, नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढे। पछिल्लो 24 घण्टामा भएका विभिन्न घटनामा 1 जनाको मृत्यु, 13 जना घाइते। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर राणाको गाड़ी दुर्घटनामा ज्यान गयो। जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै, र फिफा विश्वकप फुटबलको समूह केबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति अलग राख्दी है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बिहान 11 बजे बस्ने बैठकका लागि 12 कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानूनी महत्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको शुरूआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुलले महालेखा परीक्षकको 2083 सालको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। त्यसै गरी सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन विधेयक 2083 सहकारी, पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 सभामा प्रस्तुत गर्ने, अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गर्ने कार्यसूची समावेश गरिएको छ। बैठकमा आर्थिक विधेयक 2083 प्राप्त संशोधनहरूमाथि छलफल गरी निर्णय गरिनेछ। साथै राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिका संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री डाक्टर सोनी मुआगले पेश गर्ने कार्यसूची छ। यसका अतिरिक्त प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनप्रति श्रद्धांजलि व्यक्त गर्दै शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ। संघीयता खारेज हुने चर्चापछि मधेसमा आन्दोलनको तयारी भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश खारेजी र संघीयता पुनर्संरचना गर्ने प्रस्ताव महाधिवेशनबाट पारित गरेपछि मधेसमा आन्दोलनको तयारी शुरू भएको छ। शनिबार मधेस केन्द्रित दलका नेता तथा केही नागरिक अगुवाहरूले बैठकपछि आन्दोलनमा जाने निर्णय गरेका छन्। गैरदलीय संयन्त्र बनाएर आन्दोलनमा जाने र उक्त संयन्त्रमा राजनैतिक दलका नेता र नागरिक समाजका अगुवाहरू रहनेछन्। संघीयता जोगाउनका लागि दलभन्दा माथि उठेर आन्दोलनमा जानुपर्ने र उक्त आन्दोलनमा हरेक पार्टीका व्यक्ति तथा नागरिक समाज लगायत क्षेत्रलाई जोड्ने योजना नेताहरूले बनाएका छन्। बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक एवं राष्ट्रिय सभा सदस्य महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, जसपा नेपालका नेता राजकिशोर यादव, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा, सन्तोष मेहता र रामकुमार शर्मा लगायतका नेताहरू तथा केही नागरिक अगुवाहरूको उपस्थिति थियो। राष्ट्रपा पहिलादेखि नै संघीयता विरोधी पार्टी भएको र अहिलेको महाधिवेशनले त्यसलाई पुष्टि गरेको नेताहरूको भनाई छ। सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले हिजो माइती घरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनर्स्थापना, भूस्वामित्व सहितको वास तथा सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले हिजो पनि प्रदर्शन गरेका हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रबार 19 गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। होल्डिङ सेन्टरमा रहेकाले हट्नका लागि पटक पटक दबाव दिदाब मानसिक तनाव उत्पन्न भएको थापाथली सुकुम्बासी बस्तीबाट हटाइएका बलबहादुर खातीले बताउनु भएको छ। यसैगरी सरकारका विभिन्न निकाय र प्रहरीहरूले 25,000 बुझेर होल्डिङ सेन्टर छान्नका दबाव दिँदा कहाँ गएर बस्ने चिन्ता बढ़ेको शंखमूलबाट हटाइएका सुरज राईले दुखेसो पोख्नु भएको छ। सरकारले सड़कमा अलपत्र पार्न खोजिएको भन्दै उनीहरूले तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन्। नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक किरा देवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण साईका अनुसार अत्याधिक जाँड रक्सी, चुरोट, बीडीको प्रयोग, फास्टफूड तथा जंक फूडको बढ़दो प्रयोग व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाँड रक्सी तथा चुरोट विधिबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनु भएको छ। नेपालमा फोक्सो, पाठीघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। सरकारले किशोरीहरूलाई पाठीघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ। पछिल्लो 24 घण्टामा भएका विभिन्न घटनामा एकजनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा 25 विपदका घटना भएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार 12 खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ। उहाँले 25 घटनामा झण्डै आधा 12 घटना सर्पदंशका रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार संखुवासभा 12 नवलपरासी पूर्व कपिल वस्तु कैलाली कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर 10 घाइते भएका छन्। यस्तै पहिरोले बजाङमा एक जनावरको आक्रमणबाट दोलखामा एक आगलागीबाट कास्कीमा एकजना घाइते भएका पनि उहाँले जानकारी दिनुभएको छ। त्यस्तै ती विपदजन्य घटनाबाट कुल 2,77,000 आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ। ती घटनामा परेर 22 पशु चौपायाको क्षति भएको जनाइएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपमेयर मिनराज राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। हिजो उपप्रमुख राणाले नगरपालिकाको लुम्बिनी प्रदेश 1001/0008 नम्बरको गाड़ी आफै चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको। गाड़ी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायक उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभएको छ। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनु नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896625998।
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्राम पछि हजुरको समाचारमा पुनः स्वागत छ। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार प्रहरीले बाराका गगन बहादुर सङ्तान, सर्लाइका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये गगन बहादुरले मालदिव्स पठाइदिन्छु भन्दै चारजनाबाट रू 4,30,000, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट रू 3,90,000 र बलबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट रू 1,00,000 सम्पर्कविहीन भएको पाइएको छ। पीड़ितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको। पक्राउ मध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताचल काठमाडौँ पठाइएको छ। यसैबीच बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देउमाई नगरपालिका दुईका कृष्ण कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ 14 बल्खुबाट पक्राउ गरेको। उनलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ। पर्सि मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग सहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदलिरहने अनुमान छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पानी परेको छ। बिहान काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ। आज दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। आज राति पनि देशभर मौसम साधारणतया बदली नै रहनेछ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ। युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशहरूमा बढ़दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। युरोपका धेरै देशहरूले यस वर्ष इतिहासकै अत्याधिक गर्मीको सामना गरिरहेका छन्। जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जून महिना अनुभव गरेको छ। स्पेनमा जून 21 यता अत्याधिक गर्मीका कारण 200 भन्दा बढ़ी व्यक्तिको ज्यान गएको छ। फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान जाने घटना समेत बढ़ेका छन्। हजारौं विद्यालयको पठन पाठन प्रभावित भएको, रेल सेवा अवरूद्ध भएको, सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विज्ञहरूले यस्ता गर्मीका लहरहरू 2 दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढ़ी भएको बताएका छन्। स्विजरल्याण्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। कम हिमपात, बढ़दो तापक्रम र सहारा मरूभूमिबाट उडेर आएको धूलोका कारण यस वर्ष नदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ। युरोपसँगै एसियाका विभिन्न क्षेत्रमा पनि अत्याधिक गर्मीका घटना बढ़दै गएका छन्। दक्षिण एसिया, पूर्वी एसिया तथा मध्य एसियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनहरूले देखाएका छन्। यसैबीच लन्डनमा सम्पन्न जलवायु सम्मेलनमा विश्व नेताहरूले अत्याधिक गर्मी अब केवल वातावरणीय समस्या मात्र नभई राष्ट्रिय सुरक्षा, खाद्य सुरक्षा, ऊर्जा आपूर्ति र सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोड़िएको विश्वव्यापी चुनौती बनेको बताएका छन्। सम्मेलनले हरित क्रिया ग्यास उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको विस्तार गर्ने तथा जलवायु अनुकूल पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड़ दिएको छ। लेबनान, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको पाँचौं चरणको वार्तापछि भएको यस सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढ़ाउने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनु भएको छ। साथै अमेरिकाले मानवीय सहायताका लागि 10 करोड़ डलर उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्किने बताउनु भएको छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलको समूहकेबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरी पछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट 4 अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो नकआउट चरणमा पुग्न सफल भयो। डीआर कंगोले उज्किस्तानमाथि 3-1 पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको। खेलको 10औं मिनटमा एल्डो र सोमुरोडोभको गोलबाट उज्किस्तानले अग्रता लिए पनि 68औं मिनटमा योवान विसाले पेनाल्टी मार्फत बराबरी गोल फर्कायो। त्यसपछि 78औं मिनटमा फिस्टन मायले कंगोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। चाँदो चाँदो यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढे। पछिल्लो 24 घण्टामा भएका विभिन्न घटनामा 1 जनाको मृत्यु, 13 जना घाइते। युफानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर राणाको गाड़ी दुर्घटनामा ज्यान गयो। जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा। र फिफा विश्वकप फुटबलको समूह केबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: горбаного нукулагира от семен, джоста пата от тайны, габателя у него ла, перью манталима тестурам радирку посылте каула батит.
1: Кака, тимла этини тачайна? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
8: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
14: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
15: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: युनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767652429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भन्छ
4: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी के को गन्थन मन्थन हो?
3: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854040305, 0485403005, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको

0: वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: देहन मलाई सम्झेर।
1: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशिल्पको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर सहयात्रा गर्छौ। यो 1 घण्टाको समय तपाईँसँगै रहेर सहयात्रा गर्दै गर्दै साथसाथै कार्यक्रममा पनि मिठा रमाइला मनसुनी लोकगीतहरू बज्छ। तपाईँले 0840 40 0026 सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको याप तामाको सीएफएम 95 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पनि पठाउन सक्नुहुन्छ। कार्यक्रम लोकोशैली साताको सातै दिन आउने क्रममा तपाईँले आइतबार चाहिँ गीतको ट्र्याक चिन्नुपर्ने हुन्थ्यो। आज चाहिँ हामीले गीतको ट्र्याक लिएर आएका छैनौं। तपाईँले साथीहरूलाई सम्झन पाउनुहुन्छ। 0840 40 0026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। तपाईँ भने फटाफट फोन डायल गर्दै कार्यक्रममा आउन सक्नुहुन्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो असारको महिना छ, असारी गीत बज्छौ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं यदि मिठा अनि रमाइलो सारी गीत बजिसकेको छ यस्तै मिठा रमाइला लोकगीतहरू कार्यक्रमको समय अवधिबाट राख्छौं. आज चाहिँ हामीले गीतको ट्र्याक ल्याएका छैनौं, मात्रै तपाईँले टेलिफोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु. हेलो.
1: हेलो, नमस्ते हजुर.
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म कठाजो रामेछाबाट शिवजी राणा मगर.
0: शिवजी हुन्छको खबर के छ?
1: एकदम ठिक छ दिदी, रोपाईँको व्यस्त चटाएर छ आजदेखि. पानी पर्यो. हजुर हजुर, हिजो अस्ति अलिक थिएन, आजबाट चाहिँ अलिक चटाएर छ, पानी परेको छ. रमाइलो छ दिदी.
0: यो गामको चटारोमा पनि हामीलाई सम्झनु भयो नि त शिवजीजीले.
1: हजुर हजुर, अहिले खाना खाने यसो ब्रेक भएको थियो, खाना खाने टाइम भएको थियो, अनि खाना खाँदा खाँदै हजुरको प्रोग्राम आइहाल्यो, अनि टक्क फोन गरेको रहिहाल्यो. आज लक्की टाइममा फोन गरेको थियो, अनि खुसी छु दिदी.
0: ल, पके भने अब यहाँ कार्यक्रमको पहिलो साथी पनि भन्नुभयो आजको लागि, खुसी लाग्यो. अनि भनेपछि चाहिँ रोपाराहरू चाहिँ आइसक्नु भयो कि छैन त?
1: आएर बिउ बिहार काट्दै हुनुहुन्छ मम्मी भाउजू दिदीहरू.
0: ल, भनेपछि दिदी बहिनी आमा दाजुभाइ सबैजनाले अब एकैचोटि रोपाई गर्दाखेरि रमाइलो हुँदैछ होइन?
1: हजुर हजुर.
0: ल ठिक छ, अब शिवजीलाई चाहिँ अब यसो खेताला आएर धान रोप्न ब्याड काड्न सघौँ भने हेर्नुहोस् न, फेरि यता खाली हुने, त्यही भएर म त आइन नि.
1: हो र दिदी, यतातिर त मजाले पानी पर्यो नि आज, त्यही भएर अनि रोपाईको लागि एकदम चटारो मेलो पनि भयो. अनि आज बिदाको दिन सबैजना परिवार खेतालाहरू दिदी भाउजूहरू सबै आएर अनि आज चाहिँ अलिक धेरै नै रोपार गर्नु पर्यो भनेर लागेका छौँ. अब दिदीको फुर्सद भए हजुर पनि आउनु भयो भन्ने थियो.
0: हुन्थ्यो, एकजना खेताला पनि बढ्थ्यो, तर के गर्नु, आउन पाइँदैन. ठिकै छ, अब यो वर्ष भनेको यस्तै होला शिवजी होइन? अब सायद अर्को वर्ष मिलेछ भने चाहिँ सबै साथीको गाउँ बस्तीमा गएर धान रोप्ने ठाउँमा धान रोप्ने, कोदो रोप्ने ठाउँमा गएर कोदो रोपिदिने हो.
1: दिदीलाई असार 15 भोलि अब धान दिवसको दिन चाहिँ आउनु होला, रमाइलो गरौँला, यसो धान रोपाई गरौँला यतातिर कठोचोतिरको खेततिर. दिदीलाई चुलै निम्तो.
0: ल हुन्छ, यता हाम्रो श्रीराजी पनि, म पनि बाउसैजन जान्छु भन्दै हुनुहुन्छ.
1: ल हजुर, उहाँलाई पनि वेलकम छ भनिदिनु न.
0: ल हुन्छ, अब हामी सबैजना टिमै त्यहाँ आएपछि त हाम्रो शिवजीजीको खेतमा होइन अर्को वर्ष अर्थात मंगसिर महिनामा धेरै धान फल्ने हो नि त. फेरि सदाको वर्ष विगतका वर्ष भन्दा यो वर्ष चाहिँ नयाँ मान्छेहरू आएर हिलोमा प्रवेश गरेपछि फेरि धेरै धान फल्ला नि.
1: हजुर दिदी हजुर, त्यति भयो त झन् म खुसी हुने
0: होइन. ल ठिक छ, अब धेरै फलोस् भन्ने कसलाई आश हुँदैन र होइन?
1: हजुर हजुर,
0: अब आफूले जति मेहनत गरिन्छ त्यो मेहनत अनुसारको फल फल्छ. ठिक छ, हामी सकेसम्म मिलाएर आउने कोसिस गर्छौँ. हिलो खेल्न त मलाई पनि पक्कै मन थियो, तर के गर्ने, यतातिर हाम्रो रोपाई हुँदैन, त्यही भएर समस्या छ.
1: हस् दिदी, मैले निम्तो गरेँ नि त असार 15 धान दिवसको लागि.
0: ल हुन्छ, अब सकेसम्म यदि म आएन भने पनि भोलि यहाँको फोन लाग्छ कि लाग्दैन, असार 15 भव्यताका साथ मनाउनुहोस्, धान रोप्नुहोस्, अब सबै आफ्नो खेताला पात गर्ने साथी सङ्गीहरूलाई पनि खुसी बनाउनुहोस्, र यो वर्ष तपाईँको विगतको वर्ष भन्दा धेरै धान फलोस् कामना गर्छौ.
1: हस् थ्याङ्क यू दिदी.
0: ल हामी कार्यक्रमतर्फी लाग्छौँ. आज मैले गीतको ट्र्याक ल्याएको छुइनँ, कार्यक्रममा एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न.
1: हस् दिदी, सर्वप्रथम त हजुरको सम्पूर्ण टिमलाई नै धन्यवाद दिन चाहन्छु, अनि मेरो यहाँ खेतमा बाबा मम्मी दाजु भाउजू साना बुवा सम्पूर्ण यहाँ खेतमा रोप्दै कार्यक्रम सुनिरहेको छ, बिउ काट्दै सबैलाई सम्झिएको छु भनिदिनु भन्नुभएको छ. उहाँहरू लगायत मलाई शिवजी राणा मगर भनेर चिन्ने नचिन्ने सम्पूर्ण मित्रहरूलाई सम्झिन चाहन्छु दिदी.
0: ल अहिलेको लागि छुटौँ.
1: थ्याङ्क यू दिदी.
0: नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शिवजी राणा मगरजी, यता कठजोरदेखि भन्दै हुनुहुन्थ्यो. पक्कै पनि असार 15 भोलि शुरू भइसकेको छ, भोलि विशेष दिन दही चिउरा खाने होइन, हिलो खेल्ने, साथीहरूसँग रमाउने, खेतमा मेला पात गर्ने. पक्कै पनि तपाईँले पनि भोलिको लागि आजदेखि तयारी गरिदिनुहुन्छ होला, भोलि धेरै साथीको धेरै ठाउँमा रोपाई पनि शुरूआत हुन्छ होला भन्ने पनि लाग्छ. भोलिको कुरा हामी भोलि पनि गर्नेछौँ. यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो.
2: हजुर, गुड मर्निङ. नमस्ते.
0: नमस्ते नमस्कार हजुर या बात त यतै रामेछापतिर कि हो कि क्या दुलखाबाट के भन्नुभयो लामा मात्रै बुझेँ मैले
2: सङ्गीता
0: भन्नु के छ हाम्रो सङ्गीता आजको खबर सुनाउनुहोस् न त सङ्गीताजी हेलो दुलखाबाट भन्दै हुनुहुन्थ्यो सङ्गीताजी उहाँको आवाज हामीले सुन्न सकेनौँ उहाँको टेलिफोन सम्पर्क गरिएको छ फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ बर्खा यामको समय छ बाढी पहिरो जाने पानी पर्ने हावाहुरीको कारणले गर्दाखेरि पनि अलिकति नेटवर्कहरूमा समस्या भएको कारणले हाम्रो सङ्गीताजीसँग चाहिँ मैले कुरा गर्न सकिनँ र उहाँले आफ्नो साथीहरूलाई पनि सम्झन पाउनु भएन सङ्गीता लामा भनेर दुलखाको साथी सङ्गीता लामा भनेर जो जति साथीहरूले चिन्नुहुन्छ उहाँले चाहिँ सबैलाई सम्झना समर्पण गर्नुभएको छ उहाँको तर्फबाट मैले भन्दै यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
3: नमस्कार दिदी
0: नमस्कार हजुर रमिलाजी हजुर नै पर्नु भने होइन होला भनेर मैले भने रमिलाजीले हो क्या हो भन्नुहुन्छ है अनि के छ खबर सन्जै आरामै हुनुहुन्छ म एकदम सन्चै आरामै छु भन्नुपर्छ यस्तै छ राम्रै रमाइले रमाइलोताले जिन्दगी बित्दैछ बिताउँदैछौ यस्तै भन्नुपर्छ है रमिलाजी अब हामी यहाँ एक ठाउँमा बस्छौँ तर धेरै साथी विभिन्न ठाउँमा छरिएर बस्नुभएका तपाईँ जस्तै अन्य साथीहरूसँग पनि बोल्न पाउँछौ खुसी लाग्छ हो रमिलाजी जिन्दगी त यस्तै पो छ त रमाइलो छ ओठमा यसो मन्द मुस्कान दिएपछि रमाइलो छ भन्दा सकियो होइन र अब फेरि त्यही ओठमा मुस्कान आएन भने के भएछ भन्ने खालको प्रश्नहरू पनि उठ्न सक्छ जहाँ हामीले मुस्कान दिन्छौँ जहाँ हाम्रो ओठमा मुस्कान आउँछ त्यहाँ खुसी छ भन्ने चाहिँ सबैले देख्नुहुन्छ
3: फेरिहरू चिन्ता भएर बोल्यो भने मलाई त
0: म यहाँ हाँसेर बोले कि मेरो ओठ कालो पारेर बोले रमिलाजीलाई थाहा छ त्यहाँ बसेर ल भन्नुहोस् त यसो गेस्ट गर्नुहोस् खुसी भएरै बोल्दैछु आत्मा जति पीडा भए पनि बाहिर त हाँस्नै पर्छ अरे नि त संसार सृष्टि त्यसै गरी चलेको छ अरे अनि
3: त्यो त हो नि दिदी तपाईँलाई थाहा छैन र त्यो त हो क्या
0: त्यो मलाई थाहा थिएन हिजो एकजना साथीले भन्नुभयो र थाहा पाएको मैले
3: तपाईँले आज भन्नुभयो र मैले धेरै थाहा पाएँ तर मलाई नि थाहा त अलिअलि थियो
0: अलिअलि मात्रै अलिअलि आज अलिक बढी थाहा पाउनुभयो त्यसो भएर अमिलाजीले ल ठिक छ कहिले काहीँ अब थोरै थाहा पाएको कुरा अलिक बढी थाहा हुन्छ अरे सबै कुरा साथीहरूले साथी सङ्गीले एकअर्कामा भन्नुभयो भने अब नराम्रो कुरा बढी फैलिन्छ होइन जस्तो कि मैले रमिलाजीलाई अहिले केही भने त्यो अन्य साथीले रमिलाजीलाई चाहिँ आज यस्तो भन्नुभयो है भनेर चाहिँ साथीहरूले सबै ठाउँमा त्यो जानकारीहरू त्यो कुरा फैलिसक्छ मैले राम्रो भने ए रमिलाजीलाई त यसो पो भन्नुभयो भन्ने मात्र हुन्छ नि त त्यही भएर अब राम्रो कुरालाई चाहिँ बढी फैलाउँ भन्ने मेरो उद्देश्य छ है फेरि त्यसमा चाहिँ ल खानपिन खाइसक्नु भएको छ कार्यक्रम चाहिँ कसरी सुन्दै हुनुहुन्छ आज चाहिँ
3: मैले कार्यक्रम भर्खर सुन्दैछु दिदी
0: फेसबुक लाइभबाटै सुन्नुभयो कि
3: मैले सङ्गीताले फोन गरेदेखि चाहिँ सुने
0: सङ्गीताजीको आवाजै बुझ्न सकेन ठिकै छ जे होस् कार्यक्रम सुन्दै हुनुहुन्छ खुसी लाग्यो अब लोकगीत सङ्गीत सुन्दै व्यापार बिजनेस पनि बेसरी चल्दैछ होला हाम्रो रमिलाजीको
3: चलाएन भने फेरि खत्तम भइगयो नि अलिअलि चलाउनु पऱ्यो नि नत्र त फेरि त्यत्रो दुःख गरेको त्यत्रो दुःख गरेर राखिया खत्तमै
0: ल राम्रोसँग चलाउनुहोस् भोलि पर्सि हामी पनि त्यता सङ्का शोभा आएछौँ भने रमिलाजीको पसलतिर यसो केही किनमेल गरौँला भन्दै हामी कार्यक्रमतर्फ लागौँ
3: ए हुन्छ दिदी आउनु न चटपडे पानीपुरीहरू खानलाई
0: चटपडे पानीपुरी चट्ट अमिलो पिरो होइन
3: म त फेरि सबै बनाउँछु नि एउटा राम्रो भएन भने एउटा हुन्छ भनेर सबै गर्नुपर्छ कि अलिअलि
0: ल ठिक छ त्यसो भए अब शङ्खा सभा कुनै समय आएछ भने चट्ट पानीपुरी खाने त्यसपछि जिन्दगीभर त्यो जिब्रोमा चाहिँ पानीपुरीको स्वाद कहिले नबिर्सिने गरी खाएर आउँछु म
3: हुन्छ हुन्छ तपाईँलाई त जति खानुभयो नि फ्री हो क्या
0: फ्रीमै दिनुहुन्छ मलाई?
3: तपाईँ यता आउँदाखेरि मैले खाएँ भने तपाईँ पैसा लिनु भएन फेरि? तपाईँ यता आउँदाखेरि मैले पैसा लिएँ भने खतम दिदी बहिनी भएको के अर्थ त नि?
0: म त लिन्छु रमिलाजी, म त लिन्छु रमिलाजी आएर मेरो पसलमा खानु, यदि मेरो पसल थियो भने आएर खानुहुन्थ्यो भने म पैसा लिन्थे,
3: तर म त दिन्थे, तर म चाहिँ त्यो चिन्नेको जानेको साथीहरू दिदी बहिनीहरू भनेर बोल्नु भएको छ प्रोग्राममा, तर म चाहिँ लिँदिन है।
0: ल म पनि रमिलाजी के कुरालाई समर्थन जनाउँछु है त।
3: हजुर, अनि के त्यो प्रोग्राममा चाहिँ राम्रोसँग बोल्ने, अनि अघि पछि चाहिँ पैसा लिएको त्यो त के अरे नाता जोडेको सम्बन्धै राम्रो भएन नि।
0: नाता सम्बन्ध आफ्नो ठाउँमा छ, फेरि पैसाको नाता सम्बन्ध अर्को ठाउँमा हुन्छ अरे नि त रमिलाजी, त्यही भएर कि
3: पैसापट्टि लाग्यो भने सम्बन्धै नराम्रो हुन्छ दिदी। यति कुरा तपाईँ याद गर्नु, आफन्त सँग कहिले पैसा खानेकुराहरूको त्यो उसले बराबरी गर्न खोज्यो भने त्यो सम्बन्धै नराम्रो हुन्छ।
0: ल ठिक छ, मैले पनि एउटा अर्को नयाँ कुरा रमिलाजीबाट थाहा पाएँ, खुसी लाग्यो कार्यक्रममा आउनुभयो, यो जानकारी म लगायत अन्य सुन्ने साथीलाई पनि दिनुभएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। म पनि रमिलाजीलाई पैसा लिन, मैले यसो के भन्नुहुन्छ रमाइलो मात्रै गरेको भन्दै साथीहरूलाई सम्झनुहोस् न।
3: पहिला प्रथम तपाईँको लागि, हजुरको रेडियो होल युनिटको लागि, अनि साथीहरू सम्पूर्णजन आफन्तजन सम्पूर्णजनलाई सम्झिरहेको छु। अनि भोलि मात्र जन्मदिन मनाउने हुनुहुन्छ निर्मला पौडेललाई, जन्मदिनको धेरै धेरै आजदेखि कामना निर्मला भन्छु। भोलि त फोन गर्न पाउँदैन, शुभकामना, राम्रोसँग जन्मदिन मनाउनु होला भन्ने सोचिन्छु ल दिदी। नमस्ते।
0: हस् नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङ, यता शङ्खुवा शोभादेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर रमाइलो कुराकानीको साथमा छुटेर गइसक्नु भएको छ। तपाईँ पनि फटाफट फोन डायल गर्दै गर्नुहोस्, 048 40 0026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला भने हामी कार्यक्रममा मिठो गीततर्फ लाग्नुपर्छ भन्दै हुनुहुन्छ हाम्रो श्रीराजीले, यति बेलाको विषयमा कार्यक्रममा राख्छौं अर्को एकदमै मिठो रमाइलो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौ, विश्रामपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।
2: अब मलाई फेरि बानी छैन, तपाईँले सिकाइदिनु पर्दैन सक्छ,
4: त्यो पनि हुन्छ।
2: हरियो भन्दा फेरि अब काभ्रेले, अब हामी त घाँस गीतमा चाहिँ प्रख्यात छौँ होइन, हरियो भन्दा फेरि बेजत हुन्छ, तपाईँले सिकाइदिनु,
4: चिन्तै गर्नु पर्दैन त्यसलाई, म सिकाइदिन्छु।
5: एक नम्बरको पातलाई दुई नम्बर बसिका, तिन नम्बरमा गातेरा

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: Ronaldo.
1: Let's go. 6.9-inch standard display, AI-powered camera, 3-year warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule. Tapaiko man jitcha barambar.
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
3: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
4: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
5: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि
6: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
7: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु ताई विदेश जाने रे खै नेपालमा केही भएन
8: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
8: ए हो र भन्यो अनि फाइदा होला र है
6: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली 20 बजारमै लोड गरे पनि भयो
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
6: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9854040239
8: कति रे 9854 अनि
6: 9854040239 फोन नम्बर चाहिँ 0485402390
8: 0485402390
9: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
9: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
2: विराज किसानको साथी
10: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
11: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
12: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
13: के
0: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
13: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
13: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
13: सम्पर्क नम्बर 0485410043 9863023422
4: रामेछापवासीहरूको लागि खुसीको खबर। अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
14: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
14: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
14: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रम लोकसेरी में राखी मिठो गीत गीत पछि हामी छोटो व्यावसायिक विश्राम तर्फ पनि गएका थियौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईलाई चाहिँ साथी संगीलाई सम्झना दिइरहेका छौं। तपाईले 0840400026 सहभागिता जनाउन पर्ने हुन्छ। तपाई यो समय कार्य उरानी लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौधरी गरिराख्नु भएको छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला भन्ने पनि लागिरहेको छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँ पनि यो समय फुर्सदको समय मिलाएर हामीलाई सुन्दै हुनुहुन्छ भने फटाफट तपाईँले फोन डायल गर्दै आउन सक्नुहुन्छ र साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो,
1: गुड मर्निङ, नमस्ते।
0: गुड मर्निङ, नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: काठमाडौँबाट भूमिका राई।
0: भूमिकाजी, आवाज आज फेरि अर्कै आयो त?
1: होइन, मेरो त
0: हो र, अस्ति अर्कै आवाज जस्तो लागेको थियो।
1: होइन, कहिले काहीँ यसो रुगा मार्गी लागेर पो अर्कै सुन्नु भएको थियो कि?
0: सायद त्यो पनि हुनसक्छ है।
1: हजुर, अनि सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु कि। हाम्रो भूमिकाजीलाई रुगा मार्गी लागेको छ हो?
1: मलाई चाहिँ अलिकति रुगा मार्गी लागिरहेको छ धेरै भइसक्यो। ठिकै छ, यो रुगा मार्गी त भइ नै हाल्छ।
0: ल, रुगा मार्गी लागिहाल्छ भइहाल्छ, सामान्य कुरा हो, निको भइहाल्छ होइन?
1: हजुर हजुर।
0: ल, कहिले काहीँ चाहिँ अब हामीले रुगा मार्गीलाई सामान्य मानेर बस्दाखेरि कहिले काहीँ ग्रस्त पनि भएको छ कि?
1: हो, हुन त अब यो सानोतिनो भनिन्छ, त्यसै पछि ठुलो हुन पनि सक्छ। अनि यो निकै एक महिना जति नै भइसक्यो रुगा मार्गीले एकदम सताइराखेको। औषधीहरू पनि लिइराख्नु भन्नु पर्छ है त?
0: ल, औषधीहरू लिइराख्नु भएको छ?
1: हजुर।
0: ल, कहिले काहीँ अब कुनै कुनै व्यक्तिलाई सायद त्यो सधैँभरि त्यस्तो भइराखेको हो कि जस्तो पनि लाग्छ होइन? कसैलाई चाहिँ लाग्ने निको हुने, लाग्ने निको हुने हुन्छ, तर कसैलाई चाहिँ एकहरू त्यो लागिरहने भइराख्ने पनि हुनसक्छ। अब ख्याल गर्नुहोस् है भूमिकाजी।
1: हस् हुन्छ।
0: अनि के छ काठमाडौँतिरको खबर, के छ, के हुँदैछ यति बेला, काठमाडौँको अवस्था कस्तो छ बताउनुहोस् न।
1: काठमाडौँतिर घाम पनि लागेको छैन, पानी नै परेको छैन, धुम्मर छ, राति चाहिँ हल्का फुल्का पानी परिरहेको थियो, गर्मी गर्मी छ भन्नुपर्छ।
0: ल, गर्मी गर्मी छ, गर्मी गर्मीमा बस्दै हामीलाई फोन गर्नुभयो।
1: हजुर हजुर,
0: शीतल छ भने चाहिँ हामीलाई पठाउनुहोस् है।
1: ओहो, पठाउन मिल्ने भए त म त पठाएँ नि तपाईँहरूलाई। घाम परेको बेला घाम, ए घाम लागेको बेला घाम, पानी परेको बेला पानी, मिल्ने भएको हो त।
0: यो गर्मीमा त घाम चाहिँ नचाहिएको मलाई चाहिँ। त्यही भएर हो, ठिकै छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो। खाना खाँदै हुनुहुन्छ कि जस्तो पनि लाग्छ हो?
1: खाना चाहिँ खाएको थिएन, खाना चाहिँ लाग्यो। अब एकैछिनपछि
0: एकैछिनपछि खाना हुन्छ। ल, कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। ड्युटीमा रहेर पनि हामीलाई यसो समय निकालेर फटाफट फोन लगाइहाल्नुहुन्छ है। हाम्रो भूमिकाजीले फेरि फोन पनि लागिहाल्छ।
1: होइन, अघि पनि लागेको थियो, रिसिभ पनि गर्नु भएको थियो, र विज्ञापन बजिरहेछ, धेरै समय लाग्ने रहेछ कि क्या, धेरै टाइम भनेर कट भयो कि, फेरि
0: कट भयो कि, कटाउनु चाहिँ भयो हाम्रो भूमिकाजीले।
1: धेरै भइसकेर निकै टाइम रहेछ भनेर मैले काटिदिएको, 3 मिनट भइसकेको थियो नि त।
0: कहिले काहीँ चाहिँ विश्रामको बेलामा प्रतीक्षा गर्नु पर्दाखेरि गाह्रो हुन्छ होइन?
1: हजुर, अब फेरि मोबाइलमा ब्यालेन्स पनि हुन्न नि त, त्यति धेरै टाइममा भ्याउँदैन, त्यही भएर काटिदिएको।
0: ल, ठिकै छ, अब होल्डमा विश्रामको बेलामा पनि होल्डमा बसिरहनको लागि अब भूमिकाजीले मलाई फोन नम्बर दिनुभएको भए त म यताबाट बरु ब्यालेन्स ट्रान्सफर गरिदिन्थे नि त।
1: हुन त हुन्थ्यो क्या रे, अब आजलाई चाहिँ कल पनि लाउन पछि भए पनि धेरै मजाले फिटै रिसिभ गर्नुभयो, एकदमै खुसी पनि लाग्यो। अघिल्लो दिनमा अघि टाइम नपुगेर कटे पनि अहिले जस्ट टाइममै उठाउनु भयो, जस खुसी लाग्यो, एकदम आनन्दै भयो, अब चाहिँ बोल्न पाएँ भन्ने मनमा शान्त भयो नि त।
0: अब तपाईँको त्यो खुल्दले मनको मेटाइसक्नु भएको छ आनन्दले निर्धक्क भएर हामीसँग बोलिदिनु पनि भयो, आइदिनु भयो। अब कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन त्यो मलाई थाहा छैन, हेर्नुहोस् भूमिका चाहिँ
1: मैले सुनिरहेको छु फेसबुक लाइभ भएको छ भनेर चाहिँ है त।
0: ल सुन्दै हुनुहुन्छ, आउनुभयो, बोल्न पाए खुसी लाग्यो, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त।
1: विशेष गरी चाहिँ हजुरको लागि शुभ दिन भनेर चाहिँ टेक्निसनको हुनुहुन्छ उहाँको लागि, एफएम परिवारलाई शुभ दिन, साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष नाइन बस्ने, दिदी अल्का बा, बोबी सुष मगर, लक्ष्मी छेत्री, एसरन विराज, कविन मगर, ढकाल धर्मराज, मिना शेर्पा, वरुण चन्चले, गुरासर सुसारा, गगन तेराजी, रत्न बहादुर थापा, कुमार पर्दा, पूर्वेली अन्जान आयुष, कुमार थापा, निलकुम, जो सबैको लागि भन्दै छुट्टिन्छु, बाई बाई।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भूमिका राई, काठमाडौँदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले भनेपछि आफ्नो सहभागी जनाउन सक्नुहुन्छ। आजको गोसाई विशेष गोसाई रहेको छ, हामीले चाहिँ आइतबारको गोसाईको हरेक दिन, हरेक आइतबार, हप्ताको हरेक आइतबार चाहिँ गीतको ट्र्याक लिएर आउने गर्थ्यो, आज छैन, तपाईँले मात्रै साथी सँगै सम्झनुहोस्। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो दिदी, म पनि आइपुगेँ है, भर्खर भर्खरै
0: भर्खर भर्खरै आइपुग्नु भयो, मैले पनि यहाँ आवाज भर्खर भर्खरै सुन्दैछु त देवजी।
2: हजुर हजुर, पक्कै पनि म आज अलिक ढिलो भयो रेडियो सुन्न, रेडियो खोल्न, रमिला बहिनीले फोन लगाउँदाखेरि चाहिँ रेडियो अन गर्न आइपुगेको छु भन्नुहोस् है त।
0: ल ठिक छ, यो आवाज अघि नै सुन्नु पर्थ्यो, यति बेला सुन्न पायो, जति बेला भयो नि कार्यक्रमको समय अवधिबाट सुन्न पाउनु मेरो लागि खुसीको कुरा।
2: हजुर हजुर पक्कै पनि।
0: अनि के छ देवजीको खबर सुनाउनुहोस्, के छ के हुँदैछ, सुनको स्थितिर त व्यापकै गर्मी छ।
2: हजुर एकदम गर्मी छ नि दिदी, हजुर बिहानभरि पानी भए पनि पानी पर्यो हल्का, अब अहिले चाहिँ घाम एकदम चर्को लागिरहेको छ भन्नु पर्छ, अनि अब कामहरू यस्तै हो, अब मकै भाँच्ने काम भइरहेको छ, मकै भाँच्नु सबै हुनुहुन्छ सबैजना घरमा, चाहिँ म अब एक घर यसो हेर्ने, घर हेर्ने घरपालामा चाहिँ अब यसो है भन्नु पर्यो, अनि घरमा बस्ने म चाहिँ, अनि एउटा सानो भाबु छ साथमा, अनि नानी छ आदि स्कुल बिदा छ उनीहरूको, अनि उनीहरूलाई अब आफूले नसके नि उनीहरूलाई चाहिँ अराइसिकाइ गर्ने, यसो गर त्यहाँ भन्ने, अब घाँस पानी चाहिँ अराइसिकाइ गर्ने, बस्ने नानीहरूलाई हेर्ने बस्ने त्यस्तै भन्नुपर्छ, र साथमा रेडियो पनि सुन्ने दिनभरि यस्तै हो भन्नुपर्छ है त।
0: ठिक छ, अब आफूले काम गर्न नसके पनि घरमा भएका सामा आफ्ना बच्चाहरूको लागि काम अराउनु नै सबैभन्दा ठुलो कुरा हो, आफैले गर्नुपर्छ भन्ने छैन होइन, कहिले काहीँ आफूले अराएका कामहरूले पनि त्यो काम पूर्ण हुन्छ भने पक्कै अराउनु पर्छ। ल ठिक छ, अब यहाँसँग पनि कुरा गर्न पाइयो, खानपिन चाहिँ भयो भन्नुभयो कि भएन भन्नुभयो हाम्रो देवजीले,
2: खानपिन भइसक्यो भन्नुपर्छ दिदी। हजुर
0: ल भइसकेको छ, अरू अब सबै मकै बोक्ने धान रोपाईतिर व्यस्त हुनुहुन्छ।
2: हजुर पक्कै पनि, अब दाई भाउजूहरू अनि अर्को छोरी चाहिँ अब त्योतिरै मकै भाँच्ने, मकै ढोड फाट्ने यस्तै कामहरू भइरहेको छ है त।
0: ल ठिक छ, अब कामको सटारो छ, यो समय पक्कै व्यस्त हुनुपर्छ, यो समय व्यस्त भइएन फुर्सदले हामी गाउँ घरतिर डुलेर बसेर साथी सङ्गीलाई भेट्न दौड्यौँ भने पक्कै मङ्सिर पछि चाहिँ के खाने भन्ने पनि हुन्छ फेरि होइन देवजी, त्यही भएर काम गर्नुपर्छ। ठिक छ, अब सक्ने र सकिन्छ काम गर्नै पर्यो, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ, एउटा मिठो गीत बोल्छ, साथीहरूलाई सम्झनुहोस् न। हाम्रो सम्झनाजी हुनुहुन्छ, अघि नै चाहिँ श्री राजी हुनुहुन्थ्यो, त्यो अघिदेखि चाहिँ विश्राम पछि हाम्रो सम्झनाजी हुनुहुन्छ।
2: हजुर हुन्छ, उहाँहरू दुवैजनालाई श्रीराज दाईलाई अनि सम्झना दिदीलाई पनि एकदम मिठो सम्झना छ है दिदी दाईहरू भन्न चाहन्छु, र हजुरको रेडियो होली युनिटको लागि अघि भर्खरै फोन गर्ने बहिनी रमिला तामाङको लागि पनि भन्न चाहन्छु, र अनि सुनाउन चाहन्छु निर्मला पौडेलको लागि, गीताको पाण्डेको लागि भन्न चाहन्छु, अनि बहिनी सङ्गीता रमजेल
0: हाम्रो सम्झनाजी हुनुहुन्छ, अघि नै चाहिँ श्री राजी हुनुहुन्थ्यो, त्यो अघिदेखि चाहिँ विश्राम पछि हाम्रो सम्झनाजी हुनुहुन्छ।
2: हजुर हुन्छ, उहाँहरू दुवैजनालाई श्रीराज साईलाई अनि सम्झना

0: नवीना थापा नयनको लागि र थापा मगरको लागि भन्दै छुट्टिन्छु ल। नमस्ते भाई।
1: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देव बाजे सिन्धुली जाने छुट्टी रातमाट देखि हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तालो तपाईँको तपाईँ पनि फटाफट फोन डायल गर्नुहोस्। 10:43 भइसकेको छ। कार्यक्रमको शुरूआती चरणमा मिठा गीत संगीत पनि बजिरहेका छन्। धेरै साथीले सहभागिता जनाउन पाए हुन्थ्यो भन्ने चाहिँ भइरहेको छ। त्यही भएर हामी फटाफट साथीहरूलाई लिनेतर्फ पनि लाग्न चाहन्छौ। यति बेला म तपाईँको फेसबुक कमेन्टहरू पनि छोटो मिठोमा वाचन गर्छु। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ। अविनाश हायु लेख्नुहुन्छ, नमस्कार दिदी दर्शन, नमस्ते है, फेरि पनि कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट। अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। हिरा बहादुर लकाईजीले पनि नमस्ते है दिदी, म यता बुटोलबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। श्रद्धे खुला इसाहाराजीले पनि नमस्ते हजुर, म रिमा थामे, सबैलाई शुभ दिनको कामना भन्दै हुनुहुन्छ। त्यसै गरी सुमित यादा सुनवार किरातजीले पनि लेख्नु भएको छ, नमस्ते दिदी खाना खानु भयो त, म रामेसाब देउराली गर्वै हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। कार्यक्रम धेरै मनपर्छ, अब बस्ने गीत हजुरको लागि, मेरो घर परिवार लगायत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अप्सरा खड्काजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी सन्चै हुनुहुन्छ होला, खाना खानु भयो त, म पनि कार्यक्रम मजाले सुन्दैछु है, रामेसाबको नामाडीबाट हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी बेर्जङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर दर्शन नमस्ते शिवारो भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा अब बज्ने गीत मार्फत चाहिँ विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबै सबैको लागि भन्दै हुनुहुन्छ। तुलसी रियाजीले पनि लेख्नु भएको छ, नमस्ते हजुर के छ सन्चै आरामै हुनुहुन्छ, खाना खानु भयो, म चेता दैलेखको मान्छे अहिले चाहिँ अर्घ खाँचीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी रामजी घिमिरेजी पनि लेख्नुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा सुन्दैछु है यता चेतवनबाट भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी आशिका तामाङजी पनि लेख्नुहुन्छ, गुड मर्निङ म आशिका तामाङ उदयपुरबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा अनिता राई अनिता लागि, त्यसै गरी नानु पूर्णिमा सुनवारको लागि, त्यसै गरी संसार मगरको लागि भन्दै मलाई चिन्ने नचिन्ने सबैको लागि अब बोक्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। सुरेन्द्र बानियाजीले पनि लेख्नु भएको छ, दिदी नमस्ते, म कार्यक्रम हेर्दै अनि सुन्दै पनि छु है यता नेपालगंज बाँकेबाट हाल चाहिँ भरतपुरबाट भरतपुरको चितवन मिलन चोकबाट कार्यक्रम सुनिरहेको छु। अब बस्ने गीत मार्फत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्छु गीत चाहिँ भन्नुभएको छ। भागिनी राई ने युनिसाजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। धनु गजमेरजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते आरामै हुनुहुन्छ, खाना लिनुभयो, कार्यक्रम सुन्दैछु है म यता उखलढुङ्गाबाट भन्दै हुनुहुन्छ धनु गजबेर हो। अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट कृष्ण सुनवार दाज कले मगर राम कुमार लिम्बु अविनाश मगर मौसम अप्सामेश्वर बस्नेत शुक्रराज रसाईले सञ्जय बस्नेत शिला अधिकारी केशव सिन्चुरी हिमाली छेत्री सोना कन्दमा अनु मगर बेली अप्सामे सम्पाली शेर्पाको लागि रमेश गजमेर योनि सामुक्ताम तामाङको लागि जेनिसा श्रेष्ठ कविता गताने निशा श्रेष्ठ अभिषेक कुमार धनुके अमिना आर्यन आले मगरको लागि र मलाई धनु गजमेर भनेर चाहिँ नचिने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो नमस्ते गुड मर्निङ।
1: नमस्ते गुड मर्निङ, यो सिन्धुलीदेखिको आवाज जस्तो लाग्यो, हाम्रो साथी हुनुहुन्छ, मैले नाम चाहिँ बिर्से, सिन्धुली मात्रै याद आयो मलाई, निर्मलाजी हो, निर्मलाजी हो,
2: हजुर हजुर हजुर।
1: ल के छ ल तपाईँको खबर सुनाउनुहोस्, रोपाई धमाधम सुरु भयो अथवा बाँकी नै
2: छैन? हाम्रो त मकै यहाँ चाहिँ ढोर मकै चाहिँ धमाधम हुँदैछ, अब हुन्छ होला हप्ता दिन 15 दिन पछि।
1: भोलि चाहिँ अनि हिलो खेल्न तयारी गर्नु भएन त?
2: अब पानी नै छैन कसरी हिलो खेल्ने?
1: त्यसो भए खुलाबाट उसारेर ल्याएर भए पनि एउटा गोरामा रोपाई गरेर

0: होइन छोड्नु पर्यो नि त भोलि।
1: हुन्छ, त्यो पनि अब भ्याइ छ भने
0: कि पानी उसार्न म आउँदा
1: होइन दुःख के दुःख गरौँ
0: है, मलाई भनेपछि दुःख दिन चाहनुहुन्न,
1: हजुर हजुर
0: जति दुःख गर्नुहुन्छ आफै एक्लै गर्नुहुन्छ।
1: हजुर हामी आफै अब हिलो खेल्नको लागि त आफै गर्ने हो, मजाले हिलो खेल्नको लागि त आफैले रोपाई गर्ने हो अनि आफै मजाले हिलो खेल्ने हो कि।
0: त्यही त म पनि हिलो खेल्छु, त्यही भएर म पनि पानी बोक्न सघाउँछु भनेको नि त मैले, यदि हिलो खेल्छु भनेको नभएको नभनेको भए त म पानी बसार नआउँछु पनि भन्दैन थिएँ होला नि त निर्मला जी।
1: ए हिलो खेल्नको लागि आउने हो, ल आउनुहोस् न त सबैजना मिलेर पानी ओसार्ने अनि त्यहाँदेखि हिलो सबैजना मिलेर खेल्ने।
0: ल हुन्छ, सबैजनाले मलाई बोलाउनु भएको छ, भोलि म एकजना छु जाने चाहिँ कुन ठाउँ मलाई निर्णय गर्नुहोस् न त निर्मलाजीले निर्णय दिनुहोस्।
1: ल हाम्रो सिन्धुलेसनको स्याउनुहोस् सकलार हाम्रो यहाँ मजाले खेलौँ न।
0: त्यसो भए म सहज जता छ त्यति जान्छु, मेरो निर्णय भनौँदामा
1: भन्नुहोस् न,
0: तपाईँकोमा पानी बोकी ल्याए, हलो जोती, गोरु ल्याए, सबै त्यो काम गर्दा ढिलो हुने रहेछ होइन। हाम्रो यहाँ अर्को साथीले हाम्रो शिवजी राणाजीले चाहिँ रोपाई धमाधम छ, खोलामा पानी टन्दै छ, खेत पनि सबै पानीले पाट्या छ भन्नुभएको छ, त्यता त रमाइलो होला जस्तो लाग्यो निर्मलाजी।
1: होइन उता नै हुन्छ, हुन त हाम्रो चाहिँ अलिक माथि माथि चाहिँ भइसकेको छ, तर हाम्रो यतातिर चाहिँ अलिक भएको छैन कि, अलिक पानी छैन त्यही भएर, अनि त्यो बिहार पनि पुगेको छैन कि, अलिक भएको छैन रोप्ने बेला, त्यो ढिलै हुन्छ।
0: ल अहिले अब कति जति चाहिँ धान फल्छ होला भन्ने अनुमान गर्नुभयो त, अब अहिलेसम्म रोप्नु त भएको छैन, पानी परेको छैन, असार 15 भइसकेको छ,
1: खै मलाई जता त थाहा नै छैन नि कति हुन्छ नि।
0: ल त्यसो भए अहिले यहाँले अनुमान गर्न सक्नु भएको छैन, हुन त रोपेकै छैन, पानी कति आएको पनि छैन होइन, पानी नपरिसकेपछि अनुमान गर्ने कुरा भयो होइन, के अरे असारमा रोपेको धान मङ्सिरमा पाक्छ त्यसपछि चाहिँ हामीलाई कति फल्यो भन्नुहोस् है।
1: हुन्छ हुन्छ,
0: ल खानपिन खानुभयो कि बाँकी छ?
1: खाइसक्यो,
0: ल खाइसक्नु भयो, हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, म पनि कार्यक्रमको अन्त्यतिर छु, एउटा मिठो गीत राख्छौ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष यो त दिदी हजुरलाई भनेर चाहन्छन् कहिलेमा हुने दिदी दाईको हुनुहुन्छ उसको लागि, हजुरको लागि, फ्यामिलीको लागि, मेरो सम्पूर्णको लागि, मेरो प्यारो छोरी पत्रिका पौडेल सुनिरहेको छ चाहन्छु, अनि मेरो रामसा पुरानो गाउँ माइती परेर सम्पूर्णको लागि, अनि मेरो बहिनी अस्मिता गिरी, सरिता गिरी, अनि दाई भाउजू सबैको लागि, अनि दाई धुरा पानीको लागि, अनि साथीहरू त धेरै हुनुहुन्छ सम्पूर्णको लागि, र रन्ला तामाङ, अनि अस्मिता बस्नेत, अनि शिला अधिकारी, अनि उर्मिला मगर मगर, अनि साथीहरू धेरै हुनुहुन्छ, अनि मलाई निर्मला पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि भन्दै बिदा हुन्छ। नमस्ते।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो निर्मला पौडेलजी सिन्धुलीबाट, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु, अब चाहिँ हामी फोन लिन सक्दैनौँ, समय कम छ। यति बेला विनोद बरुवालजी पनि फेसबुक कमेन्टमा लेख्नुहुन्छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ। मोक्तान कान्छाजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु कठजुरबाट भन्नुभएको छ। देवेन्की सुरञ्जनजी पनि लेख्नुहुन्छ, झुटो बोलेर विश्वास जित्नुभन्दा सत्य बोलेर अपमान सहनु नै सबैभन्दा ठूलो महानता हो भन्दै हुनुहुन्छ। पगि भने यहाँको कुरालाई मैले पनि समर्थन जनाउँछु, किनकि झुटो बोलेर विश्वास जित्नु भनेको आफूले आफूलाई झुट बोल्नु र आफूले चाहिँ जित्न खोज्नु हो। पगि भने यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, बरु सत्य बोलेर अरूले तितो अपमान गर्नु त्यो अपमान बरु सहनलाई सकिन्छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गरे। साथीहरूलाई सम्झनु भएको छ, सुमिला शेर्पा, सुना कन्दमा, तारा कार्गे भोजपुरी भन्दै हुनुहुन्छ, त्यसै गरी प्रत्यक्षा थापा मगर, धर्मराज ढकाल, विश्वास थापा मगर, अभागी छोरी पलपल राई, सबिना दुमे राईको लागि, नानु निर्मला शाह लगायत मलाई देवेन किशोर रञ्जन भनेर चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सुसञ्जीले पनि लेख्नु भएको छ, हेलो नमस्ते, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु मन्थरी नगरपालिका साथ हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ। मीडिया प्रेमी भाइ अनिसाजीले पनि नमस्ते है, म हरपल रोशनी भोजपुरबाट अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। विमला मोक्तानजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट भन्दै हुनुहुन्छ। अर्जुन याखाजीले पनि दर्शन सेवा हजुर, मैता शङ्खुवा सेवा धर्मादेवी दुई तामा पोकबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उर्मिला थापा मगरजीले पनि नमस्ते कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। जनक रजाली मगरजीले पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। बुद्ध वज्राचार्यजीले पनि राजन महतराजीलाई चाहिँ जन्मदिनको भूगोल शुभकामना भन्दै हुनुहुन्छ, पछि पनि यो समय हाम्रो राजन महदराजीले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो बुद्ध बज्रचार्यजीले चाहिँ जन्मदिनको भूगोल शुभकामना व्यक्त गर्नुभएको छ भनेर फेरि पनि यहाँलाई जानकारी गराए। त्यसै गरी पासाङ शेर्पाजीले पनि लेख्नु भएको छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु खिजीडिम्बा चार ओखल ढुङ्गा हाल चाहिँ मुस्ताङबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गर्दै छुटिन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। गाइडी राजकलाजीले पनि नमस्ते हजुर, म यता संकुवा सभाबाट रमेश कार्कीलाई चाहिँ जन्मदिनको अचिनित शुभकामना भन्दै हुनुहुन्छ। रमेशजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भन्दै तपाईँले यतिन्जेलसम्म कार्यक्रमलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै आजको कार्यक्रममा सहभागी हुने साथी शिवजी राणा मगर, संगीता लामा, रमिला तामाङ, भूमिका राई, देव माझी, निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम लोककोशेली अवधिपर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट व्यक्त गर्न चाहन्छु भन्दै प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्रीराज महत, साथै सम्झना खड्गेलाई पनि धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीत छोड्दै आजको लागि कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95.5 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सड़कमा परम्परागत शैलीका आकर्षक सड़क बत्ती जडान गरेको छ। नयाँ सड़क क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक स्वरूपलाई थप उजागर गर्दै रातीको समयमा पैदल यात्री तथा सर्वसाधारणका लागि सुरक्षित, सहज र अव्यवस्थित आगमन सुनिश्चित गर्ने लक्ष्यका साथ यी सड़क बत्ती जडान गरिएको महानगरले जनाएको छ। साँझ परेपछि बल्ने परम्परागत शैलीका सड़क बत्तीले इन्द्रचोकदेखि विशाल बजारसम्मको व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई आकर्षक र मनोमोहक बनाएको छ। उज्यालोले सम्पदा क्षेत्रको सौन्दर्यलाई अझ निखार दिएको छ। स्थानीयवासी बताउँछन्, सड़क बत्ती जडानपछि स्थानीयवासीले सर्वसाधारण तथा आन्तरिक एवं बाह्य पर्यटकले नयाँ सड़क क्षेत्रको बदलिएको स्वरूपप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। महानगरको यो फलले सम्पदा संरक्षणसँगै पर्यटक प्रवर्धन र शहरी सौन्दर्य अभिवृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। तत्कालीन नेकपा एमालेका सह सचिव मदन भण्डारीको 75 औं जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल, प्रचण्ड माधव कुमार नेपाल सहितका नेताहरूसँगै देखिएका छन्। कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, जलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्न कार्यक्रम राखेको छ। नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 दासढुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। जुम्लामा रहेको सड़क डिभिजन कार्यालयले कर्णाली राजमार्ग सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम गरेर वर्षौंदेखि अलपत्र परिएका 16 वटा रुग्न ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरेको छ। कार्यालयले कालीकोट, जुम्ला र मुगुमा संचालित 16 वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरी एको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभएको छ। ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष 2074-75 देखि 2082-83 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1-1 सड़क डिभिजन कार्यालयका माथहतका जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढ़ाएको सूचना अधिकारी सिंहको भनाई छ। ठेक्का लिने र तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रविधि अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागि परेको छ। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्न तर्फ कुनै चासो नदेखिकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिमी ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महतराले बताउनु भएको छ। कानूनमा भएको व्यवस्था बमोजिमी ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन जनमात धरौटी बापतको रकम पेशकृत
जनमात जफद्र पेस्की रकमको 10% ब्याज असुल गर्नका साथै बाँकी रकम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुल उपर गर्ने तर्फ कार्यवाही अगाडि बढ़ाइने कार्यालय प्रमुख महतराको भनाई छ। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सड़कका 10 रुग्न आयोजनाको ठेक्का तोड़िएको सड़क डिभिजन कार्यालयले जनाएको छ। खोटाङको दिगदेल रूपाकोट मजुवागढी नगरपालिका 4 खाले र हलेसी चुवासुङ नगरपालिका 11 राजापानीको सीमा नजिक पर्ने चर्चित घरती भीड़को चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिगदेल बजारबाट आहाले रेग्मी टार हुँदै सगरमाथा राजमार्ग तोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरती भीरको विशाल चट्टान 5 महिना लगातार फुटाई सड़क निर्माण गरिएको हो। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकासका कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न गरिएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 2082-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरती भीरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभएको छ। घरती भीरको सड़क निर्माणका लागि ठेकेदार कम्पनीले 2082 माघमा भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो। सड़क निर्माण गरेपछि हिजोकोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आहाले रेग्मी टार सगरमाथा राजमार्ग जोड्ने सड़क उद्घाटन गर्नुभएको थियो। पहिरोको कारण बेची राजमार्ग अन्तर्गत इलामको गोलाखरक राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 माइखोलामा सड़क माथिबाट लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गैराति त्यस क्षेत्रमा पानी परेको थियो। प्रमुख जिल्लाधिकारी लक्ष्मण ढकालका अनुसार जोखिमयुक्त यो सड़क खण्डमा लेदोसहित पहिरो झर्ने गाड़ीको आगमन बन्द हुने समस्या पटक पटक हुँदै आएको छ। पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो। त्यस्तै बेची राजमार्गको रोङ गाउँपालिका 4 इलाम झापा सीमा क्षेत्रमा रिस्को र 2 रोख ढलेर सड़क अवरूद्ध बन्द रहेको छ। बन्द सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका एवं प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनु भएको छ। सड़क खण्ड अवरूद्ध भएपछि इलाम सहित 5-6 र तापेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। नेपालले साउदी अरबलाई सी परीक्षण कार्यक्रमले एसबीबी रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जुन 17 सिप परीक्षण शुरू गर्न लागेको थियो तर एसबीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिखर संघको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सेवा प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगित गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख रहेको छ। तर सेप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्वीपीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी बसेका उच्च अधिकारी रहेका छन्। यो सेप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। परीक्षा शुल्क बापत $15 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 छ। यो व्यवस्था लागू भएपछि साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। मन्त्री यादवले एसबीपी प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत अगाडि बढ़ाइयोस्
भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ। उहाँले सेवा प्रमाणीकरण एसबीपी प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिनुभएको छ। राजदूत मिखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। साविक विजेता अर्जेन्टिना र समजेमा 100% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समजेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालस स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 गोलले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। अर्जेन्टिनाको जितमा जियोभानिलो सेल्सो लाउटारो मार्टिजेन र कप्तान लियो नर्ड मेसीले समान 1-1 गोल गर्नुभएको छ। मेसीको यो विश्वकपमा 6 गोल हो। जोर्डनका मुसा अल तमारीले सान्तना गोल फर्काएको छ। पहिलो हाफको 19 मिनटमा सेल्सोले फ्रीकिक मार्फत अग्रता दिलाएको छ। खेलको 31 मिनटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै अन्तर दोब्बर बनाएको छ। दोस्रो हाफमा अल तम्हारीले जोर्डनलाई खेलमा फर्काउने प्रयास गरे पनि 80 मिनटमा मेसीले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेको छ। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन् उहाँले अहिलेसम्म सर्वाधिक 19 गोल प्राप्त गरेका छन्। समजेको अर्को खेलमा अस्ट्रिया र अल्जेरियाले 3-3 गोलको रोमाञ्चक बराबरी खेल खेलेको छ। अस्ट्रेलियाका मार्को अनार्टो भिजले 28 मिनटमा र मार्सल अब्जिट जरले 55 मिनटमा गोल गरेको छ। अल्जेरियाका रफिब बेलखालीले 45 मिनटमा र रियाद महरेजले 60 मिनटमा गोल गरेको छ। इन्जुरी समयमा महरेजको गोलले अल्जेरियालाई जित नजिक पुर्याए पनि त्यसको केही बेरमै सासा कालन्जेट डेजिकले बराबरी गोल फर्काएपछि खेल 3-3 को बराबरीमा सकिएको हो। अस्ट्रिया र अल्जेरियाकोले समान 4-4 अंक जोडेका छन्। गोल अन्तरका आधारमा अस्ट्रिया र दोस्रो अल्जेरिया तेस्रो र स्थानमा हुँदै रहँदै दुवै टोली नकआउट चरणमा पुगेको हो। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सञ्जना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथारे बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230, 9767-65-24-9900।
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
1: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचार कर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
3: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
1: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010 9851414198 र 9841259957।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोताहरूमा। म कार्यक्रम प्रस्तुत श्रोताहरूमा उपस्थित भइसकेको छु तपाईँको माझमा। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपकती पप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुर खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनुभएको मेसेजहरू वाचन गर्छौँ अनि साथसाथै तपाईँले नै भनौँ न तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी पनि गर्छौँ भन्न चाहन्छु। आउन सक्नुहुन्छ, नम्बर 0440 40 26 रहेको छ। मेसेज पठाउनको लागि तपाईँले सामाजिक सञ्जाल फेसबुकमा हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ। त्यहाँ कार्यक्रम टपक दीपकको अडियो लाइभ भेटाउन सक्नुहुन्छ। तपाईँले त्यहाँ मेसेजहरू पठाउन सक्नुहुन्छ। सर्टन सिटमा मेसेजहरू पठाउनु होला भन्न चाहन्छु। तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नेछु भन्न चाहे। प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। मध्याहको समय छ, लगभग 11:25 भइसकेको छ। मध्याह हुन लागिसकेको छ, सो फटाफट फोन गर्नुहोस् पनि भन्न चाहन्छु। हुन त यति बेला बर्खाको बेला छ होइन, काममा व्यस्त हुनुहुन्छ होला, कार्यालयतिर हुनुहुन्छ होला कति। अब प्राइभेटहरूको त प्रायः जस्तो कार्यालय जानुपर्छ, सरकारीको पो विधा छ त होइन। सो सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तै अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला भन्दै यति बेला गीत राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा। त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला है त।

0: आगन्तुक खरेलको सुमधुर आवाजमा एक तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा श्री राज महत प्राविधिक बाटोमा ललिताजी हुनुहुन्छ, साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 26 रहेको छ, आउन सक्नुहुन्छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, पनि भन्न चाहे यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ हजुर। निर्मलाजी स्वागत छ कार्यक्रममा। के गर्दैछ, खानपिन भयो कि नै?
1: खाना भइसक्यो, बसिरहेको भन्नुपर्छ।
0: खाना भइसक्यो, बस्दै हुनुहुन्छ। मौसम कस्तो छ?
1: मौसम बिहान भए चाहिँ हल्का पानी परेको थियो, अहिले चाहिँ मधुर मधुर घाम लागेछ भन्नुपर्छ।
0: मधुर मधुर घाम लागेछ भनेपछि चिसो चिसो ठिक ठिकै छ?
1: हजुर हजुर, चिसो छ भनौँ न।
0: त्यही त, गर्मी वातै बढेको थियो, अहिले ठिक छ है?
1: हजुर हजुर, हिजो अस्ति चाहिँ गर्मी नै थियो, आज राति पानी पनि पर्यो, बिहान पनि भरि पानी पर्यो, अहिले चाहिँ राम्रै छ भनौँ न अहिले चाहिँ।
0: ठिक छ, जे होस् सुन्दैन रहेछ, खुसी लाग्यो कुराकानी गर्न पाइयो। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, धेरै दिन पछि फोन लाग्छ दाईहरूको लागि भन्न चाहन्छु, किनभने दिदी हुनुहुन्छ गाडीको लागि भन्न चाहन्छु, अरू केही अरू फ्यामिलीको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारो छोरीपट्टि तपाईँको लागि भन्न चाहन्छु, अनि मेरो रानी सत्रना गाउँमा एक परिवार सम्पूर्णको लागि, अनि बहिनी श्री सप्तागिरी, अनि भाइ भाउजूलाई पनि सम्झिरहेको भन्न चाहन्छु, मेरो प्यारो दाजुहरू फ्यामिलीलाई भन्न चाहन्छु, साथी ग्रेट नजिकलाई, रितासनालाई, अस्ना बस्नलाई, नमिनाको लागि, उर्मिला मकरको लागि, अनि रमिला तामाङलाई पनि सम्झिरहेको छु भन्छु, अनि सीता श्रेष्ठलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि शिला अधिकारीलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि साथीहरू धेरै नराम्रो मलाई मेरो पौडेल भनेर किनभने सम्पूर्णको लागि भन्दै बिदाउनु पर्छ।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0440 40 26 माध्यममा आउन सक्नुहुन्छ, 0440 40 26 रहेको छ भने साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्नेछौँ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
2: नमस्कार दाई।
0: नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा। के गर्दैछ, खानपिन भयो? खाना खाएर बस्दै हुनुहुन्छ? मौसम कस्तो छ?
2: मौसम धुम्मधुम्मा
0: रमाइलो छ है? त्यता भनिसकेपछि यता पनि राम्रो छ, रमाइलो छ, बबाल पनि सकास छ। ओके, केही छ भन्नु पर्ने? भनेको न जिस्केर भनेको न जिस्काएको न माया गरेर भनेको अब
2: न जिस्काएको न मायाले तपाईँहरू बलिष्ठ होइन त नि?
0: कहाँ हुनु, म त मान्दिनँ है, वरिष्ठ कसरी, वरिष्ठ के हिसाबले वरिष्ठ, कसरी कुन चाहिँ?
2: मलाई जसरी भयो नि मलाई थाहा छ क्या?
0: थाहा छ भन्नुहुन्छ, कसरी थाहा भयो भन्नुहोस् न, के हिसाबले चाहिँ? एउटा पोइन्ट
2: डनहरूलाई भन्न लाग्यो नि,
0: डनहरू कसरी भयो? मैले त थर्काउनु पर्यो डन भन्नलाई त अरूलाई।
2: तपाईँ थर्काउनै भएको छ कि मलाई
0: थाहा? कसलाई थर्काएर त, जिन्दगीमा कसैलाई थर्काउनु नजानेकोमा?
2: नजानु भयो तर मलाई थाहा छ क्या?
0: कसलाई कसलाई यसो भन्नुहोस् न मलाई।
2: होइन भनिदिएको नि तपाईँहरूलाई, कि जोलाई भयो नि, जो भयो नि भनिदिएको क्या तपाईँले?
0: हजुर, त्यही त म सोच्दै थिएँ, आजसम्म मैले नथर्काएको, मेरो नाम लिएर कसैले थर्काएछ क्या भनेर सोच्दै थिएँ कि। ठिक छ, ख्याल ठट्टा हाँस्नु जग यस्तै छ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस्, एउटा मिठो गीत राख्छौँ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु, छोटो मिठामा सम्झिदिनु भएकोमा। आउन सक्नुहुन्छ नम्बर 0440 40 26 रहेको छ, 0440 40 26 रहेको छ, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार।
3: हेलो दादा हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, शुभ नाम?
3: मेरो नाम खरा देवीबाट विनिता तामाङ बोलेको।
0: विनिताजी, के छ खबर?
3: एकदम ठिक छ दादा, दादाहरू कस्तो छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। अनि तपाईँकै चेलीले सम्झिँदै हुनुहुन्थ्यो रमिलाजीले, भर्खर सुन्नुभयो?
3: हजुर,
0: भर्खर रमिलाजीले सम्झिँदै हुनुहुन्थ्यो, सुन्नुभयो भनेको?
3: सुनिराख्नु
0: भएको छ, ठिक छ। खाना भयो?
3: खाना भइसक्यो भन्नुपर्छ दादा हजुरको,
0: खाना खाइसकेर आएको छु कार्यक्रममा सहभागी भएको छु मौसम कस्तो छ त्यतातिर
3: मौसम यता धुम्म धुम्मा छ भन्नुपर्छ दादा राम्रो छापतिर कस्तो छ रहेछन् त्यहाँतिर
0: ठिक छ राम्रो छ रमाइलो छ यता पनि धुम्मा भन्दा पनि घाम लागिरहेको छ यता चाहिँ अनि खाना धेरै राम्रो छ है ठाउँ
3: ठिकै भन्नुपर्छ
0: ठिकै भन्दा पनि राम्रो डाँडा पाखा हरियाली हरियाली भन्दा पनि डाँडा पाखा रमाइलो ठाउँ जस्तो लाग्यो ठिक छ एउटा मिठो गीत राख्छौँ सिक्का नुटाइमा भोलि गीत राख्नेछौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
3: फर्स्टपल्ट दादा हजुरको लागि प्राविधिक सञ्चालनको हुनुहुन्छ उहाँको लागि अनि मेरो घर परिवारको म बाबा मम्मीको लागि यहाँ सुनिराको मम्मीको लागि भाइको लागि अनि साथी भन्दा भर्खरै छुट्टिएर जानुभएको उसको लागि अनि विनिसा दिदीको लागि लकेश भाइको लागि अनि निशाको लागि बुद्ध भाइको लागि सोनिकाको लागि अनि
0: धन्यवाद दिन चाहन्छु यति बेला हामी गीततर्फ लाग्छौँ त्यसपछि व्यवसाय विश्रामतर्फ जानुपर्नेहुन्छ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला अनि साथसाथै फोन मेसेज पनि गर्दै गर्नुलाई त

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खाने
7: रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोग

0: अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: यो सटन स्वीट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा. आवाजमा म श्रीराज मह छु. साथमा तपाईँ हुनुहुन्छ यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला भन्न चाहन्छु. नम्बर 04040026 रहेको छ भन्न चाहे आउन सक्नुहुन्छ. यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. नमस्ते. नमस्कार दुर्गाजी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ. हामी सबको पनि बबाल विनाश छ, आकाश छ, घाम लागिरहेछ, गर्मी गर्मी महसुस भइरहेछ. मौसम कस्तो छ तपाईँकोतिर?
1: मौसम जगातिर पानी परिरहेको, हल्का पानी परिरहेको बिहानतिर नि. अहिले त अब गाह्रो गर्मी गर्मी नै छ भन्नुपर्छ. होइन,
0: गर्मी गर्मी छ है. गर्मी घट्ने भएन भनेपछि.
1: हजुर हजुर,
0: ठिक छ. अनि हामीलाई सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेको साथ दिनुहोला पनि भन्न चाहन्छु. खेत धान रोपाई सुरु हुन लाग्यो कि नै?
1: धान रोपाई अब अहिले दिनमा सुरु हुन्छ होला सर. अहिले अब भर्खरै भर्खरै बेला हुन्छ होला.
0: ओके, ठिक छ ठिक छ. खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भयो. एकदमै मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न.
1: हजुर, विशेष हजुरको लागि अनि मित्र हजुरले होलीलाई मिसाउन चाहन्छु. मेरो घर परिवार सम्पूर्ण लागि दिदी मम्मी आइसन हुनुभएको छ. उहाँहरूको लागि म सब यति बहिनीहरू हुनुपर्छ. बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला रियाजी, रिता सुनवार, बहिनी पाकुन्द्रमा तामाङ, बहिनी रमला तामाङलाई नै एकदम मिस गराएको छु भन्न चाहन्छु. भनु गजमेर, अनुलिङ्गेली नगर, चिया साथी देव माझी, रोशन शेख, सजेश छ, अनि मनोज सार्की, दिनेश नेपाली, गोरामातिर हुनुहुन्छ साथी उर्मा थापा, अनि कामतिर हुनुहुन्छ साथी नवीन थापा र बिरुवा मगर, अनि बहिनी सविता म जन्मिस गरिरहेको छु भन्ने भने जति पनि साथीहरू यो बेलामा हजुरहरूले सुनिरहनु भएको छ. तपाईँहरू आफ्नो आफन्तहरू पनि सबै सबैलाई
0: धन्यवाद. उहाँलाई विशेष रूपमा धन्यवाद. उहाँले तपाईँको 04040026 माध्यमबाट आउन सक्नुहुन्छ. साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. दुर्गा साई हुनुहुन्छ, हजुर युएबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. यता हामी सबको मान्छे हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. विनोद बरुवाल हुनुहुन्छ, सानोबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. कोही हुनुहुन्थ्यो, बाहिर सक्नु भएको छ. त्यस्तै गरेर अप्सरा खड्का हुनुहुन्छ नमाडी, होइन रामी छ्याक्क नमाडी घर भयो. हजुर काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. हिरा बहादुर लकाई हुनुहुन्छ, बुटोलबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार. नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? खिचिदेम्बाबाट के भन्नुभयो? हजुरको नाम बुझिनँ मैले.
2: हजुर
0: हजुरको नाम बुझिनँ. खिचिदेम्बाबाट को बोल्नुभयो?
2: टेन्डु शेर्पा.
0: टेन्डु
2: हजुर.
0: शेर्पाजी
2: हजुर,
0: के छ खबर हजुरको?
2: ठिकै छ राजन सर.
0: के गर्दै हुनुहुन्छ?
2: यतिखेर बसिरहेको छु हजुर. अहिले त खासै काम छैन,
0: बसिरहेको छु. खाना भयो?
2: खाना भर्खरै भयो हजुरको.
0: मेरो भइसकेको छ भनेपछि हामीलाई सुन्दै हुनुहुन्छ?
2: सुन्दैछु.
0: ठिक छ, खुसी लाग्यो. मौसमको कुरा गर्नुपर्दा कस्तो छ मौसम त्यतातिर?
2: मौसम बिहान घाम पानी परेको थियो, अहिले घाम लागिरहेको छ हजुर.
0: भनेपछि गर्मी छ कि शीतल महसुस भइराखेको छ?
2: हल्का शीतल शीतल छ हजुर अहिले यतिखेरको मौसम चाहिँ.
0: तपाईँकोतिर त्यतातिर धान रोप्ने बेला सुरु भयो कि नै?
2: धान त रोप

0: पर्दैन सर यो त दर्खास्त जानु हुँदैन हाम्रो अलि धेरै पर्छ हजुर
1: लेखतिर पऱ्यो भनिसकेपछि आलु बेसरी हुन्छ
0: हजुर आलु हुन्छ अनि स्याउहरू हुन्छ
1: ठिक छ ए ल ठिक छ जस सम्झिदिनुभयो खुसी लाग्यो कार्यक्रममा तपाईँसँग पहिलोचोटि हो जस्तो लाग्यो मेरो कुराकानी हो
0: हजुर म त्यसै लाइभतिर चाहिँ आइरहेको थियो हजुर म्यासेजतिर लाइभतिर
1: कुराकानी चाहिँ पहिलोचोटि
0: हजुर
1: ठिक छ हजुर कुराकानी बोल्न पाइयो आवाज सुन्न पाइयो सम्झिदिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु एउटा मिठो गीत राख्छौँ चक्रबामको आवाजमा गीत छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
0: हजुरलाई भन्नुपर्छ अनि हजुरको सुनेर यतिखेर कति तपाईँले माया गरेर सुनेर बस्नुभयो सम्पूर्णले भन्दै दिन चाहन्छु हजुर
1: हस् धन्यवाद सहभागिताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु पालो तपाईँको सुन 48 40 26 रहेको छ आउन सक्नुहुन्छ पनि मन चाह मिठा रमाइला गीतहरू राख्दै अगाडि बढिरहेका छौँ यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार नमस्ते नमस्कार स्वागत छ कार्यक्रममा कहाँबाट को बोल्दै हुनुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ के गर्नुहुन्छ यति बेला खाना भयो कि नै
2: खाना त यति बेला भइसक्यो
1: खाना
2: दादाहरूको
1: मेरो पनि भइसक्यो पढ्नुहुन्छ हो कतिमा पढ्नुहुन्छ आठमा पढ्नुहुन्छ आज त स्कुल विद्यालय बिदा छ क्यारे होइन भनेपछि घरतिरै बसोबास छ यसो घरतिरै घरतिरैको काममा व्यस्त हुनुहुन्छ ठिक छ हामीलाई कतिको सुनेको गर्नुहुन्छ हजुरको रेडियो कतिको घन्किन्छ तपाईँको गाउँ घरमा सुनिराख्नु भएको छ खासा खासा खासा गरेर सिकाउने को हुनुहुन्छ छेउमा होइन कोही त हुनुहुन्थ्यो ठिक छ मैले महसुस गरिराखेको थिएँ आवाज सुनिराखेको थिएँ जे होस् सन्जा छ अरे भनिदिनुहोस् खुसी लाग्यो कुराकानी गर्न पाइयो केही भन्नु छ मनमा केही त्यस्ता कुराहरू छन् त्यस्तो केही कुराहरू छन् भन्नु परेको त्यो मनमा लागेका केही कुराहरू छन् भने भन्नुहोस् न मैले साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: फर्स्टपल्ट दादा हजुरको लागि प्राविधिक सञ्चालन गरेको हुनुहुन्छ उहाँको लागि अनि घरको लागि दिदीको लागि मेरो लागि सोनिकाको लागि
1: धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु छेउमा बसेर कसैले सिकाइराख्नु भएको थियो उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सायद फोन पनि उहाँले नै लगाउनु भएको हो कि लगाइदिनु भएको थियो कि होइन अब चाहिँ छुट्टिनुपर्छ तुन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु सहभागिताको लागि पनि मनदेखि धन्यवाद दिन चाहन्छु हासिल गरेर साथ दिनुभयो मनदेखि धन्यवाद प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने मौसममा तलमाथि भइराखेको छ फेरबदल भइराखेको छ स्वास्थ्य ख्याल गर्नुहोला पानी उमालेर मात्र पिउनु बानी बसाल्नुहोला कतै यात्रामा निस्कनु अगाडि मौसमको अनि बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु हुन पनि अनुरोध गर्न चाहन्छु भन्दै हजुरको रेडियो 102.1 घाट सुन्दै गर्नुहोला म कार्यक्रम प्रस्तुत श्री राज महत चाहिँ अन्तिममा के छ खबर हिरोनी यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको विषयबाट छुट्टिन चाहन्छु चक्र बम दीपिका बैम्बु मगर सन्तोष परियारको आवाज रहेको छ यो गीत तपाईँको माझमा अन्तिममा राख्दै राख्दै आजको विषयबाट छुटे हवस् त नमस्कार।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: गोलुन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
0: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम, विकास आयोजना, सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
4: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
0: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
5: अहिले 12 बजे
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। गैराती पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको थियो। आज झापा, इलाम, पाँच थर, ताप्लेझुङ, त्यसै गरी सङ्खुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको वहाव सतर्कता तहभन्दा तलै छ। बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी सूचना अनुसार भोलि र पर्सी कोशी, बागमती, गण्डकी मधेस र सुदूरपश्चिमका साना नदीमा वहाव आकस्मिक बढ़न सक्छ। पर्सि मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ। लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास थालेको छ। गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल प्रशासनले ट्रायज प्रणाली लागू गरेको छ। यस प्रणालीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार ट्रायज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ। अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखी तत्काल उपचार शुरू गरिन्छ। यस्तै मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो संकेतमा र सामान्य ज्वरो हल्का चोटपटक वा केही समय पर्खदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा वर्गीकरण गरिने डाक्टर गौतमले बताउनुभयो। अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक 2000 देखि 2500 सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन्। सीमित जनशक्ति र स्रोत साधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्रायज प्रणाली प्रभावकारी हुने अस्पतालले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनसाटीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँमा कारोबार भएको थियो। आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज मदन भण्डारीको जन्म जयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मंचमा देखिँदै 5 महिना लगाएर घरती भीरको चट्टान फुटाइयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजन गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरूसँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्य तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासढुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 4, खाल्ले र हलेसी तुवाचुङ नगरपालिका 11 र राजापानीको सीमा नजिक पर्ने चर्चित घरतीभिरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारी केन्द्र दिक्तेल बजारबाट अहाले रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरतीफिरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न भएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 82-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरतीफिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो। अब विदेशको खबर। जापानको उत्तरपूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्र नजिक रहेको छ। भूकम्प स्थानीय समयअनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवाते सहित आआमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको खबरमा उल्लेख छ। अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा धेरै भूकम्प प्रभावित देशहरूमध्ये एक हो। अब खेल खबर। साबिक विजेता अर्जेन्टिना समूह जेमा 100% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 पराजित गर्दै लगातार तेस्रो जित हात पार्यो। अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गरे। मेसीको यो विश्वकपमा 6ठौं गोल हो। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म सर्वाधिक 19 गोल गरेका छन्। जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काएका छन्। यस्तै समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरिया 3-3 गोलको रोमाञ्चक बराबरीमा खेल्न पुगे। अस्ट्रिया र अल्जेरियाले समान 4-4 अंक जोडेका छन्। गोलअन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदा दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। फिफा विश्वकप फुटबलमा समूह जेका 2 खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागेको छ। राउण्ड अफ 32 को समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा 2 पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराती 1:15 दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास, गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो, तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्नेच्यूडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लाग्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: लो आयो है क्वालिटी में नंबर वन, दा मस्त में भंडा कर।
1: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0475-90453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98-63-023-422।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ।
4: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: सावधान, वन जंगल नजिक आगो नबालौ। आगो लाग्ने वस्तु र चुरोट, बिडीका ठुटा, वन जंगल, बाटोको छेउ नजिक नफालौ।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0-47-52-14-13।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
11: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गर्यो तर हामीले नै गर्यो नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउ न त भन्यो नि त्यो बेला सुनेर पनि उडायो अब अहिले यो दुःख
10: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिपसिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
12: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
13: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
14: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 0485430
13: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
14: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
15: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि समेजनमा हुनुहुन्छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली भात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र तपाईँले साताको साथै दिन सुन्न पाउनुहुनेछ। र आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाई बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रम अवधिभरि मिठा र माइला चलचित्र गीतहरू राख्नेछौ र बस्ने गीत मार्फत चाहिँ तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पर्ने हुन्छ। र त्यसै गरी तपाईँले चाहिँ फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुनेछ र आफ्नो आफन्तजन साथीसँगलाई पनि छोटो मिठोमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरू पनि कार्यक्रम समय अवधिभरि हामी वाचन गर्ने प्रयास गर्नेछौ। र तपाईँले यो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेजबाट पनि सुन्न पाउनुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ चाहनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त अवस्थ रहेर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रममा पनि सहभागिता जनाउनुहोला। 0840 40 0026 फोन गरेर फटाफट आउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत सिम्पल सिम्पल कान्छीको टिम्पल पर्ने काला अन्दाज चलचित्रको गीत रहेको थियो। एकदमै मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब पनि पालो तपाईँको रहेको छ 0840400026 फोन गरेर पस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्नलाई उपस्थित हुन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, दुर्गजी आरामै हुनुहुन्छ? मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है। अनि हजुरको सुनाउनुहोस् के छ?
1: मेरो पनि ठिकै छ दिदी हजुर, हल्का घाम लागिरहेछ, गर्मी गर्मी मौसम भइरहेछ।
0: यता पनि रामेछापतिर पनि मौसमको कुरा गर्नुपर्दा बिहान चाहिँ अब पानी पर्ला जस्तै थियो, धुम्ब भइरहेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ है त। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुनेर साथीहरूलाई आजको बसाइमा चाहिँ बस्ने गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु पर्ने हुन्छ है त।
1: विशेष दिदी हजुरको लागि हजुरलाई मेरो घर परिवार सम्पूर्णलाई मेरो प्रिय बहिनी निर्मला पौडेलको भोलिमा जन्मदिन परेको छ, बहिनीलाई जन्मदिनको रूपमा शुभकामना भन्न चाहन्छु। त्यसै गरी निर्मला लामा, निर्मला मगर, गीता सुनार, बहिनी आचार्य देवेन्द्र तामाङ, रमिला तामाङ, अनि धनुगज मेरो अनुलिजली मगर, प्रिय साथी देवनाजी रोशन श्रेष्ठ, अनि सबै श्रेष्ठलाई मिस गर्न चाहन्छु, अनि मनोज कार्की, दिनेश नेपाली, अनि गोरम्बातिर हुनुहुन्छ साथी भनुगज, के अरे गोरम्बातिर हुन्छ साथी अरुण थापा, अनि कामतिर हुनुहुन्छ नमिना थापा, नयनलाई पनि मिस गरेर भन्छु, अनि दुर्गा मगर लगायत चिया साथी देवी मिठो सम्झना सन्तरा जति पनि साथीहरू मेरा जात्रा परिचित हुनुहुन्छ जस्तै नाम छिर्का साथीहरूलाई भन्नु भन्दै छुट्टी नै साथी दिदी
0: हवस् त। नमस्ते, हुनुहुन्थ्यो दुर्ग पाण्डेजी हुनुहुन्थ्यो मन्थलीदेखि, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। बाल त भएको रहेको छ, तपाईँले पनि फटाफट फोन गर्न सक्नुहुनेछ अनि आफ्नो आफन्तजनलाई सम्झना राख्न सक्नुहुनेछ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी।
0: नमस्ते हजुर, मनोजी बोल्नुभयो? ल मैले कहिले चाहिँ नचिनेको छु र भन्नुहोस् त। ल कुनै दिन अब बिर्सेको बेलामा त अब त्यो केही समस्या हुनुपर्छ, आवाज चेन्ज हुनुपर्छ, यही आवाज आयो भने चाहिँ मनोजी नै हो भने चिन्छु है त। ल झुक्याउनु न, अब झुक्याउनु भइसकेपछि म पनि झुकिनु त परिहाल्यो, किनभने अब आवाज सुनिराखेको आवाज भिन्दै आयो भने त मैले पनि चिन्न त कहाँ सक्छु र होइन। ल बोल्नुहोस् न, बोल्नुहोस्। अब त्यसो भए त नयाँ साथी रहेछ भनेर म पनि बोलिदिन्छु नि, हुन्न त।
2: त्यो दिदीले अनि आवाज आदर चिनेको दिदीले अनि कसरी चिन्नु हुँदो रहेछ, म नाम चाहिँ त्यही नै भइरहन्छ, आवाज अझै बेग्लो आइदियो भनेदेखि अनि तपाईँले कसरी चिन्नु हुँदो रहेछ, अनि त्यो आवाज बेग्लै आयो हजुरले छुट्याउन सक्नु भयो भने चाहिँ अनि दिदीको शक्ति चाहिँ एकदम बढी छ।
0: ल मनोजी यस्तो नि त, अब सुनिरहेको आवाज अब तपाईँले अर्को आवाजबाट पनि भन्नुहुन्छ होइन, आवाज बोल्नुहुन्छ भने मैले त्यो अर्को आवाज पनि सुनेको भए त मैले ठ्याक्कै चिन्थेँ, तपाईँको आवाज यही नै सुनिरहेको छु मैले, यही आवाज मनोजीको हो भनेर मैले भनिसकेपछि होइन, अब यस्तै आवाज अरूको पनि हुन सक्छ नि। ल ठिकै छ है, यस्तो कुरा
2: हजुरले क्यारिकेचरलाई चिन्न सक्नुहुन्छ भनेदेखि त म त केही भन्दै भने म हो यो मनोज हो भने ठाउँमा होइन भन्दै भन्दिनँ
0: हो र। ल ठिकै छ, अब मनोजी हुनुहुन्छ कि अहिले पनि मनोजी हो कि अर्कै साथी पर्नु भयो?
2: त्यही नै, अहिले त अर्को साथी परेन, मनोजी नै पर्नु भएको छ
0: हो र। ल ठिक छ, मनोजी नै पढ्नु भएको छ, अब कुनै दिन त्यो आवाज चेन्ज गरेर भन्नुभएको छ, भन्नुभयो भने चाहिँ चिन्न सकुला नसकुला त्यतिखेरै थाहा हुन्छ है त। ल हस् हुन्छ, त्यतिखेर शङ्का गर्नु पर्ला है त। ल हस् हुन्छ है त, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ के भयो आजकल, अब पसल नै छ, पसलमै बस्नुहुन्छ भन्नुभएको थियो के अरे
2: दिदी, त्यो पेसा कि त घुम्न गएको बेला छुट्नु कुरा आफ्नो ठाउँमा रह्यो, नत्र बसै बसेकै यही नै हो।
0: ल ठिक छ, गर्नुपर्छ, कार्यक्रम पनि सुनेर साथ दिनुहोस्। आजको बसाइमा चाहिँ बज्ने गीत मार्फत आफ्नो आफन्तजनलाई सम्झिनु पर्ने हुन्छ है त।
2: फर्स्ट अफ अल हजुर यति मिठो भाइ बोलिदिनु भएकोमा, यति दिदी मेरो तर्फबाट यति मिठो स्वरले बोलिदिनु भएको दिदीलाई तर्फबाट म यो गीत सुनाउन चाहन्छु। भित्र हुनु को हुनुहुन्छ त्यो मित्रहरूलाई, त्यो मित्र सम्पूर्णलाई भन्दै मेरो साथीहरू भन्नुपर्दा रोशन श्रेष्ठ, दुर्गा मगर, सविता मगर, सविता मगर, उर्मिला थापा मगर, निशा लामा, दुर्गा पाण्डी, माझी, सुशीता मुक्तान, सरिता मगर, शर्मिला मगर भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दैछु। नमस्ते,
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीतर्फ लाग्छौ। गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: जथाभावी सडक नखनौ, वन जंगल र वन्य जन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
13: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
13: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
14: गर्नुहोस्।
13: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
14: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रममा एकदमै मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्के। साथमा तपाईँ हुनुहुन्छ, हामीलाई विभिन्न ठाउँमा रहेर एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। आजको बसाइमा बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार। गुड आफ्टरनुन देवजी, के छ आरामै हुनुहुन्छ?
1: हजुर, म एकदम आरामै भन्नुपर्छ अनि दिदी हजुर नि आरामै हुनुहुन्छ भन्ने आशा गरेँ है त।
0: म एकदमै आराम कुशलै छु भन्नुपर्छ है, हजुरलाई पनि आरामै हुनुहुन्छ भन्ने आशा लिएका छौ।
1: हजुर हजुर।
0: यो समय के गर्दै हुनुहुन्छ?
1: रेडियो सुनेर बसिरहेको छु भन्नुपर्छ दिदी हजुर। एकदम गर्मी नै छ भन्नुपर्छ, बिहान त शीतल थियो, पानी हल्का परेको थियो, बाल ओरिरहेको थियो अनि पानी पनि पर्यो आज बिहानभरि भन्नुपर्छ। अहिले दिउँसोको समयमा चाहिँ घाम लागिरहेको छ 10 बजीदेखि, एकदम गर्मी छ भन्नुपर्छ है दिदी हजुर।
0: यता पनि अब त्यस्तै छ, बिहान त शीतल शीतल नै थियो होइन, बेलुका पनि हल्का पानी परेको थियो, बिहान शीतल शीतलै थियो, बिहान पनि सिमसिम पानी परेको थियो, लगभग आज दिउँसोभरि पानी पर्छ कि जस्तो लागिरहेको थियो मौसमको होइन अनुसन्धान गर्दाखेरि चाहिँ। तर अहिले चाहिँ घाम लागिरहेको छ रामेछापतिर पनि भन्नुपर्छ है त।
1: हजुर हजुर, त्यस्तै छ भन्नुपर्छ। अब दिउँसो त पानी नपरे हुन्थ्यो, आज र भोलि हाम्रो मकै पनि काम भइरहेको छ, खेतमा जानु भएको छ मकै भातमा। अब म चाहिँ घरमा यसो घरमा घरपाला यसो घरमा कुखुराहरू चराउने हेर्ने, पशुहरूलाई घाँस पानी गर्ने बस्ने गरेको अनि साथमा रेडियो सुन्दै बसिरहेको छु भन्नुपर्छ है दिदी हजुर।
0: ठिक छ, घरसी काम पनि गर्दै हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। हामी कार्यक्रमतर्फ लागौँ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा त हजुरलाई जानकारी नै छ है?
1: हजुर एकदमै थाहा छ भन्नुपर्छ है त।
0: ल कार्यक्रमतर्फ लागौँ त।
1: हुन्छ, विशेष गरी यति मिठो वयसमा कार्यक्रम सञ्चालन गर्न तयारी दिदी हजुरकै लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने दिदीको लागि, दाईको लागि पनि भन्न चाहन्छु अनि लगायत हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु अनि साथी ध्रुवको लागि भन्न चाहन्छु, बहिनी रमिला तामाङको लागि, बहिनी निर्मला लामा अनि पासुङ गोलमा तामाङको लागि भन्न चाहन्छु अनि निर्मला पौडेल उर्मिला थापा मगरको लागि भन्न चाहन्छु अनि त्यस्तै गरी रियायगी धनुगज मेरको लागि पनि भन्न चाहन्छु, अङ्गिता रमतेलको लागि पनि, सम्झना सबै सबै साथीहरूको लागि, नवीन नारायणको लागि
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो देव माझी झाकाझोले राटपाटादेखि हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथी सङ्गीलाई चाहिँ सम्झना राखेर सुनिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। आजको बसाइमा तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। त्यसै गरी इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दी, म पनि सुन्दैछु सिन्धुली ग्वालटारबाट, मिस यु अल फ्रेन्ड भन्नुभएको छ इन्दिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार, तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। आजको अवस्थामा तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। त्यसै गरी इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दी, म

0: गर्नुभयो?
1: ठ्याक्कै नवीन दिने भन्नुपर्छ है दिदी हजुर।
0: के छ नवीनजीको खबर?
1: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ यस समय?
1: तपाईँको यस्तो महामारी चलिरहेको छ भन्नुपर्छ।
0: रोपाईतिर चाहिँ एकदम व्यस्त हुनुहुन्छ आजकल
1: हजुर?
0: अनि अहिले चाहिँ घरतिरै हुनुहुन्छ कि अब खेततिरै हुनुहुन्छ रोपाईतिर?
1: हजुर अहिले घरतिरै छु, पानी परेको छैन अनि त्यही भएर।
0: पानी परेको छैन त्यही भएर घरतिरै हुनुहुन्छ। अनि कार्यक्रम सुन्नु भएको छ कि छैन आजको बसाइमा?
1: हजुर मैले एकदम सुनिरहेको छु भन्नुपर्छ।
0: सुन्दै हुनुहुन्छ है? अरू सुनाउनुहोस् त, धेरै समय पछि कुराकानी भएको छ, के छ त्यताको नयाँ नौलो खबर? केमा अब आजकल त अब रोपाईतिरै व्यस्त छौ भन्नुभएको छ, अन्य नयाँ खबरहरू के छ? अन्य अब त्यस्तो खासै छैन भन्नुभएको छ। भयो भने पनि हाम्रो रविनजीले पक्कै पनि हामीलाई सुनाउनुहुन्छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ है त। आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस्।
1: कार्यक्रम सञ्चालन गर्ने दिदीहरूको लागि अनि जजतीले सुन्नुहुन्छ, सम्पूर्णलाई भन्दै छुटिन्छ है।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो रविन तोलाङ्गीजी हुनुहुन्थ्यो, उहाँले पनि छोटो मिठोमा सम्पूर्णलाई भनेर एकै मुष्टमा छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। शुक्रराज र साईले निर्दोषी हुनुहुन्छ। हेलो हजुर, नमस्कार। सांगीतिक अभिवादन म पाँच तारिखी लेहाङ सात घर भइहाल चाहिँ फिल्म चार डब्लुबाट चाहिँ शुक्रराज र साईले निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू हुनुहुन्छ जीवन सहयात्री कमला र साईले, प्रेम कला आचार्य, डिकेन्द्र साम्बा आम्फे, अरूणा साम्बा आम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन थेर, थुमे सुमे लिम्बू, सन्चमाया केरुङ, तारा शंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमिल सुना, रामकृष्ण, एकलया त्रिपाल थरे, सोनिम राई, सुप्रिया भान्ता राई, कविता खतानी, मुना खड्का, हरपल रोशनी राई, सरस्वता पोखरेल, राजघले मगर, तानुगंज मेरे दिलु, एम्फुर राई, हरिपाया समलगाए, भोपाल दुलाल, अभागी सृजना, विश्वकर्मा डम्बर तामाङ, योगिनी मेहाङ लिम्बू, भीम खतानी, ढकाल धर्मराज, धनकुमार खाती, फुलभाया सेन्चुरी, त्यसै गरी सुहाङमा लिम्बू लगायत ए टू जेडलाई भन्दै छुटिन्छु भन्नुभएको छ। शुक्रराज र साईले जीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर यहाँ आवाज कहाँदेखि होला?
2: सिन्धुली।
0: सिन्धुलीबाट मन्दिराजी बोल्नुभयो?
2: होइन नि, अनिता।
0: अनिता के होला? आवाजहरू म त्यस्तै सुन्छु सबै साथीहरूको, अनि के गर्ने होला त मैले।
2: मलाई बिर्सिनु भयो क्या दिदीले?
0: छैन नि, बिर्सनु त कहाँ बिर्सनु र होइन। अनिताजीको खबर के छन्?
2: एकदम ठिक छ।
0: ठिक हुनुपर्छ नि, अनि खाना त भइसक्यो होला है? अनि सधैँ आउनु पर्यो नि अनिताजी, अनि कहिले कहिले आउनुहुन्छ, त्यही भएर चाहिँ सबै साथीको आवाज पनि त्यसै छ। म त अलमलमा पर्छु क्या, आवाज यति मिठो छ सबै साथीको, कुन चाहिँ साथी होला कुन चाहिँ साथी होला, तर नाम चाहिँ भन्नुभयो भने चाहिँ साथ सबैको चिन्छु, तर आवाजबाट चाहिँ धेरै कन्फ्युज भइरहेको छु के म।
2: एउटै साथीले बिहानै गर्नु, अहिले गर्नुहुन्छ, एघार बजे गर्नुहुन्छ, अहिले चार बजे गर्नुहुन्छ, एउटै साथीले मात्रै अनि फनी लाग्दैन क्या, नयाँ साथी पनि यसो कहिले काहीँ राख्नु पर्यो।
0: ल, नयाँ साथीहरूको लागि पनि अब साथीहरूले कहिले चाहिँ त्यस्तै हुन्छ प्राविधिक समस्याले गर्दा, नत्र प्रायः जस्तो सबैको फोन लाग्छ, प्रयास गर्नुहोस् न, हाम्रो धेरैवटा कार्यक्रमहरू आउँछ।
2: मैले जस्तो हुन्छ दिदी, अहिले दस बजे नि एउटै साथीले गर्नुभएको थियो, अहिले पनि है अघि एघार कार्यक्रम आएको थियो, अनि एउटै साथीले गर्नुहुन्छ दुई तिनचोटि, अनि हाम्रो त फोनै लाग्दैन, अहिले पनि बल्ल बल्ल बल्ल ट्राई गर्दा गर्दा।
0: ल, अब कहिले काहीँ त्यस्तै हुन्छ, धेरै साथीहरूलाई बोल्न मन लागिरहेको हुन्छ, अब के गर्ने, त्यस्तै हो, प्रयास गर्नुहोस् न, प्रयास गर्न चाहिँ नछोड्नु होला, पक्कै पनि फोन लाग्छ, हाम्रो मायाले हजुरहरूलाई डोर्याउँदै ल्याउँछ, त्यही भएर चाहिँ फोन पनि ट्याक्कै लाग्छ क्या। त्यो त अब धेरै प्रयास गर्दा गर्दा फोन लाग्यो भने बोल्नमा पनि एकदम मजा लाग्छ नि होइन। ल ठिक छ अनिताजी, अब यस्तै हुन्छ कहिलेकाहीँ चाहिँ, अब कहिलेकाहीँ

0: साथीहरूको आगमन पनि कमी नै हुन्छ, प्राय जसो साथीहरूसँग हामी कुराकानी गरिराखेकै हुन्छौँ। नयाँ साथीहरू अब पुरानो साथीहरूले पनि गर्नुहुन्छ, उहाँहरूलाई पनि अब हामी सहभागिता गराइराखेका छौँ, हजुरले पनि प्रयास गर्नुहोला, फोन पनि लाग्छ है त।
1: सुनिरहेको हुन्छु दिदी म,
0: ल सुनेर साथ दिनु भएकोमा झन् धेरै धेरै धन्यवाद हजुरलाई पनि भन्न चाहे। यति बेला चाहिँ अब कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि चाहिँ त्यतातिरको नयाँ नौलो खबर के छ सुनाउनु, आजकल केमा व्यस्त हुनुहुन्छ? त्यस्तै हो, त्यसो भए यस्तो फुर्सदिलो मान्छे त यता यसो हामीलाई भेट्न आउनु छैन, कहिले आउँछ त्यो दिन भन्नुहोस् त, त्यो दिन चाहिँ म एकदम फुलमाला सहित होइन स्वागत गर्नको लागि बस्नुपर्छ। अब के गर्ने त, साथीहरूलाई खै यत्रो इन्भाइट गर्छु आउनु हुन्न अनि नआउनु भइसकेपछि त के गर्ने होला त, स्वागत गरिसकेपछि होइन आरती लिएर बस्नु पर्ला जस्तो छ अनि त्यसपछि चाहिँ आगमन होला। ल ठिक छ, कुनै दिन समय मिलेछ भने आउनुहोस् न त है, हामी अन्तिम अन्तिम क्षणमा पनि आइसकेका छौँ, लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। हजुरले आफ्नो आफन्तजन साथीलाई सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल म दिदी हजुरको लागि धेरै समय पछि कुरा गर्न पाइरहेको छु अनि टेक्निकलमा हेल्प गर्ने दिदी जगिदा लागि अनि मेरो घर फ्यामिलीमा हुन रहने बाबा मम्मी बहिनीको लागि मेरो दिदी केटी योगी सुनिराख्नु भएको छ होला, सबिना श्रेष्ठ, शर्मिला बस्नेत, मैले कति बिर्सेको छैन साथीहरू, सबैलाई मिस गरिरहेको छु, कल गर्न नपाए पनि भन्छु, बाई बाई।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो अनिता भण्डारीजी हुनुहुन्थ्यो सिन्धुलीदेखि, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। अब एकजना साथीसँग हामी छोटो मिठोमा कुराकानी गर्छौँ, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ, त्यसपछि मिठा गीत संगीत राख्दै हामी पनि बिदा लिनेछौँ। आउनुहोला 0848 40 0026 को माध्यम भएर, यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार।
2: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: फुलबेरीबाट विनिता तामाङ बोलेको भन्नुपर्छ दिदी।
0: विनिता तामाङ कहाँदेखि भन्नुभयो?
2: खानादेवीबाट।
0: खानादेवीबाट विनिता तामाङ बोल्नुभयो,
2: हजुर
0: के छ हजुरको खबर?
2: एकदम ठिक छ, अनि हजुरको के छ खबर?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है, अनि के छ त्यताको मौसम अहिले?
2: धम्मा धुम्मा हुनुपर्छ, पानी पर्ला जस्तो भइरहेको छ,
0: एकदम शीतलै छ है।
2: हजुर रामसर रामसर कस्तो छ?
0: यता चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ, बिहानी चाहिँ अब धुम्म थियो, अहिले चाहिँ घाम लागिरहेको छ, गर्मी गर्मी नै महसुस भइरहेको छ भन्नुपर्छ है।
2: हजुर
0: खाना त लिनुभयो नि?
2: खाना भर्खरै खाएको भन्नुपर्छ, अनि हजुरले खानु भयो कि बाँकी नै छ?
0: मेरो पनि खाना भइसकेको छ, अघि भर्खरै भयो मेरो पनि, लगभग हजुर र मेरो सँगसँगै भयो जस्तो लाग्यो।
2: ए
0: अनि आजकल केमा व्यस्त हुनुहुन्छ हाम्रो विनिताजी?
2: हजुरले पनि छैन भन्नुपर्छ, घरतिरै बसै कार्यक्रम सुनिरहेको भन्नुपर्छ दिदी।
0: घर यसै काम गर्दै कार्यक्रम सुन्दै बसिराख्नु भएको छ?
2: हजुर
0: ठिकै छ, अब यस्तै हो, हामीलाई पनि सम्झिनु भयो, खुसी लाग्यो, हामी कार्यक्रमतर्फै लागौ, कार्यक्रमको अन्तिम समय भइसकेको छ, हजुरले आफ्नो आफन्तजन साथीलाई सम्झनुहोस् है त।
2: सतपल्ट दिदी हजुरको लागि भन्नुपर्छ, अनि प्राविधिक को हुनुहुन्छ सञ्चालन गर्ने दात हजुरको लागि, अनि मेरो घर परिवारको सम्पूर्णको लागि, मेरो सुनिराको मम्मीको लागि, भाइको लागि, अनि साथी भन्नुपर्दा जेनिसाको लागि, भाइको लागि, जेनिसा दिदी लागि, अनि लकेश भाइको लागि भन्नुपर्छ, बाई बाई।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो विनिता तामाङजी हुनुहुन्थ्यो खाडादेवीबाट, उहाँसँग नै मिठो कुराकानीको साथमा आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ, धेरै साथीहरूसँग कुराकानी गर्न मन छ तर पनि समयले नेटवर्क काटिसकेको छ। यति बेला चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्ने तर्फ लाग्छ, त्यसपछि मिठाई गीत बस्नेछ। हुनुहुन्छ रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा सुन्दैछु चितवनबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार सुन्छै हुनुहुन्छ हजुर, के छ खबर, म पनि सुनिरहेको छु कार्यक्रम पोखराबाट, मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मिलनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ उर्मिला थापा मगरजी हुनुहुन्छ, नमस्ते हजुर, म दोरम्बादेखि चाहिँ कार्यक्रम सुन्दैछु, मिस यु अल भन्नुभएको छ, उर्मिलाजीलाई पनि विशेष धन्यवाद। मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बागसर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ हजुरको प्रोग्राम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका सन्देश वाचन भइसकेको छ। र आज साथी हामीले छजना साथीसँग कुराकानी गर्न सफल भयौं, हुनुहुन्थ्यो ध्रुव पाण्डे, मनोज कार्की, देव माझी, नवीन तोलाङ्गी, अनिता भण्डारी, विनिता तामाङजीसँग हामीले मिठो कुराकानीको साथमा उहाँले आफ्ना आफन्तजन साथी संघलाई सम्झना सन्देश राख्नुभयो, उहाँ सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता चलाउनु भयो, र त्यसै गरी तपाईँले फेसबुक पेजबाट पनि आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो, सम्पूर्ण साथीलाई पनि एकदमै धन्यवाद व्यक्त गर्दछु। र यतिन्जेलसम्म मलाई प्रविधि समितिबाट साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि बिदा हुन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
2: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
2: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0 48 45 305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapai ko man jitcha barambar.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: के मुझसे हुकअप तू कर लेना।
1: हजूर को आवाज हजूर के साथ, यह हो हजूर को रेडियो 102.1 मेगाहर्ट्ज़।
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
9: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
8: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे। स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
9: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
8: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
10: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
12: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
12: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
12: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
13: सम्पर्क नम्बर 0475946 98692965998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
11: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
11: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: Scene 20, short one, take one, action!

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथैतामा कोशी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसकी सांसद गीता ढुङ्गानाले सरकारलाई उबर स्मार्ट नबन्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकार स्मार्ट बन्ने नाममा उबर स्मार्ट हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको टिप्पणी गर्नुभएको छ। उहाँले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गर्नुभएको हो। कक्षा 12 को परीक्षा फलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। सांसद गुरूङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौं विद्यार्थी र अभिभावक मारमा परेको बताउनुभयो। सरकारले करिब 30 दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रतियो उत्पादक बनेको उहाँको तर्क रहेको छ। उहाँले माइतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता समेत व्यक्त गर्नुभयो। सदन मार्फत शिक्षा मन्त्रीको ध्यानकर्षण गराउनु भएको छ। सांसद गुरूङले नतिजा प्रकाशनमा भएको लापरवाही बारे उच्च स्तरीय र निष्पक्ष छानबिन गरे दोषी उपर कडा कार्यवाही गर्न माग गर्नुभएको छ। उहाँले हाल बनेको छानबिन समिति केवल औपचारिकतामा मात्र सीमित हुन नहुनेमा जोड़ दिनुभएको छ। सांसद गुरूङले विद्यार्थीले पूर्ण योगका लागि तिर्नुपर्ने चर्को र अभिवाहनिक शुल्क तत्काल खारेज गर्नुपर्ने माग राख्नुभएको छ। विद्यार्थीको आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याउने र परीक्षा राम्रो दिएका विद्यार्थीहरू समेत अहिलेको नतिजाबाट असन्तुष्ट हुनुले परीक्षण प्रणाली र कोडिङ प्रक्रियामा गम्भीर त्रुटि भएको संकेत गर्ने उहाँको दावी रहेको थियो। अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखको अनुमति पश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदन समक्ष पेश गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 105 बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो। विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी भन्सार छले अन्त शुल्क तथा कर सम्बन्धी कसुर धितपत्र वा कमोडिटेड बजारमा हुने भित्री कारोबार र मार्केट म्यानुपुलेशन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न कानून संशोधन आवश्यक रहेको बताउनु भएको छ। उहाँले मुद्रा ब्याङ्क वित्तीय विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित कसुरहरूमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानून तत्काल सुधारको आवश्यकता रहेको बताउनु भएको छ। सदनको अधिवेशन नचलेको अवस्थामा जारी गरिएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 संघीय संसदबाट स्वीकृत भइसकेको छ। नेपालको संविधानको धारा 114 को उपधारा 2 को प्रतिबन्धात्मक वाक्यांशको खण्ड ग बमोजिम अध्यादेशलाई प्रतिस्थापन गर्न निश्चित समयभित्रै विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार यो विधेयक प्रस्तुत गरिएको अर्थमन्त्री सदनलाई जानकारी दिएको छ। विपक्षी नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भाजपाले पार्टीको प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। निर्वाचनबाट जाँदा जनताको बीचमा प्रवेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भनेर भनेको राष्ट्रपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका र बेइमानी बाहेक अरू केही पनि नभएको बताउनु भएको छ। प्रमुख सचेतक दुलालले
आफूहरूले गणतन्त्र विरूद्ध हुने कुनै पनि गतिविधिको डटेर सामना गर्ने चेतावनी समेत दिनुभएको छ। प्रमुख सचेतक दुलालले निर्वाचन अघि उचित व्यवस्थापन नगरी सुकुमवासी बस्ती हटाउने भनिए पनि पछि आएर उनीहरूको विचलले बनाउने काम पनि सत्तारूढ दल रासपाबाटै भएको आरोप समेत लगाउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 35,000 भन्दा बढ़ी बाल बालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निर्क गम्भीर र आश्चर्यचकित बनाएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसकै सांसद रेणुका काउचाले यस्तो बताउनु भएको हो। सांसद काउचाले नेपालको संविधान कानूनले समेत वर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठूलो संख्यामा बाल बालिकाहरू रहेको उल्लेख गर्दै उनीहरूले निर्वाचित गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यको वैधानिकतामाथि समेत प्रश्न उठेको बताइएको छ। सांसद काउचाले बाल बालिकालाई पार्टीको झोला नबोकाउने भन्दै सोभियो लगायतका संघ संस्थाहरू खारेज गर्ने सत्तारूढ दल रासोपाले संविधान विपरीत बाल बालिकालाई पार्टीमा प्रवेश गरेकाले त्यस विषयमा कार्यवाही हुनुपर्छ कि पर्दैन भन्दै सरकारलाई प्रश्न समेत गर्नुभएको छ। सांसद काउचाले रासोपा संविधान र कानून भन्दा माथि नभएको उसले पनि त्यसको पूर्ण पालना गरेर अघि बढ़नुपर्ने समेत बताउनु भएको छ। अबको तीन दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि कोशी मधेस बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि मंगलबार पनि कोशी मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्यम भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसके भएको बेला अबका केही दिन कोशी मधेस बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमवेदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना रहेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अड्किएको मनसून अब थप सक्रिय भएर फैलने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँ रहेकोमा आज बढ़ेको हो। आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँले बढ़ेको छ। शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। जापानको उत्तर पूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्री क्षेत्रमा रहेको छ। भूकम्प स्थानीय समय अनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवातेस आमो ओढी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा बढ़ी भूकम्प प्रभावित देशहरूमध्ये एक हो। र खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलमा आज समूह जेका दुईवटा खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागेको छ। राउण्ड अफ 32 समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाट बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको
केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराते 1:15 दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेश्वर खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र 9841-25-59-57।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: र गाईथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजलाई तपाईँको लिएर उपस्थित भइसकेको छु म सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र कार्यक्रम अवधि भने एकदमै मिठा रमाइला आधुनिक गीतहरू आजको बसाइमा तपाईँले रोजाइमा पार्नुपर्ने हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा साताको सातै दिन कार्यक्रम लिएर उपस्थित भइराखेका छौं। आज पनि सेक्रम जारी रहेको छ। आजको बसाइमा तपाईँको रुचाएको गीत बस्नेछ। तपाईँले फटाफट फोन गर्नुहोला 0840 40 0026 फोन गरेर आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुहोला र साथमा आफूलाई मनपर्ने साथी आफन्तजनहरूको नाम पनि लिन सक्नुहुनेछ। र साथै तपाईँले कार्यक्रम मनपर्छ भने फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी संगीलाई सम्झना पठाउनुहोस् र कार्यक्रमलाई पनि शेयर गरेर साथ दिन सक्नुहुनेछ। अनि धेरै साथीहरू पनि कार्यक्रम सुन्न पाउनुहुनेछ भन्ने आशा लिएका छौं। यो दिउँसोको समय छ, तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ विश्व मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिँदै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्दै गर्नुहोला।

0: कार्य कम कसरो आत्मा एकदमै मिठ हो कि त नदोष तिम्रो नदोष मेरो दोष त हाम्रो हेर्ने नजरको थियो भने जुनु रिजालको आवाजमा रहेको एकदमै मिठो गीतबाट कार्यक्रम रुचाई तपाईँको शुरूआत भइसकेको छ। अब भने चाहिँ पालो तपाईँको रहेको छ, तपाईँले पनि फोन गरेर सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने आधुनिक गीत तपाईँले रुचाईमा पार्न पाउनुहुनेछ। आजको बसाईमा 0848 40 40 24 फोन गरेर आउनुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हजुर दिदी नमस्कार।
0: नमस्ते नमस्कार देवजी, आउनुभयो?
1: हजुर
0: आराम हुनुहुन्छ नि?
1: एकदम आरामै छु भन्नुपर्छ, बिहानदेखि अहिलेसम्ममा होइन, त्यस्तो परिवर्तन भएको छैन, धुम धुम भइरहेको छ, जे होस् हावा चल्न लागिरहेको छ, शीतल छ भन्नुपर्छ है त।
0: धुमधुम भइरहेको छ, हावा चल्दैछ र एकदमै कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: त्यसो भए अब नयाँ नौलो खबर त केही छैन भनिसकेपछि हामी कार्यक्रम तर्फै लागौँ न त। हजुरको रुचाएको गीत सुन्नु पर्ने हुन्छ, आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: कसले देला तिमीलाई माया मैले दिए जति झिकत जोखौ आज कसको माया कति भन्ने गीत बजाइदिनुहोस् न है त।
0: कसले देला मैले जति के भन्नुभयो यस्तै?
1: कसले देला तिमीलाई माया मैले दिए जति
0: एकदमै मिठो गीत रचना पार्नु भएको छ, हामी कार्यक्रममा राख्छौ। हजुरले आफन्तजन साथी सङ्गीलाई सम्झना गर्नुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि अनि प्राविधिकमा रहनुहुने दाई वा दिदीको लागि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, बहिनी रमिला तामाङ अनि त्यस गरी निर्मला लामाको लागि, निर्मला मगरको लागि हुन चाहन्छु, अनि त्यसै गरी बहिनी पासिङ डोल्मा तामाङको लागि, लगायत जो पनि सुन्दै हुनुहुन्छ सबै सबैको लागि, अनि त्यसरी रिता सिंहको लागि भन्न चाहन्छु, अनि उर्मिला थापा मगरको लागि, अनि त्यसै गरी नवीना थापा नयनको लागि भन्दै छुट्टिन्छु ल। नमस्ते भाइ।
0: हवस् त, नमस्कार हुनुहुन्छ देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी एकजना साथीलाई समर्थन चढाउनेछौ र उहाँको रोजाइको गीत राख्नेछौ। तपाईँले पनि फटाफट फोन गर्नुहोला। बिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अवर फ्रेन्डको लागि फ्रम दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते हजुर, भेरी ब्युटिफुल दिजियो, के छ खबर, सन्चै हुनुहुन्छ, खाजा खानुभयो त भन्नुभएको छ। हाम्रो खाजा बाँकी नै छ, हजुरको भयो कि बाँकी छ, म पनि प्रोग्राम सुन्दैछु है। हामी छापको नामारी घर हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ अप्सराजीलाई, विशेष धन्यवाद। त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा, सुन्दैछु चितवनबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार साथी हुनुहुन्छ, उहाँ होल्डमा बसिराख्नु भएको छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ रञ्जना बाहिङ राईजी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ यति बेला राजगले मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो नमस्ते जोरले, सुन्दैछु भारतबाट घर चाहिँ उदयपुर, आज जन्मदिन मनाउने मित्र रमेश कार्कीलाई जन्मदिनको शुभकामना, त्यस्तै यही 15 गते जन्मदिन बनाउने आदरणीय दाई रत्न बहादुर थापालाई पनि अग्रिम जन्मदिनको शुभकामना व्यक्त गर्दछु भन्दै हुनुहुन्छ र उहाँलाई पनि विशेष धन्यवाद। र उहाँ जसको आज चाहिँ जन्मदिन परेको छ र भोलिको लागि पनि जन्मदिन पर्ने साथीको लागि पनि हाम्रो तर्फबाट उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। र आज मलाई चाहिँ उदय सताङ र मेलिना मनिला सोताङको साथ कहिलेसम्म हो गीत बजाइदिनुहोस् न ल भन्दै हुनुहुन्छ। आज चाहिँ हामीले प्रत्यक्ष फोन गरेर मात्रै साथीले रोजाइमा पार्नुपर्ने दिन रहेको छ, तपाईँको रोजाइको गीत हामी भोलिको बसाईमा पक्कै पनि राख्नेछौ, मन नदुखाउनु होला पनि भन्न चाहन्छु। र विवश कुलुङ पृथक प्यारे बुनु अविनाश सुनवार रञ्जना बाहिङ राई अमिता राज बिहारी काइला भन्नुभएको छ, छत्रा एम्पो पवन श्रेष्ठ शमशेर लिम्बु गुरा सरोज सुसरा प्याकुली गीता लिम्बु नाना भूमिका राई हुनुहुन्छ। त्यसै गरी टिकाराम सुनवार, लक्ष्मण मगर, दुर्गा कटवाल, शर्मिला सानु बान्धवा, इतराम चौधरी, शुक्रराज र शैली निर्दोष, टकाल धर्मराज, मीना छामलिङ, वसन्त श्रेष्ठ, युगिनी मेहाङ लिम्बु, त्यसै गरी आकाश राई, राईनी राजकला, तीर्थ राई, सबै सबैलाई भन्दै हुनुहुन्छ। उहाँलाई नै विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थिए, छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। तपाईँले फोन गर्नुहोला, हामी एकजना साथीसँग फोन मार्फत कुराकानी गर्छौं र उहाँको रोजाइको गीत राख्दै हामी अर्को साथीको रोजाइको गीत पनि लिएर आउनेछौ। फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। र यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? चिसापानीबाट मनिषाजी बोल्नुभयो, के छ मनिषाजी?
2: एकदम ठिक छ, घाम लागिरहेको छ भन्नुपर्छ है।
0: काम लागिरहेको छ भन्दै हुनुहुन्छ, कता हुनुहुन्छ, घरतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ?
2: एकदम घरतिरै छु।
0: घरतिर हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है?
2: आज अलि कार्यक्रम सुन्न पाएको छैन भन्नुपर्छ है।
0: कार्यक्रम सुन्न पाउनु भएको छैन, व्यस्त हुनुहुन्छ आज? ठिक छ, कार्यक्रम सुन्न पाउनु भएको छैन। आज चाहिँ तपाईँहरूकै रोजाइको गीत हो, हाम्रो साथी अघिल्लो साथीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ। हजुरले चाहिँ सोही गीत मार्फत आफ्नो आफन्तजन साथीजनीलाई सम्झनु पर्ने हुन्छ है त?
2: ओके, फर्स्ट अफ अल हजुरको लागि, त्यहाँदेखि मित्रको लागि, मम्मीको लागि, र जो जतिले
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिषा स्वामीजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला भने हाम्रो देवजीले रोजाइमा पार्नु भएको गीत छ, एकदमै मिठो गीत, उहाँको रोजाइको गीत राख्नेछौ र त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: देवजीको रुचाएको गीत कसले देला तिमलाई माया मैले दिए जति उदित नारायण झा र दिपा झाको आवाजमा रहेको एकदमै मिठो गीत बजिसकेको छ। अब भने सालो तपाईँको रहेको छ, तपाईँले पनि 0840 40 0026 फोन गर्नुहोला र आफूलाई मनपर्ने गीत रुचाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार, यो आवाज धरानदेखि हो?
1: पक्कै पनि हजुर, धरानदेखि नै हो।
0: के छ, आराम हुनुहुन्छ?
1: आरामै छ हजुर, एकदम ठिकै छु। यसो हल्का गरेर काम गर्दै हजुरको रेडियो पनि सुन्दैछु हजुर।
0: हजुरको रेडियो सुन्दै हुनुहुन्छ, घरि काम पनि गर्दै हुनुहुन्छ है?
1: हजुर हजुर।
0: अनि के छ त्यताको मौसम?
1: मौसम हजुर यतिखेर चाहिँ एकदम शीतल छ, अघि अलि गर्मी गर्मी जस्तो थियो। रातभरि जस्तो चाहिँ एकदम पानी पर्यो, गडाङडुङ चट्याङ सहित एकदम ठुलो पानी बर्सात भएको थियो बिहानैसम्म। अहिलेको समय चाहिँ एकदम शीतल छ हजुर।
0: शीतल छ त्यस्तो भयो
1: है? हजुर हजुर।
0: ल त्यस्तै भयो, ठिक छ। कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। हामी कार्यक्रमतर्फ लागौँ त।
1: हुन्छ हजुर। आज यो पुरानो गीत सुनाउँ जस्तो लाग्यो हजुर, यो बटु कृष्ण ज्वालाको स्वरमा हे दुर क्या सितारा, हे दुर क्या सितारा सुनौ हजुर।
0: हे दुर भन्नुभयो, हे दुर
1: हजुर, दुर
0: सितारा
1: हजुर हजुर।
0: कसले गाउनु भएको रे?
1: यो बटु कृष्ण ज्वालाले गाउनु भएको हो।
0: डाक्टर कृष्ण ज्वाला
1: हजुर, बटु कृष्ण ज्वालाले गाउनु भएको।
0: हामी राख्नेछौँ, हजुरले आफ्नो आफन्तजनलाई सम्झनुहोस् है त।
1: हुन्छ, सम्झिनु पर्दा सङ्गीत चाहिँ वाइफ रम्लिङ अनि राजकाली मगर, अमिना सुन्दर, हर्पल रेशमी, राई अमिता, दिल्सा राई, गगन तेह्र थुमी, एकदम एकान्त प्रेमी श्रेष्ठ, समशेर लिम्बू, सुनिल लिम्बू, जसन छुलाङ लगायत सम्पूर्ण सबै साथीहरूमा मिठो सम्झना भएका भएर नमस्कार।
0: हवस् त, नमस्कार। एकदमै मिठो गीत पनि रोजाईमा पार्नुभएको सकेको छ हाम्रो विभस कुलुङ पृथक हुनुहुन्थ्यो तरानदेखि, उहाँलाई विशेष धन्यवाद। यसै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ, तपाईँले फटाफट फोन गर्नुहोला है त। यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो।
2: हेलो, नमस्ते।
0: नमस्ते, निर्मलाजी बोल्नुभयो?
2: हजुर हजुर।
0: के हो, यात्रामा हुँदै हुनुहुन्छ कि क्या हो?
2: यात्रामा त होइन, अब खेतातिर जानु लागेको, ढोल मकै गर्न।
0: अब भनौँ न, हिँड्दै हुनुहुन्छ जहाँ जहाँ गए पनि?
2: हजुर हजुर।
0: कहाँसम्मको यात्रा भन्नुभयो? अब यात्रा नै भनौँ न, हिँड्दै हुनु भएपछि त होइन,
2: खेतासम्मकै आज मकै भाँच्न लागेको, अनि ढोर मकै गर्न लागेको, त्यही भएर अब खेतासम्मको जान बाटोमा हो मकै।
0: भिड्दै हुनुहुन्छ बाटोमा, खेततिर जाँदै हुनुहुन्छ मकै भाँच्नको लागि?
2: हजुर हजुर।
0: अनि पानी परेको छैन त्यता?
2: बिहान चाहिँ परेको थियो, अझ घाम लागिसक्यो, घाम लाग्यो भने फेरि भोलि पानी पऱ्यो भने फेरि भिज्छ, अनि त्यही भएर आज भाँच्यो भने अलिक
0: हुन्छ। ल ठिक छ, अब पाकिसकेको छ भने त भाँच्नु पर्छ नि, झन् फेरि भाँचेन भने त पानी आयो भने झन् बिग्रिन्छ है। ल त्यस्तै भए, अब काममा पनि व्यस्त हुनुहुन्छ हाम्रो निर्मलाजी, विवशले चाहिँ गीत रोचाइमा पार्नु भएको छ, हजुरले आफन्तजनलाई सम्झनुहोस् है त।
2: हुन्छ, विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु, केटीमा हुने दिदी दाईको हुनुहुन्छ दुवैजनाको लागि भन्न चाहन्छु, हजुरको थाप्नेको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतिष्ठा पौडी यासिन दास उसको लागि भन्न चाहन्छु, अनि मेरो आमा पुरानो गाउँमा इच्छा परिवार सम्पूर्णको लागि, र मेरो बहिनी अस्मिता गिरी, साथी दाई भाउजी सबैलाई सम्झिरहेको छु भन्न चाहन्छु, अनि मेरो प्यार दाई ढोरो बाँधेको लागि भन्न चाहन्छु, अनि साथी देव माझीलाई, विकासनालाई, अस्मिता बस्नलाई, नन्दाको लागि, रमला तामाङलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि शिला श्रेष्ठलाई पनि सम्झिन्छु भन्न चाहन्छु, रमला अनि अनि शिला अधिकारलाई पनि सम्झिरहेको छु है शिलाजी भन्न चाहन्छु, अनि मलाई निर्माता पौडेल भनेर चिन्नुहुने सम्पूर्णको लागि, उनीहरूलाई मगरको लागि भन्दै बिताउँछु। नमस्ते।
0: हवस् त, नमस्कार भन्नुहुन्थ्यो सिन्धुलीदेखि निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। यति बेला भने हाम्रो विवस्तुले रोजाइमा पार्नु भएको गीत रहेको छ हे जुन र तारा भने, एकदमै दुर्गा तारा सितारा, यो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने रहेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत बज्यो हे दुर्गा सितारा रहेको थियो। मेरो चाँदनी कहाँ छ भन्ने एकदमै मिठो गीत हाम्रो दिवसले रोजाइमा पार्नु भएको थियो। यसमा आवाज रहेको थियो बटुकृष्ण ज्वाला को रहेको थियो, रचनाकार हुनुहुन्थ्यो किरण र खरेल, र आवाज रहेको थियो बटुकृष्ण ज्वालाकै रहेको छ। मिठो गीत हाम्रो विवशले रोजाइमा पार्नु भएको थियो। यस्तै गीत बजिसकेको छ, यस्तै मिठा गीत सङ्गीत तपाईँलाई पनि सुन्न मन छ, सुनाउन मन छ भने तपाईँले पनि फोन गर्नुहोस्, के समय अझै बाँकी नै रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार। हजुर नमस्कार, हाम्रो ध्रुवजी बोल्नुभयो?
1: हजुर हजुर।
0: अन्तिममा आउनुभयो, के छ ध्रुवजी, खाजा लिनुभयो?
1: बाँकी छ दिदी हजुरको।
0: मेरो पनि बाँकी नै छ, अब के समय पछि हुन्छ है, के गर्दै हुनुहुन्छ यो समय?
1: हजुरको प्रस्तुति सुनेर बसिरहेको,
0: प्रोग्राम सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: मौसम के कस्तो छ मन्थलीतिर कहिले?
1: मौसम ठिकै छ, हल्का मधुरो घाम लागिरहेछ।
0: समग्रमा सबै ठिकठाकै छ है?
1: हजुर हजुर।
0: केही नयाँ नौलो खबरहरू सुनाउनु पर्नेछ र? त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: हजुर मलाई चाहिँ रचना रिमालको चाहिँ चौतारीमा बसेर भन्ने गीत छ।
0: रचना रिमालको चौतारीमा बसेर भन्ने?
1: हजुर हजुर।
0: ल हामी राख्छौँ, हजुरले आफन्तजनलाई सम्झनेछ है।
1: विशेष दिदी हजुरको लागि, प्रविन्द दिदी हजुरको रोलिङलाई, मेरो घर परिवार सम्पूर्णका लागि, प्रियाको निर्मला पौडेलको चाहिँ भोलि जन्मदिन परेको छ, बहिनीलाई चाहिँ जन्मदिनको धेरै शुभकामना आशीर्वाद दिदी भन्न चाहन्छु। अनि खासै त्यस्तो के पनि छैन दिदी हजुर।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: हजुर मलाई चाहिँ रचना रिमालको चाहिँ चौतारीमा बसेर भन्ने गीत छ।
0: रचना रिमालको

0: कश्मीर बनी पतुलर तमाम बनी रंजन तमाम अनुगढ़ में अनुलिगली मगर सजीता मगर लाइनी मुस्तार तू प्रिया सर तेर माजी रेशम से ताईसा बिन स्पेशिस्टा अनि मनोज कार्की दिनेश नेपाली आया दौरा मत रहूं जैसा तू रूम में था पर कहाँ की रहूं तो मैं भी था पर नहीं ने दुर्गा मगर लाइनी मुस्तार या तू बांधू सजेशन था तेरे उन दौरा आज बात उपर की रहूं तो आर सवे सवे ला धाने वाले सुटिंग का भी दिया
1: हवस् त नमस्कार हुनुहुन्थ्यो मन्थलीदेखि ध्रुव पाण्डेजी हुनुहुन्थ्यो उहाँले पनि एकदम मिठो गीत रोजाईमा पारिसक्नु भएको छ। अब हामी एकजना साथीसँग कुराकानी गर्नेछौ यस्तै गीतमा हामी उहाँलाई पनि समर्थन जनाउनेछौ उहाँले पनि आफ्नो आफन्तजनलाई सम्झन सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ जस्तो लागिरहेको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुलीबाट मन्दिरा मगर।
1: मन्दिरा मगरजी बोल्नुभयो?
2: हजुर हजुर दिदी हजुर।
1: आरामै हुनुहुन्छ
2: दिदी? म त भर्खर खाजा खाएर चामल लिन हिँडेको।
1: हो र कहाँसम्म चाहिँ चामल लिन हिँड्नुभयो त? ठिक छ, अब धेरै त टाढा रहेनछ, दुई मिनटको बाटो रहेछ है।
2: हजुर दिदी के गर्नु, अर्कै घरमा आएपछि सासूले जाउँ जाउँ बुहारी लिएर आऊ चामल जाउँ जाउँ यहाँ पैसा लिएर भन्नु
1: ए हो र आफै त जानु भएको होइन, सासूमाले चाहिँ पठाउनु भयो।
2: हजुर हजुर के गर्नु भन्ने भयो अनि हुन्छ भयो अनि बिस्तारा उताबाट आउनु सिब्ली ल भनेर आएर घाँस काट्नु भयो दिदी।
1: हो र ठिक छ, कति धेरै काम गर्नु हुँदो रहेछ हाम्रो मन्दिराजीले। अब भनेपछि अब बाटो चाहिँ चिप्लो छ भनेपछि पानी परिरहेको छ?
2: लडेर म खुट्टा मर्कायो भने के गर्नु, कसले घाँस काट्दिन्छ?
1: त्यही त भनेको है, सासूमालाई झन् दुःख हुन्छ, त्यही भएर अलिकति सचेत भएर हिँड्नुहोस् है।
2: सासू मम्मी चाहिँ रोपाइमा हिँड्नुहुन्छ, देउरानीको दुईटा बच्चा छ, मलाई चाहिँ घाँसहरू बाबा रुङ्नु उस्ते अहिले त बाबा राखेन दिदी, भोलि पछि म बाबाले भात खानु पनि जान दिँदैन, काको आएको छ यो बाबा अहिले अर्को खेतमा मकै नसिधेपछि यो बाबाले अहिले आउँदैन।
1: ल ठिकै छ, गाह्रो छ हाम्रो मन्दिराजीलाई पनि, अब चामल लिन जानु छ भनिदिनु छ, फेरि ढिला होला सासूमाले, फेरि किन ढिला गरेको मन्दिरा भनेर भन्नु होला। ठिकै छ, फेरि घाँस पनि काट्नुपर्छ भन्दै हुनुहुन्छ, मैले धेरै बेर भुलाइनँ, तर पनि कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, अन्तिममा भए पनि मन्दिराजीसँग मिठो कुराकानी गर्न पाएँ, खुसी छु। हाम्रो गीत रोजाइमा पारिसक्नु भएको छ मन्थलीको साथी ध्रुव पाण्डेजीले, हजुरले यसै गीतमा आफ्नो आफन्तजन साथीसँगीलाई सम्झनुहोस् है त।
2: हुन्छ दिदी, पहिला सुरुमा दिदी सम्झना दिदीलाई धेरै धेरै सम्झिरहेको छु, अनि मेरो घर फ्यामिलीलाई चाहिँ भन्नुहुन्छ, बाबा हुनुहुन्न, मेरो दाई भाउजूहरूलाई सबैलाई सन्चै हुनुहुन्छ, मेरो बहिनीलाई सबैलाई सन्चै हो दिदी अरूसम्म बाँचिरहेको छु भन्नु थियो, मेरो साथीहरूलाई सम्झिरह खनेहरूको थापा उसलाई चाहिँ धेरै धेरै सम्झिरहेको छु, धेरै साथी छ दिदी भन्नु अलिक गाह्रो।
1: उहाँ हुनुहुन्थ्यो मन्दिरा मगरजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि छोटो मिठोमा आफ्ना आफन्तजनलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, साथीको रोजाएको गीत पनि राख्नुपर्ने हुन्छ, तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला हुनुहुन्छ तुलसी रियाजी हुन्छ, हेलो हजुर के छ खबर, सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु है, दैलेखको मान्छे अहिले चाहिँ अर्घखाँचीबाट सम्पूर्णलाई सम्झना माया छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी स्वर्णिम राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। रमिला राईजी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्ते, शेष त म रमिला राई मोरङ्गबाट चाहिँ अब बस्ने गीत मार्फत साथीहरूलाई मिस गर्नुपर्दा हुनुहुन्छ, सुरेन राई, प्रेम भण्डारी, माधव डुङ्गेल, राज आरजे, लेखक बान्तवर राई, राज खले बगर, कायल अभिमान सुनवार राई, सफल आयुष, रामकुमार लिम्बू, मनको साथी जीवन कार्की, रंजित राई, तीर्थ राई, सुनिता राई, पूर्वेली, प्रतीक्षा चामलिङ राई, दिलदुखिरिया, निरुता निरुता, अनबल छेत्री, निशा बान्तवा राई, भावना चामलिङ, त्यसै गरी बान्तवा सोफिया राई, राई अनिता, गीता लिम्बू, उमा टुङ्गेल लगायत सबैलाई चाहिँ मिठो माया सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ। रमिलाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी परियार प्रणिसा मायाजी हुनुहुन्छ, हेलो नमस्ते के छ खबर, आरामै हुनुहुन्छ हजुर, म पनि कार्यक्रम

सुन्दैछु अनि खाजा लिनुभयो त भन्नुहुन्छ। मेरो खाजा बाँकी छ, अब केही समय पछि हुन्छ है। र म पनि प्रोग्राम सुन्दैछु सोलुखुम्बुबाट बस्ने गीत सम्पूर्णको लागि भन्दैहुन्छ। उहाँलाई पनि प्रणेश साजीलाई पनि विशेष धन्यवाद। राज कालीकोटीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन मिस झापालीहरू, राज कालीकोटी बिर्ता मोड झापा घर भइहाल जस्ट नाउ यु ए अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दिनुहुन्छ। यो यहीबाट कार्यक्रम सुन्दै सम्पूर्ण साथीलाई मिस यु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अभागी हिमा मगर्ने मगर्नेजी हुनुहुन्छ, हेलो हजुर सुन्दैछु है प्युठानबाट हिमा बुढा मगर, धेरै राम्रो छ कार्यक्रम, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ धनु कश्मीरजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ अर्को साथी टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिकाज्यू नमस्कार गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौदन्टी गढी नगरपालिका आठ बेलटार राइट टोल चोकबाट चाहिँ फेसबुक लाइभ मार्फत हजुरको प्रोग्राम भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ दीपिका चामलिङ राई हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड बबाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सिस सुन्दैछु है बुटोलोबाट भन्दै हुनुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र लगभग तपाईँले पठाउनुभएका सन्देशहरूलाई मैले वाचन गरिसकेको छु, अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। आजको बसाईमा सहभागिता जनाउनु भएको थियो देव माझी, मनिषा छामी, पिपस कुलुङ पृथक, निर्मला पौडेल, ध्रुव पाण्डे, मन्दिरा मगरजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा र मायाला आधुनिक गीतकार सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद। त्यसै गरी फेसबुक लाइभ मार्फत आफ्नो साथीसँगै सम्झना सन्देश राख्नुभयो, उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो धर्मजीले रोजाईमा पार्नुभएको गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छूट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाइ छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता, एआई र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवको अवसरमा काठमाण्डुमा आयोजित समारोहमा उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो। अबको 3 दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले भनेको छ। मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेला अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबै सो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। उत्तिकै मात्रामा चुरोट मिढी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वेल कर्नेल मेडिकल कलेज, बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलएनए का अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट मिढी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़ी रहन्छ। 24 लाख भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सर जन्य पदार्थ सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजनी वृत्ति जस्ता समस्या महिलालाई मात्र निम्त्याउँछ। यसैले चुरोट मिडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तीजन्य पदार्थसँग जोड़िएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943334955।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरिहाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसर क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपयास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्षबीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर। विश्वकप फुटबल 2026 नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3-4 दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अप्नाउन आग्रह। चुरोट बिर्सीको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष, उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहक
1: हजुरको रेडियो 102.1 मेगा।
0: गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
11: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
0: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
11: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
0: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-99। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
12: हावाहुरी चलेको बेला के गर्ने?
11: घरको झ्याल र ढोका बन्द गर्ने,
12: आगोका स्रोतहरू बन्द गर्ने,
11: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
12: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
11: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
12: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
11: हावाहुरी चलेको बेला के नगर्ने,
12: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
11: बिजुलीको तार लत्रिएको छ भने नछुने,
12: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
11: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
12: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
0: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
11: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगा।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर,
5: रामेसाप मिट्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9044-20596-0447-590-453।
6: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954014575 9841690669 9864147788
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा
4: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
2: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
2: त्यसो भए ध्यान दिएर सुन्ने
6: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
2: सुन्नु भए त
4: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
2: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848400114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
7: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
8: सम्पर्क नम्बर 0845410143 9863023422
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
12: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
11: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
12: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

नमस्कार हजुरको रेडियो 102.1 MHz अपराह्न 4 बजेको रामेसाब अनि रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर संघालु रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेसाबको मन्थली नगरपालिका 13 पर्ने देवीटारदेखि पोखरी डाँडा जोड्ने सड़कको मर्मत थालिएको छ। मन्थली नगरपालिकाले नगरपालिकाको मेसिन पठाएर उक्त सड़कमा परेको खाल्डाखुल्डी पूर्ने र नाला सफाई गर्ने काम गर्न थालेको छ। मन्थली 13 वडाध्यक्ष नवराज थापा मगरले चारै खुलासी एकदेखि मेसिनले मर्मत सम्भार थालेको बताउनु भएको छ। फुलासेको देवीटारदेखि पोखरी डाँडासम्म पुग्ने उक्त सड़कको चिन्डेसम्मको खण्डमा कालोपत्र जताततै बिग्रिएको छ। नाला पुरिएको कारण बर्खायाममा सड़कबाटै खोला बग्ने गरेकोले अधिकांश स्थानमा भलले सड़क बगाएको छ। कतै कतै मात्र कालोपत्रेको चिनो रहेको केही भागमा परेको खाडल छल्न दुई पाङले सवारी चालकलाई हम्मे छ भने ठूला सवारी साधनहरू पनि कष्टका साथ आउजाउ गर्ने गरेका छन्। मन्थली नगरपालिकाका सब इन्जिनियर होम खड्काका अनुसार बर्खा लाग्नु अगावै नाला सफाई र खाडल पुरेर यातायात सञ्चालन सहजता ल्याउने गरी काम थालिएको छ। फुलासेको देवीटारदेखि पोखरी पुग्ने सड़कको कालोपत्री मध्ये अधिकांश भाग मन्थली नगरपालिका आफैले गरेको हो। उक्त सड़कको थोरै भागको कालोपत्रे प्रदेश सरकारले समेत गरेको थियो। बागमती प्रदेश सरकारले फुलासेदेखि पोखरी डडुवा हुँदै कोइली बगरसम्म पुग्ने सड़कलाई प्रदेश स्तरको सड़कको रूपमा सूचीकरण गरे तापनि उक्त सड़कको मर्मत सुधारका लागि प्रदेश स्तरीय पूर्वाधार विकास कार्यालयले कुनै काम नगरेको गुनासो सर्वसाधारणले गरेका छन्। पूर्वाधार कार्यालयले प्रदेशले लगानी गरेको जिल्लाका अन्य सड़कहरूको मर्मत भने गर्ने गरेको छ। ऐतिहासिक मकै पर्वका नायक सुब्बा कृष्णलाल अधिकारीदेखि राजनैतिक नायक पद्मशंकर अधिकारीको गाउँले चिनिने रामेसाबको कठजोरमा अब सहज सड़क मार्गबाट आवागमन हुने भएको छ। सरकारले मन्थलीको भुतिया खोलादेखि कठजोरसम्म पुग्ने सड़कलाई कालोपत्री गर्ने योजना कार्यान्वयनमा ल्याएपछि कठजोर आउजाउमा अहिलेको भन्दा सहजता हुने भएको छ। हाल कठजोरसम्म कच्ची सड़क थियो जुन बर्खायाममा यातायातका साधन सञ्चालनका लागि सहज थिएन। भुतिया खोला कठजोर धोबी सड़कको नामले चिनिएको उक्त सड़क अब सुब्बा कृष्णलाल मार्गको नामले परिचित बनाउने गरी मन्थली नगरपालिकाले नामकरण गरेको छ। यद्यपि प्रदेश स्तरीय सड़क भएकोले हालसम्म पुरानै नाममा योजना कार्यान्वयनमा रहेको छ। योजना सम्पन्न भएपछि भने नगरपालिकाको निर्णय बमोजिम सड़कको नामकरण कार्यान्वयनमा आउने बताइएको छ। यसअघि मन्थली दुई टेकनपुरमा पर्ने कैलाश डाँडासम्म पुगेको कालोपत्री सड़क यस वर्ष पिप्लेसम्म पुर्याउने गरी धमाधम काम भइरहेको छ। बागमती प्रदेश सरकारको लगानीमा उक्त योजना कार्यान्वयनमा रहेको पूर्वाधार विकास कार्यालय रामेसाबले जानकारी दिएको छ। उक्त कार्यालयका अनुसार भ्याट र पीएस सहित 9,01,48,000 लागतमा उक्त खण्डमा कालोपत्री हुन लागेको छ। उक्त कार्यका लागि कार्यालयले समृद्धि जटेश्वर विरूपाक्ष जेवीसँग सम्झौता गरेको छ। सम्झौता अनुसार सड़क चौडा पार्ने नाला तथा ग्याबिन निर्माण गर्ने र कंक्रिटको काम भइरहेको छ। झण्डै 10 महिना अघि सम्झौता भएको उक्त सड़क निर्माणको लागि 2084 मध्ये भदौसम्म म्याद रहेको छ। निर्माण व्यवसायी कृष्ण थापा मगरका अनुसार बजारमा इन्धनको भावमा भएको मूल्य वृद्धिको बीचमा समेत सड़कको काम तीव्र रूपमा भइरहेको छ। थापा मगरले उक्त सड़कमा गर्नुपर्ने स्ट्रक्चरको काम लगभग पूरा भएको जानकारी दिनुभएको छ। ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकनमा देशभरको 77 जिल्ला प्रशासन कार्यालय मध्ये 15 स्थान हासिल गरेको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकन प्रतिवेदन अनुसार कुल 18.25 पूर्णाङ्क मध्ये जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले 17 अंक प्राप्त गरेको छ। प्रतिवेदनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो स्थानमा रहँदा जिल्ला प्रशासन कार्यालय धनुषा अन्तिम स्थानमा परेको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच प्रत्येक वर्ष हुने कार्य सम्पादन सम्झौताको आधारमा गठित मूल्यांकन समितिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सुशासन सार्वजनिक सेवा प्रवाह बजार अनुगमन विपद जोखिम न्यूनीकरण तथा मुद्दा फडछ्योट लगायतको सूचकको आधारमा मूल्यांकन गर्दै नतिजा सार्वजनिक गर्ने गर्दछ। यसअघि ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारीको रूपमा मेघबहादुर मगराती कार्यरत हुनुहुन्थ्यो। उहाँको उदयपुर सर्वे भएपछि हाल टुपराज पोखरेलले जिम्मेवारी सम्हालिरहनु भएको छ।
बागमती प्रदेश सरकारले दोलखाको 106 स्थानमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले प्रदेशको 6 स्थानमा नमूना एकीकरण फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको लागि 7,77,00,000 बजेट तर्जुमा गरेको छ। जस अनुसार दोलखाको सैलुङ, काठमाडौँको दक्षिणकाली, काभ्रेको पनौती, मकवानपुरको हेटौँडा र ललितपुरको महालक्ष्मीमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिने बागमती प्रदेश सरकारले जनाएको छ। मानव विकास सूचकांकमा पछाडि परेको क्षेत्र लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। सीमान्तकृत समुदाय माझी, बोटे, चेपाङ, सुरेल, जिरेल, थामीका लागि मुख्यमन्त्री आवास कार्यक्रम मार्फत कम्तीमा 1,000 सुरक्षित आवास निर्माण गर्न 20 करोड़ रूपियाँ विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटाले जानकारी दिनुभएको छ। मनसून सक्रिय हुन नसक्दा बागमती प्रदेशमा धान रोपाई अत्यन्तै सुस्त बनेको छ। पर्याप्त वर्षा नहुँदा धेरैजसो ठाउँमा किसानलाई धानको ब्याड जोगाउन समेत मुस्किल भइरहेको छ। प्रदेशका 13 जिल्लामा 12 असारसम्म कुल खेतीयोग्य क्षेत्रफलको 3.50% मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 16% भन्दा बढ़ी क्षेत्रमा रोपाई सम्पन्न भएको थियो। बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सुजन कणेलले मनसुनी वर्षा नहुँदा रोपाई उल्लेखनीय रूपमा प्रभावित भएको बताउनु भएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाई निकै पछाडि परेको छ। उहाँका अनुसार प्रदेशमा वर्खे धान खेती हुने 1,35,868 हेक्टर मध्ये शुक्रबारसम्म 3,654 हेक्टरमा मात्रै रोपाई भएको छ। सबैभन्दा बढ़ी काठमाडौँमा 40% रोपाई भएको छ। 5,959 हेक्टर क्षेत्रफल मध्ये 2,575 हेक्टरमा धान रोपाई भएको मन्त्रालयले जनाएको छ। धान उत्पादनको मुख्य स्रोत मानिने चितवनमा भने अवस्था निराशाजनक छ। चितवनमा 28,680 हेक्टरमा धान रोपाई हुनेमा शुक्रबारसम्म 1.3% मात्रै रोपाई भएको छ। मकवानपुरमा अवस्था झन कमजोर छ। त्यहाँ 0.35% क्षेत्रमा मात्रै रोपाई भएको छ। यस्तै नुवाकोटमा 3%, रामेसापमा 2% मात्रै रोपाई भएको छ। सिन्धुपाल्चोकमा 5%, काभ्रेमा 16%, रसुवामा 8%, ललितपुरमा 10%, भक्तपुरमा 11%, धादिङमा 0.41%, दोलखामा 4% र सिन्धुलीमा 4.2% क्षेत्रमा रोपाई सम्पन्न भएको छ। वर्षा नहुँदा रोपिएको खेत समेत सुक्न थालेको छ। धेरै ठाउँमा खेतमा धाँजा फाट्न थालेपछि किसान थप चिन्तित बनेका छन्। र हेटौँडा अस्पतालले हेमो डायलिसिस सेवा थप विस्तार गरेको छ। डायलिसिस सेवाको प्रतीक्षामा रहेका बिरामीले पनि अब उपचार पाउने भएका छन्। हालसम्म प्रतीक्षामा रहेका सबै बिरामीलाई नियमित रूपमा समावेश गरिएको छ। हेमोडायलिसिस सेवाका लागि प्रतीक्षा सूचीमा रहेका सबै बिरामीलाई सेवा दिने गरी थप सेवा विस्तार गरी सञ्चालनमा ल्याइएको छ। यसअघि अस्पतालमा नियमित डायलिसिस सेवा लिँदै आइरहेका 102 सहित बुधबारदेखि डायलिसिसको प्रतीक्षामा सूचीमा रहेका 110 बिरामीलाई नै समावेश गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार एवं हेटौँडा अस्पतालका अध्यक्ष भूमि भीमसागर गुरागाईले जानकारी दिनुभएको छ। यसअघि डायलिसिस मेसिनको अभावमा दैनिक 35-40 बिरामीहरूलाई मात्र सेवा दिँदै आएकोमा अब दैनिक 60 सेवा प्रदान गर्न सकिने पनि उहाँले जानकारी दिनुभएको छ। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकपोछी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57। गोलुञ्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
1: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलुञ्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलुञ्जर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
0: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलुञ्जर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
1: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
0: गोलुञ्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-99 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। महिला दिदी बहिनीहरूको लागि खुसीको विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
3: आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
4: ओ प्रकाश।

0: सस्तोमय पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर गए मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402039।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागे अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447 52 14 13।

त्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तु को नासा वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असंज जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59।
5: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
0: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को
4: 100 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51

0: खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्था का प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचार कर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जुर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जुर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
0: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलन्जुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ

0: गाउँ आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230 9767564249
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57। गोलन्जर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
2: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
3: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नुभएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रानेथा बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहक जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429।
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
5: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
5: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: कसरी फलिरहेछ अब देश में समय छैन नगरपालिकाले के गर्ने चीज चीजले के गर्ने
2: गाड़ी भाड़ा पटाको अब जम्मा फायदा भनेको दुई रुपया अब पांच रुपया हदाम बसे त्यति बस्ने
1: त्यसको भाव छ त्यो भाव चल्ने संबंधित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेछले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर टमाटर लगाएर वजन गर्ने मेरो काम के थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा किसान ओभर नलाग्यो भने देशमा लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीत तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सार्पडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामरसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा गरे के पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश पटक पटक लड्दै पटक पटक उठ्दै यो प्रयास चाहिँ सबैमा हुने गर्छ कुनै पनि क्षेत्रमा काम गर्दै गर्दा एकै पटक सफलता हासिल गर्न सकिँदैन कुनै कुनै क्षेत्रले मात्रै हो एकै पटक हामी उकासिने अथवा माथि पुग्ने तर त्यसरी उकासिएको हाम्रो क्षेत्र एकै पटक खस्किन पनि सक्छ त्यसैले हामीले पटक पटक लड्दै उठ्दै निखारिँदै आफूलाई अब्बल बनाउँदै सबल बनाउँदै अगाडि गइयो भने त्यसबाट आउने प्रतिफल सकारात्मक छ अब्बल छ र दिगो पनि छ यो भन्दै गर्दा यसैका उदाहरणको लागि काम गर्नुभएका एकजना व्यक्तिलाई आज हामीले स्टुडियोमा निम्त्याएका छौं तनहुँको भानु नगरपालिका वडा नम्बर 12 घलेक छापमा आफ्नै क्षेत्रमा चाहिँ कृषि उद्यम गर्दै उद्यमीको नयाँ परिचय बनाउँदै गर्नुभएका व्यक्तित्व अर्थात कुशल चन्द्र अधिकारीको कुशलताको कर्म अर्थात कृषि कर्मलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं हुन त अन्य क्षेत्रमा पनि सम्भावना थियो काम गर्दै पनि हुनुहुन्थ्यो ट्राभल क्षेत्रमा काम गर्दै गरेका कुशल चन्द्रलाई चाहिँ यति नै मात्रै पुगेन आफ्नै ठाउँमा गएर केही सन्देश दिन पाए हुन्थ्यो
8: पक्ष आफै नै भिडिएर सँगै रहेर काम गर्न पाए हुन्थ्यो भन्ने खालको एउटा प्रतिक्रियाले गर्दा चाहिँ आफ्नै गाउँमा चाहिँ कृषि फार्म सञ्चालन गर्नको लागि उहाँलाई शुरूआत गर्ने आफैबाट उत्प्रेरणा पनि जागृत भयो र त्यसैको फलस्वरूप उहाँले आफ्नो फार्म पनि सञ्चालन गर्नुभयो। आज हामीले उहाँले गर्दै गरेको सफलताको कर्म त्यहाँभित्र अगाडि मैले भने जस्तै पक्कै पनि पटक पटक लड्दै गरेका अनुभव पनि छन् र पटक पटक उठ्न खोजेका लतारिएका फेरि पनि घिस्रिँदै उठ्दै गरेका अनुभव पनि छन्। आज हामीले उहाँभित्र रहेको सफलताको कर्मभित्र रहेका संघर्षका सँगसँगै व्यथालाई अथवा अनुभवलाई पनि सँगसँगै साट्ने प्रयास गरेका छौं र गरे के पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश सँगसँगै चाहिँ निरन्तरताको अथक प्रयासले नै हामी सबैलाई सबल र अब्बल बनाउँछ र सफलता पनि सँगसँगै जागृत गर्छ भन्ने खालको सन्देश आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। हामीले धेरै भूमिका भन्दा पनि हामी उहाँलाई सिधा स्वागत गर्दै हामी उहाँको अनुभवलाई साथीहाल्न हामी आतुर पनि छौँ। कुशलजी नमस्कार, यहाँ स्वागत छ। आराम हुनुहुन्छ? अलिकति रुगाखुकीले यहाँलाई सताइ राखेको छ, यद्यपि काठमाडौँसम्म आएको समयमा यहाँसम्म आउनु भएको छ, हामी आभारी पनि छौँ। अहिले व्यस्तता त फार्ममै हुनुहुन्थ्यो सायदै, मैले अगाडि भूमिका बाँधेको यहाँले सुनिराख्नु पनि भएको थियो, त्यही नै हो नि ठ्याक्कै है, त्यही गरौँ भने होटुटी यहाँलाई लाग्ने अलिकति आफ्नो यो भूमिकासहित कृषि कर्ममा यसरी व्यावसायिक रूपमा फार्ममा चाहिँ कसरी जोडिनु थियो?
9: नमस्कार, म कुशल चन्द्र अधिकारी, मिर्लुङ बहुदेशी कृषि फार्म भानुभार तनहुँ।
8: मिर्लुङ
9: बहुदेशी कृषि फार्म भानुभार तनहुँ घलेसाबमा। मेरो 72-73 75 दर्ता हो। मेरो चाहिँ अहिले
8: 8 वर्ष
9: करिब रनिङ हुन लाग्यो। यसमा चाहिँ मेरो ड्याडी प्रेरणाको स्रोत हुनुहुन्छ। वैदेशिक रोजगारमा 20 वर्ष बसेर पनि नेपालमा केही गर्नुपर्छ र नेपाललाई गर्नुपर्छ र हाम्रै आफ्नै गाउँमा बाजु रहेको 22 वर्ष बाजु रहेको जमिनलाई चाहिँ उपभोग गर्दै हामीले सुरुवात चाहिँ बाख्राबाट सुरु गर्यो भने अहिले मसँग बाख्रा, कुखुरा, मौरी, भैँसी, गाई र माछा र काली छन्। त्यसरी नै सुरुको पिरियडमा हाम्रो 20-30 रोपानीबाट सुरु भएको थियो भने अहिले मैले मेरो फार्म शुद्ध गरेर 200 रोपानीको फार्म सञ्चालन भइरहेको छ।
8: सँगै भैँसी फार्मलाई, भैँसी पालनलाई अलिकति बढी फोकस बढी गर्नु भएको छ कि?
9: हजुर, भैँसी अहिले मेरो 4 वटा अहिले 17 वटा पुगेको छ भने बाख्रा चाहिँ मैले मेरो 25 वटा छन्। माछा 100 किलो जस्तो छ, त्यसमा कमन, रहु, नैनी र ग्रास काप छ, त्यसमा त्यसरी छ। अनि मौरी 15 घार छ भने 40-25-30 वटा छ।
8: अहिले यो डाइनामिक रूपमा सबै खालको सँगसँगै लान खोज्नु भयो यहाँ?
9: हो, बहुदेशी मेरो नामै, फर्मको नामै बहुदेशी छ भने चाहिँ केही भयो भने कुखुरा, कुनैबाट कुखुराबाट घाटा भयो भने बाख्राले कभर गरेको हुन्छ। बाख्रा भैँसीको त निरन्तर दुध उत्पादनबाटै भयो, त्यसमा रनिङ गर्न चाहिँ सजिलो हुन्छ र व्यवसायलाई आफूले सम्हाल्न सकियो भने, बहुदेशी डाइनामिक खालको गर्न सकियो भने मान्छेलाई आउँदा पनि मेरो फार्ममा आउँदाखेरि सबै किसिमका भैँसी, बाख्रा, कुखुरा, काली सबैले हेर्न पाए, माछा हेर्न पाए, त्यो भएपछि त्यसरी चाहिँ रनिङ तर पनि आर्थिक हिसाबले एकतिर मात्रै पैसा होइन कि, सबैतिरबाट पैसा पनि आयो,
8: अथवा कतिबाट लस भयो
9: भने अर्कोले मेकअप गर्नुहोस्,
8: यो चाहिँ आवश्यक नै छ है? सबै
9: आवश्यक छ।
8: जस्तो मैले 2 दशकदेखि यो पत्रकारितालाई अलिक नजिकबाट हेर्दै गर्दा चाहिँ विशेषतः त्यो समयमा अत्याधिक युवाहरू वैदेशिक रोजगारमा जाने अवस्था थियो, भूकम्प पछाडि पनि अलिकति स्वदेशमा माहौल बनेको, यो नाकाबन्दी पछाडि चाहिँ त्यो खालको अवस्था पनि थियो। यो हुँदै गर्दा फेरि बिचमा कोभिड पछाडि कृषिले साँच्चीकै हामीले भने जस्तै फर्को मार्छ भनेर पनि हामीले सोचेका थियौँ, तर त्यो अवस्था आज छैन र कृषि क्षेत्रको अवस्था धाराशायी हुँदैछ। यो अर्थमा भन्दैछौँ कि हामीले सम्भाव्यतै सम्भाव्यता छ, सम्भावना अत्याधिक छ भनेर हामीले पटक पटक नै यस्तै विषयमा छलफल पनि गरेका छौँ। यद्यपि यो भन्दै गर्दा तथ्याङ्कले भने हाम्रो आयातको दर प्रतिस्थापन गर्न सकिएन भने चाहिँ व्यापार घाटा अझै घट्यो भने चाहिँ भयावह अवस्था आउँछ है भन्ने खालको अवस्था तथ्याङ्कले देखाउँछ। यो भन्दै गर्दा चाहिँ एउटा यहाँको क्षेत्रमा पनि धेरै युवाहरू विदेश जानुभएको अवस्था रहेछ, यहाँ चाहिँ काठमाडौँमा बस्नुभएको, ट्राभल एजेन्सी चलाउनु भएको, कमाइ सायद राम्रै पनि थियो होला, यद्यपि उत्पादनतिरै लाग्छु भनेर फोकस हुनुभयो यहाँ है।
9: अब यसमा तपाईँको नेपालमा सम्भावना नभएको छैन, नेपालमा बहुत सबै कुराको सम्भावना छ। हामीतिर तपाईँको हाम्रो भएको बाँझो जमिनहरू उर्वर शक्ति त्यति खेर गएको छ होइन, त्यसैले गर्दाखेरि नेपालमा पढे लेखेका युवाहरू चाहिँ वैदेशिक रोजगारमा एकदमै हुटुटी चलेर बाहिर वैदेशिक रोजगार जाने, 17-18 लाख रुपियाँ खर्च गरेर कुनै देश जानुभन्दा नेपालमै सानो व्यवसायबाट सुरु गरेर सञ्चालन गर्न सकियो भने धेरै राम्रो हुन्छ। सम्भावना नभएको छैन सम्भावना छ तर त्यसलाई सम्भावना कसरी समस्याको समाधान चुनौतीहरू त धेरै छन् यो कृषि क्षेत्रमा बहुतै चुनौती छ नेपाल सरकारले त्यसमा सामान्य रूपमा हेरेको छ कृषि प्रधान देश मात्रै भनिएको छ कृषि प्रधान देश भनेको अब नाम मात्रै कृषि प्रधान देश भइरहेको छ यसमा नेपाल सरकारले कस्तो भूमिका खेल्नुपर्छ कसरी अगाडि बढाउन सकिन्छ युवालाई वैदेशिक रोजगारबाट कसरी फर्काउन सकिन्छ र सानो हिसाबले नि सानो 2-3 लाख रुपियाँ 10-12 लाख रुपियाँ निशुल्क लोन बिना धितो बिना नै परियोजना नै तपाईँको धितो बनायो भने उनले उसको घरमा अब बैङ्कहरूले के गर्छ भने काठमाडौँको अरू अरू सहरतिर जग्गा जमिन खोज्छ त्यसैले होइन कि त्यो परियोजना उसको जे छ उसको लाइ त्यो घाँस संरचनाहरू अब त्यो भैँसी बाख्राहरू त्यसैले परियोजनाहरूलाई नै धितो बाँडेर नै दिन सक्यो भने नेपाल
8: त्यो खालको प्र्याक्टिस भयो भने साँच्चै कृषिले मुहार फेर्दैछ
9: कृषिमा क्रान्ति हुन्छ
8: जस्तो मैले अगाडि भने जस्तै पटक पटक यो अनुभवले निखारिनको लागि पनि पटक पटक लड्नुपर्छ लडियो पनि र उठ्ने प्रयास गरिराख्नुपर्छ यो सन्देश पनि यहाँले आफैले अनुभवले एउटा अनुभवी बनाएको छ है आफ्नै अनुभवले
9: यसमा तपाईँको समस्या आयो आउँछ तपाईँको अब यसमा भेटनरीको ऊ हुन्छ कहिले बाख्रो बिरामी होला कहिले के होला कहिले घाँस नखाला के सबै समस्याहरू त्यसलाई समस्या कुनै कुरामा नि समस्या समाधान समस्या छ सबै कुरामा समस्या समाधान गर्दै समस्या आउँछ तर त्यतिकै छोडेर यो बन्द गरेर त हामी माथि उठ्न सकिन्न त्यसलाई समस्या समाधान कसरी हुन्छ त्यसलाई अब एउटा बाख्रो मर्दैमा एउटा बाख्रो लस हुँदैमा हामीलाई हरेस खाएर हुँदैन कि अर्कोबाट कसरी उ गर्न सकिन्छ त्यसलाई समस्या समाधान त्यसलाई औषधि उपचार गरेर हुन्छ कि अब त्यसलाई कसरी हुन्छ त्यसलाई समस्या समाधान गर्दै अब ऊ गर्यो भनेर लसमा गयो भनेर त्यतिकै छोडेर चाहिँ भएन त्यसलाई कुनै पनि नेपालमा के छ भने लगाडी गरेको हुन्छ लगाडी गरेर एक दुई कुरामा घाटा हुन्छ त्यतिकै छोडिदिन्छ त्यतिकै छोडेपछि उसको संरचना घाटा लाग्यो त्यहाँको पैसा बेड खेर्च गयो अब सबै कुराबाट त्यतिकै उसलाई त लस भयो त त्यो त्यत्रो त्यसको समयमा लागेको कुराहरू त्यो समयमा अरू काम गर्दा पनि पैसा आउँथ्यो नि त उसले त्यो समय गुमायो पैसा गुमायो सबै कुरा गुमायो त्यतिकै छोड्दाखेरि कुनै कुरो गर्ने समस्या हरेक कुरामा समस्या आउँछ समस्याको समाधान गर्दै कसरी हुन्छ अगाडि बढ्नुपर्छ र चुनौतीसँग पछाडि हटेर छोडिदिनु भने त्यो लथालिङ्ग हुन्छ त्यसैले चुनौतीलाई समस्याको समाधान गर्दै अगाडि बढ्नुपर्छ
8: उद्यमशीलता आफैमा एउटा क्रिएटिभ हो भित्रैबाट आउनुपर्छ जागृत हुनुपर्छ हामीले पटक पटक यो भन्छौँ यो भन्दै गर्दा एउटा निरन्तरताको अथक प्रयास नै सफलता हो धैर्यताका कुराहरू छन् सहनशीलताका कुराहरू छन् लगायत अरू कुरा पनि आउँछन् यो उद्यमी भन्दै गर्दा यहाँले अनुभव हासिल गरिसके पछाडि अन्यहरूलाई सुरुवात कसरी गर्दै हुनुहुन्छ भने अलिक व्यावसायिक रूपमै लाग्दै हुनुहुन्छ भने चाहिँ उहाँहरू ध्यान दिनुपर्ने कुराहरू छ अलिकति स्थान दिनु त्योभन्दा पछाडि हामीले अरू कुराहरू छन्
9: सुरुमा त तपाईँको कुनै पनि क्षेत्रमा काम गर्दा तपाईँले कुन उत्पादन गर्दै हुनुहुन्छ सुरुमा त्यो बजार हेर्नु पर्यो बजारमा तपाईँको 100 लिटर दुध उत्पादन गर्दै हुनुहुन्छ भने 100 लिटर 20 लिटर नै उत्पादन क्षेत्र बिक्री हुँदैन भने त्यो क्षेत्रमा लागेर काम छैन सुरुको त्यो भयो दोस्रो कुरा तपाईँको कुनै पनि काम गर्दाखेरि पशुपालन गर्दाखेरि घाँस खेतीमा एकदमै जरुरत छ तपाईँले सधैँ दाना पानी किनेर मात्रै दाना मात्रै किनेर सम्भव हुँदैन त्यसलाई चाहिँ घाँस अथक लागत मूल्य बढ्ने भयो त्यसैले लागत मूल्य घटाउन घाँस गर्नु पर्यो अब त्यसको लागि अब अहिले विभिन्न माध्यमबाट तालिमहरू दिने गरेको छ अब अनलाइन मार्फत अथवा फिजिकली मार्फत फर्महरूले त्यसरी तालिम गर्दाखेरि तपाईँको 15 दिने 10 दिने कम्तीमा 1 हप्ताको तालिम लियोस् तपाईँलाई त्यो काम गर्दाखेरि कसरी तालिम लिन सकिन्छ के गर्न सकिन्छ कहाँ के गर्दाखेरि के हुन्छ भैँसी बिरामी हुँदै के गर्न सकिन्छ अथवा अर्को 2-3 फर्महरू तपाईँले भिजिट गर्नुहोस् कस्तो किसिमको संरचना बनाउने कसरी गर्ने भन्ने कुराहरू त्यहाँ संरचना त्यो काम गरेर आएको मान्छेले आइडिया दिएको हुन्छ त्यसैले सुरुमा त पशुपालन गर्दाखेरि घाँस खेती नै भयो त्यस पछाडि घाँस खेतीबाट तपाईँले संरचना त्यहाँ सम्भावना कस्तो छ तपाईँको त्यो बजारको एरिया कस्तो छ त्यो हेर्नुहोस् त्यस पछाडि तालिम लिनुहोस् त्यस पछाडि अब गर्दै गर्दाखेरि तपाईँ सुरुबाट त जाडेर कोही पनि आएको हुन्न त्यो काम गर्दै जाँदाखेरि अनुभवले नै बताउँछ कि अहिले सबै कुरा म भैँसी देख्दाखेरि डराउँथेँ भने म अहिले भैँसीलाई भ्याक्सिनदेखि लिएर कुन बिरामी छ ज्वरो नाप्नेदेखि लिएर सबै प्राथमिक उपचार आफूलाई अब भन्दा भन्दा नगरपालिकाको मान्छे आइपुग्न सक्दैन त्यसैले सामान्य ट्रिटमेन्ट आफैले म गर्न सक्नु भएको छ
8: त्यो चाहिँ अनुभवले
9: गरेको
8: यो डाइनामिक रूपमा राख्दै गर्दा एउटा फाइदा यहाँले पनि भन्नुभएको छ, एकातिरको लस्ट भयो अथवा त्यतिबाट मेकअप भएन भने अर्को मेकअप गर्छ भन्ने कुरा पनि भयो, तर सबैले म्यानेज गर्न चाहिँ कतिको चुनौती छ? फेरि
9: म्यानेज गर्न चुनौती छ, किनभने सर अब तपाईँको माछा नि हेर्नु पर्यो, अब पशुपालन गर्दाखेरि मेरोमा घाँस एकदम महत्वपूर्ण छ, माछा ग्रास काप हो, माछाले घाँस पनि खान्छ, भैँसीलाई घाँस चाहियो, बाख्रालाई घाँस चाहियो, अब कुखुरालाई नि अब चरण क्षेत्रमा भयो भने दाना भन्दा कुखुरा चरेको राम्रो हुन्छ चर्दाखेरि, त्यसरी गर्दाखेरि चाहिँ तपाईँको म्यानेज गर्न गाह्रो हुन्छ, मसँग छजना कामदार छन् भने उनीहरूले नि गर्छन्, त्यसपछि म आफू पनि निरन्तर खटिरहेको हुन्छु, त्यसैले अब एउटा कुरो चाहिँ अब बाख्रा बेच्ने समय भएको छैन, माछाबाट उत्पादन भएर माछा बेच्ने क्रममा माछाबाट अलिकति केही पैसा हुन्छ, कर्मचारीलाई दियो अथवा दाना पानी ल्याउन सहज हुन्छ, दैनिक दुध पनिरबाट आफ्नो हुन्छ, त्यसरी गर्दाखेरि सजिलो।
8: जो पहिलो चाहिँ यहाँले अहिले दुधलाई चाहिँ राख्नु भएको छ बढी,
9: मैले बढी
8: डेली कारोबार पनि भइरहेको छ,
9: डेली कारोबार भइरहेको
8: छ, कसैको मासिक पनि होला तर यद्यपि रेगुलर बजारमा खपत पनि भइरहेको छ, त्यसबाट आमदानीको स्रोत चाहिँ आइरहेको छ।
9: मसँग चाहिँ
8: यहाँको बजार कहाँ छ नि? त्यहाँको चाहिँ
9: मेरो बजार चाहिँ चन्द्रोती बजार, अब स्थानीय डुम्रे बजार,
8: त्यहाँको
9: अब स्थानीय
8: डुम्रेसम्म पनि ल्याउँछु,
9: डुम्रेसम्म पनि बनाउँछु।
8: आजभन्दा करिब 15-16 महिना अगाडि यहाँको फार्ममा म पुगिया थिएँ, पुग्दै गर्दा यहाँ आफै घुम्दिनु भएको थियो, तलसम्म रिसिभ गराउने आउनु भएको थियो, यो अवस्था गर्दै गर्दा एकदम जागरुक कि यहाँ चाहिँ त्यो बेलामा रेडी भइहाल्नु भएको छ, फार्ममा काम गर्न पनि तयारै हुनुभएको छ, यो अरूसँग बोल्न पनि भ्याउनु भएको छ, अब यो घरमा पाहुना पासा आउँदा पनि यो खालको रेस्पोन्स पनि गर्नुभएको छ, यो खालको चाहिँ एकदम जागरुक चाहिँ देख्नुहुन्छ कि यहाँ चाहिँ त्यो खालको जागरुक नभई चाहिँ सफल बन्न
9: सकिँदैन सर? तपाईँको कुनै पनि व्यवसायमा लगानी
8: एकदम एग्रेसिभ देख्नुहुन्छ कि यहाँ चाहिँ?
9: कुनै पनि मान्छेहरू लगानी गरेको हुन्छ, तनहुँ जिल्ला मेरो तनहुँ जिल्ला छ, तनहुँ जिल्ला लमजुङ जिल्लामा लगानी गरेको छ, तर काठमाडौँ आएर ऊ बसेको छ भने कर्मचारीको भरमा मात्रै त हुँदैन नि त, त्यसमा हरेक चोटि बिहानदेखि बेलुकासम्म, म बिहान 6 बजीदेखि बेलुका 10-7 बजीसम्म म हरेक बाख्रा कुखुरा त्यहाँमा चाहिँ कुन भैँसीले के खाएको छ अथवा कुन बिरामी छ, कुन भैँसीले रायो खोजेको छ, कुन बाख्राले के भएको छ, सबै कुराहरू म सबै कुरा चारैतिर सबै कुरा भइरहेको हुन्छ।
8: कहिले काहीँ काठमाडौँ आउनुहुन्छ नत्र धेरै समय चाहिँ
9: यहाँको
8: ध्यान मन मन चाहिँ फार्ममै छ,
9: फार्ममै हुन्छ,
8: यो चाहिँ आवश्यक पनि छ। सँगै कृषि बालीको उत्पादनहरूलाई पनि जोड दिनु भएको छ कि छैन?
9: मैले थोरै अब
8: त्यहाँ सम्भावना चाहिँ रहेछ है,
9: सम्भावना
8: विशेष गरी कोदो बाली पनि अत्यधिक मात्रामा हुँदैछ, अनि यो गेडागुडीहरू पनि जस्तो दलहन बालीहरू उत्पादन राम्रो हुँदैछ, त्यसलाई पनि गर्नुभएको छ?
9: त्यसलाई सामान्य अब आफ्नो घरमा कर्मचारीलाई खुवाउनको लागि मात्रै गरिएको छ, त्यस्तो व्यावसायिक रूपमा चाहिँ तरकारी गरेको छैन, किनभने तरकारीको समस्या के हो भने सर, तपाईँले आज 200 किलो उत्पादन गर्नुभएको छ भने 200 किलो उत्पादन गरेर भोलिपल्ट बेचेर त्यो लस्ट हुन्छ, तरकारीमा चाहिँ सम्भावना हाम्रो बजारको क्षेत्र अलिकति कम छ, त्यसै कारणले नै बाख्रोलाई जस्तै बाख्रा तपाईँको आज 10 किलो छ, भोलि 10 किलो भए पनि त्यो लस्ट भएन नि त, त्यसैले चाहिँ मैले तरकारी खेती चाहिँ त्यस्तो निरन्तरता मैले सुरुमा काम गरेर खोजेको थिएँ, त्यसरी अब उत्पादन गरौँ, उत्पादन गरेर बजार छैन, बजार नभएपछि त्यतिको लस भएर जानु
8: ठिकै छ, फेरि एउटैले धेरै गर्ने कुरा पनि भएन, नत्र पोखरा काठमाडौँसम्मका बजारमा पनि जान सक्थ्यो त्यहाँको उत्पादन, ठिक छ। अब जस्तो यहाँले सुरुवात गर्दै गर्दाको एउटा जोस जाँगर, बीचमा केही अलिकति ठक्कर पनि खानुभयो अथवा अप्ठ्यारो पनि परे बीचमा, त्यसलाई अनुभवको रूपमा लिनुभएको छ है?
9: अब यस्तो हुन्छ, मेरो चाहिँ सम्भावना के थियो भने सर, मेरो चाहिँ पहाडै एरिया हो होइन, त्यसमा अब पानी बर्खाको याममा यातायातको सुविधाहरू राम्रो नभएको कारण कतिपय दुध बाइकमा हामीले प्याकिङ गरिन्छ, बाइकमा पोखियो होला होइन, त्यो पोखिँदा पोखिँदै पनि अब गर्नुपर्छ, आज 1 लिटर पोखिएर केही नै हुन्न, भोलि 2 लिटर त बढिहाल्छ होइन, घाँस गुडो मिलायो भने, त्यसरी गर्दा पनि त्यसरी नै यातायातको सुविधाले नै पहिला चाहिँ मेरो फार्मसम्म यातायात पुगेको थिएन भने, यातायात अहिले साधन यातायात रोड खनेर यातायात पुगियो, अब त्यसपछि पानी बत्ती बिजुलीहरू मेरो चाहिँ राम्रै छ, पानीको सम्भावना एकदम राम्रो छ, त्यहाँ तरकारी खेतीदेखि लिएर पशुपालन पानी त चाहियो, सबै कुरा त्यो भएर सबै कुरा मिलेको छ, त्यहाँको जग्गा सग्गाहरू अब त्यहाँका स्थानीय सरकारहरूले नि सपोर्ट गरिदिनु भयो,
8: सपोर्ट भइराखेको छ,
9: सपोर्ट केही मात्रामा छ तर भने जति राम्रो छैन सर।
8: बीचमा यहाँले केही पुरस्कार पनि पाउनुभयो गण्डकी प्रदेश सरकारबाट, त्यसरी एग्रो टाइम्स मासिक पत्रिकाले पनि यहाँलाई वार्षिक उत्सवको अवसरमा सम्मान पनि गरेको थियो, हामी सँगै संलग्न पनि थियौँ त्यो कार्यक्रममा। यो भन्दै गर्दा एउटा अवेरनेसको लागि लाग्दै गरेको एउटा युवाले अन्यहरूलाई प्रेरित गरेको उपलक्ष्यमा चाहिँ यो खालको सम्मान पनि भइरहेको छ, यसले गर्दा अझै यो क्षेत्रमा अझै केही गरौँ भन्ने जागृत चाहिँ भइरहेको छ।
9: यसमा चाहिँ कृषकहरू जहाँ पनि तपाईँको तल्लो दर्जामा हेरिरहेको छ, र अहिले तपाईँको कृषकहरूले नपढेका मान्छेले काम नपढेका मान्छेले कृषि गर्ने भन्ने चलन थियो पहिला, भयो. अहिले चाहिँ पढेका लिएर सबै कुरा टेक्निकल लाइन टेक्निकल कुनै माध्यमबाट युट्युबबाट कुनै विदेशीको टेक्निकलहरू आधुनिक किसिमलाई परम्परागत कृषि होइन कि आधुनिक किसिमको कुराले गर्दाखेरि टेक्निकल युज गरेर जस्तै घाँस काट्ने मेसिनदेखि लिएर सबै कुराहरू अहिले मान्छेले दुईजनाले एक घन्टा लाउँथ्यो भने अब अहिले 10 मिनटमा काम गरेको अवस्था छ. आधुनिक
7: टेक्नोलोजी
9: त्यो टेक्नोलोजी प्रुभ गरेर गर्ने हो. सबै कुरा आफैले गर्नुपर्छ भन्ने छैन. सबै कामदार व्यस्तमा मिलाएर यसमा चाहिँ अब युवालाई पहिला चाहिँ तपाईँको पुरस्कारहरू दियो भने अहिले चाहिँ अब पुरस्कार दिँदाखेरि आफूलाई मलाई सम्मान गर्दो रहेछ है. कुनै क्षेत्रबाट कृषि गर्दा पनि देखिरहेको हुन्छ सम्मान गर्दो रहेछ पुरस्कार पाइदो रहेछ सम्मान कृषिलाई क्षेत्रलाई राम्रो दर्जामा हेरिँदो रहेछ भन्ने तरिकाले चाहिँ पुरस्कार सम्मान गर्दा चाहिँ अझ अब मलाई योभन्दा बढी चाहिँ अब 100 लिटर दुध उत्पादन गर्थे भने मैले अब 200 लिटर उत्पादन गर्छु है. म अझ पनि व्यवसाय सफलता बढाउँछु. मेरो लक्ष्य नै के हो भने मेरो मल्टिपर्पज भएको कारणले गर्दा मेरो एग्रो टुरिज्मलाई मैले चाहिँ फार्म होमस्टेको रूपमा चाहिँ अब एग्रो टुरिज्मलाई अलिकति जोड गरेर त्यहीँ गएका मान्छेहरूलाई त्यहीँका उत्पादनहरू सबै आज कुखुरा खाने हो कि कालिस खाने हो कि माछा खाने हो कि के खाने हो त्यो दुध खाने हो कि पनिर खाने हो कि त्यसरी चाहिँ त्यो एग्रो टुरिज्मलाई चाहिँ म जोड गरेर
7: आफ्नो
9: उत्पादन सँगै जोडेर चाहिँ उत्पादन जोडबाट गर्दै एग्रो टुरिज्मतिर
7: यो चाहिँ आवश्यक पनि छ. अब फार्म स्टेको अवधारणा आइराखेको छ धेरै ठाउँहरूमा यो खालको प्र्याक्टिस हुन खोजेको छ र यो आवश्यक पनि छ र हेर्नेहरूले त्यो खालको नयाँ चिज हेर्न चाहनुहुन्छ नयाँ चिजमा रुचि राख्नुहुन्छ त्यसले गर्दा त्यसको माहौल पनि बन्न सक्छ. अब यहाँले सुरुवात गरिसके पछाडि अन्यहरूलाई प्रेरित गर्ने काम कतिको भयो त्यो क्षेत्रमा चाहिँ.
9: अब मैले त प्रेरित त अब मेरो भानु नगरपालिकाभित्र 13 वडा छ सर होइन. अब मैले हरेक मान्छेलाई चाहिँ कृषि गर्नुपर्छ कृषिबाटै सम्भव छ होइन सबै कुरा. अब उत्पादन गरेन भने अब सबै सहर बजारमा बस्ने मान्छेहरू सबैले मात्रै सबै सहर बजार बस्यो भने गाउँमा को गएर कृषि गर्ने. त्यही भएर भानु 13 वडा भानु नगरपालिका मेरो भित्र 13 वडा छ. 13 वडा भित्रका युवक भाइहरू अथवा युवा गई गर्न चाहने मान्छेहरूलाई मेरो आफूले फोनबाट हुन्छ कि मेरो फार्ममा आएर हुन्छ कि म आफै उसको फार्ममा गएर हुन्छ कि सल्लाह सुझाव दिएर अगाडि बढ्ने. मैले सुरुवात गरेर अब मेरो 13 वडाका कृषकहरू अलिकति जागरूक भएर अब सुरुबाट अब पहिला भन्दा पनि अहिले नयाँ टेक्नोलोजीहरू नयाँ पुस्ताहरू आइरहेको छ त्यसैले अब थोरै अगाडि बढिरहेको छ.
7: निकै मतलब हामी कुराकानी अन्त्यमै खण्ड भइसकेका छौँ. अब जस्तो एउटा उत्प्रेरणा कि यो उद्यमी बन्ने कुरा चान्सुने विषय नै होइन भनिन्छ कि किनकि सबै बन्न पनि सक्दैनन् र उद्यमशीलता यस्तो खालको एउटा जागृत हो भित्री स्वेच्छाबाट मात्रै जागृत भयो भने मात्रै त्यो सम्भव छ देखावटीमा गर्ने कुरा होइन भनेर पनि भनिन्छ. त्यो अनुभव यहाँले आफै भित्रबाट गर्नुभएको छ है.
9: अब यस्तो छ तपाईँको त्यहाँ
7: तर यहाँ एउटा प्लस पोइन्ट चाहिँ परिवारले सपोर्ट गर्नु
9: हजुर मेरो ड्याडीको
7: हिजो पनि गर्नुभयो आज पनि
9: गर्नुभयो.
7: कति पहिला चाहिँ सुरुवाती फेजमा सपोर्ट गर्दै नगर्ने उल्टो टाढिन खोज्ने खालको प्रवृत्ति हुन्थ्यो र सफल भइसके पछाडि मात्रै नजिकैको अवस्था हुन्थ्यो. त्यो चाहिँ यहाँलाई
9: पढ्यो सुरुमा म जाँदा चाहिँ तपाईँको म यत्रो पढेको मान्छे अब गाउँमा आएर बाख्रा पाल्छु भन्छ भैँसी गोठमा गोबर सोर्छु भन्दाखेरि अलिकति सबैले अनौठो पनि लाग्यो. सबैले किन यस्तो गरेको होला भन्ने सोच आयो. तर अहिले चाहिँ तपाईँको मेरो उत्पादन अब विभिन्न प्रदेश सरकार केन्द्र सरकार अब विभिन्न माध्यमबाट सम्मान गर्दा चाहिँ कुशलले राम्रै गरेको रहेछ. त्यहाँको उत्पादनलाई त्यहाँका भएका बाँधो रहेका जमिनहरूलाई उपभोग गरेर त्यहाँका मान्छेहरूलाई कम्तीमा भनेको समय दुध खान दिएको छ भनेको समय पनिर खान दिएको छ भनेको समय माछा खान दिएको छ खसी बोकाहरू काटेर खुवाएको छ. त्यसरी गर्दाखेरि त्यहाँका अहिले चाहिँ सोद्धाखेरि चाहिँ ओ कुशलले राम्रै गरेको रहेछ भन्ने चाहिँ अहिले पहिला किनभने यो कुशलले किन यस्तो गरेछ भन्ने सोच हुन्थ्यो भने अहिले
7: तर घर परिवारको भित्रबाट चाहिँ सपोर्ट थियो बाहिर वरिपरिका छरछिमेकबाट चाहिँ त्यो खालको
9: अवस्था थिएन सर. किनभने अब गाउँ काठमाडौँमा बसेको 10-12 वर्ष बसेको मान्छे गाउँ आएर गर्छु भन्छ के गरेर लाग्यो भन्ने नै भएको थियो होला. अन्य अनुभव थियो होइन. बाख्रा पाल्छु भन्छ बाख्रा तपाईँको पहिलाको ऊ गर्नुहुन्छ भने 2-3 लाख रुपियाँ पर्छ बोयरको बाख्रा त्यो किनेर ल्याउँदा पनि यत्रो महँगो पर्छ र भन्ने नै सोच थियो भने होइन. त्यसरी चाहिँ सुरुवात गर्दाखेरि 4-5 वटा बाख्राबाट सुरु गरियो 200 बाख्रा पुग्यो त्यस पछाडि भैँसी बजोड गरियो. त्यसरी गर्दा गर्दै अहिले गाउँतिर अब रोजगारी पनि भएको छ 4-5 जना मान्छेलाई होइन. त्यसरी काम गर्छ
7: अरूहरूले पनि सुरुवात गर्नुभएको छ वरिपरि
9: वरिपरि
7: पालिकामा अरू
9: पालिकामा हाम्रो 13 वटै पालिकामा
7: होइन जस्तो यहाँले सुरुवात गरेपछि यहाँकै श्रेयाले सुरुवात गर्नेहरू हुनुहुन्छ.
9: पहिला पनि हुनुहुन्थ्यो अब त्यस पछाडि अहिले पनि अब कृषि गर्नुपर्छ कृषि बिना सम्भव छैन है. अब वैदेशिक रोजगार मात्रै सधैँ गएर मात्रै हुँदैन भन्ने छोड्दै
7: त्यो सन्देश भएको छ.
9: सन्देश भएको
8: अब यहाँहरूसँग जोडिँदै गर्दा यहाँहरूको स्थानीय पालिकासँगको पक्कै पनि समन्वय छ अथवा कतिको सपोर्ट पाउनु भएको छ ठ्याक्कै प्रश्नसँग भनिदिनुहोस् उहाँहरूलाई पनि हामी पछि कुराकानी गर्छौँ।
9: अब यस्तो छ ठ्याक्कै भन्दाखेरि सामान्य अब भेटनरीले घाँसहरू यो लगाउनु पर्छ भनेर अलिअलि अब 50-50 आयोजनामा दिएको छ तर मैले चाहिँ के भनिरहेको छु भने भेटनरी नगरपालिकाबाट चाहिँ मेरो दुध उत्पादन धेरै छ अहिले त्यतिकै अब लगभग थोरै थोरै बिक्री भएको छ थोरै खेर भइरहेको भन्दा पनि मैले पनिर बनाएको छु खेर त गएन त्यसलाई चाहिँ मैले चाहिँ 50% लगायत नगरपालिकाबाट मेरो उद्योगमा कृषिलाई अहिले चाहिँ उद्योगमा जोड्नुपर्छ जुनै पनि क्षेत्रमा उद्योगमा जोड्न सकियो भने त्यहाँ भएका चिजहरू मिठा दुधको परिकारबाट धेरै किसिमको परिकारहरू बन्न सकिन्छ त्यसमा सानो लगानी नगरपालिकाबाट गरिदियो भने त्यसमा 50% मैले हालेँ भने सानो मिसिनलाई अब तपाईँको 10-5 लाखमा एउटा मिसिन पाइन्छ भने 5 लाख रुपियाँ मैले हालेँ भने 5 लाख रुपियाँ नगरपालिकाले गर्यो
8: भनेपछि अरू
9: विविधीकरण जानु पर्यो कि
8: आवश्यक
9: पनि छ कि प्याकेजिङको थियो प्याकेजिङ छ अहिले तपाईँको सधैँ हातले प्याकेजिङ गरेर सकिँदैन नि त अब धेरै हुन थालेपछि प्याकेजिङ गरेर त्यसलाई चाहिँ अब महिनौ दिन्छ नबिग्रिने तरिकाले ग्रेडिङ गरेर प्याकेजिङ गरेर जान सकियो भने त्यसलाई चाहिँ बजारमा त्यही तनहुँ जिल्लामा मात्रै होइन कि मैले काठमाडौँ ल्याउन सकेँ नि त प्याकेजिङ गर्न सकेँ भने अथवा पोखरा लान सकेँ त्यसरी उद्योगमा नगरपालिकाबाट चाहिँ त्यो सपोर्ट भइदियो भने कृषिलाई पर्यटनमा जोड्न सकु उद्योगमा जोड्न सकु भने चाहिँ
8: भनेपछि यो खालको प्र्याक्टिस अथवा पालिकालाई यो खालको एउटा दस्तावेज जस्तो एउटा यो चाहिँ मलाई चाहिएको छ भनेर निवेदन अथवा आवेदन भर्नु भएको छैन उहाँहरूसँग कुरा चाहिँ गर्नुभएको
9: कुरा चाहिँ मैले
8: पठाउँछु धेरै जसो पालिकाहरूको अथवा कार्यालयहरूको चाहिँ एउटा कुनै कार्यक्रम हुन्छ त्यसलाई सूचनाको रूपमा प्रभाव गर्ने कुरा त्यसमा आवश्यक छ कि छैन भन्ने कुरामा रिसर्च खासै भएको देखिँदैन कि त्यो कुरालाई चाहिँ अब यस्ता कार्यालयहरूले सुधार्नु आवश्यक छ किसानलाई के चाहिँ चाहिन्छ त्यो आवश्यकताको आधारमा चाहिँ अनुदान दियो भने त्यसबाट
9: अहिले के हुन्छ
8: चाहिँ राम्रो पनि हुन्छ
9: अहिले चाहिँ मागमा आधारित हुन्छ कि तपाईँले मलाई मेरो फार्मलाई यो यो कुराको चाहिएको छ अब दुध दिने मिल्की पार्लर अथवा त्यहाँ व्यवस्थापन गर्ने मिसिनहरू होइन अब त्यहाँ उद्योगमा जोडिने प्याकेजिङकोहरू मागमा आधारित गर्नु पर्यो कि अब पहिला चाहिँ के कुरामा माग कृषकहरूको के कुरा माग छ भन्ने कुरा होइन कि अब घाँसै लाउने ब्याड बोका दिने त्यसरी चलन छ पहिला थियो
8: एउटा उदाहरण है जस्तो यहाँले चाहिँ कुनै घाँस काट्ने मेसिन किन्नुभयो अर्को पटकलाई नचाहिने पनि सक्छ नि यहाँलाई त्यसमा मात्र आवेदन गराएर अनि फेरि यहाँलाई 50% लगानी गरेर त्यो त आवश्यक
9: हुँदैन
8: त्यस्तै कुरामा चाहिँ साँच्चै मागमा आधारित हुन पर्यो
9: मागमा आधारित हुनु पर्छ मागमा आधारित हुन पर्यो उसले कति ऊ गरेको छ त्यसको मूल्याङ्कन गरेर त्यसरी दिन सक्यो भने कृषकले मागमा आधारित गर्न कार्यक्रम त्यस्तै हो तपाईँले भने जस्तै सूचना फुलाउने निवेदन दिने अब मसा घाँस काट्ने मिसिन छ टुक्रा लगाउने मिसिन छ अब मकै पिन्ने मिसिन छ दाना बनाउने
8: काम
9: पनि भएन मलाई 2 दिन त सामान लिएर आएर त्यो भएर अहिले चाहिँ अब उसलाई के को जरुरत छ त्यो अनुसार मागमा आधारित काम गर्न सक्यो भने चाहिँ सम्भव छ
8: बहुत निष्कर्ष सहितको यहाँले भन्नुभयो अन्यहरूलाई सबैतिर देशैभरि काम लाग्ने विषय यो चाहिँ क्रिस्चियनले चाहिँ अथवा उद्यमीहरूले मागमा आधारित चाहिँ त्यो खालको एउटा सपोर्टिङ सरकारी संयन्त्रबाट भयो भने त्यसबाट आउने प्रतिफल र साँच्चीकै किसानलाई चाहिएको उद्यमीलाई चाहिएको आवश्यकता परिपूर्ति भयो भने त्यसबाट आउने प्रतिफल बल्ल सबल हुन्छ यो चाहिँ भन्नुहुन्छ
9: यो यो नै हो सर जुन पालिकाले अथवा केन्द्रीय सरकार प्रदेश सरकारले पनि अब कृषकको मागमा आधारित के छ पहिला त्यो खुलाउन सक्यो भने सूचना कुनै त सरकारी तहले त सूचना खुलाउने हुन्छ सूचना खुलाएर 30 दिनभित्र 15 दिनभित्र निवेदन आवेदन पेश गर्छ कृषकले कृषकले पेश गरेपछि बल्ल छनौट गरेर मात्रै दिने हुन्छ त्यसमा पनि तपाईँको अब मागमा
8: ख्याल
9: गर्नुपर्छ सर
8: हामी अन्तिम खण्डमा छौँ सठिकमा यहाँको कुशलको कुशलताको कर्म भनेर हामीले शीर्षक पनि दिएका छौँ यो भन्दै गर्दा यहाँले कृषि क्षेत्रमा चाहिँ एउटा उद्यमीको लागि अब्बल परिचय पनि बनाइसक्नु भएको छ यद्यपि सुरुवात गर्दा पटक पटक अप्ठ्यारो अथवा अल्झनहरू पनि आए यहाँले अप्ठ्यारोमा पनि भन्नुहुन्थ्यो र यहाँले भन्नु पनि हुन्छ यो भन्दै गर्दा पछाडि फर्किनु परेको त छैन नि है यो क्षेत्रमा लाग्यो
9: त्यस्तो सम्भावना छैन सर
8: बेला बेला नैराश्य पनि भयो
9: त्यस्तो कर्मचारी व्यवस्थापन अब तपाईँको आज ल्यायो कर्मचारी 2-3 महिना काम गर्छ काम गरेपछि नेपालमा मेन समस्या भनेको
8: जनशक्तिको
9: अभाव है सर जनशक्तिको अभाव हो त्यो भएको कारणले कहिले पनि कहिले कर्मचारी छोडेर हिँड्ने भने आफैले पनि दुध धुनुपर्छ आफै बजार जानुपर्छ आफैले गोबर छोड्नुपर्छ आफैले घाँस काट्नुपर्छ त्यो सम्भावना एकदम कर्मचारीको चाहिँ व्यवस्थापन गरेर नेपालको जनशक्ति विदेशमा गएर तपाईँको अब 20,000 काम गर्छन् भने नेपालमा 30,000 रुपियाँ दिँदा पनि खाएर बसेर दिँदा पनि काम गरेर अब उहाँहरूलाई लाज
8: लाग्छ,
9: काम नगरिदिने, अब गाउँमा नेपाल हाम्रोतिर अब अर्को फर्ममा किन काम गरेको भन्ने यस्तो यस्तो चलन छ। अन्त त्यो भएको कारणले गर्दाखेरि जनशक्तिको अभाव हो तपाईँको अहिले भएको। अब अहिले आधुनिक किसिमका टेक्नोलोजी आएर आधुनिक कृषि, परम्परागत कृषि होइन कि आधुनिक कृषि गर्नु पर्छ, त्यसैले आधुनिक किसिमका टेक्नोलोजीहरू सबै कुराहरू आइरहेको छ, त्यसलाई आधुनिक तरिकाले कृषि गर्दाखेरि छिटो सरिदो पनि हुन्छ र अब पहिलाको परम्परागत भन्दा आधुनिक तरिकाले व्यवस्थापन गर्न सकियो भने अब काम गर्न सजिलो पनि हुन्छ र नाफामा पनि हुन्छ।
8: हुन्छ कुशल सर, निकै महत्वपूर्ण विषय सन्दर्भ दिनुभयो, आफ्नो अनुभव जस्ताको तस्तै राख्ने प्रयास पनि गरिदिनुभयो, मैले त्यो सबै कुरा आवश्यक भनेर पनि त्यो खालका प्रश्नहरू गर्ने प्रयास पनि गरेँ। फेरि पनि यहाँलाई कृतज्ञ छौँ, यहाँको कर्मलाई फेरि पनि शुभकामना दिँदै, निरन्तरताको लागि फेरि शुभकामना भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ। कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु।
9: नमस्कार, मेरो यो आफ्नो कुरा राख्न दिनुभयो, अब यसमा यो टिभीलाई धन्यवाद दिँदै आफ्नो मेरा अनुभवहरू केही जानेको नजानेको कुराहरू भन्न दिनुभयो, त्यसलाई लिएर तपाईँलाई धन्यवाद दिनु
8: हुन्छ। अहिले विदाको छौँ हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले कुशल चन्द्र अधिकारीको कुशलताको कर्म अर्थात् कृषि कर्मलाई नजिकबाट निहाल्ने प्रयास गरेका छौँ। हो, संघर्ष पक्कै पनि छ, कृषि क्षेत्रमा अझै बढी छ, तर पटक पटकको अथक प्रयासले अथवा निरन्तरताको अथक प्रयासले नै मान्छेलाई सबल बनाउँछ, सफल बनाउँछ भने जस्तै आज हामीले कुशलताको कुशल कर्मलाई, कुशलको कुशलताको कर्मलाई सँगसँगै साध्ने प्रयास पनि गर्यौं भन्दै पक्कै पनि कृषि क्षेत्रमा सम्भाव्यता यसरी खोजौं, सम्भावना छ हाम्रै क्षेत्रमा, सम्भावना खोजौं भन्ने खालको सन्देशसँगै आजको श्रृंखलाको समय सकिनै सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन्, अन्यहरू रहे भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97 192, 98510 97 192 टेलिफोन अथवा एसएमएस गरेर आफ्नो कुराहरू राख्न सक्नुहुन्छ भन्दै असीम सापरेहरूकोबाट बिदा पनि अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं। नमस्कार।
10: हजुरको रेडियो 102.1 मेगा।
11: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
12: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी, रामेछाप।
13: दाँत दुखेर मर्न लागे, हेर्दै त मेरो दाँतमा के भएछ?
14: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
13: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
11: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
15: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0485-40-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
16: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
18: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने

0: सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
8: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
13: सम्पर्क नम्बर 0475904660 98692569998।
14: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
15: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
14: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
15: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
14: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
15: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
16: अहिले साँझको 6 बजे।

नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यो समाचारका मुख्य समाचारहरूबाट।

0: कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा चार फुट भयो प्रधानमन्त्रीहरूको जोड। आगोसँग खेल्ने काम नगर्न नेपाली कम्युनिष्ट पार्टीका सांसद पुनको राष्ट्रपालाई चेतावनी। शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्य बीमा कार्यक्रमको ओपीडी सेवा भोलिदेखि फेरि शुरू हुने। यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार लेखक तथा अध्येता रमेश रुछेन राईलाई वितरण। चुरोट बीडीको असर पुरूष भन्दा महिलामा बढ़ी रहने गरेको अध्ययनको निष्कर्ष। अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानाडा खेल्दै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज एउटै मञ्चमा उपस्थित भएका नेपालका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको सन्दर्भमा काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा उहाँहरूले कम्युनिष्टहरू मिल्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउनु भएको छ। चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने भन्दै उहाँले अब दीर्घकालीन एकता गर्नै पर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताउनु भएको छ। कम्युनिष्टहरू मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आजको भोलि नै पार्टी एकता कठिन भए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको छ। एउटा पार्टी मात्र नभई नेपालमा सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको तर कुरा गरेर मात्र केही नहुने उहाँको भनाइ छ। मिल्न सक्नुपर्ने जति मिल्नुपर्ने उहाँले बताउनु भएको छ। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको तर कम्युनिष्टहरूका नीति सही भएको दावी गर्नुभएको छ। कम्युनिष्टहरूसँगै सबै लोकतान्त्रिक शक्ति मिलेर अहिलेको प्रतिगमनलाई पराजित गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गर्नुभएको छ। यसका लागि वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा मदन भण्डारी फाउन्डेशनका अध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानलाई समेटेर तयार पारिएको पुस्तकका लेखक रमेश रुचेन राईलाई 2,00,000 रूपियाँको पुरस्कार हस्तान्तरण गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिकको संज्ञा दिएका छन्। आइतबार संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व मन्त्री समेत रहनुभएका पुनले राष्ट्रपाको पछिल्लो राजनैतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गर्नुभएको छ। राष्ट्रपाले निर्वाचनका बेला र विभिन्न प्रदेशहरूमा पुगेर संघीयता सुदृढ़ गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता पुनले अहिले महाधिवेशन मार्फत संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको बताउनु भएको छ। उहाँले राष्ट्रपतिभित्रै वैचारिक अस्पष्टता रहेको दावी गर्दै सभापतिको प्रस्तावमा संविधान र संहिताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्र दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क समेत गर्नुभएको छ। आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको। आर्थिक विधेयकले करका दरहरू छूट आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्नेले जवाब दिनुभएको छ। छलफलमा क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लीले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्रागिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्र ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिकता बढ़ाउने तर्क गर्नुभएको छ। अर्थशास्त्रको लाफर कर्भको सिद्धान्तलाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले करको दर एउटा निश्चित बिन्दुसम्म बढ़ाउँदा राजस्व संकलन बढ़े पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताउनु भएको छ। सरकारले यसपटक उच्च सीमान्त करको दरमा 10% बिन्दुले कटौती गर्ने प्रस्ताव गरेको जानकारी दिँदै उहाँले यसबाट राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने दावी गर्नुभएको छ। करको दरलाई व्यावहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ्ने उहाँको विश्वास छ। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख डोल प्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो। शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग अर्थात ओपीडी सेवा भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन सक्नेछन्। अस्पताल बीमा अन्तर्गतको ओपीडी सेवा मात्रै सञ्चालनमा ल्याउन लागेको हो। अस्पताल बीमा सेवा लिनका लागि छुट्टै टिकट काउन्टर पनि सञ्चालनमा ल्याएको छ। बीमा अन्तर्गतको ओपीडी टिकट बिहान 7 बजेदेखि 11 बजेसम्म तथा दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म लिन सकिन्छ। अस्पतालले तोकिएको समयमै उपस्थित भई सेवा लिन सेवाग्राहीलाई अनुरोध गरेको छ। यस अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमका सबै सेवा बन्द गरेको थियो। मदन भण्डारी फाउन्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुचेन राईलाई प्रदान गरेको छ। लेखक राईको अनुसन्धानमूलक कृति श्वेत शार्दूल मदन भण्डारीको जीवनलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 पुरस्कृत गरिएको। आज काठमाडौँमा एक कार्यक्रमका बीच उहाँलाई पुरस्कार हस्तान्तरण गरिएको। फाउन्डेशनले जननेता मदन कुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ। बागमती प्रदेश सरकारले दोलखाको 106 स्थानमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले प्रदेशका 6 स्थानमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि 7,70,00,000 बजेट तर्जुमा गरेको हो। जस अनुसार दोलखाको सैलुङ, काठमाडौँको दक्षिणकाली, काभ्रेको पनौती, मकवानपुरको हेटौँडा र ललितपुरको महालक्ष्मीमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिने बागमती प्रदेश सरकारले जनाएको छ। मानव विकास सूचाङ्कमा पछाडि का क्षेत्र लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। मनसून सक्रिय हुन नसक्दा बागमती प्रदेशमा धान रोपाई अत्यन्त सुस्त बनेको छ। पर्याप्त वर्षा नहुँदा धेरैजसो ठाउँमा किसानलाई धानको ब्याड जोगाउन समेत मुस्किल भइरहेको छ। प्रदेशका 13 जिल्लामा 12 असारसम्म कुल खेतीयोग्य क्षेत्रफलको 3.50% मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 16% भन्दा बढ़ी क्षेत्रमा रोपाई सम्पन्न भएको थियो। बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सुजन कौडेलले मनसूनी वर्षा नहुँदा रोपाई उल्लेख्य रूपमा प्रभावित भएको बताउनु भएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाई निकै पछाडि परेको उहाँले बताउनु भएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ रेडियो सुन्दै गर्नुहोला।
7: रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क। सम्पर्क नम्बर 0475904662 98692 65 99 8।
6: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरि हाँसको गणना आजदेखि शुरू भएको छ। तीन दिनसम्म चल्ने गणनामा अर्चनाको टोलीलाई तीन उपसमूहमा विभाजन गरी तीन ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरि हाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरि हाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरियासको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। फिफा विश्वकप 2026 समूह चरणका सबै खेल आइतबारदेखि सकिएको छ। जून 11 शुरू भएको विश्वकप प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानाडामा भइरहेको छ। त्यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका पनि छन्। एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्यूरोले त्यसबारे अनुसन्धान गरिरहेको जनाएको छ। काठमाडौँमा बसेर रोजगारी गर्दै गरेका 25 वर्षीय एकजना युवक पोर्ट सुगल फुटबल टोलीको फ्यान थिए। लाइभ फुटबल हेर्ने प्लेटफर्म खोज्दा उनले सामाजिक सञ्जालमा एउटा विज्ञापन देखे। नेपालको अल इन वान टीभी एप जीजीटीभीको विज्ञापन थियो। त्यसमा सबै च्यानल प्रत्यक्ष हेर्न सकिने, मोबाइल, ट्याब्लेट र एन्ड्रोइडमा पनि चल्ने उल्लेख थियो। फेसबुकमा देखिएको सो विज्ञापन उनले डाउनलोड गरे। डाउनलोड गर्दै जाँदा एप डेभलपरबाट यस्तो मेसेज आयो, तपाईँको ग्लोबल स्मार्ट ब्याङ्क खाता सम्पत्ति शुद्धिकरणको इस्कुमा लग भएको छ, इस्युमा लग भएको रहेछ। ब्याङ्कको पासपोर्ट राखेर रिक्स हटाउनुहोस्। पीड़ितले पासपोर्ट प्रविष्ट गरेको केही समयमा उनको खातामा भएको 23,000 अपरिचित व्यक्तिको खातामा ट्रान्सफर भए। भटायत स्थित प्रहरीको साइबर ब्यूरोमा त्यस्तै खालका उजुरी आइरहेका छन्। जेठ महिनापछि अहिलेसम्म फुटबल हेर्ने नाममा ठगिएका 115 उजुरी आएको ब्यूरोका एसपी दिलीप गिरीले जानकारी दिनुभएको छ। विद्युतीय माध्यमबाट खाता ह्याक गरेर ठगीमा संलग्न गृहले फिफा विश्वकप निशुल्क हेर्न पाइने विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा राखेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। पीड़ितहरूलाई फिसिङ गर्न उनीहरूले एपीके फाइललाई माध्यम बनाउने गरेका छन्। फिफा विश्वकप हेर्न निश्चित रकम तिर्नुपर्ने हुन्छ, तर रकम तिर्न लोभ गरेर निशुल्क हेर्न खोज्दा सर्वसाधारण ठगिने गरेको एसपी गिरीले बताउनु भएको छ। उजुरी उपर ब्यूरोले अनुसन्धान गरिरहेको भए पनि आरोपीहरू हालसम्म पक्राउ परेका छैनन्। अहिलेसम्म त्यस्ता लिंक खोल्दा 2,29,00,000 भन्दा बढ़ी रकम ठगी भएको भेटिएको छ। फर्जी लिंकहरू राखिएका फाइललाई एपीके फाइल भन्ने गरिन्छ। अनलाइनको पछाडि .exe.bat जस्ता फाइलहरू यस्तो ठगीमा प्रयोग हुँदै आएको छ। गिरोहले एउटै व्यक्तिको खाताबाट 23,000 25,00,000 चोरी गरेका छन्। ब्यूरोका एसपी गिरी त्यस्ता फाइल नखोल्न आग्रह गर्नुभएको छ। अबको तीन दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढ़ी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेको बेला अबका केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। उत्तिकै मात्रामा चुरोट बिडी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वाईएल कर्नेल मेडिकल कलेज, बेलायतको युके बायोबाङ र स्वीडेनको जे2एलइनका अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बिडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै तीन गुणासम्म बढ़ी रहन्छ। 24 लाख भन्दा बढ़ी व्यक्ति समेटेकी एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सरजन्य पदार्थ शोष्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुख क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रोजनिवृत्ति जस्ता समस्या महिलालाई मात्र निम्ताउँछ। यसैले चुरोट विधि सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। हर्मुज जलमार्गमा प्यानामाको झण्डा भएको पानी जहाज एमटी किकोमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य इलाकामा आक्रमण गरेको छ। यी क्षेत्रमा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहरानको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एकअर्कालाई जुन 17 हस्ताक्षर भएको 14 बुधी युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमणले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। र समाचारको अन्त्यमा खेल समाचार। विश्वकप फुटबल 2026 नकआउट चरणका खेलहरू नेपाली समयअनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज सम्म चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। सम्म चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको। जारी विश्वकपको सहआयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। चाँदै चाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। कम्युनिष्ट एकतासहित पुराना दलहरू मिल्नुपर्नेमा 4 पूर्व प्रधानमन्त्रीहरूको जोड़। आगोसँग खेल्ने काम नगर्न नेपाली कम्युनिष्ट पार्टीका सांसद पुलको राष्ट्रपालाई चेतावनी। शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्य बीमा कार्यक्रमको ओपीडी सेवा भोलिदेखि फेरि शुरू हुने। यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार लेखक तथा अध्येता रमेश रूचन राईलाई वितरण। चुरोट विधिको असर पुरूषभन्दा महिलामा बढ़ी रहने गरेको अध्ययनको निष्कर्ष। अमेरिका र इरानबीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानाडा खेल्दै। हवस् त साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत्पन्ने समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: किन आँखा मिसेको मिसे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको 32 अंकमा तपाई सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झन्कारद्वारा उत्पादित यो कार्यक्रम लिएर हरेक आइतबार झैं म ईश्वर विश्वकर्मा तपाईँकै रेडियो सेटमा उपस्थित भइसकेको छु। यो कार्यक्रम तपाईँले झन्कार एफएम सँगै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिहदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता, आजको अंकमा हामीले गोकुलगंगा गाउँपालिकाको गाउँ सभाको 19 अधिवेशन विशेष सामग्री लिएर आएका छौं। यस अन्तर्गत आगामी आर्थिक वर्षको बजेट तथा चालू आर्थिक वर्षमा पालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्दैछौ। शुरूमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले पालिकाको उपलब्धि सहित प्रस्तुत गर्नुभएको यो प्रतिवेदन सुनौ।
1: गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँ सभाका सदस्यज्यूहरू, नेपालको संविधान बमोजिम सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनबाट जनताको अपार विश्वास र अभिमत प्राप्त गरी हामी दोस्रो कार्यकालको चौथो वर्ष सफलतापूर्वक सम्पन्न गर्दै पाँचौं वर्षमा प्रवेश गरेका छौं। निर्वाचनका क्रममा घोषणा पत्र मार्फत जनता समक्ष गरेका प्रतिबद्धतालाई योजनाबद्ध र जिम्मेवारीपूर्ण ढंगले कारण गर्दै एक पछि अर्को उपलब्धि हासिल गरिरहेका छौं। शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, भौतिक पूर्वाधार, भाषा, धर्म, संस्कृति, वातावरण संरक्षण तथा सुशासनलाई विकासका प्रमुख आधार स्तम्भका रूपमा आत्मसात गर्दै समृद्ध, आत्मनिर्भर र समुन्नत गोकुलगंगा निर्माणको अभियानमा निरन्तर अग्रसर रहेका छौं। संविधान र प्रचलित कानूनको परिभित रही जनअपेक्षा अनुरूप पारदर्शी, जवाफदेही र जनमैत्री सेवा प्रदान गर्नु हाम्रो साझा दायित्व र अटल प्रतिबद्धता रहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित गोकुलगंगा गाउँपालिकाको अध्यक्षको हैसियतले गाउँ सभाको 19 अधिवेशनलाई सम्बोधन गर्दै यस ऐतिहासिक अवसर प्राप्त मेरो लागि अत्यन्त गौरव, जिम्मेवारी र आत्मसन्तुष्टिको विषय बनेको छ। यस गरिमा मैले अवसरमा सर्वप्रथम राष्ट्रको सार्वभौम सत्ता, राष्ट्रिय एकता, लोकतन्त्र र संघीय लोकतान्त्रिक व्यवस्थाको स्थापना तथा सुदृढीकरणको लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, दलित सशस्त्र संघर्ष तथा लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सम्पूर्ण महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका लागि दूरदर्शी नेतृत्व प्रदान गर्नुहुने अग्रज राजनीतिक व्यक्तित्वहरू, लोकतन्त्रका योद्धाहरू, घाइते तथा बेपत्ता परिवार, नागरिक समाज, राष्ट्र सेवक, कर्मचारीहरू, सुरक्षाकर्मी तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति उच्च सम्मानसहित हार्दिक कृतज्ञता व्यक्त गर्दछु। जनताको विश्वास नै हाम्रो शक्ति, जनसहभागिता नै विकासको आधार र सुशासन नै समृद्धिको मार्गदर्शन सिद्धान्त हो भन्ने दृढ विश्वासका साथ हामी समावेशी जीवन र न्यायपूर्ण विकासको यात्रामा अगाडि बढिरहेका छौं। समृद्ध गोकुलगंगा, सुखी र सम्मानित नागरिक भन्ने साझा संकल्पलाई साकार पार्न गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नायक समाज, निजी क्षेत्र, सञ्चार जगत तथा सम्पूर्ण गाउँवासीहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यही ऐक्यबद्धता कायम रहने विश्वास व्यक्त गर्दछु। यस गोकुलगंगा गाउँपालिकाको विकास तथा समृद्धिको लक्ष्य प्राप्ति अवसर र चुनौतीहरू, विद्यमान अवसरहरू, गैर बन्ने अवसरहरू रहेका छन्। संवैधानिक रूपमा अधिकार सम्पन्न स्थानीय सरकारको स्थापना भई स्थानीय तहलाई 22 एकल अधिकार तथा संघ र प्रदेशसँग साझा अधिकारहरू प्रत्याभूत भएकोले स्थानीय आवश्यकता अनुसार विकास र सेवा प्रवाह गर्ने सशक्त आवाज तयार भएको स्थानीय सरकार सन्दर्भ ऐन 2074 तथा अन्य प्रचलित कानूनको व्यवस्था अनुसार स्थानीय आवश्यकता र जनचाहना अनुरूप ऐन नीति, नियम, कार्यविधि, मापदण्ड तथा आवधिक एवं क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयन गर्ने संस्थागत क्षमता क्रमशः विकास हुँदै गएको स्थानीय सरकारलाई नीति कार्यक्रम

गर्ने आधार निर्माण भएको संघ प्रदेश सरकार विकास साझेदारी तथा निजी क्षेत्रसँग सहकारी र साझेदारी मार्फत पूर्वाधार विकास सामाजिक क्षेत्रको सुदृढीकरण तथा स्थानीय आर्थिक विकासका कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने सकिने अनुकूल वातावरण विद्यमान रहेको स्थानीय नागरिकहरूको विकासप्रतिको सकारात्मक सोच जनसहभागिता र सामाजिक सद्भाव गाउँपालिकाको समग्र समृद्धिको विकास तथा सुशासन स्थापना गर्ने सबैभन्दा महत्वपूर्ण अवसरका रूपमा रहेको छ। विद्यमान चुनौतीहरू देखाए पाउँदा दिन चुनौतीहरू रहेका छन्। गोकुल गंगा गाउँपालिकाको समग्र विकास समृद्धि तथा सुशासन लक्ष्य हासिल गर्ने क्रममा विद्यमान स्रोत साधन र अवसरहरूको प्रभावकारी परिचालन सँगै देहायल कमिसनका प्रमुख चुनौतीहरू रहेका छन्। स्थानीय आवश्यकता श्रम बजारको मापदण्ड रोजगारमुखी शिक्षमूलक तथा प्रविधि मैत्री शिक्षाको विकास गरी दक्ष जनशक्ति उत्पादन गर्नु कृषकहरूलाई कृषि उपजको बजार मूल्य माग तथा बजारीकरण सम्बन्धी सूचना समयमा उपलब्ध गराई उत्पादन र बजार बीचको प्रभावकारी सम्बन्ध स्थापित गर्नु गुणस्तरीय बिउ बिजन मर्खा कृषि सामग्री तथा आधुनिक कृषि प्रविधिको सहज र समयमै उपलब्धता सुनिश्चित गर्नु युवा जनशक्तिलाई कृषि तथा कृषिमा आधारित उद्यमशीलताप्रति आकर्षित गर्दै कृषिलाई सम्मानजनक व्यावसायिक र लाभदायी पेसाका रूपमा विकास गर्नु व्यवसायिक कृषक तथा कृषि उद्यमीहरूको संख्या वृद्धि गर्दै कृषि उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु वैदेशिक रोजगारबाट फेटिएका शिक्षित तथा पुँजी भएका युवाहरूको ज्ञान शिल प्रविधि र लगानीलाई स्थानीय उत्तम उत्पादन तथा रोजगारी सिर्जना प्रभावकारी रूपमा उपयोग गर्नु निर्माण सम्पन्न भएका भौतिक रोजगारहरूको नियमित मर्मत सम्भार संरक्षण तथा दिगो व्यवस्थापनका लागि संस्थागत प्रणालीको विकास गर्नु भिरालो भूभाग बाढी पहिरो तथा अन्य प्राकृतिक विपदको उच्च जोखिम भएका क्षेत्रमा अव्यवस्थित भवन तथा बस्ती विकासलाई नियन्त्रण गर्दै सुरक्षित बस्ती विकासलाई प्रवर्धन गर्नु अव्यवस्थित सहरीकरण तथा बस्ती विचारलाई नियमन गर्दै योजनाबद्ध व्यवस्थित वातावरण मैत्री र दिगो बस्ती विकासको तहहरूलाई कार्यान्वयन गर्नु वैज्ञानिक जलवायु उत्थानशील वातावरण मैत्री तथा व्यावहारिक भू उपयोग योजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै भूमि स्रोतको दिगो व्यवस्थापन गर्नु संचार तथा सूचना प्रविधि सेवाको पहुँच र गुणस्तरीय अभिवृद्धि गर्दै सेवा प्रदायक संस्थाहरूको प्रभावकारी नियमन र सम्बन्धी मार्फत नागरिकलाई हरपद सेवा उपलब्ध गराउनु प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थ ढुङ्गा विद्युत बालुवा लगायतको वैज्ञानिक व्यवस्थापन गर्दै कानुनी मापदण्ड विपरीत हुने अवैज्ञानिक तथा दोहनलाई नियन्त्रण गर्नु विभिन्न समयमा निर्माण भएका गाउँपालिकाका भौतिक पूर्वाधार तथा पुँजीगत सम्पत्तिको एकीकृत अभिलेखीकरण मूल्याङ्कन संरक्षण तथा प्रभावकारी उपयोगका लागि सम्पत्ति व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्नु जलवायु परिवर्तन प्राकृतिक विपद तथा वातावरणीय जोखिमहरूको प्रभाव न्यूनीकरण गर्दै उत्थानशील पूर्वाधार तथा समुदाय निर्माण गर्नु सीमित आन्तरिक स्रोत र बढ्दो विकास आवश्यकता बीच वित्तीय अनुशासन कायम गर्दै राजस्व परिचालन स्रोत व्यवस्थापन र विकास खर्चको प्रभावकारिता अभिवृद्धि गर्नु सुशासन पारदर्शिता सेवा प्रवाहमा प्रविधिको प्रयोग तथा नागरिक सहभागितालाई थप प्रभावकारी बनाउँदै स्थानीय सरकारप्रतिको जनविश्वास सुदृढ गर्नु जनसाङ्गीत परिवर्तन बढ्दो बसाई सराई तथा श्रमशक्ति पलायनका कारण स्थानीय उत्पादन कृषि तथा आर्थिक गतिविधिलाई परेको प्रभावलाई न्यूनीकरण गर्दै स्थानीय रोजगार अवसर सिर्जना गर्नु अब म चालु आर्थिक वर्ष 2082-83 हालसम्म हासिल भएका प्रमुख उपलब्धिहरू संक्षिप्तमा प्रस्तुत गर्न चाहन्छु। नेपालको संविधान 2072 परिकल्पना गरेको संघीय शासन प्रणालीको मर्म र भावना अनुरूप स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित भएको छ। स्थानीय स्तरबाट प्रभावकारी सेवा प्रवाह जनअधिकारको संरक्षण सुशासन पारदर्शिता जवाबदेहीका जनसहभागिता मूलक विकास प्रक्रियालाई संस्थागत गर्दै समृद्ध सुखी र आत्मनिर्भर गाउँपालिका निर्माणको अभियानलाई निरन्तर अघि बढाइएको छ। समाजवाद उन्मुख अर्थतन्त्र सामाजिक न्याय र समतामूलक विकास मार्फत समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकारको 16 आवधिक योजना तथा दिगो विकास लक्ष्यसँग तारतम्यता कायम गरी गाउँपालिकाको विकास र समृद्धिको यात्रालाई योजनाबद्ध रूपमा अघि बढाइएको छ। निर्वाचित जनप्रतिनिधिहरूले दिएको नीतिगत प्रतिबद्धता तथा विकास योजनाको

0: संस्थागत सुशासन सेवा प्रवाह र वित्तीय अनुशासनमा उल्लेखनीय सुधार भएको छ। अनावश्यक खर्च नियन्त्रण, भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति, विद्युत हाजिर प्रणालीको पूर्ण कार्यान्वयन तथा सेवाग्राही मैत्री प्रशासनिक व्यवस्था वन मार्फत गाउँपालिका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा आधुनिक र उत्तरदायी सेवा प्रणालीको विकास गरिएको छ। उत्पादन वृद्धि, उत्पादनको अभिवृद्धि, रोजगार सृजना, सार्वजनिक सेवा प्रणालीमा सुधार, सुशासनको संस्थागत विकास तथा जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने विकासका परिणाम हासिल गर्न स्थानीय सरकार स्पष्ट कार्ययोजना र कार्य सम्पादन संस्कृतिका साथ अगाडि बढ़िरहेको छ। भौतिक पूर्वाधार विकास आर्थिक वर्ष 2082-83 गोकुलमा गाउँपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखी विभिन्न बहुवर्षीय तथा रणनीतिक महत्वका आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ। गाउँपालिका र संघ सरकारको साझेदारी सञ्चालित गोकुल महागाउँपालिका प्रशासकीय भवन निर्माण आयोजना बहुवर्षीय हाल निर्माण सम्पन्न भई सञ्चालनको चरणमा पुगेको छ। उक्त भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह व्यवस्थित प्रभावकारी सेवा ग्राही मैत्री तथा प्रहरी मैत्री बन्ने अपेक्षा गरिएको छ। किवी फल प्रशोधन तथा भण्डारणका लागि पूर्वा निर्माण सहयोग आयोजना बहुवर्षीय निर्माणधीन अवस्थामा रहेको छ। यस आयोजनाले स्थानीय कृषकहरूलाई कृषकहरूद्वारा उत्पादित किवी फलको प्रशोधन भण्डारण तथा बजारीकरणको टेवा पुर्याई कृषि क्षेत्रको व्यवसायीकरण तथा आय आर्जन वृद्धि गर्ने महत्वपूर्ण योगदान पुर्याउने विश्वास दिएको छ। यस आर्थिक वर्षमा खेतका प्रक्रियामा सञ्चालन भएका 20 प्रमुख विकास आयोजनाहरू निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सडक स्वास्थ्य खानेपानी भवन तथा अन्य पूर्वाधारसँग सम्बन्धित यी आयोजनाहरू समयमै सम्पन्न गर्ने लक्ष्य अनुसार तीव्र गतिमा कार्य भइरहेको छ। गाउँपालिकामा स्वीकृत कुल 312 योजना तथा कार्यक्रम मध्ये हालसम्म करिब 70% योजनाहरूको भुक्तानी सम्पन्न भइसकेको छ भने बाँकी योजनाहरूको कार्यान्वयन तथा भुक्तानी प्रक्रिया समेत तीव्र रूपमा अगाडि बढाएको छ। सम्पूर्ण बाँकी योजना तथा कार्यक्रमहरू 18 गतेदेखि सम्पन्न गरी भुक्तानी प्रचुरण गर्ने लक्ष्यका साथ गाउँपालिका प्रतिबद्धतापूर्वक कार्यरत रहेको छ। विपद व्यवस्थापन तथा बाटो संरक्षण गोकुलमा गाउँपालिकाले विपद जोखिम न्यूनीकरण पूर्व तयारी उद्धार राहत तथा पुनर्स्थापनाका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरी जनधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सुरक्षित समुदाय निर्माण तथा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। चालु आर्थिक वर्षमा सम्पन्न भएका मुख्य कार्यहरू तयारी रहेका छन्। पहिलो नियन्त्रण तथा जोखिम न्यूनीकरण, विपद बाढी पहिरोबाट जोखिम बस्तीहरू, विद्यालयहरूका पहिलो नियन्त्रणका लागि ग्यारेन्ट वाल निर्माण कार्य सम्पन्न गरी बस्ती कृषि योग्य जमिन तथा सडक संरचनाको संरक्षण गरिएको छ। विपद प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापना, हावाहुरी आगलागी लगायतका विपदबाट प्रभावित घर परिवारलाई राहत रकम तथा आर्थिक सामग्री उपलब्ध गराई तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग गरिएको छ। सडक तथा पूर्वाधार व्यवस्थापनमा विपदका कारण क्षतिपथमा पुगेको सडक क्षेत्रमा नयाँ ट्र्याक खोल्ने तथा पुरानो बाटोलाई गिटी ढुङ्गा तथा माटो फिलिङ गरी सुरक्षित र सडक आवागमनको व्यवस्था गरिएको छ। करिब 2 किलोमिटर सडकमा सुरिङ तथा खाल्टा खुल्टी पुर्ने कार्य सम्पन्न गरी यातायात सञ्चालनमा सडक सुरक्षित बनाइएको छ। स्वास्थ्य क्षेत्र नागरिक समृद्ध गाउँपालिका अभियान अन्तर्गत सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा, विगत रोगीहरूले नियमित स्वास्थ्य परीक्षण, मेरुगोला क्यान्सर तथा मेरुदण्ड पश्चिमघाटका बिरामीलाई मासिक उपचार सहयोग, विपन्न नागरिकलाई स्वास्थ्य सहायता तथा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै गाउँपालिकालाई पुनः खोप सुनिश्चितता घोषणा गरिएको छ। सुनौलो 1000 दिनका आमा तथा बालिकाको पोषण सुधारका लागि सबैवटामा पोषण विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। न्यूनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न गरी स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर अभिवृद्धि गरिएको छ। ज्येष्ठ नागरिक सङ्घ स्वास्थ्य कर्मी कार्यक्रम मार्फत 1501 सेवकालाई स्वास्थ्य सेवा प्रदान गरिएकोमा 504 उच्च रक्तचाप र 97 मधुमेहका बिरामी पहिचान गरी आवश्यक परामर्श तथा व्यवस्थापन गरिएको छ। विपन्न मृगोला प्रत्यारोपण, डायलोसिस तथा क्यान्सर रोगीहरूलाई मासिक औषधि उपचार सहायता उपलब्ध गराइएको छ। आँखा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम छेडो सेवा लगायतको विशेष स्वास्थ्य कार्यक्रमहरूलाई सञ्चालन गरी नारीको स्वास्थ्य पहुँच विस्तार गरिएको छ। प्रजनन स्वास्थ्य अन्तर्गत यस्तै पत्रजना महिलाको भिआइए स्क्रिनिङ गरिएकोमा एकजना भिआइए पोजिटिभ देखिएको महिलालाई थप परीक्षण तथा उपचारका लागि रिमार गरिएको छ। नियमित खोप एचपीभी खोप अभियान भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ।
1: अध्यक्षको प्रस्तुतिपछि अब सुनौ गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्कीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी यो विशेष सामग्री।
2: समक्ष गाउँपालिकाको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको आर्थिक वर्ष 2083-84 समग्र नीति तथा कार्यक्रम कार्यान्वयनको दस्तावेजको रूपमा रहेको यो बजेट प्रस्तुत गरिरहँदा अत्यन्तै गर्वको महसुस गरेको छु। गोकुलगंगा गाउँपालिकाको यो बजेटले गोकुलगंगा गाउँपालिकाको आर्थिक सामाजिक सांस्कृतिक शैक्षिक र कृषि क्षेत्रको रूपान्तरमा महत्व राख्ने अपेक्षा गरेको छु। समग्र गाउँपालिकाको विकासको बजेट पूर्णी र गोकुलगंगाको विकासका लागि आधार बनाउन यो बजेटले महत्व राख्ने समेत अपेक्षा गरेको छु। यस महत्वपूर्ण अवसरमा नेपालका विभिन्न समयमा आन्दोलन राजनीतिक परिवर्तन जेएनजी आन्दोलनमा बलिदान गर्नुहुने ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु। आन्दोलनको क्रममा बेपत्ता हुनुभएकाहरूको स्मरण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु। स्वास्थ्य शिक्षा कृषि र पूर्वाधार

0: सहकार्य लैंगिक समानता सामाजिक समावेशीकरण सभाका अध्यक्षज्यू एवं सभाका सदस्यज्यूहरू अब म गोकुलडङ्गा गाउँपालिकाको आर्थिक वर्ष 2083-84 कुल आय र व्ययको अनुमति विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु। आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम कार्यान्वयनको लागि कुल 63,05,020,276 रुपियाँ विनियोजन गरिएको छ। यसको लागि आन्तरिक आयबाट 7,92,09,511 रुपियाँ संघीय सरकारको वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडबाट 46,36,83,000 रुपियाँ प्रदेश सरकारको वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडबाट 8,86,27,765 रुपियाँ आय हुने अनुमान गरिएको छ। अन्त सरकारी अख्तियारी अन्तर्गत संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने करिब 12 करोड रुपियाँ गाउँपालिकाको संक्षिप्त कोषमा प्राप्त नहुने हुँदा त्यसको बजेटलाई अन्तर सरकारी अख्तियारीबाट नै खर्च तथा लेखा क्रमको व्यवस्था हुनेछ। अब म क्षेत्रगत कार्यक्रम र कार्यक्रम तथा विनियोजन बजेट प्रस्तुत गर्न चाहन्छु। कृषि क्षेत्र विकास, पशुपन्थी विकास, उद्योग विकास एवं विस्तार, पर्यटन प्रवर्धन, सहकारी क्षेत्रको विकास, जलस्रोत तथा सिंचाई, पशुपन्थी विकास र भूमि व्यवस्थापनको विकास अन्तर्गत समग्र आर्थिक विकास क्षेत्रको लागि 3,01,50,000 विनियोजन गरिएको छ। सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रको विकास, स्वास्थ्य सेवाको विकास, खानपानी तथा सरसफाई, भाषा तथा संस्कृतिको विकास, लैंगिक समानता तथा समावेशीकरण, युवा तथा खेलकुद साथै सामाजिक सुरक्षा तथा संरक्षित क्षेत्रको लागि 63,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23,23, पूर्वाधारको विकास एवं विस्तार भवन आवश्यक तथा शहरी विकास ऊर्जा तथा सम्पादन पूर्वाधारको लागि 45,37,85,000 विनियोजन गरिएको छ। वातावरण संरक्षण तथा विपद व्यवस्थापन, शान्ति तथा सुव्यवस्था, कानून तथा न्याय, गरिबी निवारण र श्रम तथा रोजगारीका लागि 3,92,62,140 रुपियाँ विनियोजन गरिएको छ। संस्थागत विकास सेवा प्रवाह तथा कार्यालय सञ्चालनका लागि 14,10,00,000 रुपियाँ विनियोजन गरिएको छ। प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा पक्षपन तथा प्रत्यक्ष रूपमा सहयोग गर्नुहुने गाउँपालिका अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरू, गाउँ सभाका सदस्यज्यूहरू, विषयगत समितिहरू, राजनीतिक दलका प्रतिनिधि, सञ्चालन संचार जगत, नागरिक समाज एवं गाउँपालिकावासी दिदी बहिनी तथा दाजुभाइ, साथै अहरात र खटिने कर्मचारीज्यूहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। बजेट तथा कार्यक्रमको सम्पूर्ण विवरण भएको पुस्तिकाका केही समयमै प्रकाशित गरिने साथै यहाँ आय व्यय भयो समेटिएको रातो पुस्तिकामा कार्यक्रम र बजेट प्रस्तुत समेत छिट्टै प्रकाशन गरिनेछ। धन्यवाद।
1: यिनै सामग्रीहरूसँगै आजका लागि निर्धारित समय पनि लगभग सकिएको छ। यदि तपाईसँग पनि आफ्नो गाउँपालिकाको विकास योजना वा सेवा प्रवाहका बारेमा केही जिज्ञासा, गुनासा वा रचनात्मक सुझावहरू छन् भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। आजको अंकलाई सफल बनाउन प्राविधिक कक्षबाट सहयोग गर्नुहुने सहकर्मी साथीहरू, प्रसारण साझेदार रेडियोहरू र हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूमा हार्दिक आभार व्यक्त गर्दछौ। आगामी साता आइतबार बेलुकी 36 बजे गाउँपालिकाका नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा ओझेल पर्छु। तपाईँको बाँकी समय सुखद रहोस्। नमस्कार।

0: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगा
1: तपाईँले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) विगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
8: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
8: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
12: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा घुरी चलेको बेला के नगर्ने,
12: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
12: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
12: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
13: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
13: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
13: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043, 98630423422।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214।
4: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 दफा 4 उपदफा 2 खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम, विकास आयोजना, सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचार कर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
4: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
3: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
4: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्नी।
6: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
0: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
7: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
12: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-64-29,
12: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
14: हजुरको रेडियो 102.3।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सामुदायिक सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। लामो समयपछि कम्युनिष्ट नेताहरू एउटै मञ्चमा एकताको चर्चा, तर अडान आआफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज दुई विधेयक पारित।
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: असार 8 सम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिंचाईको अभावमा समस्या।
2: बर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
0: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई, फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै। फर्जी लिंकबाट 2,29,00,000 रूपियाँ भन्दा बढी ठगी।
3: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेशनहरू डाउनलोड गर भन्ने, लिंकहरू क्लिक गर भन्ने, यसरी चाहिँ खाल्दा हुन्छ होइन।
0: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: असार 10 गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
5: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्यले सीआईएनसँग बताउनुभयो।
2: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग रेटको 20-22 सम्म राखिसक्नु पर्ने, अहिलेसम्म अब असारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने, कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिएको छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही वर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
5: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
1: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
5: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बकेउताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर्ज त्यो नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढेका छौँ। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
5: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि चालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 वटा उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
3: यस्तो हो, बिचमा विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ खाल्ड्या हुन्छ होइन। त्यो चाहिँ लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच गरेर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गराएको छ क्या। त्यस्तो
5: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
3: लगभग 115 वटा उजुरी परेका छन्।
5: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनीतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
7: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
5: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
8: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
5: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाई छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 वटा सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 औं नौ सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल, ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
0: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
9: केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नुपर्छ सर। हामीले अनावश्यक हामीले त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
0: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
14: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै दुई दिन हिँडेपछि पुगिन्छ मुगुको स्वर गाउँपालिकाको नेरा गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेरा गाउँका स्थानीय 29 वर्षे प्रकाश बहादुर शाही:
15: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो विद्युतमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ। लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरावासी लगाइदियो। यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो। यही विद्युत हो सबै झरै बालेर हेर्नु। अब त्यही त अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए। अनि गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यस्तो गरिरहेछ।
14: मेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत डेढ वर्षदेखि यो आयोजना बीचैमा अल्पत्र पर्दा स्थानीय बासिन्दा टुकिएर झरो बालेर बस्न बाध्य छन्। स्थानीय बासी शुभराज शाही:
16: हामीले सर के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब करिब डेढ वर्ष भयो सर। अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर। हामीले अनावश्यक हामीले त चाहियो विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो काम गरिदिँदैन बजेट खाइदिन्छ सर। त्यही हो
14: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेट्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेरा गाउँकी स्थानीय प्रेमकला मल्ल:
17: पानीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने? आगो बालेको हुन्छ, धुवाँ लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्सो जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ। अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ। मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ।
14: विगत डेढ वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीलाई पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
18: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन। अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन। बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ। घरासीमा अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
14: विगत छ वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही,
19: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिन चाहिँ केही समस्या आयो भने उडा
18: पाइँदैन, बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ। घरसीमा पनि अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
14: विगत छ

0: चाहिँ पब्लिकहरू त्यहाँ छन्, कुम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोन्यो भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोलियो के भयो भन्ने चाहिँ सूचना पाएको छु। त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ।
1: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसे गरिदिए हुन्थ्यो भने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
3: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
4: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
2: बालबालिकाको प्रश्नमा विज्ञको जवाफ। हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन, एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
9: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको सारे 2 महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं।
3: नमस्कार, म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
4: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ। र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
10: नमस्कार, म सुषमा। बाल बालिकालाई छिट्टै बर्ड फ्लू लाग्छ हो?
4: हजुरले भन्नुभएको जस्तो बाल बालिकालाई छिट्टै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन। तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि, हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौ अथवा मरेका पन्छीसँग हामीले खेल्यौं, मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं भने सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ। त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
10: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्फी लाग्छ?
4: कुखुराको मासु खाँदैमा बर्ड फ्लू रोग लाग्छ भन्ने छैन।

0: किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्ड फ्लू रोग लाग्दैन र अहिले जुन संक्रमण भइरहेको छ यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौँ भनेदेखि बर्ड फ्लू रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ।
1: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्ड फ्लूबाट हामी कसरी जोगिन सक्छौ? मैले सुनेको चिडिया खानामा बर्ड फ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ?
0: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो र यो रोग चाहिँ यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ, उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन, बरु हामी आफूभन्दा ठुला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हातवटा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चरा चुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
2: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
3: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रो मा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व।

0: कार्यक्रम साझा आवाजको आज तेस्रो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालमा कृषि क्षेत्रमा महिलाको श्रम सहभागिता 70% भन्दा बढ़ी रहेको विभिन्न अध्ययनहरूले देखाउँछन्। बाढ़ी, खडेरी, असिना, किरा तथा रोगको प्रकोप हुँदा सबैभन्दा बढ़ी प्रभावित हुने मध्ये महिला किसान पनि हुन्। उत्पादन घट्छ, आमदानी गुम्छ, ऋण पनि थपिन्छ, तर राहत, बीमा र सरकारी सहयोगमा भने उनीहरूको पहुँच अझै सीमित देखिन्छ।
0: आज हामी बुझ्नेछौ विपदले महिला किसानलाई कसरी असर गर्छ, राहत र सेवा कसरी पाइन्छ, कृषि बीमा र अनुदानमा महिला पहुँच कस्तो छ, सेवा लिन कहाँ जाने, के कागजात चाहिन्छ,
1: विपदपछि राहत वा सरकारी अनुदान कसरी लिने, के तपाईलाई थाहा छ? हामीले केही महिला किसानसँग यही प्रश्न गरेका थियौं।
2: नमस्ते, मेरो नाम पुष्पा थापा, म लालमदे नगरपालिका 15 देखि। कृषि राहतको बारेमा मैले सुन्न चाहिँ सुनेको छु, स्थानीय ओडा कार्यालयहरूबाट र नगरपालिकाबाट पनि कहिलेकाहीँ राहतहरू वितरण गरिरहेको हुन्छ भन्ने सुनेको चाहिँ छु, तर अहिलेसम्म मैले पाएको छैन र कृषि बीमा पनि गरेको छैन। अहिलेसम्म कृषि बीमाबाट चाहिँ राहत पाइन्छ भन्ने सुनेको चाहिँ छु, तर मैले अहिलेसम्म बीमा पनि गरेको छैन र सेवा सुविधा पनि लिन पाएको छैन।
3: नमस्कार, म 5 नम्बर वार्डबाट लालबन्दी अम्बिका घिमिरे। राहत लिनको लागि वडा कार्यालय जानुपर्छ जस्तो लाग्छ। त्यहाँ गएर फर्म भरिसकेपछि एनजिओ आइएनजिओले पनि दिन्छ, कहिले काहीँ विभिन्न सरकारहरूले पनि दिएको भनेको सुनेको छु, मैले अहिलेसम्म पाएको छुइनँ।
4: नमस्कार, म प्रतिभा कुमारी दाहाल, म यस ईश्वरपुर नगरपालिका वार्ड नम्बर 7 को बासिन्दा र हामीहरूले यस बाढी, पहिरो, डुबान, चट्याङबाट सरकारबाट क्षतिपूर्तिको लागि अहिलेसम्म पाएको त छैनौँ अनुदान, तर त्यही पनि सरकारले राहत पाइन्छ भन्ने उसले सर्वप्रथम त हामीले वडाबाट अनि नगरपालिकामा निवेदन दिने, त्यस अनुसार उहाँहरूले भनेअनुसार प्रक्रिया पूरा गर्दै लाने सफल हुन्छ कि भन्ने आशा छ।
5: नमस्कार, म लक्ष्मी खरे, ईश्वरपुर नगरपालिका वार्ड नम्बर 7 बस्छु र चाहिँ बाढी पीड़ित, बाढीबाट खोलो पहिरो जाने, चट्याङ लाग्ने राहत पाइन्छ भनेर सुनेछौँ, तर त्यो राहत हामीले अहिलेसम्म पाएका छैनौँ। र माछा पोखरी पनि हामीले माछा पालन गरेका छौँ, बाढी आउँदाखेरि त माछा बगाएर लान्छ अथवा चट्याङ पर्छ, त्यसमा पनि हामीले केही क्षतिपूर्ति पाएको छैन र सोधी खोजी गरेर फर्म भर्दा पनि हामीले राहत नपाएको हुनाले यसमा चाहिँ मैले भरिया पनि छैन र सरकारले चाहिँ यो प्रत्येक वा नगर नगरमा चाहिँ खोजी गरेर कुन किसान पीड़ित छ, कुन किसानहरूको बढी नोक्सान भएको छ, फर्म अब भर्यो दिँदैनन्, पैसा दिँदैनन्, खोजी गर्दा अब यो त्यहाँ देखाउँछन्, उहाँ देखाउँछन्, अनि हाम्रो क्षति भइरहेछ, यता देखाउँछन्, त्यता देखाउँछन्, गएर रात पाइँदैन, अनि त्यस कारणले नभरेको। र मैले त 2-3 पल्ट भरे पनि होइन, नभरेपछि अब 8-10 हजार खर्च गरेर पनि भर्नुपर्छ, आफ्नो खर्च उल्टे खर्च गरेर, अनि त्यसपछि अब नपाएपछि मैले नभरेको हो। अनि हामीले झन्झटलाई पनि अझै गरेर जाँदा पनि हामीले रात पाएनौँ के, दौडधुमा पनि गर्दा पनि हामीले रात पाएको छैन।
0: भर्खरै तपाईँले सुन्नुभएका यी आवाजहरू महिला किसानहरूका हुन्। कतिपय किसानले विपदपछि राहत पाउन कठिन भएको अनुभव सुनाएका छन् भने कतिपयले उपलब्ध सेवाबारे जानकारीको अभाव रहेको बताउनु भएको छ।
1: तर सरकारले विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम, बीमा तथा अनुदानको व्यवस्था गरेको छ। सरकारले किसानका लागि गरेको व्यवस्थाको छोटो जानकारी कार्यक्रमको अबको पालोमा
6: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउ बिजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउ बिजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रवर्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ। जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: तपाईलाई यो जानकारी उपयोगी लाग्यो होला, तर जानकारीमा भए जस्तै सेवा सुविधा महिला किसानले पाउन सकेका छैनन्। कृषिमा महिलाको योगदान केवल श्रममा मात्र सीमित छैन, यो परिवारको खाद्य सुरक्षा स्थानीय अर्थतन्त्र र समग्र विकाससँग जोडिएको विषय हो।
1: विपदपछि राहत कृषि बीमा अनुदान तथा पुनर्स्थापना सेवामा महिला किसानको पहुँच सुनिश्चित गर्न आवश्यक छ। महिलाका नाममा किसान दर्ता मोबाइल तथा रेडियो मार्फत सूचना प्रवाह वडा स्तरमै सहज सेवा सरल प्रक्रिया तथा महिला लक्षित कार्यक्रमले यो पहुँच अझ प्रभावकारी बनाउन सक्ने सरकारवालाको भनाइ छ।
0: प्रणालीमा केही चुनौती भए पनि सम्भावना प्रशस्त छन्। तर सम्भावना हुँदाहुँदै पनि महिला किसानले किन यस्ता सुविधा पाउन सकिरहेका छैनन्? अब सुनौ महिला किसानको आफ्नै कथा।
7: सर, मेरो नाम सीताउ केटी हो। म रौतहट जिल्लाको चन्द्रनिगा पुराखमा बस्छु। अब यसपालि त धेरै अगाडिदेखि नै पानी आएको कारणले गर्दाखेरि मौसम अनुसारको बाली लगाइयो। लगाउँदाखेरि असिनाले लगिदिने, कहिले बाढी आएर डुबान गरिदिने, यस्तै यस्तै समस्या भइरहेको छ। डुबानमा अब असार साउनमा बाढी पहिरो आउँछ, उता सिँचाइको पानीहरू पनि हुन्छ बेसी कारणले गर्दाखेरि धान बालीहरूमा डुबान परेको छ।
8: नहरकोले धेरै पानी छोडिदिएर
7: नहरकोले पनि छोड्छन् अनि सुहार जान्छ। अब अरू अरूले पटाउँदै आउँदाखेरि कि खेतमा सुहार जाएको कारणले गर्दा माथि आकाशको पनि पानी आउँछ, त्यस्तो कारणले गर्दा सबैको मिश्रण बेसी भएकोले
8: त्यो सुहार डुबानले के गर्छ
7: बाली आदि आम नष्ट हुन्छ अनि बाँकी रहेकोमा आउँछ अलिअलि। पानीको सुहार गएको कारणले गर्दाखेरि खाल्टाहरूको मात्रा बढी हुन्छ अनि त्यसले गर्दाखेरि खाल्टामा पानी जम्ने समस्या भएकोले पानी बेसी भएकोले धानहरू मर्न जान्छ अनि सिमसार जस्तो भएर बस्छ जमिनहरू।
8: अनि यो सँगै चट्याङको कुरा, अघि तपाईँले चट्याङ सँगसँगै पर्ने एउटा असिनाको कुरा गर्नुभएको थियो, असिनाले चाहिँ के कस्तो बालीमा क्षति गरिरहेको छ, के छ, कुन बालीमा क्षति गर्छ धेरै?
7: मकै बालीमा क्षति गर्छ, मकै र गहुँ विशेष गरी क्षति भएको छ असिनाले। मकैमा घोगाहरू पत्ताहरू सबै लग्यो, सुताइदियो भुइँमा, दाना नपस्न पाउँदैखेरि। गहुँ काट्ने बेलामा चाहिँ असिना पानी सबै आयो, गहुँलाई सबै सुताइदिएर ढडाउ सबै टुक्रा टुक्रा भएरै भयो।
8: यसरी बालीमा क्षति भइसकेपछि राहत पाइन्छ भन्ने बारेमा जानकारी पाउनु भएको छ कि छैन, के छ
7: जानकारी? पाएको हो, वडाहरूले आएर आफ्नो यो भरेर फर्महरू भरेर चिकाएको हुन्छन्, तर के कति के हो भनेर फेरि अनुसन्धानको लागि आएको हुँदैनन्। आउँदाखेरि अब त्यही हो, लाल पूर्जाहरूको सिफारिस चाहियो भनेर गएको हुन्छन्, प्रक्रियामा चाहिँ हुन्छ, उसको सुविधा चाहिँ पाएको छैन।
8: पछि वडा कार्यालय या नगरपालिकामा जुन निकायले अझ भनौँ तपाईँको यहाँ कृषि ज्ञान केन्द्रले पनि त्यो फर्म भरिरहेको हुन्छ, त्यहाँ किन अनुदान आएन भनेर बुझ्न जानी गरेको छ कि छैन, के छ
7: सोद्धाखेरि हामीले कुरो राखेका छौँ, आएको छैन भन्ने कुरो हुन्छ माथि केन्द्रमा।
8: अनि पटक पटक त्यस्तै गरी उनीहरूले अब झुक्याएकै रूपमा फर्म भर्ने लाने गरिरहँदाखेरि रातमा आउँदाखेरि कस्तो लाग्छ, के हुन्छ?
7: नरमाइलो लाग्छ नि, बल्ल बल्ल धेरै खर्च गरेर खेती लगाइयो, खेती आमदानी खर्च बेसी हुन्छ, पछि उत्पादन कम हुन्छ, अब खेत किसानले गर्नु कि छोड्नु जस्तो स्थिति आउँछ, सरकारले नदिया हो कि स्थानीयले नगरे हो थाहा भएन।
8: यस्तै कतिपय अवस्थामा चाहिँ विभिन्न सञ्चार माध्यमहरूमा सुनिन्छ तर कतिपय किसानहरूले पनि गरिरहेका हुन्छन्, यो कृषि बिमाको कुरा, कृषि बिमा चाहिँ गरेको छ कि छैन, के छ?
7: कृषि बिमा अवसम्म गरेको छैन।
8: किन नगर्नु भएको?
7: अब त्यो थाहा पनि नभएको हो, गाउँतिर अब हल्ला त सुनिन्छ बिमा भनेर, अब कहाँ गर्ने कसरी गर्ने, अब के कहाँ गरेर के गरेर गर्दा हुन्छ, कति कति खेतको गरिन्छ भन्ने जानकारी नभएर बिमा गर्न चाहिँ भनेको। अब बिमा गर्दाखेरि साथीभाइसँग सोद्धाखेरि झन्झटिलो छ, यो प्रक्रिया लामो छ, अब यसमा जानुभन्दा बरु त्यतिकै छोड्दाखेरिको राम्रो भन्ने सुनियो र गरेकै छैन।
8: बिमा गर्दाखेरि चाहिँ के गाह्रो साथीहरूको कुरा सुन्दाखेरि के सुनिन्छ?
7: बिमा गर्दाखेरि बिमा प्रक्रिया गर्दा सर्वेहरूलाई बोलाएको समयमा आउँदैनन्, आउँदाखेरि बल्ल बल्ल आए, उनीहरूको प्रक्रिया गर्दा फर्म भरेर जाँदाखेरि उनीहरू अब प्रक्रियामा ढिलो आइदिने, अब त्यो क्षति भइकन अब आउँदाखेरि अब त्यसको ऊ अनुसन्धानमा जाँदा जाँदा त्यो खेती नै अब अर्को रूप लिइसक्छ, अनि त्यसको कारणले गर्दाखेरि पनि खर्च भन्दा आमदानी भन्दा खर्च बेसी लाग्ने भएकोले
8: बिमा गइएन। यो सँगसँगै अब अलिकता यो रातको पाटो कुराकानी गरिरहँदाखेरि विशेष गरी बालीको क्षतिको कुरा हामी गरिरहेका छौँ, यो गरिरहँदाखेरि चाहिँ जस्तो तिनै तहको सरकारलाई तपाईँ के भन्न चाहनुहुन्छ?
7: सरकारलाई त यो अब अहिलेको नेपालको खेती योग्य कृषि प्रधान देश हो, अब सबै मानिसहरू धेर जस्तो कृषिमै लागेको कारणले गर्दाखेरि सरकारले जति सक्दो कृषिलाई नै कृषिका व्यक्तिहरूलाई प्रोत्साहन गरेर यसमा प्राथमिकता दिने हो र छिटो छरिदो सुविधाजनक प्रक्रियाले गरिदिने हो भनेदेखि देश पनि अगाडि बढ्थ्यो, कृषि पनि अगाडि बढ्थ्यो र गरेको आमदामीको मूल्य पनि राम्रो गर्दाखेरि राम्रो हुन्थ्यो भन्ने लाग्छ।
8: त्यसमा अझ यो त समग्रमा भयो, त्यसमा पनि यो महिलालाई चाहिँ विशेष गरी फोकस गरेर गर्नु पर्यो भनेदेखि के गर्दाखेरि हुन्छ जस्तो लाग्छ?
7: विशेष गरी सरकारले समय अनुसारको महिलाहरूलाई विशेष प्राथमिकतामा राखेर उनीहरूलाई समय अनुसारको सिपका कुराहरू सिकाउने, अब यसरी गर्ने कृषि सम्बन्धीका जानकारीहरू जेटीहरू सम्बन्धीको जानकारी गराएर समयमा खाद मलको सुविधा गरिदिने अनि अब सिँचाइ नहुने ठाउँमा सिँचाइको सुविधा गरिदिने गर्दाखेरि चाहिँ सजिलो हुन्थ्यो जस्तो लाग्छ। अब अकस्मात क्षति भनेको त अकस्मात आउने चिज हो, अब यो मानिसले गर्दा गर्दै पनि अकस्मात आएको क्षतिलाई चाहिँ सरकारले बेलैमा सदुपयोग राम्ररी त्यसको व्यवस्था गरिदिने हो भने अझ पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ, सरकारले त्यसमा राहतको व्यवस्था गरिदिँदा चाहिँ अझ राम्रो हुन्थ्यो।
1: उहाँको अनुभवले देखाउँछ कि विपदले क्षति पुर्याए पनि उचित सहयोग, सिप, जानकारी र अवसर पाएपछि पुनः उभिन सकिन्छ, तर यस्ता सेवा पाउन सहज छैन।
0: कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमिन बाढ़ी, पहिरो, खडेरी र असिनाबाट प्रभावित हुने गरेको देखाउँछ।
1: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमामा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुनु वा प्रक्रिया जटिल भएकाले सेवाबाट
9: किन खोज्नु भएको होला?
10: हजुर को पर्नुभयो?
9: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
1: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
13: हावा हुरी चलेको बेला के गर्ने?
14: घरको झ्याल र ढोका बन्द गर्ने,
13: आगोका स्रोतहरू बन्द गर्ने,
14: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
13: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
14: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
13: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
14: हावा हुरी चलेको बेला के नगर्ने?
13: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
14: बिजुलीको तार लत्रिएको छ भने नछुने,
13: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
14: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564429, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: रेडियो पाव घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो फार्ममा स्वागत गर्छु।
2: धन्यवाद सुखबीरजी, नमस्कार।
1: अब पृष्ठभूमि मैले बताएको छु, अब हामी कमजोर भयौं भनेर कम्युनिस्टहरू त खास गरी केपी ओलीदेखि प्रचण्डसम्म, माधव नेपालदेखि झलनाथ खनालसम्म माथि छाता ओत चाहिँ विद्या भण्डारीको राखेर एउटै मञ्चमा देखिन थाल्नुभयो नि, यसको के
2: सोच्नु छ? यो हेर्दाखेरि अब ठिक छ, एउटा चाहिँ समाचारमा पनि आइरहनु पर्यो, केही न केही किसिमले चाहिँ नि त्यो वर्गमा हिजो भोट दिएका केही मान्छेहरू होलान् अथवा धेरै नै मान्छेहरू होलान्, त्यसलाई अब हामी मरिसकेका छैनौँ है, हामी सिनो भइसकेका छैनौँ भन्ने पनि होला। तर के छ भने एउटा भन्न त मलाई त शब्द युज गर्न आउँदैन, तर गेहरूको जस्तो भिड भए पनि त्यसले बच्चा त जनाउन्न, त्यो पनि छ, किन त भनेको छैन। तर के थियो भने अब कमिटीहरू खास गरेर म चाहिँ नि कमिस्टरको भोटर पनि हुँदा हुँदै पनि थिएँ, एकजनामा यसको भोटर पनि थिएँ
1: हजुर,
2: के भने त्यति हुँदा हुँदै पनि के छ भने गर्न है राम्रो काम गर्लान्, किनभने अलिकति एकजना कस्तो थियो भूपालजी भनेदेखि नाइन्टिजमा पार्टी राम्रो मान्छे नराम्रो काङ्ग्रेस, पार्टी नराम्रो मान्छे राम्रो एमाले भन्ने जस्तो पनि किसिमको त्यो बेलामा त्यो चाहिँ थियो, अलिकति एक किसिमको भनौँ न्यारेटिभ भन्छन् नि आजभोलि त्यस्तो थियो। र के छ भने हामीले पनि के अरे मदन भण्डारी आइसकेपछि एउटा यो अन्डरग्राउन्ड एउटा टेरोरिस्ट जस्तै किसिमको पार्टी थियो चाहिँ एमाले पनि पहिला होइनसँग विश्वास गर्ने, माथि आइसकेपछि प्रतिस्पर्धा गरेपछि यो राम्रै कुरा हो, नेपाल गरिबले ढाकिएको छ, प्रशस्त गरिबीहरू छ, यसमा अलिकति प्रगति पनि होला भन्ने किसिमको पनि हाम्रो आकर्षण भएकै हो
1: हजुर।
2: तर अब उनीहरूले आफूले भने अनुसार जसको फोटो झुन्न आए को फोटो झुन्न त मार्क्सको लेनिनको मार्क्सको त्यतिको फोटो झुन्न भने उनीहरूले गरेकोतिर नगर्ने आफ्नै काम गरेर त्यसको पतन र पतित भइसकेको अवस्था हो। अब अहिले छिन्न मिन्न छन् र यिनीहरूकोमा एक्लै एक्लै जाँदाखेरि यिनीहरूले र समानुपातिक नहुने हो भनेदेखि अहिलेसम्म पनि यिनीहरूको हालसाथ त तपाईँले देखिहाल्नुभयो, 7-10 सिटमै अरू दिने कुरा थियो अस्ति चाहिँ
1: हजुर
2: त्यो भएको, अहिले यसो कोसिस गर्दैछन्। तर अब विद्या भण्डारीलाई माथि राखेर उसलाई अध्याय बनाएर उनको असरमा हामी गर्ने चाहिँ बेकारको चाहिँ युजलेस कुरा हो, यो चाहिँ वेस्ट अफ टाइम हो।
1: किन यसले किन काम गर्दैन तपाईँलाई के कारण?
2: नयाँ के छ नि फेरि यिनीहरू बुढाहरूसित?
1: एउटा परिपक्व अभिभावक घरमा चाहियो, अरू चाहिँ हामी हाम्रा योद्धाहरू त युथहरू नै हुनेछन्, उनीहरूलाई अगाडि सार्छौँ भन्दैछन् नि त।
2: अब त्यो सारेको खै त फेरि सारेको त यत्रो वर्ष भइसक्यो, 34-36 वर्षमा त यिनीहरू झुन्या छन् नि, त्यो चाहिने दाहालले अहिलेसम्म सभापति छोडेको छैन, भोलिले छोड्नै मान्दैन, माधव चाहिने सभापति नआए भने पार्टी नै फोडिरहन्छ, झलनाथको त्यही हालत छ होइन। अब यिनीहरूले चाहिँ कहिले यिनीहरूले आफूले सुन्ने त्यहाँ पुर्ने त हो टक्का हो, किनभने एउटै यिनीहरू आउँदै नआउने अथवा पार्टी कहिले पनि नआउने भन्दैन म, किनभने हुन्छ भनेदेखि नयाँबाट आयो, नयाँ फिलोसफी लियो, नयाँ इडियोलोजी लियो, मान्छे पनि त्यस्तो देखिए भनेदेखि त जसरी राजसभाको चाहिने बहुमत छ त्यसरी पनि अरू कुनै पार्टीको आउन सक्छ। तर यही अर्थमा चाहिँ यही एमाले यही चाहिने भनौँ के छ भनेदेखि के अरे नेपाल कम्युनिस्ट पार्टी हो विघटन भएको माओवादीको विघटन भएको ग्रुप नै हो यो दालहरूको भनेको अब यिनीहरूले यही यिनीहरूको अनुहार हेरेर चाहिँ आउँदैन भनेर खोजेको।
1: विद्या भण्डारीले अघि सादा काम गर्दैन र
2: अब के छ विद्या भण्डारीले के गर्ने? उसले नेतै होइन भाषामा के छ भन्ने भने मदन भण्डारीको चाहिने श्रीमती भएर मदन भण्डारी छिटै मरेको हुनाले आएको कुरा हो, त्यो के छ फेरि कुनै पनि केही पनि छैन, उसको कन्ट्रिब्युसन केही पनि छैन, 7-8 वर्षसम्म राष्ट्रपति उनीहरूले के गरे होइन, मन्त्री उनीहरूले के गरे होइन, त्यो ओलीले यसलाई बनाइदिएको भनेकी पनि उनको आफ्नै कुनै ऊ पनि छैन, उसले गर्दाखेरि यो मेरो यो चाहिँ अब विद्या भण्डारी आफै पनि कस्तो मान्छे हुन्? अब उनी यो उमेरमा हिमस्ती एराउन्ड 70-70 वर्षको आसपास पुग्न लाग्यो,
1: 64-65मा हुनुहुन्छ,
2: अब गर्न खोजेको के होला उसले र के गर्न सक्ने भन्ने कुरा पनि हुँदैन। यो चाहिँ ठिक छ, पार्टी एउटा होला, यस्तो मोमेन्टममा होला, यस्तो गर्न भनियो, तर यहीबाट हुँदैन, एकदमै नयाँ।
1: तर उहाँहरूको त यो एउटा बाध्यता पनि छ नि, जस्तो भट्टा अब ठुला नेताहरूलाई पक्राउ गरिदिएको छ, हेर्नुहोस् त्यसबाट जोगिन पनि, अब यति बेला अनुसन्धानको सुई ओलीदेखि प्रचण्ड झलनाथ माधवहरूसम्म तेर्सिएको छ भनिन्छ, त्यस कारण पनि उहाँहरू एकताबद्ध हुनु, एउटा फोर्स तयार गर्नु त जोगिनका लागि त्यो पनि हुन सक्छ।
2: हो त्यो त छ नि, यो पनि यिनीहरूलाई पनि तेर्साउने पनि तेर्साउँदैनन् कि, हेर्नुहोस् अब मलाई तेर्साउनु पर्ने भए त यो चाहिँ दाहाल अथवा त्यो भट्टराई भन्ने अथवा नवरको मसित प्रमाण छ भन्ने यिनीहरू अगाडि गइसक्नु पर्थ्यो, यिनीहरू यो पनि ऊ पनि के छ भने यस्तै गफ गरेर हामी थुन्छौँ छान्छौँ भने ढिलो भइसकेको छ, त्यही पनि अलिअलि सरकार काम गरिराखेकै छ, यिनलाई छुनियो भने पनि हामी सधैँ जानुपर्ने पनि कुरा छैन, हाम्रो सिधै दुखाउनु पनि कुरा पनि छैन, यिनीहरूले प्रशस्त मिसयुज अफ द चाहिने पावर गरेका छन्, एबुज अफ द पावर गरेका छन्, त्यसबाट के छ भनेदेखि अनावश्यक रूपले सम्पत्ति पनि आर्जन गरेका होला, त्यसको छानबिन हुनु राम्रै कुरा हो। तर के छ भने अब फेरि कम्युनिस्टै भने कम्युनिस्ट भनेर फेरि पार्टी आउने, त्यो कम्युनिस्टलाई भोट दिने जनताले अबको जमानामा डिजिटलाइजेसनको जमाना
1: हजुर
2: अब त्यसो भने अहिलेको जमाना त धेरै फरक भइसकेको छ किनभने जनताहरू यति
1: सजग त्यही चाइनामा हेर्नुहोस् कम्युनिस्ट भनेर जनताले एक करोड त्यहाँ भोट दिए कम्युनिस्टले शासन गरेको त्यति समृद्ध छ 70-80 करोड जनतालाई तपाईँ भोकमरीबाट बाहिर निकालेछ
2: त्यो गरेको भए त हुन्छ नि यहाँ त गरेन नि त फेरि
1: अनि जग्गाहरू लालपूर्जाहरू धमाधम सुकुम्बासीको नाममा बाँडेको पनि देखिन्थ्यो त्यो के गरेको
2: होइन अब के छ नि यो चाहिँ कस्तो छ भन्नुहुन्छ भने कम्युनिस्टको चाइनाको उदाहरण दिनु पर्यो चाइना पनि 76 अलिकति अर्थोडक्स नै थियो तपाईँले पढेको हुनुपर्छ माओसिदिङ मरेपछि डेङ्गिया जस्तो मान्छेहरू आए त्यहाँ पनि वकफिङ भन्ने मान्छे पनि आएको थिए उभरिसकेपछि कस्ता कस्ता मान्छे पनि आए तर डेङ्गिया जस्तो एउटा चाहिने एउटा स्ट्रङ र भिजनरी लिडरसिप आएको हुनाले त्यहाँको 76 मा कति मा मरेका हुन् यो बिचमा उनीहरूले ठुलो प्रगति गरेका छन् त्यस्तोको अनेस नेताहरू र त्यहाँ त्यतिकै डेडिकेटेड भएको भएदेखि त हुन्थ्यो हामी त्यहाँ त भूमि भएको छैन यहाँ न काङ्ग्रेसले गर्यो न चाहिने एमाले गर्यो अब 34 चाहिँ हाम्रो जीवन त्यसै खराब भएको अवस्था छ अहिले यो नयाँ पार्टी आएको छ अब यसले कस्तो गरेर यसले हेर्ने
1: तर संसारमा निर्विकल्प भन्ने चिज त हुँदैन नि अब राष्ट्रवादको निर्विकल्प त हो र अहिले भनेको
2: होइन त्यो निर्विकल्प त हुँदै हुँदैन नि फेरि डेमोक्रेसीमा निर्विकल्प भयो
1: अनि यो अहिलेको एउटा चुनाव यो 83 एउटा चुनाव तपाईँको 82 एउटा चुनाव तपाईँको किन यति धेरै हाकार एउटा ठूलो समस्या यो घटना होइन कि एउटा युग जस्तो गरी चर्चा भइरहेको छ त अहिले किन
2: आत्या
1: पुरानो दलहरू आत्या छन् नि यो किन भनेको मैले
2: होइन बुझेँ किनभने यहाँले भनेपछि त मेरो 100% छ किनभने एउटा चुनावले केही पनि हुँदै हुँदैन र हुन पनि सक्दैन फेरि अर्को नआउने भने पोलिटिक्समा डेमोक्रेसीमा धेरै ग्रुपहरू आउन सक्छ राष्ट्रपा जस्तै अर्को एउटा कुनै ग्रुप भन्न सक्छ एकल हुँदाखेरि अर्को कुनै राष्ट्रपा पनि यसरी स्वतन्त्र पार्टी भन्ने जस्तै अर्को पार्टी पनि भन्न सक्छ नि हामी त्यो एमाले त्यो काङ्ग्रेस त्यसलाई मात्र किन हेरिरहने त अर्कै कुनै ग्रुप पनि आउन सक्छ नि त यिनीहरू काम नगरिसकेपछि त यिनीहरूबाट अर्को मर्ज भएर कुनै नयाँ आयो भनेदेखि मान्छेले पदाउने कुरा छ मैले सिम्पल मेरो निवेदन के हो भने यिनीहरू आफै पार्टी असफल भएको पार्टी भए हुनाले र यो नेतृत्व पनि असफल नेतृत्व भएको हुनाले जुन डायसमा तपाईँले मान्छे देखिराख्नु भएको छ ती एकदम पुरै रूपमा कम्प्लिटली असफल भएको मान्छेले यिनीहरूले आह्वान गरेर यिनीहरूले भनेर फेरि जनताहरू अब नयाँको युवाहरू नयाँ मान्छेहरू भने नि अब हामी जस्तै पनि त्यहाँनिर ओल्ड आई पिपलहरू आकर्षण होलान् यिनले भोट पाल्नु भनेमा मलाई त्यति विश्वास नै लाग्दैन यिनीहरूको नेतृत्वमा यिनीहरूले एकदम परिवर्तन ल्याएका छन् र चाहिने अहिले भएका नेतृत्वका अहिले देखिएका हाम्रा मान्छेहरू हामीले देखेका मान्छेहरू काम एमालेमा नेकपामा जुन छन् यिनीबाट नदेखेका मान्छे नयाँ मान्छे आएको भने हो मान्छे त नयाँ आए पढ लेखेका मान्छे पनि आए त्यो भन्यो भने फेरि नआउने भन्ने कुरा त छैन पोलिटिक्समा त त्यो हुँदै हुँदैन निर्विकल्प त हुँदै हुँदैन
1: जस्तो दुई तिहाई असफल हुँदाखेरि भदौ 23-24 भयो हामी कहाँ जेन्जी मुभमेन्ट होइन अब यो दुई तिहाई पनि असफलता हुने भने त अर्को एउटा उथलपुथल आउला शक्ति नयाँ आउँछ कि उथलपुथल आउँछ
2: एनआरकी हुन्छ
1: त्यो पक्का छ
2: अब अहिले चाहिने उथलपुथल भने एनआरकी हुन्छ किनभने कसैको ग्रिपमा रहन्न यो देश तपाईँ कसैले किनभने हिजो त्यत्रो 34-35 शासन गरेका मान्छेले जनतालाई चाहिने आगोमा छोडेर भाग्यो किनभने कि उनीहरूले कसैले पनि आफ्नो दायित्व बोध गरेन किनभने नेताहरू भनेको त संरक्षक हुने हुनुहोस् त होइन गार्जियन हुनुपर्छ नि तिमीलाई बचाउँछौ जनतालाई हामी यहाँ छौँ भनेन कसैले पनि जम्पी लुकेर भागे यिनीहरू एउटा त अझ भागेर विदेशै गइसकेको छ होइन यस्तो किसिमको चाहिने जनतालाई अलपत्र पारेर गइरहेका छन् मैले भन्छु कि त्यो बेलामा अरू एक दिन जति बढ्या भएदेखि मुलुकै नरहने अवस्थामा यिनीहरू यसरी छोडिरहेको छ यति हलुकोसित मुलुक गइरहेको थियो होइन अब अहिले यिनीहरूले पनि त्यही बाटो अप्नाउने त्यही हुने त्यस्तै किसिम असन्तोष हुने अनि अहिले पुराना पार्टीहरू पनि के छ भने तीन महिना मात्रै 6 महिना मात्रै पनि भएको छैन सत्ताबाट ओर्लेको
1: त्यही
2: अब सुशीला कार्यक्रमलाई गर्ने भने त एक वर्ष पनि भएको छैन अहिले नै एकदमै हल गर्नेमा होइन डर सात नभएको नभएको होइन तर कि त्यो भनेदेखि त अर्को आउँछ अब के भने अर्को अर्कोले लिन्छ अनि त्यसपछि त्यो आर्मीले लिएला अथवा विदेशीले लिएला कसले लिएला भनौँ न अस्ति नै 23-24 गतिका दिन एउटा प्लेन चाइनाको अथवा भए पनि इन्डियाको भए पनि काठमाडौँ उत्रिया भए त अर्कैले देश लिइसकिन रहेछ नि त कसले बचाउँछ नि त यो त देशै गइसक्यो हुन्छ ल मिलेर खाम भने भए चाइना दुईजनाले टुक्रा टुक्रा भइसक्यो कसैले पनि आइराखेको भए अमेरिकन ट्रम्पले एउटा जहाज राखे भए त्यो अमेरिकाकै पपेट भएर भइसक्छ कोहीले पनि बचाउने थिएन कोही पनि निक्लेन नि किन भन्नुहुन्छ भने डेमोक्रेसीमा देश बचाउनलाई त त्यही इरानमा हेर्नु न जनता अगाडि आएको हुनाले इरानको शासन व्यवस्था बारेमा कुरा गर्दै छैन केही नै केही त थियो नि अमेरिकनहरूलाई किनभने त्यो एक किसिमको नेसनलिजम थियो लोयल्टी थियो तपाईँको अहिले त के थियो भने यिनीहरूसित केही पनि थिएन जनता अगाडि आएको थिएन देश गरिसकेको अवस्था थियो अब अहिले पनि अब भर्खरै सबै परिवर्तन भएको छ उनलाई जनताले फालेका छन् उनले पनिस पनि पाइसकेका छन् 5 वर्ष उनीहरूले गर्ने काम गर्दै जाने उनीहरूले आफ्ना कुराहरू सचाउँदै जाने आफ्नो नेतृत्वहरू सचाउँदै जाने, हामीले यसरी गल्ती गर्यौँ भन्दै जाने भएको भए मलाई भन्नुहुन्छ भनेदेखि ओलीले 23 गतेको दिन भादर 23 गतेको दिन माफी मागेको भयो भने पनि धेरै कुरा सुटेर जान्छ। हामीले गल्ती गर्यौँ, हामीले डेलिभर गर्न सकेनौँ, आइएम लिभिङ, म छोड्दैछु, अर्को सरकार बनोस् भने भए पनि इत्यादि हद हुँदैन। किनभनेदेखि त्यो मेगालो मान्यता छिनै थियो, मै नभइकन त यो केही पनि चल्दैन भन्ने जस्तो यी 3-4 जना नेताहरूलाई भयो। हामी नभए त यो देशै रहन्न र अथवा व्यवस्थै रहन्न, हामी यो चाहिँ हामी नै हुनुपर्छ भन्ने किसिमको चाहिँ त्यस्तो किसिमको सोचाइ भएको हुनाले यिनीहरूले आफूले कन्सन्ट्रेट गरेन।
1: त्यो बेलाको दुई तिहाई असफलता हुँदा देशले के भोग्यो तपाईँ हामी जगजाहर छौँ, मानस पटलमा ताजै छ, 1 वर्ष पनि भएको छैन। अब यो दुई तिहाईले चाहिँ जो सरकार धान्न थालेको छ चैत 13 देखि फागुन 21 को म्यान्डेट पछि, यसको बाटो चाहिँ तपाईँ त्यो सफलता हुनेतिर देख्दै हुनुहुन्छ कि पार्टी कुन दिशामा छ, सरकार कुन दिशामा छ यिनीहरूको?
2: हेर्नुहोस् अब पार्टीको न्यूनतम बन्नलाई चाहिने कुराहरू यिनीहरूले पूरा गरेको छ, त्यसो हुनाले राजसभाले आफ्नो किसिमले निर्वाचित पनि भइसकेको अवस्था छ। भन्दाखेरि पार्टीको चाहिँ अब एउटा संस्थागत लोकतान्त्रिकरणको अस्ति महाधिवेशन भएपछि सुरु भएको छ, यसले कुन कसरी लिन्छ भन्ने कुरा हेर्न बाँकी नै छ। अब झन्डै 3 महिना कति भयो अथवा प्लस कति भयो होला सरकार बनेको, त्यसले अब नराम्रो काम गर्यो भन्ने छैन, अब केही ल्यासेसहरू छन् अब भनौँ सरकार पक्षबाट त्यसमा छन्, कहिले कहिले तपाईँले हामीलाई अड पनि लाग्न सक्छ, मैले सन्दर्भ त त्यति होइन तर भोलिकै कार्यक्रम भएको हुनाले तपाईँलाई सन्दर्भमा जोडिहाल्छु। भोलि यदुनाथ खनालको लेक्चर सिरिजमा प्रमुख वक्ताको रूपमा बाबुराम भट्टाईको छ, त्यो कसरी उनीलाई त्यहाँ दियो यो सरकारले, उनलाई त्यो राखेको छ, धेरै मान्छेले असन्तोष जनाएका पनि छ किन सरकारले यस्तो काम गर्छ, किनभने न त पोलिटिकल साइन्सको मान्छे हो न त त्यो विद्वान हो, के चाहिँ सोसल साइन्सको उसको बारेमा व्याख्या गर्न सक्ने, यो जन खालको व्याख्या गर्न सक्ने, त्यो मान्छेलाई किन बनाएको होला भनेर मान्छेहरू आश्चर्यचकित भएको छ, तपाईँ पनि हुनुभएको होला किनभने छापामा छ। कहिले कहिले यस्ता कुराहरू गर्दाखेरि शङ्का हुन्छ, किन त्यस्तो चाहियो, किन त्यो हुन चाहियो, मान्छेले त्यो चाहकै छैन, तिनीहरूको अनुहार हेर्न चाहकै छैन, नयाँ जान पर्छ, कुनै विदेशी विद्वानहरू इन्डियामा पनि प्रशस्त विद्वान छन् चाहिने भने नेपाल सम्बन्धी, तिनीहरू ल्याएर यदुनाथको घर घर आए पनि हुन्छ, नेपाली पनि कहीँ हुनुहुन्छ होला, यी कुराहरू कहिले कहिले हाम्रा मन नपरेका कुराहरू पनि सरकारले गर्छ, गरेकै छ। अब अस्ति पनि हामीले कुरा गऱ्यौँ कि चाहिँ पार्लियामेन्टमा गएर सरासर गएर त्यो चाहिँ शब्द पनि मिसयुज अफ द अथवा रङ चोइस अफ द वर्ड भन्छु मैले चाहिँ, त्यस्तो पनि प्रधानमन्त्रीले किन भन्नुपर्छ नभनेको भए पनि हुन्थ्यो, यी सबै कुराहरू छन्। तर अब अहिले चाहिँ कतिको कुराहरूमा कस्तो पनि हुनु पर्नुपर्छ भने एउटा परिपक्वताको कमी हो कि अथवा चाहिने तपाईँको चाहिने अब आन्तरिक छलफल नभएर यी कुराहरू बाहिर आउँछन् कि कसैले झट्ट डिसिजन गर्छन् कि सुशील खनालले मात्रै निर्णय गरेको हो कि अब यी कसै कसले निर्णय गरेको, यसमा आउँदाखेरि कहिले कहिले पार्टी बनिसकेपछि सरकार भनिसकेपछि सरकार मन्त्री परिषदले पनि सबै साथीहरू कसरी निर्णय हुन्छन् भन्ने कुरामा अझै पनि अब त्यति साह्रो चाहिँ क्लियर नभएको अवस्था भए हुनाले हामीले शङ्का गर्ने ठाउँ रहला, त्यो शङ्का गरिरहनु पनि पर्छ। तर के भने अब एक किसिमले अहिले चाहिने उनीहरूले जुन गलत दिशै नरोजेको हुनाले मैले साना कुराहरू हो नि त खालि मैले
1: होइन, तर भन्छ नि बिहानीले सारा दिनको संकेत गर्छ भने जस्तो, सरकारको यो 100 दिन फेरिफेरीको समयले के संकेत गर्दैछ, यो पार्टीको कति ग्रिममा छ सरकार अथवा सरकारले पार्टीलाई कति सन्तुलनमा राखेर काम गरिराखेको छ, यिनीहरूको के देख्दै हुनुहुन्छ नेचर? अब पञ्चायत ढलेर बहुदल आउने बित्तिकैका बेलाका कंग्रेस काँग्रेसलाई त ओहो महान भन्ने चलन थियो हेर्नुहोस् होइन, राडा फालेर प्रजातन्त्र आउने बित्तिकै त्यो भनिन्थ्यो, हरेक समयमा ती सबै चिजहरू पश्चाताप योग्य छन् भनिँदैछ नि त आज, किनकि आजको दिनमा हामी उभिएर पञ्चायत ढाल्दै गर्दाको काँग्रेस कम्युनिस्टलाई त दुत्कारिँदैछ नि त अहिले होइन।
2: अब हेर्नुहोस् अब यो पार्टी र उसको रिलेसनसिप भन्नुहुन्छ भने यो त अब 4-5 दिन मात्रै भयो भन्छु मैले हेर्दा, किनभने भर्खरै महाधिवेशन सकिएर नयाँ निर्वाचित कार्यकारी आएको हुनाले,
1: तर टेक्निकल्ली त पार्टीकै एउटा बेसमा थियो नि त सरकार अगाडिदेखि,
2: बुझ्यो त्यो बेलामा को थिए कहाँ थिए पुरा त्यसको संरचना पनि भइसकेको थिएन होला, त्यसमा कुन पदाधिकारी हुन्थे कसले कसले के रोल प्ले गर्नुपर्छ भन्ने भने एउटा समग्रमा पार्टी थियो, त्यहाँबाट सरकार बनेको यहाँले भनेको चाहिँ 100% करेक्ट हो, त्यही पनि अबको बाटा लिनुपर्छ जस्तो मलाई लाग्छ।
1: हजुर,
2: अब के भन्नुहुन्छ भनेदेखि अब एकदम विकसित देशमा हो भनेदेखि त पार्टी र सरकारको त्यति साह्रो के छ भने सामञ्जस्य त हुँदैन, किनभने चुनावको लागि पार्टी युज गर्छ सबै अधिकारहरू प्रधानमन्त्री सिस्टमबाट
1: बेलायतमा अहिले पनि लफडा भइरहेछ नि,
2: त्यही नै केही त भने उसले नगरेर भएको छ, अब अहिले अहिले भएको अर्कै मोरल्ली कुराहरू हो त, त्यसलाई पार्टीले चाहिने ऊ गरेको होइन, त्यो चाहिने स्टारमर्को कुरा गर्नुभएको छ त्यसमा आएको त्यस्तो अलि अलि मोरल किसिमको कुराहरू थियो, त 5-7 वर्षदेखि भएर बेलामा पनि अस्थिर भएको छ, कसैले पनि पुरा चाहिने अवधि पनि लिएको छैन. एउटा प्रधानमन्त्री जहाँ खालि 40-45 दिनमा मात्रै भयो कि ब्लुज के भन्ने लिडीहरू होइन त्यस्तो भएको छ. कहिले कहिले सामान्य जस्ता पार्टी पार्लियामेन्ट्री सिस्टममा त्यस्तो हुन्छ, किनभने प्रेसिडेन्सियल सिस्टममा अमेरिकामा त्यस्तो हुँदैन. त्यही पनि भन्न त भन्छन् त्यसैबाट पार्टीबाटै छानिएका प्रतिनिधिले प्रधानमन्त्री मन्त्री भएको हुनाले निर्घोष हुन पाउँदैनस् भन्ने किसिमको कुरा त रहन्छ. त्यो कुरा आउँछ. अब अहिले चाहिँ कतिकोमा डराउने अब एउटा के छ भने सरकारहरूले चलाउने पार्टीको नीति यति चलाउने गर्दाखेरि त्यो हुन्थ्यो. अब त्यसरी चल्दैन भनेर अब हाम्रो नेपालको परिप्रेक्ष्यमा त पार्टीकै अध्यक्ष नै प्रधानमन्त्री हुने थियो अस्तिसम्म त होइन. अहिले मात्रै नभएको नत्र भने त गिरिजा प्रसाद हुँदा गिरिजा, खड्ग प्रसाद हुँदा खड्ग
1: प्रसाद, गिरिजाको बेलामा पनि अलग अलग एउटा प्र्याक्टिस त थियो. खै तथापि तपाईँ के देख्नुहुन्छ सन्तुलनको हिसाबले यो कति प्यारालाली छ कि नेगेटिभ खालको सन्तुलन छ?
2: अहिले मिलेकै जस्तो लाग्छ मलाई चाहिँ. मैले अस्ति एउटा लेखेको थिएँ त्यो रसाको जस्तै भएर त्यो पुटिन र माधवदेव जस्तै भएर हिन्दू भक्त जस्तो भनेकोमा.
1: ए तर अब खास गरी यो पार्टीले लिएका नीतिले चाहिँ गणतन्त्रको जगै हलाउन खोज्यो, संघीयतामा यिनीहरूले यो मास्न खोजे, खास गरी धर्मनिरपेक्षताप्रति पनि प्रतिबद्ध नभएको भन्ने चर्चा र आक्षेप सुरु भएको छ. अब दुई तिहाईले नपुगेर फेरि यो शक्तिप्रति कति आसक्ति भएको प्रत्यक्ष निर्वाचित भनेर त्यहाँ पनि प्रश्न उठिरहेको छ. यी यसले लिएका नीतिहरूका प्रति चाहिँ तपाईँको के टिप्पणी प्रति टिप्पणी छ?
2: हो अब चाहिँ तपाईँको गहन कुरो आयो जस्तो मलाई लाग्छ. अब यो पार्टीको खास गरेर दुई तिनवटा कुराहरूको मैले पनि पढेँ. एउटा स्थानीय पारदर्शी संरचना पुरै पढेको छैन खारिज गर्ने जस्तो
1: हो.
2: अब त्यो खारिज गर्नेमा टोटल कुन किसिमले खाली हो त्यसलाई इलिमिनेटै गर्ने हो कि त्यो अब यो एकदम घाँडो चाहिँ भएको छ हेर्नुहोस्. किनभने यो क्यान्सरस चाहिँ छ, यसले डेलिभर पनि गरेन र यसले चाहिँ बहुतै धेरै चाहिने भिआइपीहरू मात्रै जन्माउने काम र यसले अब्स्ट्याकल्स मात्रै खडा गरेको अवस्था छ. नेपाल जस्तो देशमा यो नचाहिने हो. यो नचाहिने भन्ने कुरामा सबै सहमत पनि थिए. मैले हिजो एउटा पनि लेखेको छु, 5 विकास क्षेत्रलाई नै चेन्ज गर्ने पनि थियो. अब यो के भयो त्यो बेलामा युरोपियन युनियनका मान्छेहरूले धेरै यहाँ उचाले. म धेरै कुरा लामो कुरा गर्न चाहन्न. यहाँ जनजाति पनि उचाले, यहाँका चाहिने माओस्टहरू पनि उचाले. यिनीहरूले हुँदाखेरि अब एक किसिमले अझ त अब पहिचानवाला नै पेट्रोलियम चाहिन्छ, 14 चाहिन्छ, 20 चाहिन्छ भन्ने पनि अवस्था पनि थियो यसमा होइन. यसले चाहिँ गर्न सक्दैन. हामीले टोटल पोलिटिकल इकोनोमिक डिसेन्ट्रलाइजेसन गरे हुने ठाउँमा हामीले यो समर्थन ल्यायौँ. यो समर्थन ल्याउँदाखेरि अब फेरि रुनी मान्छेहरू पनि छन्, खुसी हुने मान्छे छन्. खुसी हुने मान्छेहरू मैले हिजो एउटा लेखेका थिएँ, 80% मान्छेहरू यसलाई हटाएर नै खुसी, किनभने यसले गरेन बरु लोकल गभर्मेन्टले बहुतै पावर ल्याउने भन्ने कुरा गर्छन्. अब यो हटाउन पनि के छ भने यो फन्डामेन्टल फिचर पनि हो अहिलेको संविधानको. यो साधारण हट्दैन, तर यसलाई सहिलो उपाय छ. यस्ता कन्टेन्सियस इस्युहरूमा सरकारले जनमतमा गए पुरै सिद्धिन्छ तपाईँको फेरि हेर्नुहोस् होइन. अब एउटा मात्रै होइन, किनभने यो संविधान पनि जनमत संग्रहबाट पास भएको होइन, यस्तो हुनुपर्थ्यो. संविधान सभाले संविधान बनाइसकेपछि जुनसुकै देशमा आजसम्म जनमत संग्रह नभएको कुनै पनि संविधान सभाले बनाएको संविधान छैन. तर नेपालमा त्यो एउटा त्यो कुरा पास गरेको छैन. मैले त त्यो बेला लेखेर भेटेर पनि भनेको मान्छे होइन. भन्दाखेरि अब जनताको हामीलाई त थिनै थिएन, हामीले त यो चाहिँ नचाहिएको भनेको. हामीले यो चाहिँ डराउने रसम नचाहिएको, राजा फाल्ने पनि हामीले नभनेको, यो बल्छबाट हालेको भन्ने जनताको गुनासो पनि छ. त्यस हुनाले यदि यस्तै अवस्था भयो भनेदेखि पनि सजिलो उपाय छ. भेरी सजिलो उपाय के छ भन्नुहुन्छ भनेदेखि जनमतमा जाने. स्थानीय चाहिन्छ कि चाहिन्न, भोलि बिहान धर्मनिरपेक्ष चाहिन्छ कि चाहिन्न. अब जनता त सुप्रिम हो नि, डेमोक्रेसीमा त पावरफुल त जनता हो. त्यस हुनाले कसरी पनि नभन्न पाइने यसमा यो जान सक्छ. यो अर्को चुनावमा जाने हो. मैले त अस्ति पनि भनेको थिएँ त्यस्तो छ भनेदेखि अस्तिको चुनावमा सोधेको भए पनि हुन्छ यो, किनभने त सुशीला कार्कीको सरकारले त्यति गर्न सक्ने भयो, त्यसमा छलफल पनि भएन. अब जाने चुनावमा स्वच्छ मार्ग यो त्यही अनुसारको बाइन्डिङ जनमत गर्ने.
1: हजुर,
2: कन्सल्टेटिभ भनेको बाइन्डिङ जनमत गरेपछि यो कुरा सुल्लिन्छ.
1: हजुर,
2: अब एउटै मात्रै यिनीहरूले ल्याएको कुराहरूमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी भनेको पनि ठिकै छ, तर अब त्यसलाई निरङ्कुश हुन नमिने त्यसको चेक एन्ड ब्यालेन्स चाहिन्छ. र अर्को चाहिँ यिनीहरूले लिएर आएकोमा पटक्कै मलाई व्यक्तिगत मन नपरेको चाहिँ पार्टीलाई चुनाव दिने भन्ने कुरा जुन छ त्यो समानुपाती पार्टीलाई चुनाव दिने भनेको त्यो चाहिँ खराब हुन्छ. किन हाम्रो डेमोक्रेसीमा आफ्नो प्रतिनिधित्व छान्न पाउने अधिकार त जनतालाई चाहिन्छ, त्यो फन्डामेन्टल राइट हो.
1: जनतासँग भिजेको मान्छे हुँदा त यस्तो छ समस्या, अझ पार्टीले गोजीको हाल्दा त झन् अर्को समस्या आउनु.
2: कत्रो कत्रो हुन्छ, कहाँको मान्छे जान्छ, कहाँको मान्छे जान्छ.
1: अनि शासकीय स्वरूपमा चाहिँ अब यो पद्धतिमा बहुमत आउँदैन भन्थे दुई तिहाई पनि आउँदो रहेछ. अनि फेरि संसद प्रति निर्वाचित संसदले खोज्दा त प्रधानमन्त्री भेटिन मुस्किल र शङ्का भनेर टिप्पणी हुन्छ. प्रत्यक्ष निर्वाचित भयो भने त्यसले के केसम्म गर्ला भन्ने कुराको
2: त्यही भनेको त्यस हुनाले राम्रोसँग चले भने त अहिलेकै सिस्टम राम्रो तर के भने यो संख्याहरू सबहरू राम्रो तर के भन्नुहुन्छ भनेदेखि त्यही भनेको त नि मैले पनि के भन्नुहुन्छ भनेदेखि जनताबाट टाढा जाने किसिमको नेतृत्व भयो भनेदेखि फेरि त्यसले अर्को ल्याउँछ र त्यो के हुन्छ भने स्वेच्छाचारी भएर जान्छ तपाईँको फेरि हेर्नुहोस् होइन त्यस हुनाले त्यो चाहिँ हाम्रो टोटल अहिलेको नेपालमा हाम्रो परिपक्व डेमोक्रेसी छैन किनभने एकदम लेभल अफ द पर्सेप्सन अफ द पिपल एकदम हाई भएको भएर यसरी लोज छान्न सक्ने भएको भए देखो तपाईँले जे ल्याउँदाखेरि अलिक सजिलो हुन्छ होला किनभने त्यो नेता पनि सदाचारी हुन्थ्यो जवाबदेहिता हुन्थ्यो त्यो राष्ट्रवादी हुन्थ्यो अब त अहिले त नेताहरू पनि उत्तरमा विश्वास गर्ने नेता त एउटा पनि छैन यहाँले भने जस्तो अहिलेको नेताहरूलाई पनि विश्वास गर्ने र नगर्ने पनि दोधारमा छ राम्रो काम गरे विश्वास गर्ने राम्रो काम गरेनछ भनेदेखि तपाईँको चाहिँ सडकमा आउने अवस्था छ होइन त्यस हुनाले त्यो लामो परिचय आउँछ सबै कुरा दिनलाई पढेर मात्रै पनि थ्योरी पढेर मात्रै पनि भएन त्यस हुनाले केही कुराहरू उहाँले ल्याएर राम्रो त्यसलाई प्रोटेक्ट गरिदिउँ अहिले पास हुने कुरा पनि भएन
1: चर्चाकै लागि चर्चा र अल्म ल्याउनका लागि मात्रै फ्याँकिराख्नु भएको छ यो एजेन्डा
2: अब होइन यस्तो छ नि अब
1: उहाँहरूको तागतले त पुग्नेवाला छैन हेर्नुहोस्
2: अब होइन यस्तो छ हेर्नुहोस् अब के छ भन्नुहुन्छ भने मेरा विचारमा त दुई तिहाईले पास गरेर पनि नहुन
1: सक्छ यो त स्थानीय तहको प्रतिनिधित्व चाहिन्छ प्रदेशको चाहियो तलको प्रदेशलाई चलाउने हुँदा त ती चाहियो हेर्नुहोस्
2: हो त्यस्तो भयो भने जनमत संग्रह भन्दा अरू बाटो लामो छोटो बाटो हुँदै सक्दैन
1: उहाँहरूले बेकारमा यो तपाईँको खास गरी एजेन्डाका लागि एजेन्डा जनतामा ल्याउने एउटा बाटो तय गर्न खोजेको जस्तो
2: होइन त्यसरी त्यति डायरी म भन्दिनँ त्यो अब अलिक बुढो पनि मान्छे छ तपाईँ यस्तो सामान छैन त्यति पनि नभनौँला तर के छ भने हामीले सबै काम गर्दाखेरि चाहिँ त्यस्तो किसिमको चाहिँ नि कन्टेन्सियस इस्युहरू हामीले लिएर आउँदाखेरि त्यो चाहिँ खालि एउटा चाहिने पोलिटिकल स्टन्टको लागि अथवा त्यसलाई एउटा राम्रो काम गरेर भनेर ल्याउनु हुन्न जे गर्न सकिन्छ त्यो मात्रै ल्याउनु पर्छ र मैले भने विवादित इस्युहरूमा अब यी चाहिने मान्छेहरू निर्वाचित सांसदहरू पनि जो पनि होला नि यिनीहरूले पनि सही नै निर्णय गर्न सक्छन् भन्ने पनि छैन त्यसले त्यस्तो छ भनेदेखि अघि नै मैले भने सबभन्दा राम्रो काम उनी हो चाहिने जनमतै हो जनमतमा पनि त्यति त्यस्तो लेभलको मान्छेहरू छैनन् भन्ने होला तर अब जनताले निर्णय गरेको हामीले मान्ने मात्रै कुरा अहिले पनि मानिराखेका छौँ खालि के छ भने केही कुराहरू छन् र अलिक विचलन ल्याउने भनेर पार्टी आएको हिजोकै जस्तो संस्कारबाट चल्दैन चलेको भए त ती खड्गवलीहरू जालहरू थिए त्यत्रो वर्ष कति कसैले 17,000 मान्छे मारेर आएको थिए कसैले 2,000 मान्छे मारेर आएको थिए कति लडेका थिए यसले भएन अब यसलाई आउँदैन भन्ने थियो तर अब समयले क्वालिटी फेरिसकेकै छ तपाईँको होइन अब तपाईँले हामीले चाहिँ जति कुरा गरे पनि जनताले त्यसको मत दिइराखेकै छन् त्यसको सहयोग प्रयोग यिनीहरूले गरून् र 5 वर्ष सरकार जाओस् बीचमा सरकार अर्को परिवर्तन पनि नहोस् र एउटा पार्टीले पनि डिटरमाइन हिसाबले चल्न सक्ने कदमहरू मैले चालोस् त्यसमा धेरै इन्टरफेयर नगरोस् किनभने सरकारलाई एउटा गाइडलाइन दिने र त्यो गाइडलाइन अनुसार यो गरौँ भनेर खास गरेर अहिलेको दुईटामा रवि लामी चाण्डे र बालेन शाहको चाहिने एकदमै चाहिने घनिष्ठता सम्बन्ध हुनु पर्यो यो निर्णय गर्दाखेरि अनि यो पार्टीका निकायहरूले हाम्रो संगठनहरूले अथवा सांसदहरूले जे गर्नुपर्ने हो त्यो आफूले नियम कानुनहरू बनाएर गर्दाखेरि अहिले हामीले त्यति नै एकदमै फसिहालो डराइहाल्नु पर्यो अथवा अर्का मान्छेहरू कम्युनिस्ट जोडिएनन् भोलि चाहिँ उजोडि ओर्लान् मलाई व्यक्तिगत भन्नुहुन्छ भने त कम्युनिस्टको नामबाट अब पावर शक्तिमा आउँछ आयो भने काङ्ग्रेसहरूको कुनै किसिमको एउटा पार्टीहरू आउला अब कम्युनिस्टहरू त अब कुनै हिसाबले पनि कम्युनिस्टहरूले जुन ठगेका छन् अब काङ्ग्रेस त ठग्थ्यो नि 15 सालमा पनि देखेकै मान्छेले थिए अब कम्युनिस्टले ठग्दैनन् भने एउटा थियो तपाईँको 1995 मनमोहनको सरकार बन्दाखेरि पनि अलिकति हो यसले त गरिब दैसीलाई पनि हेरिदिँदा त भन्ने किसिमको कामहरू सुरु भए गरेका थिए केही कामहरू मैले दोहोऱ्याउन्न सोसियल सेक्युरिटी भत्ताहरू अथवा आफ्नो गाउँ आफ्नो केक बनाऊ भन्ने किसिमको के ल्याउँदाखेरि कमिसनर त अलिकति रेस्पोन्सिबल छन् कि भन्ने बुझेको थिएँ तर त्यो सबै त्यही नामबाट यत्रो वर्षसम्म शासन गरे यिनीहरूले खाए र आफूले केही पनि गरेनन् त्यस हुनाले यिनीहरू अहिले भएका चाहिँ त सबभन्दा नेपालमा अस्तित्व ल्याउने कमिस्टहरू नै काङ्ग्रेसको त भन्दा र यिनले ठुला कुरा गर्ने काम चाहिँ उल्टो गर्ने भएको हुनाले यी समस्या त जति जोडिए पनि केही हुन्छ जस्तो लाग्दैन
1: हस् डाक्टर साहब यो तपाईँको महत्वपूर्ण समय समाजका लागि धेरै धेरै धन्यवाद
2: धन्यवाद सर
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150
5: हजुर हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोभाइडर जय मानन्दर। फोन 0485402349 0485402353 र 98540402349। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
8: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारबाही खुला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलमजोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
0: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: ए बुहारी, सारे मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोपाइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
6: लौ केको चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
9: तन्ने पैसो कमाइएला भनेर 100-36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845430098 0845430098
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल रामेछाप नगरपालिकाको अनुरोध
5: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9896692998।
10: गोलन्जुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
7: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जुर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
10: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे स्थान गोलन्चोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
7: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
10: गोलन्चोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: हावाहुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
7: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
7: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायौ?
4: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछ।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन 21 को निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको, यद्यपि नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संहारमा उभिएको उहाँको भनाइ छ। आज एउटै मञ्चमा उपस्थित भएका नेपालका 4 जना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 औं जन्म जयन्तीको सन्दर्भमा काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र जलनाथ खनाल भेला हुनुभएको, नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा उहाँहरूले कम्युनिष्टहरू मिल्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुलले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिकको संज्ञा दिनुभएको छ। आइतबार संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व मन्त्री समेत रहनुभएका पुलले रासुपाको पछिल्लो राजनैतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गर्नुभएको छ। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने 2 वटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग अर्थात ओपीडी सेवा भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन सक्नेछन्। अस्पताल बीमा अन्तर्गतको ओपीडी सेवा मात्र सञ्चालनमा ल्याउन लागेको हो। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ। लेखक राईको अनुसन्धानमूलक कृति श्वेत शार्दूल मदन भण्डारीको जीवनलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 पुरस्कृत गरिएको, आज काठमाडौँमा एक कार्यक्रमका बीच उहाँलाई पुरस्कार हस्तान्तरण गरिएको हो। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मियाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरिहाँसको संख्या 429 पुगेको थियो। 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। नेपाली कंग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धान छानबिन र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन आयोग समक्ष निवेदन दिनुभएको छ। सूचनाको हक सम्बन्धी 2064 अन्तर्गत आयोगमा दर्ता गरिएको निवेदन मार्फत उहाँले जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगले गरेको छानबिन प्रतिवेदन माग गर्नुभएको। लेखकले आयोगका
आयुक्त लिली थापाको संयोजकतामा गठित अनुसन्धान तथा छानबिन समितिको कार्यदेश सहितको निर्णय समितिले तयार गरेको प्रतिवेदनसँग संलग्न श्रव्य दृश्य तथा लिखित कागजात उक्त प्रतिवेदनका आधारमा आयोगले गरेको निर्णय तथा नेपाल सरकारले पठाइएको सिफारिस सहितको प्रतिवेदनको प्रमाणित प्रतिलिपि र विद्युतीय प्रतिलिपि सफ्ट कपी माग गर्नुभएको छ। पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभएको छ। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। विभागका अनुसार उपत्यकामा किर्तिपुर र काकेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकेको छ। बर्ड फ्लू पक्षीमा लाग्ने उच्च मृत्यु दर भएको एक संक्रामक रोग हो। संघीय संसदले विभिन्न मुलुकसँगको संसदीय सम्बन्धलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले नेपाल विदेश संसदीय मैत्री समूह गठन गरेको छ। मैत्री समूह अन्तर्गत विभिन्न 43 देशका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई संयोजक तथा सदस्यको जिम्मेवारी प्रदान गरिएको छ। सूची अनुसार नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा प्रतिनिधि सभाकी सांसद बासना थापा तोकिनु भएको छ। त्यस्तै नेपाल अस्ट्रेलिया समूहको संयोजकमा राष्ट्रिय सभाकी सांसद उर्मिला अर्याल, नेपाल अजरबैजान समूहको संयोजकमा डाक्टर अर्जुन कुमार कार्की, नेपाल बहरानी समूहको संयोजकमा तपेश्वर यादव तथा नेपाल बंगलादेश समूहको संयोजकमा गीता गुरूङ संयोजक तोकिनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार 16 र 17 गते देशका विभिन्न क्षेत्रमा मनसूनी गतिविधि तीव्र हुने भएकाले आवश्यक सतर्कता अप्नाउन सर्वसाधारणलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य प्रदेश तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै देशका अधिकांश पहाड़ी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षाको पनि पूर्वानुमान गरिएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार जारी गरेको सूचना अनुसार लगातारको वर्षासँगै आकाशमा बाढ़ी, पहिरो, नदी कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। फिफा विश्वकप 2026 सम्म चरणका सबै खेल आइतबारदेखि सकिएको छ। जुन 11 शुरू भएको विश्वकप प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानाडामा भइरहेको छ। त्यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन्। एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्यूरोले त्यसबारे अनुसन्धान गरिरहेको छ। काठमाडौँमा बसेर रोजगारी गर्दै गरेका 25 वर्षीय एकजना युवक पोर्चुगल फुटबल टोलीको फ्यान थिए। लाइभ फुटबल हेर्ने प्लेटफर्म खोज्दा उनले सामाजिक सञ्जालमा एउटा विज्ञापन देखे। नेपालको अल इन वान टीभी एप जीजीटीभीको विज्ञापन थियो। त्यो त्यसमा सबै च्यानल प्रत्यक्ष हेर्न सकिने, मोबाइल, ट्याब्लेट र एन्ड्रोइडमा पनि चल्ने उल्लेख थियो। फेसबुकमा देखिएको यो विज्ञापन उनले डाउनलोड गरे। डाउनलोड गर्दै जाँदा एप डेभलपरबाट यस्तो मेसेज आयो, तपाईँको ग्लोबल स्मार्ट ब्याङ्क खाता सम्पत्ति शुद्धिकरणको इस्यूमा लग भएको रहेछ। ब्याङ्कको पासवर्ड राखेर रिस्क हटाउनुहोस्। पीड़ितले पासवर्ड प्रविष्ट गरेको केही समयमा उनको खातामा भएको 23,000 अपरिचित व्यक्तिको खातामा ट्रान्सफर भयो। भटावेटी स्थित प्रहरीको साइबर ब्यूरोमा त्यस्तै खालका उजुरी आइरहेका छन्। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 मेगाहर्ज नमस्कार हजुर को रेडियो 102.1 मेगाहर्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरी को पर्खा में रहनु भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीत को विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईको मुटुको ढुकढुकी भर्खर 14/15 मा लागेको ह्यान्डसम ठिटो श्रोताज महत्व उपस्थित भइसकेको छु तपाईको माझमा तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई विशेष विशेष विशेष बनाउनको लागि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सिएफएम 95 मेगाहर्ज अनलाइनका माध्यमको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ हामी हप्ताको सातै दिन आउँछौं राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौं लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौं तपाईँले नै रोजाइमा पार्नुभएका लोकदोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौं भने त्यस्तै गरेर तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै अगाडि बढ्नेछु उसो कार्यक्रमलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला मलाई टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ श्रीराज महत आइडी रहेको छ त्यसमा पनि तपाईँले भिडियोलाई भेटाउन सक्नुहुन्छ मेसेजहरू लेखेर पठाउन सक्नुहुन्छ प्राप्त मेसेजहरू वाचन गर्नेछु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले मेसेज पठाउन सक्नुहुन्छ अडियोलाई भेटाउन सक्नुहुन्छ कार्यक्रम मनपर्छ भने सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु प्रायः जसो अब यो रात छिपिँदै जाँदा र बाहिरको कोलाहल शान्त हुँदै जाँदा मेरो मनमा तिम्रा यादहरू झन् प्रगाढ भएर आउन थालेका छन् भन्दै हुनुहुन्छ होला दिनभरिको भागदौड र व्यस्तता एकातिर छ तर जब यो शान्त रात सुरु हुन्छ मेरो संसार तिमी नै आएर अडिन्छ भनेर पनि कसैलाई भन्दै हुनुहुन्छ होला त्यसैले त यो सुनौलो रातमा तिमीलाई आफ्ना केही मिठा भावनाहरू शब्दमा कोरेर पठाउँदैछु माया सुनाए बुझाए भन्दै हुनुहुन्छ होला ठिक छ यति बेला म एउटा मिठो गीत राख्छु तपाईँको माझमा त्यसपछि बाँकी रहेका कुराकानी त अब गर्नको लागि यस्तो मिठा मिठा होइन कुराकानी गर्नको लागि उपस्थित हुने नै छु यति बेला तपाईँको माझमा राख्न चाहन्छु हाम्रै रामे छापेली गायक हुनुहुन्छ अनि सर्जक पनि हुनुहुन्छ मोडल पनि हुनुहुन्छ होइन नवीन फुलामी मगर सर अनि त्यस्तै गरेर देवी सरी देवी भर्ती मगरको आवाजमा यो गीत छ चोली होइन ढाका चोलीलाई यो गीत तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा मिठो गीत छ रमाइलो गीत छ मार्मिक गीत छ भनौँ न शब्द कुमार खत्री लय सागर मगर अनि मैले गायक गायिका त भनिसकेको छु देवी घरती मगर अनि नवीन फुलामी मगरको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा ढाका चोलीलाई यो गीत राख्छु त्यसपछि आउँछु तपाईँसँग कुराकानी गर्नको लागि रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पनि पठाउँदै गर्नुलाई त

यमीठ तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। ढाका चोलीलाई होइन नवीन पुलामी मगर देवीघरती मगरको सुमधुर आवाज नयाँको गीत थियो। यसमा शब्द कुमार खत्रीको रहेको थियो भने लय सागर मगरको रहेको थियो। यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। मेसेजहरू पठाउन सक्नुहुन्छ, आफै भन्न चाहन्छु, अनि साथसाथै कार्यक्रममा सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ। होइन कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा केही टेक्निकल प्रब्लम आइदिन्छ, टिकटक लाइभ मार्फत पनि म जोडिएको छु। तपाईँहरू आउन सक्नुहुन्छ, मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु। कार्यक्रममा सेयर पनि गरेर साथ दिनुहुन पनि अनुरोध छ मेरो। यस्तैमा मेसेजतर्फ लाग्न चाहन्छु। हिर्सु चामलिङ राई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू म वाचन गर्दैछु। अमिना हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। प्रकाश के सुन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है, लाउँथे माया घातै घाता भयो भन्ने गीत राखिदिनु होला भन्नुहुन्छ। है कति बेला कार्यक्रम आउँछ भनेर रूममा बस्न सुनिराखेको छु है, जसरी भए पनि यो गीत राखिदिनु होला दाई हजुरले भन्नुहुन्छ। टिकटकको कमेन्टहरू नपढ्नु होला भन्नुहुन्छ, म टिकटकमा पनि छु, त्यस्तो साथीहरूलाई निराश पार्न चाहिँ चाहन्न म पनि भन्न चाहन्छु। वाचन त गर्नुपर्छ कि दुइटै प्लेटफर्मबाट आउनु भएन होइन, नत्र त साथीहरू रिसाउनुहुन्छ नि हो, किन मैले गीतहरू कम राखेँ अथवा कुरा बढी भयो अथवा के भयो भन्नुहोस् होला, त्यसपछि म फिडब्याक दिनुहोस्, त्यसपछि म केही सोध्छु। शान्ति विषय हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है रोल्पाबाट भन्नुहुन्छ, शान्ति विषय हो, सम्झना सबैमा छ भन्नुहुन्छ, शुभरात्रि पनि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। र बहादुरजी हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रूपसेना आइजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। माइ नेम इज शिला, शिलाकी अधिकारी होइन, शिला अधिकारी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तैमा यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्दैछु। हजुरबाट लगाइनुहुन्छ, बुटवलबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, अहिले 10 बजेको मौसम सामान्य छ है, बुटवलमा हुनुहुन्छ, ठिक छ। त्यस्तै गरेर यति बेला हिराबहादुर लकाईजी हुनुहुन्छ भन्दा पनि प्रकाश केसी हुनुहुन्छ, दिनभरि कता जानुभयो भन्नुहुन्छ, त्यही छु हजुर। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मलाई मेसेज पठाउनु भएको छ, रूपसेना के हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। नमस्कार, म पनि आइपुगेँ है, सिन्धुली ढुङ्ग्रोबासबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। आज मलाई चाहिँ बालकुमार श्रेष्ठको छैन मलाई डर भन्ने भाका राखिदिनुहोस् भन्नुहुन्छ। घर परिवारको लागि, त्यस्तै गरेर मामु दिदी दादा भाउजू बिनाजू भदा छोरीहरू, डियर हस्बेन्ड, डियर दी राई सम्झना होइन, अनि डियर फ्रेन्ड सुनिता सुनवार, कमला विष्ट, प्रवीणा पौडेल, निकिता मगर, निता राउत, मेलिया छामी, त्यस्तै गरेर प्रियङ्का बस्नेत, त्यस्तै गरेर अनुज खाती, त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ होइन, मेसेज वाचन गरिरहेको छु म। प्रकाशजीको भन्दा पनि रूपसनाजीले सम्झिरहनु भएको छ, बेलिया छामी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, मनोज सुन्दास लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ कल्पना सामताङ हुनुहुन्छ, भोजपुर घर भई आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्नेछ है भन्नुहुन्छ, सन्चय हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ। माम खानुभयो भन्नुहुन्छ, माम भयो हजुरको भयो कि नै, फेरि होइन माम खानुभयो भनिसकेपछि भइसकिहाल्यो। अनि प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ गेटवेल सुन भन्नुहुन्छ भने अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ, जन्मदिन कहिले छ पनि होइन, अग्रिम अग्रिम भनिराख्नु भएको छ। बाबा विनोद साम्पाङ, म अञ्जना त्रिपारी साम्पाङ, सेना कन्दुङ्गा, मनिषा बान्तवा, रञ्जित राई, स्नेहा चामलिङ, रमला साम्पाङ, एमपी विवास लिम्बू, प्रेम मण्डारी, लवली किरात, त्यस्तै गरेर सानु सम्झना, माया राई, सन्ध्या राई, शर्मिला राई, रकाल धर्मराज, घायल अभिमान सुनवार, त्यस्तै गरेर तीर्थ राई, केगन्ते रथुमे, हरिरुम्बा, हजारमान राई, अङ्कल शिखर श्रेष्ठ, अल्का बान्तवा, नाना विमला याम्फू, रायानिता, नाना उमा ढुङ्गेल लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँले पनि मलाई लिखित धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार, श्रेष्ठ खाना खानुभयो, कार्यक्रम सुन्दैछु है, दोलखा मार्ग घर भई अझै काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ। बस्नु भएका हजुरलाई अनि घर परिवार अनि साथीहरू धनगजनेर सम्पाली शेर्पा, त्यस्तै सरिता मक्तान, लक्ष्मी खड्का लगायत सबैमा समर्पण गर्न चाहन्छु, साथमा सम्झना है सम्झना छ भन्नुहुन्छ भने, त्यस्तै गरेर शुभरात्री पनि भन्नुहुन्छ, शुभ सपनी सबैलाई पनि भन्नुहुन्छ। त्यस्तै सुजन ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि।
SMS निवाचन हेलो सर SMS निवाचन भएन भन्न खोज्नु भयो क्या हुन त स्किप भएर हो कि के हो भन्नुहुन्छ वाचन गरिरहेको छु ल आज ननिष्ठप रूपमा स्किप भइसकेर छैन होला आज म ननिष्ठप रूपमा वाचन गरिरहेको छु पठाउनुहोस् न फुल SMS ल कहिले काहीँ नहुन पनि सक्छ स्किप होइन सर वाचन गर्दै जाँदाखेरि छुट्न पनि सक्छ वाचन गरिरहेको छु मैले फर्स्टदेखि नै धर्मराज हुनुहुन्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ शुभरात्रि मिठो सपनीको कामना आई भन्नुहुन्छ उर्मिला थापा मगर हुनुहुन्छ दर्मादेखि है सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै राज कालीकोटे हुनुहुन्छ चापाली हिरो राज कालीकोटे वीरतामर चापा घर भई अहिले सिबिआईबाट कार्यक्रम मजाले सुन्दैछु है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने दिपेन्द्र कार्की हुनुहुन्छ काठमाडौँबाट है सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि मनसाए त्यस्तै गरेर मिनु लम्तरी मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु है पाल्पा पालुङ घर भई हाल भने साउदी अरेबियाबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि मनसाए डम्बर ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ मन्थली कठजोरबाट डम्बर ढुङ्गेल हो भन्नुहुन्छ खाना खानु भयो भन्नुहुन्छ भयो हजुर कि भयो कि नै होइन हजुरको भयो कि नै साथीहरू शोभा थापा रोली राई सुमित यता सुनार किरात तिम्रो दिलको राजा त्यस्तो निरोज कार्की सम्झना नेवा खड्की मम्मी बाबा लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ भने मेरो मेरो कपालमा भने लगदोरी भएको राखिदिनुहोस् ल भन्नुहुन्छ राख्ने कोसिस गर्छु ल म पनि मनसाए भन्दै यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ मेसेजहरू पनि पठाइराख्नु भएको छ यति बेला टिकटकमा मेसेज प्राप्त भएको छ मलाई रोहित श्रेष्ठ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ नमस्कार भन्नुहुन्छ स्वागत छ त्यस्तै गरेर मेरो दाई भन्नुहुन्छ हजुर के छ खबर हजुरको त्यस्तै गरेर यति बेला हुनुहुन्छ शिला अधिकारीजी पनि हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सबिना पोखरेल पनि हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ रोहित श्रेष्ठ हुनुहुन्छ दाई गोलन्जर छबाट है हजुरको भोइस सुन्न अनि गीत सुन्नलाई आयो भन्नुहुन्छ दाइ रोहित हो भन्नुहुन्छ ओके सुनिता सिंहले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँले पनि मलाई धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर त्यति बेला म गीततर्फ लाग्न चाहन्छु एउटा गीत राख्छु त्यसपछि अन्य कुराहरू गर्नको लागि उपस्थित हुनेछु धनु गजनेरजी हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु आशिका आजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ आज किन अडियो लाइभ हो भन्नुहुन्छ अडियो फेरि अडियोमा गएर म त भिडियो म हलिरहेको छु आज यसरी होइन केही प्रब्लम छ जस्तो नेटमा आउन सक्छ कहिले काहीँ शिला यस्तै छ खै छैन र मेरो आवाज राम्रोसँग जानुपर्ने हो त राइनी राजकला हुनुहुन्छ हेलो श्री राजमा दाई कार्यक्रम सुन्दैछु ल भन्नुहुन्छ शङ्खा सभादेखि सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ माधव भिङ्गल हुनुहुन्छ मिर्ता मोड छापाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ आज सम्झनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल बुनुवास मिश्र ताङ रमिला राई शान्ति ऋषि राई अनिता काली भूमिका गीता लिम्बू रञ्जित राई घाला बिरमान सुनवार पूर्वली आकाश राई मुना कोइन्सी बी मुना मुखिया कमला मुखिया जर्मन राई अनिता राई त्यस्तै जेनी लिम्बू निशा बान्तुवा राई लवली मलिना श्रेष्ठ कल्पना साम्पाङ कुमारी लाउती लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यति बेला म गीततर्फ लाग्छु ल तपाईँको माझ एउटा गीत राख्न चाहन्छु धेरै बोले जस्तो लाग्यो त्यसपछि म आउँछु भन्न चाहे यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु छैन मलाई डर भन्ने गीत राख्नुपर्छ है भन्नुहुन्थ्यो त्यो गीत म राख्न खोजिरहेको छु किन किन तिम्रो तस्विर मलाई यति बेलाको समयमा तपाईँकोमा आज गीत राख्न चाहन्छु यसमा आवाज दिनुभएको छ बालकुमार श्रेष्ठ अंशु पन्तको आवाज रहेको छ भने शब्द निर्मल श्रेष्ठको रहेको छ भने सङ्गीत यसमा बालकुमार श्रेष्ठको रहेको छ यति बेलाको समयमा तपाईँकोमा आजमा राख्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पनि पठाउँदै गर्नुहोला ल

योगी तपाईँकोमा आज म राखेको कार्यक्रम एसएमएस दोहोरी अनुहार भइराखेको छ। आवाजमा मस्त्री र आवाजमा हँसी साथमा तपाईँ हुनुहुन्छ। बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट मलाई सुन्नुहुन्छ भन्ने आशा छ, पनि भन्न चाहन्छु। यति बेला म सामाजिक सञ्जाल टिकटकमा पनि छु, पनि हुन चाहे टिकटकमा चाहिँ प्राय जस्तो हल्का केही समस्या आइराखेको छ, यहाँ पनि हुन चाहन्छु। मलाई यति बेला मेसेज पठाइराख्नु भएको छ, होइन हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, सुनिता सुनार हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, त्यस्तै पनि गजमेर हुनुहुन्छ। आज होइन अलिक गाह्रो भएको छ, आवाज आइराखेको छ, मान्छे गए भन्नुहुन्छ, केही समस्या नेटमा समस्या छ जस्तो आज, ठिक छ। कृष्ण राई दिनदास हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु, ठिक छ। सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु यति बेलामा। त्यो मेसेजहरू प्राप्त भएका छन्, रातको समय मिठा रमाइला कुराकानी गर्ने कोसिस म गरिरहेको छु। यति बेला हुनुहुन्छ, मलाई मेसेज पठाउनु भएको छ पूर्वली आकाश राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु धरान घर भैयाले चाहिँ मलेसियाबाट भन्नुहुन्छ। सम्झना छ भूमिका राई कमला मुखी आशिष्न बस्ने त भन्दैनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला कमला मुखिया आशिष्न बस्नेत रमन मोक्तान तामाङ निमा शेर्पा, त्यस्तै गरेर बिहानी अनुष्का अभागी सुनिता कुलुङ, त्यस्तै अनिसा सुनवार जुना लिम्बू सुनिम शेर्पा दिया लिम्बू आङ्बु हाङ, त्यस्तै गरेर कमला उनिम लिम्बू मिडिया प्रेमी निर्माला उनिम बसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई अनिसा केसा हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। जनक रजाली मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, गुड नाइट डली भूमिका राई भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला लाखपा शर्मा हुनुहुन्छ, हेलो दाई कार्यक्रम सुन्दैछु, सबैमा सम्झना शुभरात्रि छ है भन्नुहुन्छ। मोक्तान कान्छा हुनुहुन्छ, कार्यक्रम हेर्दैछु सुन्दैछु है कठजोरबाट, मोक्तान कान्छा हो, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। गीता राणा मगर हुनुहुन्छ, रामेश्वर सेनापति घर भइहाल्छ ललितपुरबाट, कार्यक्रम मजाले सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रोहित श्रेष्ठ हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई परियार प्रणिसा माया हुनुहुन्छ, सञ्चय आरामै हुनुहुन्छ भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु सोलुक खुम्बुबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। त्यस्तै गरेर रोहित श्रेष्ठ हुनुहुन्छ, दाई गोलन्जोर छबाट है भन्नुहुन्छ, रोहित श्रेष्ठ हजुरको भोइस सुन्न आतुर भएर आए तर सुन्ने नेट स्लो भन्दैनुहुन्छ, आज सबैतिर नेट स्लो जस्तो छ होइन, भन्दा पनि यता हाम्रोतिर छ जस्तो लागिरहेको छ मलाई, कुनै कुनै मिल्छ भने तिम्रो मेरो सम्बन्ध धेरै माथि हो भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, प्रयास गर्छु ल म पनि भन्न चाहे। त्यस्तो गरेर यति बेला मुना राई लिम्बू हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मिठो सम्झना सुभाष पनिको कामना भन्नुहुन्छ, माया फुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, मन्थलीमा पुरानो गाउँ सिन्ने घर भइहाल्छ है भने दुबईबाट भन्नुहुन्छ, माया पुरी हो भन्नुहुन्छ, मम्मी बाबाको लागि अनि बजनी गीत चाहिँ बुनु आयुषा पुरी अन्जिता पुरी छोरी दृष्टा पुरीलाई पनि सुनाउन चाहन्छु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुजान ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, दोलखा होइन घर भइहाल्छ काठमाडौँबाट हो भन्नुहुन्छ, सुजान ढुङ्गेल हो भन्नुहुन्छ, बजनी गीत चाहिँ घरमा रहनुभएको मम्मी बाबा अनि जीवन साथी शर्मिला ढुङ्गेल छोरा सक्षम ढुङ्गेल साथीहरूमा होइन सीता ईश्वर भुवन गायत्री राजु गीता अनिस सलिना त्यस्तै गरेर राज कमल रवि श्रद्धा उषा उत्तम विक्रम जानुका सरस्वती भगवती जमुना लगायत सबैमा सम्झना होइन सम्झना चाहन्छु है सबैलाई भन्नुहुन्छ, अनि बेली थापा निरुता सबिना अञ्जना यमुना अप्सरा दीपक लगायत सबैमा सम्झिन चाहन्छ है भन्नुहुन्छ, अनि साउदी मलेसिया भन्ने गीत राख्नुहोस् ल भन्नुहुन्छ, गीतहरू चाहिँ पारिराख्नु भएको छ प्लिज भन्नुहुन्छ, एसएमएस मैले स्पेसली दादा हजुरको लागि भन्नुहुन्छ, देवान दिवान हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि,
देवमान हो वृतमन चापा कर्पै अहिले चाहिँ रोमानियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सोना कन्दुङ्गा। त्यस्तै सन्जु होइन सन्जु शेर्पा सन्जु सबिना लिम्बु कन्दुङ्गा त्यस्तै बान्तवाजेनु रेडियो कर्मी छ्या लिम्बु मिडिया प्रेमी अस्मिता मगर सानानी सानी सानी गुणेश्वर सतीश श्रेष्ठ कालिका मलाउने लिम्बुनी प्रतीक्षा चामिङ राई सोनिया शेर्पा सुनिष्ठा साइरा सुस्मिता भन्दा पनि सुमिता लिम्बुखिम आखा सरगम राई सबिना आखा सन्चमाया किरवाङ सिम्पल सरिना अभागी सृजना खिसिनी रा रचना चौहान मिष्ट मिडिया प्रेमी किराती अञ्जना रोहित छेत्री लगायत सबैमा सन्चना छ भन्नुहुन्छ। रोहित श्रेष्ठ हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेजहरू मैले सबै भाषण गरिसकेँ र ठिक छ, यति बेला म गीततर्फ लाग्छु। त्यस्तो होइन एउटा गीत राख्न चाहन्छु, त्यसपछि म अन्य कुराहरू गर्नको लागि उपस्थित हुनु नै छु। यति बेलाका समयमा तपाईँको माझमा राख्न चाहन्छु साउथ इन्डियन मलेसिया गीत राख्न चाहन्छु होइन, यसमा आवाज दिनुभएको छ गोपाल नेपाल जियाम अनि मिना थापाको आवाज रहेको छ भने शब्द भक्त रुक्का मगर अनि सङ्गीत गोपाल नेपाल जियामको रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पनि पठाउँदै गर्नुहोला है त।

साउदी मलेसिया आएगी तपाईको माझमा राखे कार्यक्रमको लगभग समाप्ति पनि सकिन लागिसकेको छ। केही समय मात्र बाँकी छ। हप्ताको सातै दिन आउने गर्दछ कार्यक्रममा समस्तहरू। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि लगभग 11 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौँ। तपाईँले रोजाइमा पार्नुभएका लोकदोरी बाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छौँ होइन बढिरहेका पनि छौँ किन भन्न चाहन्छु भने साथमा म टिकटक लाइभमा पनि थिएँ त सोध्दै हुनुहुन्छ होइन आएर टिकटक कता गयो हरायो भन्नुहुन्छ। हल्का अब आङ खायो जस्तो लाग्यो मोबाइल आङ खायो नेटले आङ खायो खै के भयो के अब होइन लाइभ साइभ गयो भन्नु पर्यो ठिक छ पुरा करेङ करेङ करेङ करेङ अड्किराखेको छ कि होइन भनेपछि ड्राइभले राम्रोसँग काम गरिराखेको छैन जस्तो लागिरहेको छ। तिम्रो साथ तिम्रो त्यो एउटा मिठो मुस्कान र तिमीले मलाई गर्ने निस्वार्थ माया यी सबै मेरा लागि यो जीवनका सबैभन्दा अमूल्य उपहारहरू हुन्। कहिले काहीँ सोध्छु तिमी मेरो जीवनमा नआएको भए यो मन यति शान्त र खुसी सायद कहिले हुने थिएन। तिमीसँग बिताएका हरेक पलहरू मेरो मानसपटलमा कुनै सुन्दर चित्र जस्तै कोरिएका छन्। चाहे त्यो सँगै हाँसेका क्षणहरू हुन् वा एकअर्कालाई सम्झाएका पलहरू त्यो सबैले हाम्रो सम्बन्धलाई अझ बलियो बनाएका छन्। अहिले बाहिर शीतल हावा चलिरहेको छ जुनले आफ्नो शीतलता छरिरहेको छ। म कामना गर्छु कि यो रातले तिम्रा सबै थकान र चिन्ताहरूलाई मेटाइदियोस्। तिम्रो आँखामा संसारकै सबैभन्दा सुन्दर र मिठ सपनाले बास गरोस्। तिम्रो निर्धक्क तिमी निर्धक्क भएर निधाऊ किनकि तिम्रो हरेक सपनालाई पहरेदारी गर्न र तिमीलाई माया दिन मेरो यो मन सधैँ तिम्रो साथ नै छ। भोलिको बिहानीले तिम्रो जीवनमा नयाँ ऊर्जा खुसी र सफलता लिएर आओस्। आफ्नो ख्याल राख्नु है माया भन्नुहुन्छ। आफूले माया गर्ने व्यक्ति आफूले होइन चाहेको व्यक्ति अनि जिन्दगीसँगै उहीसँग बिताउँछु भनेर कल्पना गरेको व्यक्तिसँग रातको समयमा होस् अथवा हरेक पल कुराकानी गर्दा मात्र पनि होइन त्यो थकाइ लागेको थकाइ पीर चिन्ता व्यथाहरू कहाँ जान्छ थाहा हुन्न कि। जब तपाईँ कोही व्यक्तिलाई भित्रैदेखि चाहनुहुन्छ नि उसको आवाज सुन्न आतुर हुनुहुन्छ तपाईँ बेलुका कतिखेर म्यासेज आउँछ कतिखेर म्यासेज आउँछ होइन उसले कतिखेर म्यासेज गर्ला बिहान उठ्ने बित्तिकै म्यासेज गरे कि नै केही लेखेर पठाए कि पठाएन भन्दै तपाईँको आँखा खोल्नुभन्दा अगाडि त्यो मनले दिमागले होइन तपाईँ बिउजिनुभन्दा अगाडि दिमागले सोचिसकेको हुन्छ कि पक्का म्यासेज आयो कि नै भनेर तपाईँ मोबाइल हेर्न आतुर हुनुहुन्छ

यस्तो बनाएको छ। सम्बन्ध जब भनौँ न तपाईँ बेसरी कसैलाई चाहनुहुन्छ भने त्यो भएको छ होला है, तपाईँले पनि त्यस्तो महसुस भएको छ होला, महसुस गर्नुभएको छ होला। राति मिठा कुराकानीहरू गर्दै निदाउन पाइयो भने पनि होइन, अरू पल हरेक क्षणको छोटो मिठो नै किन नहोस्, मिठो उसको हाँसो होइन, उसको त्यो बोली अनि भनौँ न हरेक कुराहरू होइन, कहानी बिहानदेखि बेलुकासम्म के भयो त्यो कहानी सुन्दै सुन्दै होइन, राति निदाउन पाइसकेपछि अनि साथसाथै बिहान पनि उठ्ने बित्तिकै होइन, उसले म्यासेज गरे कि गरेन, सम्झे कि सम्झेन होला, फोन पो गरे कि ला होइन भन्दै प्रायः जसो त्यो दिमागले होइन सोच्ने बानी यस्तो महसुस गर्नुभएको छ। तपाईँ कसैको मायामा त्यसरी चुर्लुङमा डुब्नु भएको छ, एकपल त लाग्दो होला है, कति उसको मात्र याद आएको, कति याद आएको, कति याद आएको यार होइन, ऊ बाहेक अरू जिन्दगी छैन कि क्या हो भन्ने पनि लाग्दो हो तपाईँलाई होइन, मायामा परिसकेपछि त लाग्नु पनि स्वाभाविक हो जस्तो पनि लाग्छ। समय सब चिज होइन अरे भन्छन् कि होइन, मायामा समय नै हुनुपर्छ भन्ने छैन अरे, तर जति तपाईँ समय पाउनुहुन्छ अथवा आफ्नो माया गर्ने व्यक्तिलाई समय निकाल्नुहुन्छ व्यस्तताका बावजुद पनि, त्यसो निकालेको समयमा मिठा कुराकानी होइन जब हुन्छन् नि त्यो त्यो पल नै छुट्टै हुन्छ अरे होइन। कतै पीडामा हुनुहुन्छ तपाईँ, कतै टेन्सनमा होइन पिएर मर्कामा हुनुहुन्छ, कसैले तपाईँलाई मनको चित्त दुखाएको छ होइन भने पनि जब तपाईँ आफ्नो त्यो मायालु प्रेमीसँग एकछिन कुराकानी गर्नुहुन्छ नि, चाहे त्यो रिसाउँदै होस् न अथवा होइन उसैले पनि कहिलेकाहीँ रिस उठाएर होइन प्राय जस्तो रिस उठाएर अनि हुन्छ नि दुई बिच झगडा हुन्छ नि, अनि झगडा भइसकेपछि एकछिनपछि पनि फेरि कुराकानी त गर्न मन लाग्छ होइन, एकछिनपछि पनि कुराकानी नगरिकन त बस्न सकिँदैन होइन, तर त्यो कुराकानी हुँदा पनि होइन झगडै झगडामा कुराकानी, माया गर्दिन तिमीलाई जाऊ होइन, जाऊ माया गर्दिन भन्दै होइन झर्किने माया गर्ने गर्नुभएको छ होला। ठिक छ, म धेरै अगाडि बढे जस्तो लाग्छ मलाई आज, हल्का भनौँ न नेटले हो अथवा डिभाइस मोबाइलले समस्या दिइराखेको छ। माया हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दशमन साथी भइसक्यो कार्यक्रमको, लगभग समय अवधि सकिन लागिसकेको छ। सुभाष कार्की पनि हुनुहुन्छ, दाई यता पो भन्नुहुन्छ, त्यो पनि मायाको कुराकानी गर्दै हुनुहुन्छ भन्नुहुन्छ, के गर्नु जिन्दगी मायामा अडिएको छ, कहिले केही नगरौँ भन्दा भन्दै पनि कहाँबाट आउँछ थाहा छैन है। यस्तै छ, हिराबहादुर लगाइनुहुन्छ, भन्दैनुहुन्छ उहाँले के भन्नुहुन्छ भन्दाखेरिमा, खै त वाचन गर्न खोज्दै थिएँ मैले कता पुगे, ठिक छ पक्कै पनि भन्दैनुहुन्छ, जीवन विकले भनेको कुराले मेल खायो, टिकटकमा म्यासेज नपर्नु होला भनेको थियो भन्दैनुहुन्छ जीवन विक होइन उहाँ प्रकाश केसी है, ठिक छ निश्चल राय हुनुहुन्छ, होइन धोका दियो मलाई नेटले मोबाइलले धोका दियो, त्यही भएर म वाचन त गरिहाल्छु। निश्चल राय हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, रोहित श्रेष्ठले दाई गीत राखिदिनु भएकोमा विशेष धन्यवाद भन्नुहुन्छ, अभागी सृजना हुनुहुन्छ उहाँले पनि शुभरात्र सबैमा भन्नुहुन्छ, छुच्ची फुच्ची बिनु हुनुहुन्छ, विनिता छेत्री बिनुले पनि दोलाखाबाट सुन्दैछ है भन्नुहुन्छ, त्यस्तै गरेर रूपसना आइकी हुनुहुन्छ, म त यता आएँ है सुन्न भन्नुहुन्छ, अघि हेर्दै हुनुहुन्थ्यो, ठिक छ कहिले काहीँ यस्तै हो, मेरो त मन कटक्कै काट्छ भन्नुहुन्छ, मायाको कुराले हुन सक्छ सुभाषजीको है त्यस्तो भएको, माया भन्ने चिज चाहिँ यस्तो हेर्नुहोस् न होइन, टिकटक हरायो सर भन्नुहुन्छ, के गर्नु समस्या आइदियो होइन, मोबाइल ह्याङ खाइदियो जस्तो छ अथवा नेट नेटभन्दा पनि मोबाइलको प्रब्लम हुन्छ जस्तो लाग्यो, ठिक छ अब चाहिँ

रोहित श्रेष्ठ टिकटक के भयो भन्नुहुन्छ, टिकटक यस्तो हेर्नुहोस् त टिकटकले धोका दियो है। ठिक छ, अब छोटिम्ला यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, हेरेर साथ दिनुभयो, आउने कोसिस गरेको थियो टिकटकमा चाहिँ केही समस्या आइदियो, त्यसले गर्दाखेरि पनि अब राम्रोसँग प्राप्त म्यासेजहरू वाचन गर्न सकिनँ पनि भन्न चाहन्छु। त्यस्तै गरेर के भन्नुहुन्छ सुभाषजी, लभ गर्न चाहिँ कसरी हो दाइ भन्नुहुन्छ, त्यो गर्न आएको भए त म दुईवटा तिनवटा मरीहरूलाई पठाइहाल्छु नि होइन, लभ गर्न आउँदैन मलाई, लभ गुरु खासै आउँदैन, सिकाउनु पऱ्यो मलाई भन्नुहुन्छ, त्यस्तो छैन। मिरमिर कपालैमा यो गीत रोजाइमा पार्नु भएको थियो, यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राजनाथ पनि छुटिन चाहन्छु। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रममा सेयर गरेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहे। 11:02 गइसकेको छ, त्यस्तै गरेर झ्यालटुका बन्द गर्न बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नसुन्नुहोला भन्न चाहन्छु भने लामखुट्टेको टोकाईबाट बस्नुहोला। मौसममा परिवर्तन भइराखेको छ अनि 17-18 गति हो क्यारे होइन, अझ पानी पर्छ भनेर मौसमविदहरूले भनिराख्नु भएको छ होइन, भनिरहेका छन्। सो ध्यान दिनुहोला, मौसममा परिवर्तन भइराखेको छ, अब मनसुन सुरु भइसकेको छ, पानी परिराखेको छैन, पानी परिसकेपछि त्यसरी पर्न सक्छ। सो अलिक ध्यान दिनुहोला, बाहिर कतै जानु पर्दछ पर्नेछ भने पनि यात्रामा निस्कनु अगाडि बाटोको साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु पनि अनुरोध आग्रह गर्दछु पनि भन्न चाहे भन्दै, अरू त अब यस्तै हो। मिठो गीत तपाईँको माझमा अन्तिम राख्दै राख्दै आज बसाइबाट छुटेर मेरो कपालैमा नवराज गरासानी, त्यस्तै गरेर तपाईँको माझमा अन्सु पन्तको आवाजमा गीत राख्दै राख्दै आजको बसाइबाट छुट्यो। 11:03 पनि गइसकेको छ, ढिला पनि भइसकेको छ, माया प्रेमका कुराकानीले समय खै कति चाँडो बित्छ थाहा हुन्न। नवराज घोरासेनी, अन्जु पन्तको आवाज अनि शब्द नवराज घोरासेनी अनि विदुर घोरासेनीको रहेको छ भने संगीत नवराज घोरासेनीको रहेको छ। यति बेला तपाईँको माझमा राख्दै राख्दै आजको वर्षबाट छुट्यो, हवस् त नमस्कार, शुभरात्री, मिठो सबैको कामना गरे त।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 40 143, 98 63 023 422।
6: सूर्य ज्योति यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजो।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: रामेछाप नगरपालिकाको अनुरोध।
0: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: सूचना
0: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
8: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने।
8: आगोका स्रोतहरू बन्द गर्ने।
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
8: भीड़भाड़मा भए नआत्तिने। भागदौड़ नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
4: हावाहुरी चलेको बेला के नगर्ने?
8: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
4: बिजुलीको तार लत्रिएको छ भने नछुने।
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
9: अध्यारो, रात, गोलीको आवाज र विस्फोटको गुञ्जन, यी दृश्य अझै दैलेखको नौमुले गाउँपालिका वडा नम्बर 6 का खड्गबहादुर राणाको स्मृतिमा ताजै छ। युद्धका ती दिन सम्झदा उहाँको मन आज पनि भारी हुन्छ, शरीर काँपे जस्तो हुन्छ। तत्कालीन द्वन्द कालमा काँधमा बन्दुक बोकेर युद्ध लड्नुभएका राणा अहिले त्यही काँधमा दूधको भारी बोकेर हिँडिरहनु भएको छ। 2057 सालमा उहाँ भैरव माध्यमिक विद्यालयमा कक्षा 9 मा पढ्दै हुनुहुन्थ्यो। गाउँमा जनयुद्धको प्रभाव फैलिएको थियो। खड्गबहादुर पनि त्यही सपनाबाट प्रभावित हुनुभयो। गरीब र सर्वहारा वर्गको दिन आउँछन् भन्ने विश्वास थियो। उहाँ भन्नुहुन्छ, त्यो बेला बन्दुक समात्नु नै सही बाटो लाग्थ्यो। त्यही युद्धका क्रममा उहाँ घाइते हुनुभयो। शरीरभित्र गाडिएका छर्राले बेला बेलामा पीड़ा दिन्छ, अहिले पनि बेला बेलामा दुख्छ, उहाँ भन्नुहुन्छ। त्यसपछि उहाँ नौमुले, अछाम, रोल्पा, खराआ, गाम्बी, सिमले लगायतका धेरै लड़ाईमा सहभागी हुनुभयो। उहाँका अनुसार त्यति बेला जंगल नै जीवन थियो। भोक, थकान र अनिश्चितता बीचको संघर्ष थियो। उहाँ भन्नुहुन्छ, साथीहरूसँगै हिँड्थे तर बिहान उड्दा कोही नहुने अवस्था पनि आउँथ्यो। युद्धको सबैभन्दा ठूलो चोट शरीरमा होइन मनमा बस्थ्यो। शान्ति वार्ताको 2 दिन अघि उहाँका भाइ सन्त बहादुर राणा बाँकेको चप्पर गौडीमा दोहोरो भिडन्तमा मारिनुभयो। घर फर्किने एउटै सपना बोकेका 2 दाजुभाइ मध्ये एउटा कहिल्यै फर्किएनन्। ऊ घर फर्किन पाएन। उहाँले स्वर भारी गर्दै भन्नुभयो, भाइको एउटा छोरी र श्रीमती छन्। भाइको मृत्युले परिवार भत्कियो। आमा बुबाको जीवनमा ठूलो चोट पर्यो। त्यसपछि खड्गबहादुरको मन पनि युद्धबाट टाढा हुँदै गयो। शान्ति प्रक्रिया शुरू भएपछि कतिपय साथी सेना समायोजनमा गए, कतिपय राजनीतिमा लागे, तर खड्गबहादुर भने भारत र त्यसपछि खाड़ी मुलुक दुवै पुग्नुभयो। उहाँ भन्नुहुन्छ, युद्ध सकियो तर जीवनको संघर्ष सकिएको थिएन। अरूको देशमा पसिना बगाउँदा पनि उहाँको मन गाउँमै अडिन्थ्यो। अन्तत उहाँ गाउँ फर्किनुभयो।
10: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: इजी एआई टीवीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन् राज्यसभाका निवर्तमान महामन्त्री कविन्द्र बुलाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बाल बालिका पार्टी सदस्य रहेको उल्लेख छ पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार राज्यसभामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन् सबैभन्दा बढ़ी बागमती प्रदेशमा 13,001 बाल बालिका राज्यसभा सदस्य छन् भने सबैभन्दा कम कर्णालीमा 1,414 बाल बालिका राज्यसभाका सदस्य रहेका छन् त्यस्तै कोशीमा 6,235 जना मधेसमा 3,030 जना गण्डकीमा 5,116 जना लुम्बिनीमा 3,648 जना र सुदूरपश्चिममा 2,813 जना 18 वर्ष मुनिका बाल बालिकालाई राष्ट्रपाले सदस्य बनाएको छ राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन थरेलले बाल बालिकालाई सदस्य बनाएर राष्ट्रपाले कानून विपरीत काम गरेको बताएका छन् हाम्रो कानूनले बाल बालिकालाई पार्टी सदस्यता दिन निषेध गर्छ त्यसर्थमा बाल बालिका सम्बन्धी ऐनको दफा 64 दुई अन्तर्गतको यो बाल बालिका विरूद्धको हिंसा हो उनले भनेका छन् राजनीतिक दल सम्बन्धी कानूनले पनि यो कुरालाई रोकेको छ त्यसैले यो कानून विपरीतको काम भयो धरेलले भनेका छन् राष्ट्रपा वा नेपालका राजनीतिक दलहरूले बुझ्नुपर्ने के हो भने बाल बालिकाको राजनीतिक सहभागिताको अधिकार छ त्यो अधिकार अभ्यास गर्ने विभिन्न तरिका छन् निर्वाचन आयोग लगायत निकायले पनि कार्यवाही गर्न सक्ने पनि जनाइएको छ त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सरकारवाला र दलहरूले समेत यो विषयमा आपत्ति जनाएका छन् राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: यस वर्ष मनसून जन्ने विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्ने विपदबाट 51,000 घरधुरीका मानिस प्रभावित हुने र त्यसमा 1,000-4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आकलन गरिएको हो यही असार 5 गते नेपालमा पूर्वी क्षेत्रबाट मनसून प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन मौसमविदहरूका अनुसार आइतबार हिजोदेखि मनसून सक्रिय हुन थालेको छ प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसून जन्ने विपदबाट करिब 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिइन् प्राधिकरणले मनसून शुरू हुनु अघि नै विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना तयार पारेको छ यसैबीच उच्च सतर्क अवस्थामा मध्य प्रदेश सरकार रहेको छ मध्य प्रदेशमा विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि तीव्रताका साथ पूर्व तयारी थालिएको छ त्यस्तै कोशी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि एकीकृत तयारी थालेको जनाएको छ उता पूर्वी नेपालबाट मनसून भित्रिए पनि सबैतिर पूर्ण वर्षा भने भइसकेको छैन मनसूनमा निम्तिन सक्ने बाढ़ी पहिरो जस्ता विपदका घटना भने कुनै पनि बेला आइपर्न सक्ने भन्दै गण्डकी प्रदेशमा स्थानीय तहदेखि प्रदेश सरकार तथा सरकारवालाहरूले पूर्व तयारी थालेको बताएका छन् यस्तै सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष वर्षायाममा बाढ़ी डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन मनसून भित्रिएसँगै विगतमा जस्तै विपद निम्तिन सक्ने भन्दै बाढ़ी पहिरो प्रभावित क्षेत्रका बासिन्दा चिन्तित छन् यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले विपदबाट क्षति कम गर्ने विषयमा प्रभावकारी नीति र योजना बनाउन सकेको छैन भनेर आजको नागरिक दैनिकमा मनसून जन्य जोखिममा 2,25,000 नागरिक शीर्षकमा खबर छापिएको छ
2: you रासुपा नेतृत्वको सरकारले अघिल्ला सरकारको निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्य सहित दुवै दलले गृह कार्य गरिरहेका छन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अनौपचारिक सहमति भइसकेको नेताहरूको दावी छ। उनीहरूका अनुसार प्रदेश सरकारमा अहिले नै कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल शुरू भएको उनीहरूको भनाइ छ। रासोपा सरकारले विभिन्न कसुरमा कनेक्सन पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको देखिन्छ। पूर्व प्रधानमन्त्री द्वय ओली र दाहालमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान थालिसकेको छ। जेएनजी आन्दोलन दमन गरेको अभियोगमा अनुसन्धानका लागि सरकारले गत 14 चैतमा ओलीलाई पक्राउ गरेको थियो। अदालतको आदेशले उनी केही दिनपछि छुटे। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेर प्रहरी हिरासतमा छन्। विगतमा सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन समेत अघि बढ़ाइएको छ। रासुपाको नेतृत्वमा सरकार गठन भएता राजनीतिक दलका विद्यार्थी संगठनलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, विभिन्न पदमा पहिले राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने जस्ता कदम चालेको छ। पछिल्लो समय रासुपाले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने एजेण्डा पनि बहसमा ल्याएको छ। पुराना दलहरूले संविधान मा व्यवस्था गरेको प्रदेशसभा खारेज गर्ने एजेण्डा पनि रासुपाले अघि सारेको छ। यिनै कारणले ओली र दाहाल सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्। ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको नेकपा बीच सहकार्य नौलो भने होइन। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने विपक्षीको कसरत छ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने योजना पनि रहेको छ। वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबैभन्दा शक्तिशाली र आकर्षक मानिन्छ, तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्छ। यो मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अपवाद बाहेक लगातार गम्भीर विवाद, बदनामी र कानूनी कठारामा उभिनुपर्ने नियतबाट गुज्रिएका छन्। विगतका नीतिगत विमर्श र वैचारिक बहसहरू आधुनिक कालखण्डमा आइपुग्दा व्यक्तिगत आर्थिक आचरण, सूचना चुहावट, बजेट लीक र व्यापारिक घरानाको घुसपैठ जस्ता गम्भीर अनुशासनहीनमा परिणत भएका छन्। यो कुनै संयोग मात्र नभएर नेपालको राजनैतिक आर्थिक प्रणालीभित्रको संस्थागत व्यतिथि र स्वार्थ समूहको सेटिङको परिणाम भएको विश्लेषण गरिएको छ। एक पूर्व अर्थमन्त्रीले भने बजेट निर्माण प्रक्रिया यति गोप्य र केन्द्रीकृत हुन्छ कि त्यहाँ सीमित अधिकारी र मन्त्रीलाई आफ्नो इच्छा वा अनुकूलता अनुसार निर्णय गर्न पाउने स्वतन्त्रता हुन्छ, जसले गर्दा चलखेल गर्ने पर्याप्त ठाउँ मिल्छ। अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने सबै अर्थमन्त्री विवादमा नपरेको टिप्पणी गर्छन्। सबै अर्थमन्त्री विवादमा परेका छैनन्, तर सानो विवादमा पनि अर्थमन्त्रीको भूमिकालाई लिएर संसदमा प्रश्न उठ्नु राम्रो हुँदैन। यसमा अर्थमन्त्री होशियार हुनुपर्छ, उनी भन्छन्। उनले वर्तमान अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको विवादमा टिप्पणी गर्दै भने संसदमा प्रश्न उठ्नु उहाँ अर्थात डाक्टर वाग्लेका लागि राम्रो होइन, उहाँले जानी जानी नगरे पनि संसदमा प्रश्न उठ्नु राम्रो होइन। यो श्रृंखलाको सबैभन्दा ठूलो र हालैको कडीका रूपमा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई लिन सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा एएसआर 8 गते उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखिएको छ। नीतिगत विचलनदेखि कठहरासम्म अर्थमन्त्रीहरू शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यसहित गठन गरिएको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन नरमर भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गते को बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2076 को दफा 3 बमोजिम यस आयोगको गठन गरिएको थियो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्य सहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो। भट्टराईका अनुसार आयोगले देशका विभिन्न भागमा गरी कुल 8,190 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा अतिक्रमण भएको ठहर गरेको थियो। आयोगले गरेको अध्ययनका क्रममा जग्गा हिनामिना भएको भन्दै आयोगमा 177 वटा उजुरी दर्ता भएका थिए।